श्रोताहरू, हाम्रो कार्यक्रम सम्बन्धी जिज्ञासा एवं जानकारी प्राप्त गर्न यहाँहरूले कार्यक्रम अध्यात्म सन्देश श्यामा श्याम धाम टिमी हनुमन्ते पुल भक्तपुर इमेल ठेगाना info@ssdham.org पत्रचार गर्न सक्नुहुनेछ। भोलि बिहान ठिक 5:25 बजे यसै कार्यक्रमका साथ उपस्थित हुनेछु। आजको लागि आज्ञा दिनुहोस्। जय।

0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। समाचारपछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 36 को समय हो कार्यक्रम अन्तर्संवादको। अब सुन्नुहुनेछ संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1,040 मेगावाट जलविद्युत थपिने उल्लेख गरिएको छ। निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने र निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनाहरूलाई सहजीकरण गरी निर्धारित समयमै सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको छ। आगामी आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याउने र विद्युत चुहावट 12.03% सीमित गर्ने लक्ष्य राखिएको छ। लघु तथा साना जलविद्युत आयोजनाबाट 43 मेगावाट तथा सौर्य ऊर्जाबाट 900 मेगावाट विद्युत उत्पादन गर्ने क्षमता थप गर्ने सरकारले जनाएको छ। जलविद्युत विकासले राष्ट्रिय आवश्यकता मात्र नभई क्षेत्रीय अर्थतन्त्रको विकासलाई समेत तीव्रता दिन सहयोग पुर्याउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। सरकारले जलविद्युत आयोजनाहरूको रोयल्टी हिस्सा बाँडफाँडको आधार तथा ढाँचाका बारेमा सम्बद्ध पक्षलाई जानकारी दिँदै सोही अनुसार गर्न र गराउन अनुरोध पनि गरेको छ। विद्युत विकास विभागले रोयल्टी बाँडफाँडको हिस्सा निर्धारणका लागि आयोजनाको भौगोलिक अवस्थिति, प्रभावित स्थानीय तहको क्षेत्रफल र जनसङ्ख्यालाई मुख्य सूचकका रूपमा लिँदै सोही अनुसार प्रबन्ध गर्न आग्रह गरेको छ। विभागले भौगोलिक अवस्थितिको भार 50%, प्रभावित क्षेत्रको क्षेत्रफलको भार 25% र प्रभावित क्षेत्रको जनसङ्ख्याको भार 25% बराबर तय गरिएको जनाएको छ। भौगोलिक अवस्थितिमा पनि मुख्य क्षेत्र, प्रभावित क्षेत्र र आयोजना वरपरको उपल्लो र तल्लो तटीय क्षेत्रका रूपमा निर्धारण गरिएको छ। प्रभावित क्षेत्रको जनसङ्ख्यामा पनि मुख्य क्षेत्र, प्रभावित क्षेत्र र वरिपरिका क्षेत्रका रूपमा निर्धारण गरिएको छ। विभागले तय गरेको सूचक अनुसार सबैभन्दा धेरै आयोजना रहेका जिल्लाले बढी र कम आयोजना भएका जिल्लाले कम रोयल्टी पाउनेछन्। विभागका अनुसार हाल 191 आयोजनाले विद्युत उत्पादन गरिरहेका छन्। 264 आयोजनाले विद्युत उत्पादनको अनुमति लिएका छन्। सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ। नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने गरी तयारी गरिएको छ। नेपालमा वायु प्रदूषण नियन्त्रण, औद्योगिक क्षेत्रको हरित रूपान्तरण तथा स्वच्छ हावा प्रवर्धनका लागि 8,71 करोड बराबरको परियोजना सञ्चालन गर्ने तयारी थालिएको वातावरण विभागले जनाएको छ। विभागका महानिर्देशक ज्ञानराज सुवेदीले नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजनाले देशको वायु गुणस्तर व्यवस्थापन प्रणालीमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। पेट्रोलियम पदार्थसँगै सडक लगायतका निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सडक योजनाहरू प्रभावित भएका छन्। सडक डिभिजन कार्यालय महेन्द्रनगर अन्तर्गत सञ्चालनमा रहेको कालो पत्री सम्बन्धी अधिकांश आयोजनाको काम अघि बढ्न नसक्दा चालु आर्थिक वर्षको पुँजीगत खर्च समेत प्रभावित हुने देखिएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरीश प्रसाद जोशीका अनुसार चालु आर्थिक वर्षमा मुसेपानी खोला पुल र दोदा देखत भुली पुल निर्माण सम्पन्न भई हस्तान्तरण भए पनि सडक कालोपत्र सम्बन्धी धेरै आयोजनाहरू भने प्रभावित भएका छन्। ठेक्का सम्झौतामा मूल्य वृद्धि समायोजनको व्यवस्था नगरिँदा करिब 70% आयोजना ठप्प अवस्थामा रहेको कार्यालयले जनाएको छ। वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरका 9 सडक योजनाको कालोपत्रको कार्य पनि रोकिएको छ। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका बुच्चाकोट क्षेत्रमा बस दुर्घटना हुँदा मृतक भएका 8 शनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। मृतकहरूमा काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका वडा नम्बर 6 45 मेघबहादुर तामाङ, 34 फुलमाया तामाङ र 75 इन्द्रबहादुर तामाङ रहेका छन्। त्यसै गरी रोसी गाउँपालिका 8 60 प्यारी माया तामाङको दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा दैलेख निवासी 30 बमबहादुर भण्डारी, सिन्धुपाल्चोकको घ्याङलेख गाउँपालिका वडा नम्बर 4 22 सुमी तामाङको मृत्यु भएको छ। रोसी गाउँपालिका 6 55 राजु तामाङ र रोसी गाउँपालिका वडा नम्बर 7 60 माया तामाङको मृत्यु भएको छ। घाइतेहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। नेपाल प्रहरीले काभ्रेपलाञ्चोकको नमोबुद्ध बुच्चाकोटमा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालयले काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको नेतृत्वमा 6 छानबिन समिति गठन गरेको छ।
नेपाल भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको संरक्षण मर्मत तथा पुननिर्माणलाई तीव्रता दिने उद्देश्यले दुवै देशका अधिकारीहरूबीच झापाको वृत्तामोडमा संयुक्त समीक्षा बैठक भएको छ। नापी विभाग सीमा शाखा काठमाडौँको आयोजनामा भएको बैठकमा पूर्वी नेपालका झापा इलाम पाँचथर र ताप्लेजुनसँग जोडिएका सीमा क्षेत्रमा सञ्चालित फिल्ड कार्यको प्रगति मूल्याङ्कन गरिएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले कला साहित्य भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवर्धन गरिनुपर्नेमा जोड दिनुभएको छ। गोर्खापत्र संस्थानले काठमाडौँमा हिजो आयोजना गरेको मधुपर्क सम्मान 2083 कार्यक्रममा उहाँले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकाङ्कसँगै भाषा साहित्य र संस्कृतिको सुदृढ विकास पनि समानान्तर रूपमा आवश्यक रहेको बताउनुभयो। पछिल्लो समय सामाजिक सञ्जाल साहित्यिक अभिव्यक्तिको महत्त्वपूर्ण माध्यमका रूपमा विकसित हुँदै गएको उल्लेख गर्नुहुँदै बदलिँदो प्रविधिसँगै साहित्यको प्रस्तुति र पहुँचका नयाँ आयामहरू खुल्दै गएको उहाँले बताउनुभयो। गोर्खापत्र संस्थानलाई अझ ऊर्जापूर्ण व्यावसायिक र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। सञ्चार माध्यमहरूलाई उपलब्ध गराउँदै आइएको कल्याणकारी विज्ञापन नरोकिएको पनि उहाँले जानकारी दिनुभयो। कार्यक्रममा मधुपर्क सम्मान 2083 अन्तर्गत पद्यतर्फ वरिष्ठ साहित्यकार यादव खरेल, गद्यतर्फ वरिष्ठ कथाकार भावपन्थी तथा मधुपर्क प्रतिभा सम्मानबाट डाक्टर गीता त्रिपाठीलाई सम्मान गरिएको छ। उहाँहरूलाई सम्मान पत्रसहित जनै 50,000 रुपियाँ नगद प्रदान गरिएको गोर्खापत्र संस्थानले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गरिने बताउनु भएको छ। विश्व आरोग्य दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले आगामी 10 वर्षलाई आरोग्य दशकका रूपमा मनाउने गरी तयारी गरिएको बताउनुभयो। हुम्लामा सीमा विवादका कारण 3 दिनदेखि पूर्ण रूपमा अवरुद्ध रहेको कर्णाली करिडोर हिजोदेखि सञ्चालनमा आएको छ। रानीसैन पीडित सङ्घर्ष समितिले मानवीय संवेदनशीलता र यात्रुहरूको समस्यालाई मध्यनजर गर्दै सडक अवरोधका कार्यक्रम तत्कालका लागि स्थगन गरेको हो। हुम्ला र बाजुराबीच सीमा विवादका कारण केही दिनदेखि त्यस क्षेत्रमा समस्या उत्पन्न हुँदै आएको छ। यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिकाले 182 ठाउँमा डुबानको जोखिम रहेको जनाएको छ। मनसुनबाट 8,315 परिवार प्रभावित हुन सक्ने महानगरपालिकाले अनुमान गरेको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित हुनुभएको छ। अर्याल निवर्तमान सभापति डाक्टर अच्युतम लामिछानेलाई मात्र 2 मतले पराजित गर्दै निर्वाचित हुनुभएको हाम्रा संवाददाताले जनाएका छन्। चीनको राजधानी बेजिङमा आरोही तथा संघीय सांसद मिङमा ग्याबु शेर्पासहित नेपाल र चीनका 50 जनाभन्दा बढी सगरमाथा आरोहीहरू सम्मानित हुनुभएको छ। र फिफा विश्वकप फुटबल 2026 अन्तर्गत गैराती भएका 2 खेलमा ब्राजिल तथा मोरक्को र कतार तथा स्विजरल्यान्डले अङ्क बाँडेका छन्। केही बेर अघि सम्पन्न खेलमा ब्राजिल र मोरक्कोले बराबरी खेल्दै अङ्क बाँडेका हुन्। 21 मिनटमा मोरक्कोका साइबारीले गरेको गोललाई ब्राजिलका भिनियस जुनियरले 32 मिनटमा फर्काएका थिए। त्यसअघिको खेलमा कतार र स्विजरल्यान्ड बीच पनि 1-1 बराबरी भयो। खेलको 17 मिनटमा पेनाल्टी मार्फत अग्रता लिएको भए पनि कतारले अन्तिम समयमा गोल गर्दै स्विजरल्यान्डसँग बराबरी गरेको हो। हार नजिक पुगेर पनि उत्कृष्ट पुनरागमन गरेको कतारले स्विजरल्यान्डसँग बराबरी खेल्दै विश्वकप इतिहासमै पहिलो पटक अङ्क जोड्न सफल भएको हो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार। दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ, म दीपक जोशी। आज मिति 2083 साल जेठ 31 गते आइतबार, ज्येष्ठ कृष्ण पक्ष चतुर्दशी तिथि, तदनुसार 14 जुन सन् 2026, नेपाल सम्बत 1146, आज अनलागा 14। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसङ्गका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर अन्नपूर्ण पोस्टबाट लिँदैछौँ। वृद्ध दम्पतिको लोभ लाग्दो लिची खेती शीर्षकको समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। उमेर हेर्दा उनैलाई स्याहार गर्नुपर्ने हो, घरमा सहारा दिने अरू कोही छैनन्। 5 सन्तानका बुवा आमा हुन्, नाति नातिना समेत बुवा आमासँगै बुटवल र काठमाडौँमा बस्छन्। चाडपर्वमा सहर पसेका छोराछोरी र नाति नातिना आउँदा घर भरिलो त हुन्छ, तर अरू बेला एक्लै बस्नुपर्दा उनीहरूको मनमा खिन्नता भने छाएको छ। 82 वर्षीय गोपाल प्रसाद गेवाली र उहाँकी 70 वर्षीय श्रीमती लक्ष्मीमा गेवालीलाई बोलाउने एउटा उपाय बनेको छ बारीभरिको खेतीपाती र लटरम्मा फलेका लिचीका बोटहरू। युवाहरूको भन्दा कति पनि कम छैन उनीहरूको जोश र जाँगर। गुल्मीको रुरु क्षेत्र गाउँपालिका एक थुर्गा स्याल पोखरी पिपल मुनिका गेवाली दम्पतिको लिची खेती देख्नेहरूका लागि लोभ लाग्दो छ। उनीहरूले लिची फलाउन थालेकै 52 वर्ष बितिसक्यो। लिची फलाउन थालेको 30 वर्षको उमेर हुँदादेखि हो, गोपाल प्रसादले भन्नुभयो। अहिलेसम्म निरन्तर गरिरहेका छौँ, घर खर्च धान्ने राम्रो आमदानी।

प्रसादले भन्नुभयो, जति भुल्न खोजे पनि लिची पाक्दा छोराको यादले सताउँछ। यो समाचार वृद्ध दम्पतिको लोभलाग्दो लिची खेती शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। गोर्खापत्र दैनिकबाट लागु औषधको फैलिदो कारोबार शीर्षकको समाचार लिँदैछौ। नेपालमा लागु औषध दुर्व्यसन भयावह सामाजिक समस्याका रूपमा विस्तार हुँदै गएको देखिएको छ। किशोर र युवा पुस्ता यसको सबैभन्दा ठूलो शिकार बन्दै जाँदा परिवार विखण्डन, अपराध वृद्धि र सामाजिक असुरक्षा बढ्न थालेको छ। एकातिर कुलतमा फस्ने युवाको संख्या बढिरहेको छ भने अर्कोतर्फ प्रहरीले नियन्त्रण अभियान तीव्र बनाएको छ। पछिल्ला चार दिनमा मात्र देशभरबाट 76 लागु औषध कारोबारी र भरिया पक्राउ परेका छन्। केही वर्ष अघि सहर केन्द्रित हुने गरेको सेवन, ओसार पसार र कारोबार बिस्तारै गाउँमा समेत फैलिन थालेको देखिएको छ। यसले दुर्गम जिल्लाका परिवारले पीडा भोग्नु परिरहेको छ। काठमाडौँकी एक आमाका अनुसार उहाँका 20 छोरा विगत 5 लागु औषध कुलतमा छन्। सुधार केन्द्र, उपचार र पारिवारिक प्रयासका बावजुद अवस्था सुधारिन सकेको छैन। दुर्व्यसन बढ्दै जाँदा उहाँ चोरी, झैझगडा र आपराधिक गतिविधिमा उनी संलग्न हुन थालेका छन्। दाङकी अर्की महिलाले पनि किशोरावस्थामै कुलतमा फसेका छोराका कारण परिवारले सामाजिक अपमान, आर्थिक भार र मानसिक तनाव झेल्नु परेको बताउनुभयो। लागु औषधकै कारण उहाँको परिवार विखण्डित भएको छ। कुलत बढ्दै जाँदा श्रीमतीसँग सम्बन्ध टुट्नुका साथै वृद्ध आमामाथि हिंसात्मक व्यवहार बढेकाले परिवारले ती युवकलाई सुधार केन्द्रमा राखेर उपचार सुरु गरेको छ। दुर्व्यसनीको पुनस्थापनामा सक्रिय नार्कोनन नेपालका प्रमुख वसन्त कुँवरले लागु औषध नेपालमा 15-25 उमेर समूह सबैभन्दा बढी जोखिममा परेको बताउनुभयो। उहाँले नेपालमा 10-11 लाखसम्म लागु औषध प्रयोगकर्ता हुन सक्ने अनुमान गर्दै विद्यालय तहबाटै सचेतना अभिवृद्धि गर्नुपर्ने र समाजका हरेक वर्ग परिवार पूर्व सचेत हुनुपर्ने अवस्था रहेको सुझाउनुभयो। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकबाटै राजदूत पदमा उच्च आकर्षण शीर्षकको समाचार लिँदैछौ। सरकारले राजदूत नियुक्तिमा खुला आवेदन माग गरेसँगै आम जनमानसमा राजदूत पदप्रति उच्च आकर्षण देखिएको छ। नेपालको इतिहासमै पहिलोपटक राजदूत पदका लागि खुला आह्वान गरिएको हो। परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि माग गरेको राजदूत पदका लागि 3,000 बढीले दरखास्त दिएका छन्। यो संख्या सरकारले अन्य निकायका लागि आह्वान गरेको पदका लागि भन्दा कयौं गुणा बढी आवेदन हो। ठूलो संख्यामा आवेदन परेपछि अब छनौट कसरी होला भन्ने चासो कूटनीतिक वृत्तमा उच्च छ। राजदूत नियुक्ति प्रक्रिया सरकारको विशेषाधिकारभित्र पर्छ, जसअनुसार यही जेठ 14 आह्वान गरिएको खुला आवेदनको अन्तिम मिति जेठ 22 थियो। आवेदनको निष्पक्ष छानबिन गरी अल्पसूची तयार गरिने मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार विगतको अभ्यासलाई थप सन्तुलित बनाउन राजदूतका लागि खुला दरखास्त आह्वान गरिएको हो। उहाँले लोकतान्त्रिक पद्धति र निष्पक्ष प्रक्रिया अनुसार छनौट गरिने बताउनुभयो। प्राप्त आवेदन तथा सिफारिसबाट मन्त्रालयले तोकेको विज्ञ समूहले अध्ययन गरेर अल्पसूची तयार गर्नेछ। त्यस सूचीमा परेका उम्मेद्वारलाई मात्र बाँकी थप प्रक्रियाका लागि सम्पर्क गरिने आह्वानकै क्रममा खुलाइएको छ। राजदूत पदमा उच्च आकर्षण शीर्षकको यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। बैंकदेखि ब्रोकर र बिमासम्म फैलिएको भट्ट साझेदारको अरबौं कारोबार, अभियोग पत्रमा के छ शीर्षकको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतहरूले वार्षिक कारोबारबारे सोद्धा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टले भन्नुभयो, त्यो यकिन भन्न सक्दिन तर वार्षिक आय भने करिब 30 हुने गरेको छ। त्यसको केही क्षण अघि मात्र उहाँलाई जगदम्बा स्टिल्सलाई बुझाएको 75,26,32,000 रुपियाँको स्रोत सोधिएको थियो। जवाफमा उहाँले भन्नुभएको थियो, स्रोत हाल खुलाउन सक्दिनँ, पछि कारोबार हेरेर भन्न सक्छु। वैध आमदानीभन्दा बढी अस्वाभाविक आर्थिक कारोबारमा संलग्न भन्दै भट्ट र उहाँका व्यापारिक साझेदारहरूमाथि सम्पत्ति शुद्धिकरण तथा बैङ्किङ धितुपत्र र बिमा सम्बन्धी कसुरमा 4 मुद्दा दायर

आएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले धितुपत्र बोर्ड र राष्ट्र ब्याङ्क सुपरिवेक्षण विभागको छानबिन प्रतिवेदनका आधारमा संयुक्त तथा श्रृङ्खलाबद्ध अनुसन्धान गरी बिहिबार विशेष अदालत, उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतमा ती मुद्दा दर्ता गरेका हुन्। त्यसमा भट्टसहित उहाँका व्यावसायिक साझेदारहरू शङ्कर समूहका अध्यक्ष शङ्करलाल अग्रवाल तथा उपाध्यक्षद्वय सुलभ र साहिल अग्रवाल, गोल्छा समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाह, लक्की समूहका प्रबन्ध निर्देशक अमित मोर लगायत 86 विरुद्ध मुद्दा दायर भएको छ। जसमध्ये सबैभन्दा बढी भट्टको हकमा करिब 27 अर्ब र त्यसपछि सुलभ अग्रवालका हकमा 25.5 अर्ब भन्दा बढीको बिगो कायम गरिएको छ। दायर भएका 4 अभियोग पत्र केलाउँदा यस प्रकरणका मुख्य पात्रहरू भट्ट, अग्रवाल, गोल्छा, मोर, शाह लगायतले आफू निर्दोष रहेको दावी गर्दै सारा दोष अरूमाथि थोपारेका छन्। सरकारी वकिलले तयार पारेका यी अभियोग पत्रहरूमा उनीहरूले सञ्जाल खडा गरी कानूनको आँखा छलेर वित्तीय अपराध गर्न कागजी जग्गा बैनादेखि पारिवारिक अंशभण्डासम्म गरेको देखिन्छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै धितुपत्र बोर्ड अध्यक्ष नियुक्तिमा किन सधैँको किचलो शीर्षकको समाचार लिँदैछौ। तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले 28 असार 2081 आफू नेतृत्वको सरकार ढल्नुको एउटा कारणमा कुनै न कुनै रूपमा नेपाल धितुपत्र बोर्ड अध्यक्ष लगायत नियुक्तिको विषय जोडिएको बताउने गर्नुभएको थियो। सोही विषयलाई त्यति बेलाका अर्थमन्त्री वर्षमान पुनले पनि उल्लेख गर्दै आउनुभएको छ। पछिल्लो पटक पुनले पनि सोही विषय दोहोऱ्याउनुभयो। उहाँले भन्नुभयो, विगतमा धितुपत्र बोर्डमा स्वार्थ समूहकै मान्छेलाई नियुक्त गर्न दबाव आएको थियो, हामीले त्यसलाई रोक्न खोज्दा सरकार ढल्यो। त्यति बेला स्वार्थ समूहको प्रभाव रोक्न निकै प्रयास गरेका थियौँ तर सकेनौँ, त्यही कारण हामी सरकारबाट बाहिरिनु पर्यो। आफूहरू बाहिरिएपछिको सरकारले स्वार्थ समूहकै मान्छेलाई बोर्ड अध्यक्ष नियुक्त गरेको पुनको दावी छ। बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया त्यति बेला निकै गिजोलिएको थियो। त्यो रोग कतै भालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमा पनि सरेको हो कि भन्ने उहाँको आशंका छ। यसपटक 3 सिफारिस भएको 3 बितिसक्दा पनि बोर्ड अध्यक्ष नियुक्ति भएको छैन। बोर्डमा अध्यक्ष नियुक्ति नहुँदा धेरै काम रोकिएको सरकारवाला बताउँछन्। अहिले पनि 100 बढी कम्पनी प्राथमिक शेयर निष्कासन आइपिओको पर्खाइमा छन्। बजारमा चलखेल बढ्ने जोखिम उत्तिकै छ। अध्यक्ष नहुँदा नियमन र सुपरिवेक्षण कमजोर हुन्छ, जसका कारण बजारमा स्वार्थ समूहको हाली मुहाली बढ्छ। पुनले थप्नुभयो, यस्तो अवस्थामा असल मान्छेले स्वच्छ प्रतिस्पर्धा गर्न पाउँदैन, बजारप्रति नागरिकले विश्वास पनि गुमाउँछ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। किसान रातभर मलको पर्खाईमा लाइनमा शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौँ। बर्खे धान खेतीको मुख्य सिजन सुरु भएसँगै दाङका किसान रासायनिक मल अभावको मारमा परेका छन्। धानको ब्याड राख्ने, मकैमा मल हाल्ने र रोपाईँको तयारी गर्ने समयमा किसान रातभर सहकारीको गेटमा लाइन बस्न बाध्य छन्। गोराही उपमहानगरपालिका एक पन्त टोलका किसान नवराज पन्त बिहिबार बिहान 2 गोराही 2 रामपुर स्थित जैविक विविधता कृषि सहकारी संस्थाको गेटमा पालो कुरेर बस्नुभयो। धान र मकै खेतीका लागि आवश्यक मलको जोहो गर्न नसक्दा रातभर लाइन बस्नु परेको उहाँको गुनासो छ। हिउँदे बालीबाट बाँकी रहेको मलले धानको ब्याड त राख्यौं, तर अब रोपाईका लागि चाहिने मल छैन। उहाँले भन्नुभयो, सहकारीमा मल आएको खबर पाएपछि रातिदेखि लाइनमा बसेका छौं। यो समाचार गोर्खापत्रमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: प्याक खरिद गर्न #1415#2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापन पछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। नयाँ पत्रिका दैनिकमा पहिलो महाधिवेशनको सम्मुखमा रासोपा, 65 जिल्ला र 4 प्रदेशमा नयाँ नेतृत्व चयन शीर्षकको समाचार लिँदैछौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले 65 जिल्ला र 4 प्रदेशमा अधिवेशन सम्पन्न गरेको छ। 7 असार 2079 स्थापना भएर तदर्थ समितिबाट चल्दै आएको रासोपाले 7-9 असारसम्म चितवनमा हुने प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेको हो। काङ्ग्रेस, एमाले, नेकपा जस्ता पुराना दललाई चुनौती दिँदै 21 फागुनको चुनावबाट संसदको पहिलो दल बनेको रासोपा जिल्ला नेतृत्व चुन्दै गर्दा अधिकांश अन्य दलबाट आएकाहरू छन्। विगतमा पुराना दलमा सक्रिय उनीहरू सभापति रवि लामिछानेको सुशासनको अभियान र वरिष्ठ नेता बालेन्द्र शाहको डेलिभरी शैलीबाट प्रभावित भएर रासोपा प्रवेश गरी नेतृत्वमा पुगेको देखिन्छ। रासोपा सभापति लामिछानेले 4 चैतमा सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा जुनसुकै पार्टीबाट आए पनि पार्टीको स्पिरिट अनुसार काम गर्न र पुरानो प्रवृत्ति छोड्न अपील गर्नुभएको थियो। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। काङ्ग्रेसमा देउबा कोइराला पक्षधरले गरेनन् सदस्यता अध्यावधिक शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौँ। काङ्ग्रेसमा आन्तरिक विवाद मिल्न नसक्दा पूर्व सभापति शेरबहादुर देउबा, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला लगायतका नेताहरूले म्याद सकिदासम्म पनि सदस्यता अध्यावधिक गरेका छैनन्। सदस्यता अध्यावधिक गर्ने म्याद भने बिहिबार नै सकिएको छ। सदस्यता अध्यावधिक प्रक्रियामा शीर्ष नेताहरू नै बाहिर रहेपछि उनीहरूको सदस्यता स्वत निष्क्रिय हुन्छ कि नेतृत्वले छुट्टै बाटो खोल्छ भन्ने चासो काङ्ग्रेस वृत्तमा देखिएको छ। सदस्यता अध्यावधिक अभियानका संयोजक समेत रहनुभएका महामन्त्री प्रदीप पौडेल नयाँ सदस्यता वितरण अवधिसम्म छुटेकालाई अध्यावधिकमा समावेश गरिने बताउनुहुन्छ। पार्टीका गतिविधि सबै अनलाइन मार्फत हुन थालेका छन्। यसमा सबै नेता खुसी भएर हौसला दिनुपर्ने हो। अझै केही बिग्रिएको छैन। अब पनि इच्छा व्यक्त गर्नुभयो भने सहजतापूर्वक अध्यावधिक गर्छौँ। प्रदीप पौडेल, काङ्ग्रेस महामन्त्रीको यो भनाई समाचारमा समेटिएको छ। त्यसै गरी विमलेन्द्र निधिको भनाई पनि समेटिएको छ। उहाँ भन्नुहुन्छ, करिब 6 लाखले नवीकरण गरेको तथ्याङ्क छ, त्यसैलाई कायम गरिनुपर्छ। अरू पार्टीबाट आएकालाई सदस्यता दिनुपर्छ। नवीकरण गरिसकेकाले फेरि किन अध्यावधिक गर्ने? यो आवश्यक छैन। क्रियाशील सदस्यता अध्यावधिक नगरेका मुख्य नेताको सूची पनि यहाँ देखिन्छ, जसअनुसार शेरबहादुर देउबा, पूर्णबहादुर खड्का, शेखर कोइराला, कृष्ण प्रसाद सिटौला, प्रकाश मान सिंह, विमलेन्द्र निधि, शशाङ्क कोइराला, बलबहादुर केसी, विजय कुमार गक्षधार, प्रकाश शरण महत, धनराज गुरुङ, बद्री पाण्डे, गोविन्द भट्टराई, ज्ञानेन्द्र बहादुर कार्की, एनपी साउद, रमेश लेखक, श्याम घिमिरे, आरजु राणा देउबा, महालक्ष्मी उपाध्याय डिना, अम्बिका बस्नेत, वीरबहादुर बलायर, मोहनबहादुर बस्नेत, उमाकान्त चौधरी, जितजङ बस्नेत, दीपक खड्का, कुन्दन काफ्ले, यी नेताहरूले सदस्यता अध्यावधिक नगरेको सम्बन्धीको यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। यही बेहोराको समाचार। देउबासहित शीर्ष नेता नै महाधिवेशन प्रक्रियाबाट बाहिरिने जोखिममा काङ्ग्रेसमा सदस्यता अध्यावधिक शीर्षक दिएर आजको अन्नपूर्ण पोस्टमा पनि प्रकाशित छ। अन्नपूर्ण पोस्टबाट भारतीयले बौरियो पोखरेली पर्यटन शीर्षकमा अन्नपूर्ण पोस्टमा अर्को समाचार पनि प्रकाशित छ। भारतमा अत्यधिक गर्मी, 2 महिनाको विद्यालय तथा कर्मचारी विदा र भारतीय नागरिकलाई डलर सञ्चितको दबावका कारण भारू चल्ने छिमेकी देश भ्रमण गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको आह्वानका कारण यति बेला नेपालको पोखरा र मुक्तिनाथ क्षेत्रमा भारतीय पर्यटकको अभूतपूर्व घुइँचो लागेको छ। पोखराका होटेलहरूको अकुपेन्सी इतिहासमै पहिलो पटक 80%सम्म पुगेको छ। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। प्रदर्शनी मार्गमा राजनैतिक सभा सम्मेलनमा रोक शीर्षकको समाचार गोर्खापत्रमा प्रकाशित छ। सर्वोच्च अदालतले काठमाडौँको प्रदर्शनी मार्ग क्षेत्रमा सार्वजनिक बाटो अवरोध गरी राजनैतिक किसिमका कुनै पनि सभा, भेला, आन्दोलन, नारा, जुलुस लगायतका कुनै पनि प्रदर्शन नगर्न नगराउन परमादेशको आदेश जारी गरेको छ। शैक्षिक संस्था स्वास्थ्य संस्था समेत रहेको उक्त क्षेत्रमा हुने प्रदर्शनले प्रत्यक्ष असर परेको भन्दै सर्वोच्चले त्यस्ता कार्यक्रममा बन्देज गर्न स्थानीय प्रशासनका नाममा परमादेश जारी गरेको हो। यो समाचार गोरखापत्रमा प्रकाशित छ। जलविद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुग्ने शीर्षकको समाचार कारोबार दैनिकबाट लिँदैछौं। सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1,040 मेगावाट जलविद्युत उत्पादन क्षमता थपिने उल्लेख गरिएको छ। निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्न विशेष प्रयास गरिने जनाइएको छ। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। शान्ति सम्झौता नजिक अमेरिका र इरान शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौ। विगत 4 महिनादेखि भीषण युद्धमा होमिएका अमेरिका र इरान ऐतिहासिक शान्ति सम्झौताको अन्तिम बिन्दुमा पुगेका छन्। दुवै देशबीच युद्ध अन्त्य गर्ने सम्झौताको मस्यौदा तयार भई आगामी 24 घण्टाभित्रै प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर हुन सक्ने मध्यस्थकर्ता राष्ट्रहरूले दावी गरेका छन्। तर शान्तिवार्ताको तयारी भइरहँदा लेबनानमा भने हवाई आक्रमण जारी छ। यो समाचार अन्नपूर्ण पोस्टबाट लिएका हौं। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
4: सरकारी खर्चमा मितव्ययता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्धन गर्न सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरू नेपाल टेलिभिजन र रेडियो नेपाल लगायत सरकारी स्वामित्वका सञ्चार माध्यमहरूबाट मात्र प्रसारण गर्नुपर्ने नेपाल सरकारको 2082 चैत्र 18 गतिको निर्णय सबैलाई अवगत नै छ। अतः संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा कार्यालयका सबै प्रकारका सूचना प्रसारण सामग्री तथा रेडियो टेलिभिजन कार्यक्रमहरू रेडियो नेपाल र नेपाल टेलिभिजनले एवं यसका प्रादेशिक कार्यालयहरू मार्फत सम्प्रेषणका लागि देहाय बमोजिम सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: रेडियो नेपालको विज्ञापन दरेटका लागि www.radionepal.gov.np भिजिट गर्नुहुन वा कार्यालयको इमेल radionepalbusiness@gmail.com वा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
4: सम्पर्क नम्बर रेडियो नेपाल व्यापार महाशाखा, फोन नम्बर 01-4211-921 तथा मोबाइल नम्बर 97-6-85-40-744 र 97-6-85-40-745।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। प्रतिनिधि सभामा सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको वार्षिक बजेटबारे छलफल भइरहेको छ। जेठ 15 गते प्रतिनिधि सभामा सहित राष्ट्रिय सभामा समेत संयुक्त बैठकलाई अर्थमन्त्री डाक्टर सोनी बाग्लेले सम्बोधन गर्नुहुँदै 21 अर्ब 24 अर्ब 34 करोड बराबरको बजेट सार्वजनिक गर्नुभएको थियो। बजेटका शीर्षक, अन्तर्वस्तु र अङ्क लगायतका विषयमा सांसदहरूले अहिले प्रतिनिधि सभामा धारणा राख्ने क्रम जारी छ। त्यसै गरी आगामी असार 7-9 गतेसम्म चितवनमा हुने पहिलो महाधिवेशनको तयारी पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले अघि बढाइरहेको छ। बजेट मार्फत मुलुकको आवश्यकता र जनताको अपेक्षा कसरी पूरा हुन्छ, सत्तारूढ दलले राष्ट्रिय प्राथमिकता र आवश्यकता कसरी सम्बोधन गर्छ, यिनै विषयमा आजको अन्तरसंवादमा हामी केन्द्रित हुनेछौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी एकजना नेत्री एवं सांसद समीक्षा बास्कोटा कुराकानीमा हामीसँग हुनुहुन्छ। बास्कोटाज्यू, स्वागत छ यहाँलाई।
1: धन्यवाद
0: हजुर। अब अहिले संसदमा खास गरी बजेटबारे छलफल भइरहेको छ। बजेटमा छलफल चलिरहँदा विगत जस्तै सत्तापक्षले बजेटको समर्थन गरेको, प्रतिपक्षले बजेटको विरोध गरेको पाइयो। यो कस्तो हुँदो रहेछ, यहाँहरू वैकल्पिक राजनीति गर्ने भनेर लाग्नु भएको, अहिले सत्ताको शक्तिको यो संसदको अभ्यास चाहिँ यहाँहरूले गरिरहँदा संसदमा यो चलिरहेको जारी प्रक्रियालाई कसरी हेर्नु भएको छ यहाँले?
1: सर्वप्रथम त यो एउटा लोकतान्त्रिक प्रक्रियाको रूपमा उभिएको छ, तर कयौँ प्र्याक्टिसेसहरू चाहिँ भनौँ न यो सत्ता पक्ष र प्रतिपक्ष भनेर एउटा खाडल सृजना गरेको जस्तो पनि महसुस भयो। किनभने कयौँ समयमा भनौँ न सत्ता पक्षले ल्याएका विषयहरू राम्रा हुन्छन्, तर प्रतिपक्षले यसलाई विरोध गर्नुपर्छ भन्ने हिसाबले र कयौँ संशोधनहरू या त कयौँ संशोधनका विषयहरूमा चाहिँ सत्ता प्रतिपक्षले पनि राम्रो विषयहरू उठान गरेको हुन्छ, तर त्यसलाई स्वीकार नगरेर जान नसक्ने जुन प्रक्रियागत संरचना र हामीले यो पार्लियामेन्ट्री सिस्टममा काम गरिराखेका छौँ, ती विषयहरू चाहिँ कहिलेकाहीँ यस्तो लाग्छ कि होइन, प्रतिपक्षले पनि राम्रो विषय उठाइराखेको छ त, अनि सत्ता पक्षले राम्रो विषय लिएर आउँदाखेरि त्यसलाई किन प्रतिपक्षले पनि स्वीकार गरेर जान नसक्ने? यो खाडल चाहिँ काहीँ न काहीँ हामी दलभन्दा माथि उठेर एउटा लोकतन्त्र लोकतान्त्रिक अभ्यासमा गयौँ र साँच्चीकै हामी जनप्रतिनिधि हो भन्ने हो भने चाहिँ त्यो लेभलको छलफल चाहिँ हुन जरुरी छ, र सायद हामीले 5 वर्षमा यो लेभलको छलफल हुनुपर्छ भनेर एउटा नयाँ सिस्टम पनि बसाल्नुपर्छ भन्ने लाग्छ। कयौँ अवसरमा जस्तो पुरानो अब हामी त संसदीय अभ्यास त कस्टमरी प्र्याक्टिसेस र पहिलादेखि के भएको छ भन्ने हिसाबले नै चल्ने भयो, र पहिलादेखि चलेको चाहिँ सत्ता पक्षले जति नै राम्रो विधेयकहरू ल्याओस् या त बजेट लिएर आओस् त्यसमा प्रतिपक्षले स्वागत थोरै गरेको तर टिप्पणी धेरै गरेको जस्तो देखिँदो रहेछ होइन, र कयौँ ठाउँमा ती संशोधनका प्रक्रियाहरूलाई पनि अब छोटो छरिटो बनाएर अगाडि बढ्नुपर्ने र सही संशोधनहरू छन् भने त्यसलाई स्वीकारेर अगाडि बढ्नुपर्नेमा तिनलाई छोडेर अगाडि बढ्नुपर्ने यसो देखिन्छ। र यद्यपि यो वर्ष हामीले सरकार निर्माण गर्दाखेरि एकदमै ढिलो भइसकेका थिए, बजेटका केही विषयहरू अलिक छलफल भइसकेका थिए, हामीले आगामी दिनमा चाहिँ साँच्चीकै लोकतन्त्रलाई बलियो बनाउने हो भने यो विषयमा पनि हामी निरन्तर संसदमा विषय उठान भइराखेका छन् हाम्रै साथीहरूको तर्फबाट, सो यसलाई फरक ढङ्गले एड्रेस गरेर जानुपर्छ। अहिले चाहिँ देख्दाखेरि सत्ता पक्षले ल्याएकोमा प्रतिपक्षले विरोध गरेर भए पनि आफ्नो धर्म निभाइरहनु भएको छ।
0: जस्तो अब सत्ता पक्षले चाहिँ समर्थन नै गर्नुपर्ने त्यहाँ भएका अन्तर्वस्तुहरू, यो यसरी जान पर्दो रहेछ अथवा यसरी जाँदा ठिक हुन्थ्यो भनेर सुझाव अलिक कम राख्ने, प्रतिपक्षले चाहिँ विरोधै गरिराख्ने, यो चाहिँ किन हुँदो रहेछ त, यहाँको अनुभवले चाहिँ के भन्छ त?
1: अब मेरो संसदीय अभ्यासमा धेरै लामो अनुभव छैन, हामी भर्खरै मात्र सुरुवात गरेका छौँ, र यो जति झन्डै यो अभ्यासले के देखायो भन्नुहुन्छ भनेदेखि हामी केलाई रिप्रेजेन्ट गर्छौँ, हाम्रो के अरे चेतना के हो भन्ने कुरामा हो। र मलाई जहाँसम्म लाग्छ सत्ता पक्षकै तर्फबाट कुरा राख्दा पनि, हामी सत्ता पक्षको सांसद हुँदै गर्दा पनि हामीले कयौँ विषयहरू चाहिँ गलत कुरालाई गलत छ है यहाँ चाहिँ सुधार गर्नुपर्छ भन्ने विषय पनि उठान गरेका छौँ। जुन सत्ता पक्षले संशोधनै नराख्नुपर्ने ठाउँमा पनि हामी आज सत्ता पक्ष संशोधन राखेर यो विषयलाई समेटेर जानुपर्छ भनेर त्यो संशोधन स्वीकार गर्न लाउने स्थितिमा पनि छौँ होइन, भनेको हामी चाहिँ यसलाई ब्रोडर फ्रेमवर्क बनाऊ, यो ब्रोडर फ्रेमवर्कमा को सत्ता पक्ष को प्रतिपक्ष भन्दा पनि त्यहाँ पुगेका जनप्रतिनिधिहरूले चाहिँ नेपालको लागि सोच्नुहुन्छ, नेपालको हिसाबले सोच्नुहुन्छ र समग्र देश विकासको लागि सोच्नुहुन्छ, यसलाई फरक तरिकाले विश्लेषण गर्नुपर्छ भन्ने छ। यद्यपि फेरि पुरानो प्र्याक्टिसेसहरू पुरानो कस्ट्युम्सहरू चाहिँ यसरी जानुपर्छ भन्ने छ, त्यो बिचमा हामीले धेरै काम गर्न बाँकी छ र हामीहरूले एउटा त्यहाँ उभिँदै गर्दाखेरि अहिलेसम्म गरेको अभ्यास चाहिँ के हो भन्दाखेरि नराम्रो छ भने नराम्रो पनि भन्ने तर राम्रो छ भने राम्रो विषयलाई पनि उजागर गर्ने यो लेभलबाट हामीले चाहिँ प्र्याक्टिस गरिराखेका छौँ र हामी फेरि यो नयाँ वैकल्पिक शक्तिहरू गइसके पछाडि हामीले चाहिँ नेताको समर्थन मात्रै गर्नुपर्छ या नेताको विरोध मात्र गर्नुपर्छ भन्ने विषयबाट पनि माथि उठ्न जरुरी छ। एक्चुअल फ्याक्ट बेसमा के हो त, आजको आवश्यकता के हो, नागरिकले के खोजेका छन्, नागरिकलाई यसले एड्रेस गर्छ कि गर्दैन भन्ने लेभलबाट चाहिँ हामीले छलफलहरू अगाडि बढाउनु पर्छ।
0: हजुर, अब जस्तो हामीका भनौँ न एक दशकमा अथवा त्यसको पेरिफेरीमा जसरी चाहिँ फरक खालको परिस्थिति सिर्जना हुने आन्दोलन, क्रान्ति, परिवर्तन यी हाम्रो नियमितता जस्तै हुँदै आएको छ यो पछिल्लो हामीले 7 दशकको यदि अध्ययन गर्ने हो भने, अब बिचमा पनि जसरी संसद विघटन गरियो कहीँ न कहीँ यो संसदीय लोकतन्त्रका लागि प्रक्रिया नै अवरुद्ध हुने हो कि भन्ने चिन्ता चासो थियो। गत निर्वाचनले त्यसलाई एउटा ट्र्याकमा ल्यायो, संविधान एउटा सिस्टममा अहिले अगाडि बढिरहेको छ। यद्यपि संसदका जुन प्रक्रिया छन् यसलाई चाहिँ संसदीय लोकतन्त्रको प्रवर्धनमा अथवा लोकतन्त्रको यात्रामा पछिल्ला संसदीय गतिविधिले यहाँले संसदमा भाग लिइरहेको पछिल्ला छलफलले यसलाई कतिको सकारात्मकतातर्फ कतिको सुदृढीकरणतर्फ अगाडि बढाइरहेको पाउनु भएको छ अथवा अब बढाउँदैछ भन्ने यहाँहरूलाई लागिरहेछ?
1: होइन, संसदीय अभ्यास आफैमा एउटा विशिष्ट अभ्यास हो र यो अभ्यास चाहिँ नागरिकले हेरिरहेका हुन्छन् यहाँ कसले के गर्यो भन्ने र प्रतिपक्षको चाहिँ या विपक्षी दलमा बसेका नेताहरूले या विपक्षी पार्टीहरूले चाहिँ कस्तो देखिन्छ भन्दा सरकारले गरेको हरेक काम कारवाहीको विरोध गर्ने र सदनलाई अवरुद्ध गर्ने, किनभने साँच्चीकै हामी लोकतन्त्रमा विश्वास गर्छौँ भने सदनलाई चाहिँ अवरुद्ध गर्नु हुँदैन भन्ने बटम लाइन हो। हामी कार्यपालिका व्यवस्थापिका न्यायपालिका कुरा गर्छौँ भनेपछि विभिन्न जुनै बाहनामा पनि सदन अवरुद्ध हुनु हुँदैन र यो हरेक 10 वर्षमा काहीँ न काहीँ एउटा नयाँ तरिकाले सोच्ने एउटा नयाँ तरिकाले भाष्य निर्माण हुनुको पछाडि पनि संसदीय अभ्यास राम्रोसित सञ्चालन नहुन सक्नु, पटक पटक संसद अवरोध हुनु, त्यो कुनै पनि कारणले होस् होइन कुनै पनि कारणले होस् छलफलभन्दा बाहिर गएर केही विषयहरू पनि निकास निस्किँदैन भने सदन आफैमा एउटा छलफलको प्रमुख मेजर थलो हो, त्यहाँनिर विषय उठान हुनुपर्छ, त्यहाँनिर निर्मम छलफल हुनुपर्छ भन्ने हो। तर त्यो निर्मम छलफल भन्दा पनि यो चाहिँ निर्मम विरोध र प्रतिकार मात्र हुन्छ। र अर्को यो हामी सामाजिक सञ्जालको जति नै व्यापकता हुँदै गर्दाखेरि कहिलेकाहीँ चाहिँ संसदीय अभ्यास अलिक अराजक भएको हो कि भन्ने पनि महसुस हुन्छ, किनभने के गर्नुहुने र के गर्नु नहुनेको भिन्नता हामीले पाउनुपर्छ भन्ने लाग्छ। र आज भनौँ न, म 10 वर्षदेखि वैकल्पिक राजनीतिको सेरोफेरोमा रहेर माइतीघर मण्डलामा आवाज उठाउँदै गर्दा आज म जवाफ दिने ठाउँमा पुगेको छु। संसदलाई पनि फेरि माइतीघर मण्डला बनाउनु चाहिँ भएन, विरोधका आवाजहरू मात्र उठान भयो भने हामीले गर्ने कामहरूको आवाज चाहिँ कहिले उठान गर्ने त? र हरेक जनप्रतिनिधि त्यतिकै महत्त्वपूर्ण भूमिकामा हुनुहुन्छ, चाहे त्यो सत्ता पक्षको होस् या चाहे प्रतिपक्षको। अनि यो भाष्य पनि अलिक गलत छ जस्तो लाग्छ मलाई, प्रतिपक्ष संसद भनेको प्रतिपक्षको, यदि साँच्चीकै सही अर्थमा काम गर्ने हो भने संसद चाहिँ प्रतिपक्षको पनि होइन सत्ता पक्षको पनि होइन, यो त नागरिकको हो, नागरिकको भावना उठाउने, नागरिकको आवाज बोल्ने थल हो र नागरिकलाई दूरगामी असर गर्ने या त दूरगामी हित गर्ने विषयहरूमा हामीले कानुन बनाउने थलो हो भनेपछि हामी सत्ता पक्ष र प्रतिपक्षको ट्याग लगाएर बसिराख्यौँ भने यसले चाहिँ ठिक डिरेक्सनमा यो छलफललाई लिएर जान सक्दैन भन्ने र लोकतन्त्रलाई बहुतै कमजोर व्याख्या गरेको मैले संसदीय अभ्यासमा पाएँ। त्यो चाहिँ सभामुखको दाहिने साइडमा बस्ने र देब्रे साइडमा बस्ने को हुनुहुन्छ या कति नम्बरमा छ भनेर लोकतन्त्रलाई व्याख्या गरियो भने हामी गलत डिरेक्सनमा गइराखेका छौँ। लोकतन्त्रको व्याख्या त्यति कमजोर र त्यति सङ्कुचित छैन,
2: त्यसलाई फराकिलो बनाएर जानुपर्छ भन्ने चाहिँ मेरो व्यक्तिगत धारणा पनि हो। पार्टीगत रूपमा पनि हामी भनौँ न लोकतन्त्रलाई त्यति सानो घेराभित्र मात्र राख्नु हुँदैन, हामी त्यो हल बाहिर चाहिँ हामी सत्ता पक्ष र प्रतिपक्ष हुन सक्छौँ, तर हलभित्र गइसकेपछि चाहिँ हामी राष्ट्रको पक्ष भएर देशको हितमा कानुन निर्माणको पक्षमा हामीले काम गर्नुपर्छ भन्ने हो। र बिस्तारै अब प्रतिपक्ष दलका बेन्चका साथीहरूलाई पनि हामी त्यो अभ्यासमा लिएर आउन सक्छौँ भन्ने लाग्छ।
0: भनेको चाहिँ अब यहाँहरूले त्यसलाई अलिकति सुदृढ गर्ने परिष्कृत गर्ने सन्दर्भमा यहाँहरूको दृष्टिकोण चाहिँ विगतको भन्दा अलिक फरक छ र फरककै दृष्टिकोणकै आधारमा यहाँहरू संसदलाई अगाडि बढाउन चाहनुहुन्छ।
2: हजुर, जस्तो हाम्रो तपाईँले कयौँ सांसदहरू हेर्नुभयो र म आफैले पनि पटक पटक रोस्टममा गएर विधेयकको समर्थन विरोधी या वाट एभर जुनै विषयमा विषय उठान गर्दा पनि हामीले हाम्रा विचारहरू छोडेका छैनौँ, हाम्रा मूल्य मान्यताहरूलाई छोडेका छैनौँ र केही विषयहरू चाहिँ गलत आएका छन् भने होइन यसलाई यो हिसाबले एड्रेस गर्नुपर्छ, यो वर्ष सकिएन भने पनि अर्को वर्ष या आगामी दिनमा यसलाई कसरी व्यापक छलफलको थलो बनाउने, यसलाई समर्थन र विरोधको थलो भन्दा पनि यसलाई व्यापक छलफलको थलो बनाउने चाहिँ हाम्रो ध्येय छ र हामी त्यही लेभलमा काम गर्न खोजिरहेका छौँ।
0: अब अलिकति बजेटतर्फ लागौँ। जसरी सरकारले बजेट ल्यायो 21 अर्ब 24 अर्ब 34 करोड बराबरको होइन, र त्यसमा चाहिँ पुँजीगत खर्च हेर्दाखेरि चाहिँ 20% करिब देखिएको छ, वित्तीय व्यवस्थापनतर्फ 20% र चालु खर्चतर्फ करिब करिब 59-60% चाहिँ अवस्था देखिएको छ। अब यो बजेटको कार्यान्वयनले अहिले जसरी जनतामा एक खालको असन्तुष्टि देखिएको थियो र त्यो असन्तुष्टिको बलमा यहाँहरूले दुई तिहाईको मत प्राप्त गर्नुभयो, सङ्गठन यहाँहरूको त्यति नयाँ थिएन, यहाँहरू विभिन्न वैकल्पिक शक्तिहरू पनि एक भएर यो अवस्था आयो। अब यो बजेटले जनताको आवश्यकता अपेक्षा सम्बोधन गर्ने सन्दर्भमा चाहिँ कसरी काम गर्न सक्छ?
2: सर्वप्रथम त यो बजेटलाई हामीले अन्य बजेटहरू जस्तै हिसाबले लिनु भएन एउटा कुरा होइन, र अर्को विषय चाहिँ जस्तो बजेटको सुरुवाती लाइन नै 2008 सालको जसरी यहाँ बजेटमै लेखिएको छ, सुवर्ण शमशेरबाट 75 वर्ष अगाडि आएको बजेट र अहिलेको बजेटको भाषा फरक होला, तर ध्येय चाहिँ के हो भन्दाखेरि नागरिकको सर्वोच्चता कायम गर्ने, नागरिकको जीवनस्तर उकास्ने नै छ होइन। हामी 75 वर्षमा पनि यही बहस र तपाईँ हेर्नुहुन्छ युरोप अमेरिका जतातिर पनि गयो भने बहसको विषय चाहिँ यही नै हो कि नागरिकको भइरहेको जीवनभन्दा कसरी त्यसलाई विकसित गरेर उकास्ने भन्ने नै बहस हो, त्यसका पाताहरू त्यसका आयामहरू फरक होला होइन। र अहिले चाहिँ म अब नम्बरमा जानुभन्दा पनि हाम्रो एउटा दृढ सङ्कल्प चाहिँ के छ, अलिक त्यो सैद्धान्तिक उसमा मात्र राख्न चाहे होइन, दृढ सङ्कल्प के छ भने यो बजेटले काहीँ न काहीँ राष्ट्रिय सञ्चालनको नयाँ सोच बोकेर आएको छ। त्यो भनेको विगतमा पनि बजेटहरू नराम्रो आएका होइनन्, बजेटहरू राम्रै आएका, कति कार्यक्रमहरू हामीले राज्यको अविच्छिन्न उत्तराधिकारी हुन्छ त्यो कारणले कति कार्यक्रमहरू हामीले बोकेर हिँड्नुपर्ने हुन्छ त्यो बोकेर हिँडिराखेका पनि छौँ, तर हामीले एउटा यो सबै विषयलाई कहाँनिर गएर जोडिराखेका छौँ भन्दाखेरि सुशासन र सेवा प्रणालीमा जोडिराखेका छौँ। र अर्को चाहिँ मलाई इन्ट्रेस्टिङ लागेको जस्तो कयौँ बजेटहरू बजेटमा एउटा किसिमले आउने, हामीले घोषणा पत्रमा एउटा किसिमले लिने, नागरिकसित एउटा गर्ने, त्यो हामीले पुरा गर्न नसकिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ हामी चुनावमा जानुभन्दा पहिला नागरिक करार, त्यसपछि बाचा पत्र, त्यसपछि सय दिने कार्यसूची, त्यस पछाडि गएर नीति तथा कार्यक्रम, त्यस पछाडि गएर बजेटमा लय समातेको देखिन्छ। र मैले भनिरहेको छु त्यो मात्र होइन कि यो प्रणाली सुधार गर्नुपर्छ भनेर तत्कालीन सरकारले गठन गरेका आयोगहरूको प्रतिवेदनलाई पनि पढेर त्यहाँबाट सुधारका केही विषयहरूलाई पनि समेटेको छ, भनेपछि हामी सुधारको पक्षमा छौँ, सुशासनको पक्षमा छौँ। र यो वर्ष चाहिँ हामीले अलिक बढी फोकस, प्रधानमन्त्रीज्यूको आफ्नो फोकस पनि र हाम्रो पार्टीको फोकस पनि सुशासनको जगमा हामी सेवा प्रणाली सुधार गर्न चाहन्छौँ। र यो सेवा प्रणाली सुधार गर्दै गर्दाखेरि कसले हो त यसको सबैभन्दा धेरै के अरे एक्सेस पाउने भन्दा चाहिँ आम नागरिकले पाउने हो, र हामीले मध्यम वर्ग विस्तार भनेर जुन एउटा भाष्य निर्माण गर्न खोजिराखेका थियौँ या त मध्यम वर्ग वर्गलाई जसरी उद्वेलित गर्न खोजिराखेका छौँ त्यो विषयलाई यसले महत्त्वपूर्ण पातोमा समेटेको छ। शिक्षा स्वास्थ्यदेखि लिएर धेरै विषयमा समेटेको छ र यसको एउटा महत्त्वपूर्ण पातो चाहिँ के पनि छ भन्दाखेरि झट्ट हेर्दाखेरि ट्याक्स अलिक बढी लगाएको हो कि ट्याक्समा हामीलाई यो पनि गरेको त्यो पनि गरेको भन्ने छ कि तर राज्यमा तपाईँले काहीँ न काहीँ फन्ड क्रिएट पनि गर्नुपर्नेछ। सो राज्यले दिने मात्र होइन राज्यले चाहिँ एउटा आफ्नो व्यवस्थित कर प्रणाली लगाएर सक्ने हुने खाने नागरिकबाट लिने पनि र नसक्ने नागरिकलाई चाहिँ फेरि हामीले दिने पनि यो मोडलमा जान खोजेको छ र लोक कल्याणकारी राज्यको आलोकमा चाहिँ तपाईँले सबैलाई समेटेर जाने र राज्यले काहीँ न काहीँ म अभिभावक हो म सबैको अभिभावक हो भनेर त्यो अभिभावक त लिन खोजेको देखिन्छ।
0: यहाँले भनेका यी सैद्धान्तिक पाटोहरूको ठ्याक्कै व्यवहारिक कार्यान्वयन गर्ने सन्दर्भमा चाहिँ बजेट कतिको खरो उत्रन सक्छ त?
2: त्यसो त अहिलेसम्मको कठिनाइ भनेकै कार्यान्वयनको कठिनाइ हो होइन हरेक बजेटको होस् या जुनै सुकैको ऐनहरूकै होस् तर हाम्रो चाहिँ हामीलाई के छुट छैन भन्दाखेरि जुन जगमा हाम्रो उत्पन्न भएको छ जुन जेएनजी आन्दोलनपछि अब यो इम्प्लिमेन्टेसन भएन कार्यान्वयनको पक्ष कमजोर रह्यो पुरानाले गर्न सकेनन् हामी गर्छौँ भन्ने जुन हिसाबले हामी त्यो ठाउँमा पुगेका छौँ हामीलाई के छुट छैन भन्दा ए हामीले पनि गर्न सकेनौँ भन्ने छुट छैन हामीले कार्यान्वयन गरेर लिएरै जानुपर्छ भले हामीले सोचेको एउटा एउटा लक्ष्य होला त्यो लक्ष्य पुरा गर्न नसके पनि त्यो लक्ष्यको आसपासमा आउने चाहिँ गर्नुपर्छ र त्यसको लागि हामीले सक्ने दिन रात मेहनत गर्नुपर्छ जुन मेहनत चाहिँ अहिले सरकार पक्षबाट सांसदहरूबाट भइराखेको छ र त्यसमा हामीलाई कर्मचारी तन्त्रको पनि ठुलो साथ सहयोग चाहिन्छ र अहिले कयौँ कर्मचारीहरूले पनि हामीलाई जसरी साथ दिनुभएको छ होइन यतिको स्टेबल गभर्मेन्टलाई चाहिँ हामीले साथ दियौँ भने भोलिको दिनमा हामीले रिजल्ट निकाल्न सक्छौँ भनेर सबैजना रिजल्ट ओरिएन्टेड र एउटा कस्तो भने राज्यले नै एउटा मेरो यो हो मेरो लक्ष्य भनेर एउटा अर्जुन दृष्टि राख्ने र सबैलाई रिजल्ट ओरिएन्टेड काम गराउन प्रेरित गर्ने भएपछि त्यसलाई हामीले पुरा गर्न नसक्ने भन्ने हुँदै हुँदैन होइन अब कहिले काहीँ अब भनौँ न वैदेशिक लगानीका स्रोतहरू के छन् त यति धेरै ऋण लिने ऋण थुपार्ने भन्ने कुरा त कति कुरा त राज्यले केही नगरी बस्दा पनि यति काम चाहिँ गर्ने पर्ने या यति खर्च चाहिँ गर्नै पर्ने भनेर अर्थमन्त्रीज्यूले नै भन्नुभएको छ भनेपछि हामीले वैकल्पिक वित्तको पनि अल्टरनेटिभ फाइनेन्सको बारेमा पनि सोचिरहेका छौँ हामीलाई राज्यले राज्यको स्रोत सीमित छ तर त्यही सीमित स्रोत साधनमा पनि कसरी परिचालन गर्ने र अल्टरनेटिभ फाइनेन्सलाई कसरी जोड्ने समूह शक्तिलाई कसरी जोड्ने ड्यासपोरालाई कसरी जोड्ने नेपालभन्दा बाहिर रहेका व्यक्तिहरूलाई नेपाल फर्काउने अभियानमा कसरी लाग्ने रोजगारी सृजना कसरी गर्ने भन्ने यी यावत विषयमा काम गर्दाखेरि यसले काहीँ न काहीँ लय पक्रि छ भन्नेमा हामी विश्वस्त छौँ तर सर्टेन टाइम त हामीले दिनु पनि पर्छ गभर्मेन्टलाई काम गर्न र फङ्सन गर्नको लागि।
0: हजुर हजुर हामीसँग हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री एवं सांसद समीक्षा बास्कोटा। अब हामी करिब करिब अन्त्य अन्त्यमा पनि छौँ। मूल रूपमा यहाँहरूको पार्टी सङ्गठनको जुन कुरा छ त्यसको चाहिँ धेरै समय पनि नभएका कारणले र यहाँहरू तत्काल चाहिँ महाधिवेशन केन्द्रित भएको हिसाबले कतिपय जिल्लामा र प्रदेशमा पनि महाधिवेशनका यी कार्यक्रमहरू अधिवेशनका कार्यक्रमहरू सही ढङ्गले अघि बढ्न नसकेका त्यहाँ गुट उपगुट विवादहरू भइरहेको सन्दर्भमा यहाँहरूको पार्टी एक भएर महाधिवेशनमा कसरी जान्छ र यी यावत चुनौतीहरू राष्ट्रिय आवश्यकता प्राथमिकता कसरी तय गर्छ त?
2: सर्वप्रथम त हामी विभिन्न समूहबाट भनौँ न हामी नै पनि मङ्सिर 14 जोडियौँ होइन राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा हिसाबले पार्टी निर्माण गरिरहेको थियो धेरै ठुलो सङ्ख्याका व्यक्ति समूहहरू जोडिएर आउँदै गर्दाखेरि त्यो काहीँ न काहीँ ओहो के भइरहेछ भन्ने लाग्छ तर एउटा बेसिक अन्डरस्ट्यान्डिङ के हो भने हामी जोडिएर यहाँसम्म आइपुग्दाखेरि हामी राष्ट्रिय स्वतन्त्र पार्टी भइ नै सक्यौँ अनि यो विभिन्न चरणमा गुट उपगुट भनेर कुरा गरिन्छ त्यो नेपाली राजनीतिले सिकाएको गलत भाष्य पनि हो कि विभिन्न दलहरूमा त्यसै गुट उपगुट हुने कारणले गर्दाखेरि गुट उपगुट छ भनिन्छ हामीले चाहिँ बेस्ट नेतृत्वलाई स्थापित गरेर जाने हो र हाम्रो पनि पहिलो महाधिवेशन भएर किन पनि विशेष छ भन्दाखेरि एउटा राजनैतिक दल संस्थागत हुनको लागि पहिलो महाधिवेशनको या पहिलो अधिवेशनको धेरै महत्त्व हुन्छ त्यो महत्त्वले हेर्दाखेरि काम गर्ने साथीहरू अगाडि आइरहनु भएको छ हामी आन्तरिक लोकतन्त्रमा पनि विश्वास गर्ने भएकाले लोकतान्त्रिक प्रक्रियाबाटै सबै कामहरू अगाडि बढिसकेको छ होइन अब प्रदेशको हकमा केही प्रदेशहरूमा हामीले विशेष गरी मध्य प्रदेशमा हामीले त्यसलाई अर्को तरिकाले एड्रेस गर्नुपर्छ है, समायोजनबाट आएका साथीहरूलाई पनि जोडेर जानुपर्छ, सबैलाई विन विन सिचुएसन क्रिएट गर्नुपर्छ भनेर स्थगित गरेका पनि छौँ होइन। सो यसलाई गुट उपगुट भन्दा पनि हामीसित एउटै मात्र गुट छ, त्यो राष्ट्रिय स्वतन्त्र पार्टीको गुट, त्यो भनेको काम गर्ने व्यक्तिहरूको समूह, त्यो भनेको सही नेतृत्व स्थापित गर्ने र हामीले जुन उद्देश्यले यो पार्टी स्थापना गरेको थियौँ त्यो उद्देश्यभन्दा बाहिर गएर हामीले व्यक्तिगत महत्त्वाकाङ्क्षामा काम गर्न छुट पनि छैन, काम गर्नु हुँदैन पनि भन्ने लाग्छ र सभापतिले पटक पटक हामी व्यक्तिगत महत्त्वाकाङ्क्षा भन्दा पनि देशको महत्त्वाकाङ्क्षामा काम गर्ने हो हामी यहाँनिर, उहाँले त अझ पटक पटक भनि पनि रहनु भएको छ हामी जीवनी होइन इतिहास लेख्न आएका हौँ भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले नपाउने अद्भुत जनमत पाएको छ, यो जनमतलाई हामीले शिरमा राखेर काम गर्नुपर्ने अवस्था छ र हामी त्यही हिसाबले सङ्गठित रूपमा काम गर्दैछौँ। काहीँ केही घटनाहरू हुन् त्यो स्वाभाविक हो, त्यो स्वाभाविक हो र पार्टी लोकतान्त्रिक प्रक्रियामै अगाडि बढिराखेको छ।
0: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
2: यहाँले पनि हामीलाई विषय राख्नु दिनुभयो त्यसको लागि रेडियो नेपाललाई धेरै धेरै धन्यवाद।
0: हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री एवं सांसद समीक्षा बास्कोटा। अन्तरसंवादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र शङ्कर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
2: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
3: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
2: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
4: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: होइन, के पोको पारे त्यस्तो? सुन भेट्यो कि क्या
6: हो? सुनै हो, हेर त,
5: माटो पो रहेछ त।
6: ल, यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भएन त यो सुन।
5: बाठी पो रहेछ त। अनि यो माटो चाहिँ किन पोको पारे नि?
6: माटोलाई सुधार गर्नु परेन, माटोमा के तत्त्वको कमी छ जान्न, जचाउन जान्ला।
5: ए, अनि यो माटो जचाउन चाहिँ कहाँ जाने नि?
6: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि। तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ।
1: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
7: कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
8: सडक सीमा भित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँ सम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
9: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
10: कृषक माझ बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
8: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
10: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
8: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
10: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
8: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
10: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
8: फोन नम्बर 5423159।
11: नमस्ते झाँक्री दाई।
12: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
11: हेर्नुहोस् न झाँक्री दाई, 2 दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ, हजुरले राम्ररी हेरिदिनु पर्यो।
12: यो बाबुको मैले नारी पनि हेर्यो, आगर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
11: हो र? डाक्टर साहब नमस्कार, लौन, मेरो बाबुलाई हन्न हनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
13: नहातिनुस् आमा, उपचार गर्छौ, ढुक्क हुनुहोस्।
11: हस् डाक्टर साहब।
13: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ, समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 जना संक्रमित मध्ये 1 जनाको मृत्यु हुने र अर्का 1 जनाको पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 महिनाको उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
14: पारदर्शिता, जवाबदेहिता र सदाचार प्रवर्धनका लागि जवाबदेहिताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
15: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
14: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
16: यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आगामी एक वर्षभित्र 1040 मेगावाट विद्युत उत्पादन थप गर्ने सरकारको लक्ष्य। चार दिने भ्रमणका लागि परराष्ट्र मन्त्री शिशिर खनाल आज बेजिङ छानुहुँदै भोलि चिनिया समकक्षी वाङ यीसँग भेटवार्ता हुने। इन्धनको मूल्य वृद्धिले निर्माण सामग्री महँगिँदा सुदूरपश्चिमका सड़क आयोजनाहरू प्रभावित। भारतको केरलामा एकजना व्यक्तिमा निपा भाइरस संक्रमणको पुष्टि। र फिफा विश्वकप फुटबल अन्तर्गत गैरातीका खेलमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेल्दै अङ्क बाँडे।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1040 मेगावाट जलविद्युत थपिने उल्लेख गरिएको छ। निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने र निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनाहरूलाई सहजीकरण गर्ने गरी समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ। आगामी आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टामा पुर्याउने र विद्युत चुहावट 12.03% सीमित गर्ने लक्ष्य पनि लिइएको छ। लघु तथा साना जलविद्युत आयोजनाबाट 43 मेगावाट तथा सौर्य ऊर्जाबाट 900 मेगावाट विद्युत उत्पादनको क्षमता थप गर्ने लक्ष्य राखिएको छ। जलविद्युत विकासले राष्ट्रिय आवश्यकता मात्र नभई क्षेत्रीय अर्थतन्त्रको विकासलाई समेत तीव्रता दिन सहयोग पुग्ने मन्त्रालयले जनाएको छ। सरकारले जलविद्युत आयोजनाहरूको रोयल्टी हिस्सा बाँडफाँटको आधार तथा ढाँचाका बारेमा सम्बद्ध पक्षलाई जानकारी दिँदै सोही अनुरूप गर्न र गराउन आग्रह पनि गरेको छ। विद्युत विकास विभागले रोयल्टी बाँडफाँटको हिस्सा निर्धारणका लागि आयोजनाको भौगोलिक अवस्थिति, प्रभावित स्थानीय तहको क्षेत्रफल र जनसङ्ख्यालाई मुख्य सूचकका रूपमा लिँदै सोही अनुसार प्रबन्ध गर्न आग्रह गरेको छ। विभागले भौगोलिक अवस्थितिको भार 50%, प्रभावित क्षेत्रको क्षेत्रफलको भार 25% र प्रभावित क्षेत्रको जनसङ्ख्याको भार 25% बराबर तय गरिएको जनाएको छ। भौगोलिक अवस्थितिमा पनि मुख्य क्षेत्र, प्रभावित क्षेत्र र आयोजना वरपरको उपल्लो र तल्लो तटीय क्षेत्रका रूपमा निर्धारण गरिएको छ। प्रभावित क्षेत्रको जनसङ्ख्यामा पनि मुख्य क्षेत्र, प्रभावित क्षेत्र र वरिपरिको क्षेत्रका रूपमा निर्धारण गरिएको छ। विभागले तय गरेको सूचक अनुसार सबैभन्दा धेरै आयोजना रहेका जिल्लाले बढी र कम आयोजना भएका जिल्लाले कम रोयल्टी पाउने व्यवस्था गरिएको छ। विभागका अनुसार हाल 191 आयोजनाले विद्युत उत्पादन गरिरहेको छ। 264 आयोजनाले विद्युत उत्पादनको अनुमति लिएको छ। सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ। नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना आगामी आर्थिक वर्ष 2083-84 कार्यान्वयनमा ल्याउने गरी तयारी अघि बढाइएको सरकारले जनाएको छ। नेपालमा वायु प्रदूषण नियन्त्रण, औद्योगिक क्षेत्रको हरित रूपान्तरण तथा स्वच्छ हावा प्रवर्धनका लागि करिब 8 अर्ब 71 करोड अर्थात् 57 मिलियन अमेरिकी डलर बराबरको परियोजना सञ्चालनको तयारी थालिएको वातावरण विभागले जानकारी दिएको छ। विभागका महानिर्देशक ज्ञानराज सुवेदीले नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजनाले देशको वायु गुणस्तर व्यवस्थापन प्रणालीमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक भ्रमणका क्रममा आज चीन जाँदै हुनुहुन्छ। चिनिया समकक्षी वाङ यीको निमन्त्रणामा चार दिने भ्रमणका लागि परराष्ट्र मन्त्री खनाल आज बेजिङतर्फ जान लाग्नु भएको हो। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनाल र चिनिया विदेश मन्त्री वाङ यी बीच भोलि द्विपक्षीय भेटवार्ता तय भएको छ। दक्षिणी छिमेकी भारतको भ्रमण सम्पन्न गरी फर्किएको केही दिनमै परराष्ट्र मन्त्री खनाल उत्तरी छिमेकी चीनतर्फ लाग्न थाल्नु भएको हो। परराष्ट्र मन्त्री खनालले भ्रमणका क्रममा चिनिया कम्युनिस्ट पार्टीका नेताहरू, उच्च अधिकारी, व्यापारिक समुदाय र नेपाली समुदायसँग छुट्टा छुट्टै अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सड़क आयोजनाहरू प्रभावित भएका छन्। सड़क डिभिजन कार्यालय महेन्द्रनगर अन्तर्गत सञ्चालनमा रहेका कालोपत्रे सम्बन्धी अधिकांश आयोजनाहरूको काम अघि बढ्न नसक्दा चालु आर्थिक वर्षको पुँजीगत खर्च समेत प्रभावित हुने देखिएको छ। सड़क डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर हरीश प्रसाद जोशीका अनुसार चालु आर्थिक वर्ष 2082-83 मुसेपानी खोला पुल, दोदा देखतभुली पुल निर्माण सम्पन्न भई हस्तान्तरण भए पनि सड़क कालोपत्रे सम्बन्धी धेरै आयोजनाहरू प्रभावित भएका छन्। ठेक्का सम्झौतामा मूल्य वृद्धि समायोजनको व्यवस्था नगरिँदा करिब 70% आयोजनाहरू ठप्प हुने अवस्थामा रहेको सड़क डिभिजन कार्यालयले जनाएको छ। त्यस्तै वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरका विभिन्न 9 सड़क आयोजनाको कालोपत्रेको काम पनि रोकिएको छ। नेपाल भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको संरक्षण, मर्मत तथा पुनर्निर्माणलाई तीव्रता दिने उद्देश्यले दुवै देशका अधिकारीहरूबीच झापाको बिर्तामोडमा संयुक्त समीक्षा बैठक गरिएको छ। नापी विभाग को आयोजनामा भएको बैठकमा पूर्वी नेपालका झापा, इलाम, पाँचथर र ताप्लेजुनसँग जोडिएका सीमा क्षेत्रमा सञ्चालित फिल्ड कार्यहरूको प्रगति मूल्याङ्कन गरिएको छ। हालै सम्पन्न बैठकमा संयुक्त टोलीले पछिल्लो 3 महिनामा गरेको कामको विवरण प्रस्तुत गर्दै मर्मत गरिएका तथा पुननिर्माण आवश्यक रहेका स्तम्भहरूबारे द्विपक्षीय जानकारी गराइएको छ। सीमा सम्बन्धी प्राविधिक विषयमा नियमित रूपमा हुने बैठकले सीमाङ्कनको स्पष्टता कायम राख्न तथा सीमा स्तम्भहरूको संरक्षणमा सहयोग पुर्याउने अपेक्षा गरिएको अधिकारीहरूले जनाएका छन्। सीमा क्षेत्रमा देखिएका प्राविधिक समस्याको समाधान, आवश्यक समन्वय र आगामी कार्ययोजनाबारे पनि छलफल भएको नापिक विभागले जनाएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले कला, साहित्य, भाषा र संस्कृति राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले संरक्षण र प्रवर्धन गरिनुपर्नेमा जोड दिनुभएको छ। गोर्खापत्र संस्थानले हिजो आयोजना गरेको मधुपर्क सम्मान हस्तान्तरण कार्यक्रममा उहाँले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकाङ्कसँगै भाषा, साहित्य र संस्कृतिको सुदृढ विकास आवश्यक रहेको बताउनुभयो। पछिल्लो समय सामाजिक सञ्जाल साहित्यिक अभिव्यक्तिको महत्त्वपूर्ण माध्यमका रूपमा विकसित भएको उल्लेख गर्नुहुँदै मन्त्री तिमिल सिन्हाले बदलिँदो प्रविधिसँगै साहित्यको प्रस्तुति र पहुँचका नयाँ आयाम खुल्दै गएको बताउनुभयो। गोर्खापत्र संस्थानलाई अझ ओझपूर्ण व्यावसायिक र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनुभयो। उहाँले आम सञ्चार माध्यमलाई उपलब्ध गराइँदै आएको लोक कल्याणकारी विज्ञापन नरोकिएको पनि स्पष्ट पार्नुभयो। कार्यक्रममा मधुपर्क सम्मान 2083 अन्तर्गत पद्यतर्फ वरिष्ठ साहित्यकार यादव खरेल, गद्यतर्फ वरिष्ठ कथाकार भावपन्थी तथा प्रतिभा सम्मानबाट डाक्टर गीता त्रिपाठीलाई सम्मान गरिएको थियो। उहाँहरूलाई सम्मान पत्रसहित 50,000 नगद प्रदान गरिएको गोर्खापत्र संस्थानले जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गरिने बताउनु भएको छ। विश्व आरोग्य दिवसका अवसरमा काठमाडौँमा हिजो आयोजित कार्यक्रममा उहाँले आगामी 10 वर्षलाई आरोग्य दशकका रूपमा मनाउने गरी तयारी अघि बढाइएको जानकारी दिनुभयो। आरोग्य दशक मनाउन आवश्यक नीति तथा रणनीति निर्माण को प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो। मन्त्री पौडेलले नेपाल आध्यात्मिक भूमि भएकाले हिमाल, नदी, वनजङ्गल र प्राकृतिक वातावरणले मानिसलाई आध्यात्मिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गरिरहेको पनि बताउनुभयो। भारतमा नेटवर्किङ व्यवसायमा संलग्न गिरोहबाट थुप्रै नेपाली ठगिने गरेको भेटिएको छ। भारतस्थित नेपाली दूतावास र सीमावर्ती प्रहरी प्रशासन त्यस्ता गलत कामको नियन्त्रणमा लागेको धनगढी संवाददाता जगत साउद बताउँछन्।
4: ठगीमा परेकाहरूले भारत स्थित नेपाली राजदूतावासमा जानकारी दिएपछि रोजगारीको प्रलोभनमा भारत पुर्याइएका कैयौँ नेपालीहरू ठगी गिरोहको शिकार बन्ने गरेको तथ्य खुलेको हो। सिप अनुसारको रोजगारी र आकर्षक तलब दिने प्रलोभनमा थुप्रै नेपाली युवा युवतीलाई भारत लैजाने ठगी गिरोहले प्रत्येक नेपालीबाट 2 लाख बढी रकम असुली गरेको देखिन्छ। सुरुवातीमा तालिम दिने गरेको ठगी गिरोहले साताभित्रै रकम जम्मा गर्न लगाउने र त्यसपछि अल्पत्र पार्ने गरेको पीडित युवाहरूको भनाइ छ।
5: एक हप्ता सकिसकेपछि 2,00,000 रुपियाँ लगाउनु, महिनाको 20,860 रुपियाँ तपाईँलाई पर महिना आउँछ सेलरी भन्ने भएर मैले त्यो 2,00,000 रुपियाँ बुझाएको।
6: तुलाराम साउ पैदाली घोडाउडी, मैले 2,16,000 दिएँ, पछि त थाहा भइसकेपछि घरै आउँदैन।
7: चुरे नेपाली गुल्मी, त्यहाँ एक हप्ता ट्रेडिङ सिकाउँछन्, यसो भाषाहरू सिकाउँछन्, कम्पनीको त्यो भाषाहरू अनि फोन गरेर आइदिन्छन्।
4: रोजगारीको प्रलोभन दिएर भारत पुर्याइएका सयौं नेपाली ठगीमा परेको जानकारी पछि भारत स्थित नेपाली राजदूतावासले पीडित नेपालीहरूको उद्धार कार्य थालेको छ। भारतीय प्रहरीको समन्वयमा पीडितहरूलाई उद्धार गरी नेपाल फर्काउने गरिएको भारत स्थित नेपाली राजदूतावासका काउन्सिलर एसएसपी प्रकाश मल्ल बताउनुहुन्छ।
8: बसेका होस्टेलहरूबाट घरहरूबाट ल्याएर मानिसहरूलाई चाहिँ गाडीमा राखिन्छ, भारतीय प्रहरीको स्कटमा नेपाल बोर्डरसम्म ल्याइन्छ, त्यसपछि यतापट्टिका प्रहरीले त्यहाँबाट चाहिँ टेक ओभर गरेर जिल्ला प्रहरी कार्यालयमा लाग्नु पर्छ। नेटवर्किङ स्क्यामको मात्रै कुरा गर्ने हो भने दुर्पुरमा भएको छ, त्यहाँ 58 जना उद्धार भएका छन्। त्यसपछि कुशीनगरमा जेठ 16 गते 453 जना भएका छन्।
4: भारत पुगेका नेपालीहरूमाथि कुटपिट गर्ने, बन्धक बनाउने, मानसिक तथा शारीरिक यातना दिने र रकम असुली गर्ने खुलेपछि नेपाल प्रहरीले नेटवर्किङ व्यवसायमा संलग्न ठगी गिरोहको खोजीमा सक्रियता बढाएको देखिन्छ। सीमावर्ती क्षेत्रको भारतीय सहरबाट नेटवर्किङ व्यवसायमा संलग्न ठगी गिरोहका 13 जनालाई पक्राउ गरिएको र उनीहरूलाई कैलाली प्रहरीको हिरासतमा राखेर कानुनी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी ओम बहादुर राणा,
9: भारतसँग नजिक भएका जिल्लाहरूमा जागिरको प्रलोभनमा र राम्रो कमाईको प्रलोभन दिएर नेपालीहरूलाई बन्धक बनाएर पनि यिनीहरूले राखेर चाहिँ टर्चर दिने, बोल्न दिने देखिएको छ भने अब अहिले 13 जना पक्राउ परिसकेका छन् र यिनीहरूलाई जिल्ला परिकारले कैलाली गरेर अनुसन्धान प्रक्रिया अगाडि बढेको छ।
4: ठगी गिरोहलाई कानुनी दायरामा ल्याउन र पीडित नेपालीहरूको रकम फिर्ताका लागि सरकारवाला निकाय बीच हातेमालो आवश्यक देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
10: नारायणी अस्पतालको सूचना।
11: नारायणी अस्पताल परिसर बिरगन्जमा यही मिति 2083 जेठ 12 गतेदेखि 1 महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा

0: केही दिनदेखि अवरुद्ध रहेको कर्णाली करिडोर हिजोदेखि सञ्चालनमा आएको छ। रानीसैन पीडित सङ्घर्ष समितिले मानवीय संवेदनशीलता र यात्रुको समस्यालाई मध्यनजर गर्दै सडक अवरोधका कार्यक्रम तत्कालका लागि स्थगन गरेको जनाएको छ। धुलाचौरमा जनप्रतिनिधि प्रशासन र सरकारवालाको उपस्थितिमा बसेको सङ्घर्ष समितिको बैठकले राजमार्ग बन्द हुँदा हुम्लासहित कर्णाली क्षेत्रका नागरिकको दैनिक जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै सडक खुला गर्ने निर्णय गरेको बाजुरा संवाददाता राजेन्द्र विकले जनाएका छन्। यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम रहेको जनाएको छ। मनसुनबाट करिब 8,315 परिवार प्रभावित हुन सक्ने महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले मनसुन पूर्व तयारी र प्रतिकार्य योजना स्वीकृत गरेको छ। बागमती र विष्णुमतीको डुबानबाट तल्लो भेगमा पर्ने वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा दिएको विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपालले जानकारी दिनुभयो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित हुनुभएको छ। अर्याल निवर्तमान सभापति डाक्टर अच्युतम लामिछानेलाई मात्र 2 मतले पराजित गर्दै निर्वाचित हुनुभएको हाम्रा समाचारदाताले जनाएका छन्। नेपाल प्रहरीले काभ्रे पलाञ्चोकमा शुक्रबार भएको बस दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालयले दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा 6 सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ। यसअघि शुक्रबार भएको दुर्घटनाका 8 मृतकको शनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले जनाएको छ। घाइतेहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। चीनको राजधानी बेजिङमा आरोही तथा संघीय सांसद मिङमा ग्याबु शेर्पासहित नेपाल र चीनका 50 बढी सगरमाथा आरोहीहरू सम्मानित हुनुभएको छ। 73 सगरमाथा दिवसका अवसरमा बेजिङ स्थित नेपाली दूतावासले आयोजना गरेको नेपाल चीन सगरमाथा एडभेन्चर फेस्टिभलमा आरोहीहरू सम्मानित हुनुभएको नेपाली दूतावासले जानकारी दिएको छ। सोही अवसरमा नेपाल र चीनका पर्यटन उद्यमीहरूबीच सहकार्य विस्तार गर्ने उद्देश्यले व्यवसायी नेटवर्किङ कार्यक्रम पनि आयोजना गरिएको दूतावासले जनाएको छ। पर्वतको महाशिला गाउँपालिकामा सञ्चालन भइरहेको पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै गएको छ। विद्यालय शिक्षालाई सिप उत्पादन र आय आर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन सफल हुनुका साथै आर्थिक रूपले पनि सहयोगी देखिएको सम्बद्धहरू बताउँछन्। पर्वत संवाददाता राजन पौडेलको यो रिपोर्ट।
1: विद्यार्थीलाई अध्ययनसँगै सिप र उत्पादनमुखी कार्यमा जोड्ने उद्देश्यले सञ्चालन गरिएको पढ्दै कमाउँदै कार्यक्रमले महाशिला गाउँपालिकाका विद्यालयहरूमा सकारात्मक परिणाम दिन थालेको छ। विद्यालय तहमा कार्यक्रम प्रति उत्साह बढ्दो रहेको छ। विद्यार्थीले कक्षा कोठामा सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने अवसर पाउनुका साथै यो कार्यक्रम व्यवहारिक भएको बताउनुहुन्छ। महाशिला एक गोर्ल्याम धाम आधारभूत विद्यालयका प्रधान अध्यापक चेत राणा।
2: बच्चाहरूलाई आफैलाई लगाएर प्र्याक्टिकलमा लगाइयो, यो विशेष गरेर हाम्रो ठाउँमा
1: विद्यार्थीलाई केवल सैद्धान्तिक शिक्षामा सीमित नराखी उत्पादन र स्वरोजगारसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम निकै प्रभावकारी देखिएको छ। यसले विद्यार्थीमा आत्मनिर्भरता र सिप विकासमा ठूलो योगदान पुर्याएको छ। कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तहले समेत आवश्यक समन्वय र सहयोग गरिरहेको गाउँपालिकाले जनाएको छ। यस्ता कार्यक्रमले विद्यालय र समुदाय बीचको सम्बन्ध समेत बलियो बनाएको महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेको बुझाइ छ। शिक्षालाई उत्पादन र आय आर्जनसँग जोड्ने सरकारी अवधारणालाई स्थानीय तहले पनि प्राथमिकताका साथ अगाडि बढाएको छ। शिक्षा प्रणालीलाई व्यावहारिक र उत्पादनमुखी साथै विद्यार्थीले पढाइ सकेर निस्किँदा उनीहरूलाई आर्थिक सहायता समेत पुग्ने गरी यस्तो कार्यक्रमको थालनी गरिएको बताउनुहुन्छ महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषाल।
2: यसबाट भएको आमदानी विद्यार्थीमै खातामा राख्ने र त्यो खाताबाट त्यो विद्यार्थी त्यहाँ पढेर जाने एकैचोटि बिचमा झिक्न नदिएर सर्टिफिकेट सहित पैसा दिएर पठाउने भन्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरेका छौँ। हामीले सुरु गरेको यो तेस्रो वर्ष हो। यो वर्ष एउटा विद्यार्थी एउटा विद्यालयबाट 10 पास गरेर निस्कँदाखेरि 3-4 कक्षादेखि उसको खातामा जम्मा हुँदै गएको पैसा 11 पढ्ने बेलामा 12 पढ्ने बेलामा टाढा गएर पढ्नु पर्यो भने उसलाई बाटे खर्च होस् अथवा 50,000 पैसा जम्मा भयो भने उसलाई अलिकति पढाइमा सपोर्ट होस्।
1: यस कार्यक्रमबाट विद्यार्थीले कृषि तथा अन्य व्यावहारिक सिप सिक्दै अध्ययनसँगै काम गर्ने बानीको विकास हुनुका साथै आत्मविश्वास पनि बढेको छ। कतिपय विद्यालयले यस्तै कार्यक्रमको अभ्यास गरे पनि सबै विद्यालयमा यो कार्यक्रम लागू गरिएको छैन। शिक्षा सिप र उत्पादनलाई एकैसाथ जोड्ने यस्तो कार्यक्रम नेपालभर लागू गर्न सक्ने हो भने विद्यार्थीको भविष्य अझ उज्जवल बन्ने विश्वास गरिएको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
0: केही अन्तर्राष्ट्रिय समाचार। भारतको केरलामा एकजनामा निपा भाइरस संक्रमण पुष्टि भएको अधिकारीहरूले जनाएका छन्।

0: स्थानीय कोझिकोड जिल्लाका एकजना 43 वर्षीय पुरुषमा निपा भाइरस संक्रमण पुष्टि भएको हो। उनलाई स्थानीय कोझिकोड मेडिकल कलेजको शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखिएको छ। केन्द्रीय मेडिकल बोर्डको सिफारिसपछि बिरामीलाई मोनोक्लोनल एन्टिबडीको पहिलो खुराक दिएर उपचार प्रक्रिया अघि बढाइएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ। निपा भाइरस संक्रमण पुष्टि भएपछि राष्ट्रिय रोग नियन्त्रण केन्द्रका विज्ञहरू नियन्त्रणका उपायहरूको समीक्षा गर्न कोझिकोड जिल्ला पुगेका छन्। स्वास्थ्य मन्त्री के मुरलीधरनले तिरुवनन्तपुरममा भने निपा भाइरसको थप फैलावट नभएको बताएका छन्। उनले संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्क सूचीमा रहेका व्यक्तिहरूमा गरिएको परीक्षण नेगेटिभ भेटिएको बताएको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन्। निपा भाइरस चमेरो र सुँगुर जस्ता जनावरबाट मानिसमा सर्ने एक उच्च घातक र संक्रामक रोग हो। यसको मृत्युदर 40% मापन गरिएको छ। यो भाइरसको हालसम्म कुनै पनि प्रभावकारी खोप वा निश्चित उपचार भने पत्ता लागिसकेको छैन। संयुक्त राज्य अमेरिका र इरानले मध्य पूर्वको युद्ध अन्त गर्न गरिरहेको प्रयास सकारात्मक दिशामा अघि बढेको र केही घण्टाभित्रै सम्झौता हुन सक्ने प्रमुख मध्यस्थकर्ता मुलुक पाकिस्तानले जनाएको छ। विश्व अर्थतन्त्रलाई तहस नहस पारेको महिनौ लामो युद्धमा हर्मुज जलडमरूमा नयाँ झडपका बावजुद पनि द्वन्द्वरत पक्ष र मध्यस्थकर्ताहरूले लामो समयदेखि गरिएको सम्झौताको प्रयासलाई अन्तिम चरणमा पुर्याएको दावी गरेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले धेरै विषयहरूमा सहमति जुटिसकेको र स्थायी शान्तिका लागि अब सम्झौता नजिक पुगेको बताउनु भएको छ। अप्रिल 8 भएको युद्ध विरामपछि शान्ति सम्झौताका लागि कैयौं साता वार्ता भए पनि अहिलेसम्म सफलता भने प्राप्त हुन सकेको छैन। इरानका विदेश मन्त्री अब्बास अराग्चीले कुनै दुई देशबीच सम्झौता हुने विषयमा विश्व समुदाय नै लागेकाले सबैभन्दा नजिक पुगेको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा सम्झौता नजिक पुगेको इरानी विदेश मन्त्रीको पोस्टलाई रिट्विट गर्नुभएपछि सम्झौताको सम्भावनालाई थप बढावा दिएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले व्याख्या गरेका छन्। राष्ट्रपति ट्रम्पले सम्झौतामा हस्ताक्षर हुन आफूहरू अन्तिम कागजी प्रक्रियामा रहेको प्रतिक्रिया दिनुभएको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: सोमबारदेखि शुक्रबारसम्म भएको सेयर कारोबारमा नेप्से परिसूचक 1% भन्दा बढी घटेर बन्द भएको छ। गत साता 27.54 बन्द भएको नेप्से परिसूचक यस साता 31.38 अङ्कले घटेर 27.24.03 बिन्दुमा बन्द भएको हो। 5 कारोबार दिनमा 1 कारोबार दिन मात्र नेप्से सामान्य अङ्क बढेको थियो। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। यसरी सेयर बजार र कारोबार रकम घटे पनि सोमबारदेखि शुक्रबारसम्मको कारोबारमा कालिचोक हाइड्रो पावरको सेयर मूल्य भने सर्वाधिक 40.71% बढेको छ। त्यस्तै सेयर बजार घटे पनि ग्रीन डेभलपमेन्ट ब्याङ्क र अप्पर हेवा खोला हाइड्रो पावर कम्पनीको सेयर मूल्य पनि राम्रै बढेको छ। पोखराको फेवाताल क्षेत्र उस्तै त मनमोहक, त्यसैमा किनारमा अहिले बैजनी रङको ज्याकाराण्डा फूल ढकमक्क फुलेपछि त्यहाँ रमाउन आउने आगन्तुक निकै बढेका छन्। भिडियो बनाउने तथा तस्विर खिच्ने स्वदेशी तथा विदेशी पर्यटकहरूको भिड बढेपछि त्यसले पोखराको पर्यटन व्यवसायलाई थप चलायमान बनाएको पोखराबाट हाम्रा संवाददाता गौरव त्रिपाठीले जनाएका छन्। सार्वजनिक बिदाको दिन त्यस क्षेत्रमा आन्तरिक पर्यटकहरूको समेत बाक्लो उपस्थिति हुने गरेको छ। रुकुम पूर्वमा पछिल्ला केही दिन यता खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। खास गरी सदरमुकाम रुकुमकोट क्षेत्रमा नै ग्यास अभाव भएपछि होटल व्यवसायी, विद्यार्थी तथा सर्वसाधारण उपभोक्ता प्रभावित बनेका रुकुम पूर्वबाट हाम्रा संवाददाता निराजन बिकले जनाएका छन्।
0: सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार। फिफा विश्वकप फुटबल 2026 अन्तर्गत गैराती भएका दुईवटा खेलमा ब्राजिल तथा मोरक्को र कतार तथा स्विजरल्यान्डले अङ्क बाँडेका छन्। केही बेर अघि सम्पन्न खेलमा ब्राजिल र मोरक्कोले बराबरी खेल्दै अङ्क बाँडेका हुन्। 21 मिनटमा मोरक्कोका साइबारीले गरेको गोललाई ब्राजिलका भिनियस जुनियरले 32 मिनटमा फर्काएका थिए। यसअघिको पहिलो खेलमा कतार र स्विजरल्यान्ड बीच पनि 1-1 गोलको बराबरी भयो। खेलको 17 मिनटमा पेनाल्टी मार्फत अग्रता लिएको भए पनि कतारले अन्तिम समयमा गोल गर्दै बराबरी गरेको थियो। हार नजिक पुगेर पनि उत्कृष्ट पुनरागमन गरेको कतारले स्विजरल्यान्डसँग बराबरी खेल्दै विश्वकप इतिहासमै पहिलो पटक अङ्क जोड्न सफल भएको हो। अब मौसम। आज कोशी प्रदेशका केही स्थानहरूसहित बागमती र गण्डकी प्रदेशका तराईका एक दुई स्थानमा पानी पर्ने सम्भावना छ। मध्य प्रदेशका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:07 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आगामी एक वर्षभित्र 1040 मेगावाट विद्युत उत्पादन थप गर्ने सरकारको लक्ष्य। 4 दिने औपचारिक भ्रमणका लागि परराष्ट्र मन्त्री शिशिर खनाल आज बेजिङ जानुहुँदै भोलि चिनियासम्म कक्षी वाङ यीसँग भेटवार्ता हुने। इन्धनको मूल्य वृद्धिले निर्माण सामग्री महँगिँदा सुदूरपश्चिमका सड़क आयोजनाहरू प्रभावित। भारतको केरलामा एकजना व्यक्तिमा निपा भाइरसको संक्रमण पुष्टि। र फिफा विश्वकप अन्तर्गत गैरातीका खेलमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेल्दै अङ्क बाँडे। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, बीमा सचेतना कार्यक्रमबाट नेपाल बीमा प्राधिकरणको सहयोगमा रेडियो नेपालबाट उत्पादित यो कार्यक्रम तपाईँ हरेक आइतबार बिहान यसै समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रमका साथमा हामी छौँ केशव ढुङ्गाना, अर्जुन श्रेष्ठ र म सुरेन्द्रमणि त्रिपाठी। रेडियो नेपालको मिडियम वेभ फ्रिक्वेन्सीसँगै रेडियो नेपालका देशका विभिन्न स्थानमा रहेका एफएम रिले केन्द्रहरूबाट ठाउँ अनुसार एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ।
1: यस्तै अनलाइनमा रेडियो नेपाल online.com यो कार्यक्रम संसारभर लाइभ सुन्न सकिन्छ। साथै आफूलाई फुर्सदको समयमा रेडियो नेपाल online.com मल्टिमिडिया अडियो खण्डमा गएर यो कार्यक्रम जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ। बीमा सचेतना कार्यक्रम हरेक हप्ताको आइतबार बिहान 7 बजेको समाचारपछि 15 मिनटसम्म प्रसारण हुन्छ।
0: बीमा सचेतना कार्यक्रमको आजको अङ्कमा बीमा क्षेत्रमा बीमाङ्कीका सम्बन्धमा मुख्य रूपमा कुराकानी गरेका छौँ। यससँगै कार्यक्रममा बीमा सम्बन्धी केही सन्देशहरू पनि समावेश गरेका छौँ। कार्यक्रमको सुरुमा बीमा सम्बन्धी यो छोटो सन्देश।

0: बिमा गरौँ है भन्ने यो सन्देशपछि अब कार्यक्रममा कुराकानीको पालो। नेपालमा पछिल्लो समय बिमा क्षेत्रको पहुँच वृद्धि हुँदै गएको छ। बिमा कम्पनीहरू थपिएका छन् भने दूर दराजसम्म बिमा कम्पनीहरूको उपस्थिति बढ्दै जाँदा बिमामा आबद्ध हुनेहरूको संख्या पनि क्रमशः बढ्दो छ। बिमा क्षेत्रको विस्तारसँगै त्यहाँ दक्ष जनशक्तिको आवश्यकता पनि उत्तिकै देखिएको छ। त्यसक्रममा बिमा क्षेत्रमा बिमाङ्कीको भूमिका निकै महत्त्वपूर्ण हुने भएकाले त्यसका लागि जनशक्ति व्यवस्थापनमा अहिले नेपाल बिमा प्राधिकरण र सरोकारवाला निकायहरू लागिरहेका छन्। बिमा क्षेत्रको विकाससँगै यसले रोजगारीको अवसर पनि सिर्जना गरेकाले यस क्षेत्रका लागि दक्षता प्राप्त गरी अवसर प्राप्त गर्न सक्ने सम्भावना रहेको नेपाल बिमा प्राधिकरणले जनाएको छ। यिनै सेरोफेरोमा आज हामीले नेपाल बिमा प्राधिकरणका उपनिर्देशक निर्मला मल्लसँग कुराकानी गरेका छौँ। उपनिर्देशक निर्मला मल्ल प्राधिकरणले आयोजना गर्ने गरेको बिमाङ्की सम्बन्धी कार्यक्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ। सुन्नुहोस् नेपाल बिमा प्राधिकरणका उपनिर्देशक निर्मला मल्लसँग गरिएको कुराकानी। यहाँहरूले हालसालै बिमाङ्कीका सम्बन्धमा एउटा कार्यक्रम सम्पन्न गर्नुभएको छ, कुराको सुरुवात यहीँबाट गर्ने हो कि बिमाङ्की भनेको के होला त, होइन के हो
1: बिमाङ्की भनेको? सामान्य भाषामा भन्नुपर्दा बिमा कम्पनीहरूको एक्चुरियल भ्यालुएसन गर्ने प्रोफेसनल व्यक्ति हो, जो चाहिँ म्याथमेटिकल अथवा यो एक्चुरियल साइन्समा चाहिँ फेलोसिप प्राप्त व्यक्तिलाई चाहिँ हामी बिमाङ्की भन्छौँ बिमा क्षेत्रमा। विशेष गरी चाहिँ बिमाङ्कीले बिमा क्षेत्रमा चाहिँ बिमा कम्पनीहरूको यो दायित्व भनेको लामो समयको लागि हुन्छ नि त, लाइफको केसमा चाहिँ छोटो समयको हुन्छ, दायित्व कति छ आजको दिनमा भनेर यो निर्धारण गर्ने काम चाहिँ बिमाङ्कीले गर्नुहुन्छ। साथसाथै बिमाङ्कीले चाहिँ बिमा कम्पनीको सल्भेन्सी कति छ, होइन आर्थिक वर्षको अन्त्यमा सल्भेन्सी कति छ भनेर गणना गर्ने काम पनि गर्नुहुन्छ। र हाम्रो पर्सपेक्टिभमा चाहिँ अहिले जोखिममा आधारित पुँजी पनि लागू भएको छ, अनि अर्को प्रडक्ट यो बिमा कम्पनीहरूले जारी गर्ने बिमा लेखहरूलाई सर्टिफाई गर्ने, आरबिसी सर्टिफाई गर्ने, त्यसै गरी भ्यालुएसन निर्धारण गर्ने काम चाहिँ बिमाङ्कीहरूले गर्नुहुन्छ।
0: हजुर, यहाँहरूले भर्खरै केही दिन अघि मात्रै बिमाङ्की सम्बन्धी कार्यक्रम पनि सम्पन्न गर्नुभएको छ, ती कार्यक्रममा के कस्ता छलफलहरू भए, के कस्ता किसिमका सुझावहरू आए, यहाँहरूले कस्तो अवस्था देख्नु भएको छ?
1: अलिकति मैले अगाडिदेखि जोड्न चाहे सर यसमा चाहिँ, होइन नेपाल बिमा प्राधिकरण कारणले चाहिँ बिमा क्षेत्रको लागि यो आवश्यक जनशक्ति वृद्धि अनि विकास त्यसै गरी प्रवर्धन गर्नको लागि चाहिँ विगत केही वर्षदेखि चाहिँ विभिन्न संस्थाहरूसँग हामी सहकारी गर्दै आइरहेका छौँ। जस्तै यो स्कुल अफ म्याथमेटिकल साइन्स जुन जसले चाहिँ बिमाङ्की सम्बन्धी अध्यापन गराइरहेको छ, होइन त्यसै गरी यो एक्चुरियल सोसाइटी अफ नेपाल जो चाहिँ नेपाल एउटा यो बिमाङ्की जस्तो नेपालमा एक मात्रै बिमाङ्की हुनुहुन्छ होइन क्वालिफाइड, उहाँले चाहिँ यो सोसाइटीको के भन्छ प्रवर्धन अथवा विकास गर्नुभएको थियो, र उहाँले चाहिँ हाम्रो बिमाङ्की सम्बन्धी अध्ययनरत विद्यार्थीहरूलाई होइन युनिफाइड गरेर एउटा संस्था खोल्नु भएको छ, र त्यो संस्थासँग पनि हामी एमओयु गर्दै यो बिमाङ्की सम्बन्धी दक्ष जनशक्तिको वृद्धि गर्नको लागि कार्य गरिरहेको छौँ। र अस्ति भर्खरको कार्यक्रमको कुरा गर्नुहुन्छ भने चाहिँ हामीले यो विक्रम सम्बत 2081 स्कुल अफ म्याथमेटिकल साइन्स एमओयु गरेको थियौँ, होइन र हरेक वर्ष हामीले चाहिँ यो एमओयु अन्तर्गत चाहिँ प्रत्येक वर्ष अथवा सेमिस्टरमा अध्ययनरत विद्यार्थीहरू मेरिट बेसिसमा चाहिँ हामी छात्रवृत्ति पनि प्रदान गर्दै आइरहेका छौँ, र विद्यार्थीहरूलाई समय समयमा अन्तर्क्रिया गराउने, रिसर्चको कामहरू गराउने, अनि हामी स्कुलमा गएर गेस्ट लेक्चर दिने पनि काम भइरहेको छ, यस्तो कार्यहरू भइरहेको छ। यो गर्नुको मेन रिजन भनेको बिमा क्षेत्रमा चाहिँ अब एक्चुरियल क्यापेसिटी नभएको हुनाले चाहिँ यही क्षेत्रमा क्यापेसिटी बिल्ड गर्ने उद्देश्य हो। भोलिको दिनमा चाहिँ यो क्षेत्रमा चाहिँ अलिकति दक्ष जनशक्ति विकास भयो भने बिमा होइन बिमकको चाहिँ स्थायित्व होस्, राम्रो होस् भन्ने नै हो सर।
0: हजुर, यस क्षेत्रमा क्षमता विकास गर्न सक्ने हो भने रोजगारी सिर्जनामा यसले राम्रो भूमिका खेल्न सक्छ, होइन त उपनिर्देशकज्यू?
1: यसमा चाहिँ हेर्ने हो भने चाहिँ अहिले यो विगत 10 वर्षदेखि चाहिँ टियुले चाहिँ यो कोर्सहरू ल्याएको हो, होइन अहिले हेर्दाखेरि चाहिँ 6ठौँ ब्याचको प्रडक्टहरू हाम्रो बिमा क्षेत्रमा चाहिँ कार्यरत छन् सर. भनेको अहिले हामीले चाहिँ के गरेका छौँ भने यो रेगुलेटेड म्यान्डेटरीको रूपमा पनि यो एक्चुरियल एनालिस्ट हरेक बिमकले चाहिँ अपोइन्ट गर्नुपर्ने, त्यसै गरी एक्चुरी पनि हरेक इन्सुरमा हुनै पर्ने अपोइन्टेड एक्चुरीको रूपमा भनेर चाहिँ हामीले म्यान्डेटरी प्रोभिजन राखेका छौँ. सो सँगै यसबाट उत्पादन भएका अथवा ब्याचलर सकेपछि चाहिँ यही क्षेत्रमै काम पनि गरिराख्नु भएको छ. केही विद्यार्थीहरू अब यो हामी छिमेकी राष्ट्र भारतमा होइन एक्चुरियल फर्महरूमा कार्यरत हुनुहुन्छ, अब राम्रो अपर्च्युनिटीहरू पाइरहनु भएको छ. केही विद्यार्थीहरू चाहिँ फर्दर स्टडीको लागि बाहिर गइरहनु भएको छ.
0: जस्तो कि अब यसले चाहिँ रोजगारीको सिर्जना गर्छ होइन, युवा जनशक्तिलाई देशमै रोकिराख्न अथवा रोजगारी दिन चाहिँ यसले चाहिँ राम्रो चाहिँ भूमिका खेल्न सक्छ. अहिले चाहिँ 10+2 पास गर्ने बित्तिकै जुन विदेश जाने होडबाजी जस्तै चलेको छ होइन, नेपालमा केही हुँदैन, नेपालमा केही गर्न सकिँदैन, नेपालमा केही पाइँदैन भन्ने किसिमको भाषीहरू चाहिँ सुनिन्छ नि त. अनि अभिभावकहरू पनि आफ्नो बच्चा चाहिँ विदेशमा जाँदाखेरि दङ्ग पर्ने, खुसी हुने होइन, त्यस्तो देखिन्छ, त्यस्तो परिपाटी देखिन्छ.
1: यो अब त्यो चाहिँ आफ्नै सेक्टरल हिसाबमा हेर्ने हो भने चाहिँ अब अहिले एनालिस्टकै कुरा, एक्चुरियल एनालिस्टकै कुरा चलेको हुनाले यो क्षेत्रमा चाहिँ हेर्ने हो भने चाहिँ आजको दिनसम्म क्वालिफाइड एक्चुरी चाहिँ नेपालमा एकजना मात्रै हुनुहुन्छ क्या. 2-3 चाहिँ अहिलेसम्म फेलोसिप प्राप्त गर्नुभएको छ, तर उहाँहरूसँग अनुभवको कमीले गर्दा हाम्रो प्रोभिजन अनुसार क्वालिफाइड हुनुहुन्न होइन.
0: हजुर,
1: अरू सेक्टरको भन्दा नि मैले यो सेक्टरलाई जोड्न चाहेँ यसमा चाहिँ होइन. यसमा चाहिँ यो अपर्च्युनिटीको हिसाबमा हेर्ने हो भने हाम्रो क्षेत्रमा बिमा इन्सुरेन्स सेक्टरमा चाहिँ यो एनालिस्ट फेलो एक्चुरीको चाहिँ अत्यन्त आवश्यक छ सर. अब आजको दिनमा हेर्ने हो भने 14 लाइफ इन्सुरर, 14 नन लाइफ इन्सुरर, 2 रि इन्सुरेन्स, त्यसै गरी 7 माइक्रो इन्सुरर छ होइन. र सबैमा चाहिँ म्यान्डेटरी गरिरहेको छ. अपोइन्टेड एक्चुरी पनि म्यान्डेटरी हो, अनि एनालिस्ट पनि म्यान्डेटरी हो. अनि नेपालमा चाहिँ अभावले गर्दाखेरि हामी चाहिँ अहिले आउटसोर्स गर्नु परेको छ, भनेको जस्तो छिमेकी राष्ट्रहरूबाट मलेसिया, भारतकै भनौँ न, भारतबाट धेरै एक्चुरीहरू सर्भिस दिइरहनु भएको छ. आजको दिनमा क्वालिफाइड हुने हो भने यो सेक्टरमा चाहिँ एकदमै धेरै स्कोप छ, किनकि नेपाल बिमा प्राधिकरणले चाहिँ यो आइएआईसँग अलाइन हुने गरी होइन विभिन्न नयाँ रेगुलेटरी प्रोभिजनहरू पनि डेभलप गरेको छ कि सर. यो अब हामी चाहिँ कम्प्लायन्स बेस भनेको परिपालनमा आधारित होइन कि सर, अब हामी जोखिममा आधारित होइन, सुपरभिजन, जोखिममा आधारित पुँजीको गणना, त्यसै गरी यो जति पनि जोखिमहरू, नयाँ नयाँ जोखिमहरू आइरहेको छ नि त, जोखिमको प्याराडिङ्स नै चेन्ज भइरहेको छ कि अहिले सर. क्लाइमेट चेन्जले गर्दा होस् अथवा जियो पोलिटिकल रिस्क हुन्छ नि, यो विश्वको राजनीतिक अस्थिरताले होस् होइन, साइबर सेक्युरिटीको जस्तो डाटा ब्रिज, नयाँ नयाँ जोखिमहरू इमर्ज भएको छ नि त यो सेक्टरमा. यो सेक्टरमा यस्तो यस्तो रिस्क भएको हुनाले त्यो जोखिमहरूलाई एड्रेस गर्नको लागि चाहिँ एज अ रेगुलेटर चाहिँ हामीले नयाँ नयाँ नियामकीय व्यवस्थाहरू चाहिँ ल्याइरहेको छौँ. यी सबै कुराहरूमा फेरि एक्चुरीको रोल चाहिँ इम्पोर्टेन्ट छ क्या, सबभन्दा ठुलो कुरा होइन. भनेको यो जति पनि नयाँ रेगुलेसन आएको छ नि सर अहिलेको, एक्सप्रेस क्यापिटल, एक्सप्रेस सुपरभिजन, अनि यो क्लाइमेट चेन्ज सम्बन्धी व्यवस्था, ओर्सा होइन, ओन रिस्क सल्भेन्सी एसेसमेन्ट सम्बन्धी व्यवस्था, एनएफआरएस 17, जति पनि एनआईले लागू गरेको छ नि नयाँ रेगुलेसनमा, त्यसमा चाहिँ बिमाङ्की र बिमाङ्की विश्लेषणको विश्लेषकको भूमिका चाहिँ एकदमै बढ्दो छ क्या मार्क्स. त्यही भएर अहिले ब्याचलर पढेर अहिलेको यो भाइ बहिनीहरू विद्यार्थीहरू नेपालमै काम गर्न चाहन्छु भन्यो भने चाहिँ राम्रो अपर्च्युनिटी चाहिँ छ. विदेशै अहिले केही समयसम्म चाहिँ हाम्रो मार्केटमा चाहिँ सप्लाई चाहिँ कम छ क्या सर, डिमान्डभन्दा. त्यही भएर विदेशै जानुपर्ने अवस्था चाहिँ छैन.
0: हजुर, जस्तो कि यहाँले भन्नुभयो 14 जीवन बिमा कम्पनी, 14 निर्जीवन बिमा कम्पनी, 2 पुनर्बिमा कम्पनी र त्यस्तै लघु बिमा कम्पनीहरू पनि अहिले चाहिँ खुलेका छन् र देशव्यापी रूपमा यिनीहरूको पहुँच पनि विस्तार हुँदै गएको छ. यसले बिमा बजारमा कस्तो प्रभाव पारेको महसुस यहाँहरूले गर्नुभएको छ, यहाँहरूसँग के तथ्याङ्क छ उपनिर्देशकज्यू?
1: यसो सर, यो बिमाकै अहिले तथ्याङ्कलाई आधारित भयो भने चाहिँ हजुरले हेर्न सक्नुहुन्छ हाम्रो पेनिट्रेसनको हिसाबमा होइन, अहिले हरेक वर्ष यो बिमकहरूले गर्ने बिजनेसको ग्रोथ हेर्नुहुन्छ, बढ्दो छ पहिलाभन्दा, अहिले अहिलेभन्दा अर्को वर्ष बढ्दो छ सर यो बिमाको प्रिमियम कलेक्सनदेखि बिजनेसदेखि होइन लगानी केही कुरा गर्ने हो भने, र तथ्याङ्कको हिसाब गर्नुहुन्छ भने अहिले कुल यो पेनिट्रेसनको हिसाबले चाहिँ अहिले कति पहुँच छ भन्दा लगभग 50% 48-49% चाहिँ हाम्रो बिमा क्षेत्रमा चाहिँ इन्सुरेन्सको कभरेज छ। यो पनि हामीले फरेन इम्प्लोइमेन्टलाई गनेर भनेर त्यसलाई पनि समावेश गरेर हेर्दाखेरि चाहिँ
0: हजुर, अब यहाँले भन्नुभयो होइन यसरी चाहिँ बिमा क्षेत्रको विस्तार हुँदै गइरहेको छ, अब जीवन बिमाको प्रतिशत अलि बढी देखिन्छ, निर्जीवन बिमाको अलिकति न्यून देखिन्छ होइन, निर्जीवन बिमातर्फ चाहिँ आकर्षण गर्नको लागि आफ्नो धन सम्पत्तिको बिमा गर्नुपर्छ भन्नेतर्फ आकर्षित गर्नको लागि के गर्नु पर्ला जस्तो लाग्छ यहाँलाई?
1: जीवन भन्ने बित्तिकै मानिसको जीवनसँग सम्बन्धित भयो नि त, मान्छेले प्रपर्टीलाई भन्दा आफ्नो जीवनलाई नै भ्यालु गर्छ क्या सर आजको दिनमा होइन। एक त हामीसँग आफ्नो इन्कम लिमिटेड छ, हाम्रो त इन्कम सोर्सै लिमिटेड छ नि त, अभाव हो क्या मेन कुरा भनेको, अभाव र सचेतना, इन्कमले सस्टेन गर्न मात्रै पुग्छ भने त्यसले कसरी म्यानेज गर्ने भन्ने हो। आजको दिनमा चाहिँ लाइफलाई किन प्रायोरिटाइज गराएको छ भने लाइफ नै इम्पोर्टेन्ट छ, भोलि मलाई केही भइहाल्यो भने मसँग आश्रित व्यक्तिहरूले चाहिँ कसरी सस्टेन गर्छ त भन्ने हो नि त होइन, कसरी जीवन या जिउँछ भोलिको दिनमा भन्ने। त्यही भएर प्रायोरिटी भनेको हरेक व्यक्तिले आफ्नो जीवनलाई नै दिन्छ पहिला, र बाँकी रहेको भनेको प्रपर्टीलाई दिने हो सर, यो सम्पत्तिलाई होइन। तर यो अर्को कुरा भन्ने हो भने सर, यो सचेतनाको कमी नै हो। यो डेभलप कन्ट्रीमा पनि हेर्नुहुन्छ भने नन लाइफ चाहिँ नेपाल सर अथवा गभर्मेन्टले चाहिँ म्यान्डेट गर्नुपर्छ क्या यस्तो बिजनेसहरूलाई, तर हाम्रो नेपाल सरकारले चाहिँ अब भर्खर त्यस्तो खालको पोलिसीहरू बिस्तारै ल्याउँदै हुनुहुन्छ। यो वर्ष त अब बजेटमा धेरै कुरा एड्रेस पनि भएको छ होइन, अनि कति इम्प्लोइहरूको म्यान्डेटेड बिमा गर्नुपर्ने, थर्ड पार्टी लायबिलिटीको पनि सम इन्स्योर बढाएको छ। यो वर्ष चाहिँ धेरै नन लाइफ सेक्टरमा चाहिँ बजेटले धेरै कुराहरू एड्रेस गरेको छ। अबको आउँदो वर्षहरूमा चाहिँ नन लाइफको पनि पेनिट्रेसन बढ्छ, र यसको लागि चाहिँ अब हामी पनि साथसाथै बिमा कम्पनीहरू अनि नेपाल बिमा प्राधिकरणले चाहिँ सचेतना कार्यक्रम विभिन्न देशको विभिन्न स्थानीय तहमा होइन गरिरहेका छौँ। त्यसै गरी स्कुल, आमा समूह, यस्तो कृषि समूह, यस्तो यस्तो समूहमा गएर चाहिँ हामीले बिमाको महत्त्व बुझाइरहेको छौँ, किन गर्नुपर्ने, यसले के कभरेज गर्छ, यो यस्तो ठुलो ठुलो इभेन्ट अथवा क्याटास्ट्रोफी भइहाल्यो भने के हुन्छ र किन आवश्यक छ भन्ने कुराको सचेतना चाहिँ हामी गरिरहेको छौँ, यस्तो कार्यक्रम भइरहेको छ।
0: उहाँ हुनुहुन्थ्यो नेपाल बिमा प्राधिकरणका उपनिर्देशक निर्मला मल्ल, कार्यक्रम बिमा सचेतनामा कुराकानी गर्नुहुँदै।

0: आजका लागि बीमा सचेतना कार्यक्रमको समय सकिने लाग्यो। अब आगामी आइतबार बिहान 7 बजेको समाचारपछि कार्यक्रम बीमा सचेतनामा बीमा क्षेत्रका नयाँ नयाँ जानकारीका साथ तपाईँ हाम्रो भेटघाट हुने नै छ। यतिन्जेल हाम्रो साथ दिई कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद।
1: साथै कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने नेपाल बीमा प्राधिकरणलाई पनि धन्यवाद। आजका लागि कार्यक्रमबाट संयोजक सुरेन्द्र मणि त्रिपाठीसँगै अर्जुन श्रेष्ठ र केशव ढुङ्गाना बिदा हुन्छौ। नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ गोपाल योञ्जन र साथीहरूको स्वरमा रहेको यो स्वदेश गान। रचना अनि सङ्गीत हो गोपाल योञ्जनकै।

स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौ आनन्द कार्की कुन्ती मोक्तान र साथीहरूको सुर माधव प्रसाद घिमिरेको रचना अनि सङ्गीत हो गोविन्दलालको।

स्वदेश गान सुनाउने क्रममा अबका लागि अन्तिम स्वदेश गान सुनाउँछौ। रामकृष्ण ढकालको सुर, काली प्रसाद रिजालको रचना अनि संगीत हो आलोक श्रीको। यसपछि सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौं।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
3: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय,

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
2: कृषक माझ बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
3: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
2: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
3: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
2: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
3: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
2: बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउबीजन समितिको सचिवालय ललितपुर।
3: फोन नम्बर 5423159।
4: पारदर्शिता जवाबदेता र सदाचार प्रवर्धनका लागि जवाबदेताका औजारहरू सार्वजनिक सुनवाई सामाजिक परीक्षण गुनासो व्यवस्थापन सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
5: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
4: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
6: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
7: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 विज्ञान तथा प्रविधि विषयको 8 सरल यन्त्र अन्तर्गत पाङ्ग्रा र बिँड, यसको बनावट उदाहरण, यसको यान्त्रिक फाइदा, गति अनुपात र कार्यक्षमताका सम्बन्धमा शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुदाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
8: सुमी
9: को
8: यहाँ तल हेर न।
9: ए यस पो रहेछन्।
8: हिजो घरको पूजाले गर्दा म पनि स्कुल गइन, प्रवेशले भनेको तिमी पनि गइनौ रे, अनि सरले पाङ्रा र बिड पढाउनु भयो रे।
9: हो, म पनि आँखा जचाउन गएको थिएँ, मेरो क्लास छुट्यो नि।
8: त्यही त, सरको घर त्यही 2 घर तल त हो नि, जाउँ बरु घरमै गएर पाङ्रा र बिड पढेर आउन।
9: हो, ठिक भन्यो, सर पनि फरासिलो हुनुहुन्छ, जाउँ जाउँ।
8: सर नमस्कार।
10: नमस्कार। ओहो, कताबाट आइपुग्यो हो तिमीहरू?
9: सरसँगै भेटौँ भनेर आएको, भेट हुँदैन कि भन्ने डर थियो, तर सरलाई ढोकामै भेटियो, खुसी लाग्यो।
10: मलाई भेट्न आउनुको मतलब पक्कै पढाइकै केही समस्या परे जस्तो छ हो?
8: हो सर, हिजो मेरो घरमा पूजा थियो, म स्कुल जान पाइनँ, सुमी आँखा जचाउन गएकी रहेछन्, हाम्रो क्लास छुट्यो नि सर।
9: हिजो सरले पाङ्रा र बिड पढाउनु भयो अरे, त्यही बुझौँ भनेर आएको नि सर।
8: सरको फुर्सद छ भने बुझौ भनेको।
10: आज बिदा नै छ, तिमीहरू बिहानै ठिक्क टाइममा आइपुग्यौ, दिउँसो आएको भए भेट हुँदैन थियो, दिउँसो बाहिर जाने प्लान छ।
9: हामी त लक्की रहेछौ सर।
10: ल ल भित्र आऊ, यतातिर बस त, यतातिर। ल अब भन के बुझ्नु पर्यो
8: सर, पाङ्रा र बिड भनेकै के हो?
10: ल कुरा राम्ररी बुझौँ है त। फरक अर्धव्यास भएका 2 पाङ्राहरूलाई एउटै साझा अक्षको वरिपरि एकसाथ घुम्न सक्ने गरी आपसमा जोडेर बनाइएको साधारण यन्त्रलाई पाङ्रा र बिँड भनिन्छ।
9: साझा अक्षको वरिपरि एकसाथ घुम्ने भनेपछि ठिक बिचमा पर्ने गरी सानो पाङ्रालाई ठुलो पाङ्राभित्र छिराएर फिक्स गर्ने हो सर।
10: हो,
8: यसको उदाहरणहरू के हुन्?
10: लट्टाई, पेचकस, ढोकाको ह्यान्डल, साइकलको ह्यान्डल आदि।
9: साइकलको ह्यान्डल पनि?
10: हो त, पाङ्रा र बिँडमा ठुलोलाई पाङ्रा भनिन्छ र सानोलाई बिँड। साइकलमा चाहिँ ह्यान्डल घुम्दाको गोलाइलाई पाङ्रा र बिचको डन्डी

0: चाहिँ बिड हुन्छ।
1: पाङ्रा र बिडमा र घिर्नी दुवैमा पाङ्राको प्रयोग हुन्छ भने यी दुई साधारण यन्त्रमा के फरक छ सर?
0: घिर्नीमा एक वा एकभन्दा बढी पाङ्राहरू हुन्छन् भने पाङ्रा र बिडमा दुईवटा पाङ्राहरू हुन्छन्, दुई भन्दा न त कम न त बढी।
2: यही एउटा फरक हो सर?
0: होइन, अरू पनि छ। घिर्नीमा डोरी वा स्ट्रिङको प्रयोग अनिवार्य हुन्छ, तर पाङ्रा र बिडमा हुन पनि सक्छ र नहुन पनि सक्छ।
2: पेचकस, साइकलको ह्यान्डल, ढोकाको ह्यान्डल आदिमा हुँदैन,
1: तर लट्टाईमा छ।
0: याद गर, पाङ्रा ठुलो हुन्छ भने बिड सानो हुन्छ। यसलाई डोरी बेरेर काममा प्रयोग गर्दा पाङ्रा र बिडमा एक एकवटा छुट्टा छुट्टै डोरी बेरिन्छ, तर डोरी बेराइको दिशा चाहिँ विपरीत हुन्छ।
1: त्यही डोरीमा तौल झुन्डाउने हो सर?
0: हो त, बिडमा बेरेको डोरीको छेउमा तौल जोडिन्छ भने पाङ्रामा बेरिएको डोरीको छेउमा बल लगाइन्छ।
2: यहाँ बलदुरी र तौलदुरी भने यहाँ बलदुरी र तौलदुरी के हुन्छ सर?
0: पाङ्राको परिधि बराबरको दूरी बलदुरी हो भने बिडको परिधि बराबरको दूरी चाहिँ तौलदुरी हो।
1: यो परिधिको कुरा कसरी आयो सर?
0: पाङ्रामा बल लगाएर एक फन्का घुमाउँदा बलले पाङ्राको परिधि बराबरको दूरी पार गर्दछ, त्यसैले पाङ्राको परिधि बराबरको दूरी बलदुरी हो।
2: अनि तौलदुरी नि सर?
0: ठिक यही बेला बिड पनि एक फन्का घुम्छ र यसमा जोडिएको तौल बिडको परिधि बराबरको दूरी माथि उचालिन्छ, त्यसैले बिडको परिधिको दूरी तौलदुरी हो।
1: त्यसो भए पाङ्रा र बिडमा जहिले पनि तौल दूरी भन्दा बल दूरी लामो हुन्छ, किनकि बिडको परिधि भन्दा पाङ्राको परिधि जहिले पनि लामो हुन्छ।
2: सर, पेचकसमा प्लास्टिकले बनेको हातले समाउने भाग चाहिँ पाङ्रा, अनि फलामे डन्डी जस्तै पेच घुमाउने भाग चाहिँ बिड हो।
0: हो त,
1: पाङ्रा एक फन्का घुम्दा पार हुने दूरी बल दूरी हो भने टुप्पोको बिडको एक फन्का तौल दूरी हो।
2: यहाँ तौल दूरी भन्दा बल दूरी लामो हुन्छ, त्यसैले थोरै बलले पेच कस्न सकिन्छ।
0: तिमीहरूले सजिलै बुझेको देख्दा मलाई पनि मजा लाग्दैछ है।
1: थ्याङ्क यू सर।
2: यसरी बल दूरी जहिले पनि लामो हुँदा कम बलले धेरै तौल उचाल्न सकिन्छ, होइन र सर?
0: हो, पाङ्रा र बिडबाट साधारण यन्त्रबाट प्राप्त गर्न सकिने तीनवटा मध्ये दुईवटा फाइदाहरू प्राप्त हुन्छ। नम्बर एक, कम बलले धेरै तौल उचाल्ने। नम्बर दुई, बलको दिशा परिवर्तन हुने।
1: यहाँ बलको दिशा कसरी परिवर्तन हुन्छ सर?
0: यो कुरा त पहिले नै घिर्नी पढ्दा पनि आएको थियो त।
1: मैले बिर्सिए सर।
0: पाङ्रा र बिड प्रयोग नगरी खाली हातले तौल उठाउँदा माथितिर बल लगाउनु पर्छ भने यहाँ पाङ्रामा बेरेको डोरीलाई तल तान्दा बिडमा जोडेको तौल माथितिर उचालिन्छ।
2: ए, मैले पनि बिर्सिएको थिएँ, अहिले याद आयो। एक चक्के अचल घिर्नीले बलको दिशा परिवर्तन गर्दछ।
1: हो त, फ्ल्याग पोलमा र इनारमा प्रयोग हुने घिर्नीमा बलको दिशा परिवर्तन हुन्छ।
0: ठिक छ, अहिले सम्झियो नि
1: सर। यसमा गति अनुपात भनेको पाङ्राको परिधि र बिडको परिधिको अनुपात हो।
0: कुरा त ठिकै हो।
2: पाङ्राको परिधि बलदुरी र बिडको परिधि तौलदुरी भएपछि यिनै दुईवटाको अनुपात गति अनुपात होइन र सर?
0: पाङ्राको परिधि र बिडको परिधिको अनुपातलाई पाङ्रा र बिडको गति अनुपात भनिन्छ, तर यसैबाट बन्ने अर्को सूत्र छ जो बढी प्रयोग हुन्छ।
1: कुन सूत्र सर?
0: परिधिको सूत्र थाहा छ,
2: 2πr।
0: अनि बिडको नि?
1: त्यो पनि 2πr।
0: दुवैको अर्धव्यास बराबर हुन्छ?
1: हुँदैन।
0: हो, त्यसैले पाङ्राको अर्धव्यास क्यापिटल आर मानिन्छ भने बिडको अर्धव्यास स्मल आर मानिन्छ। अब गति अनुपात बराबर बल दूरी अपन तौल दूरी मा बल दूरी 2π क्यापिटल आर र तौल दूरी 2π स्मल आर हुँदा के बाँकी रहन्छ?
2: क्यापिटल आर को मुनि स्मल आर।
0: त्यसैले पाङ्रा र बिडमा गति अनुपात भनेको पाङ्राको अर्धव्यास र बिडको अर्धव्यासको अनुपात हो।
2: त्यसो भए सूत्रमा लेख्दा गति अनुपात बराबर पाङ्राको अर्धव्यास अपन बिडको अर्धव्यास हुन्छ।
0: हो, अब एउटा प्रश्न, दुईवटा पाङ्रा र बिड हेरेर तिमी बताउन सक्छौ कुन पाङ्रा र बिडको गति अनुपात बढी छ भनेर?
1: सिधै कुरा छ नि, जसमा पाङ्रा र बिडको अर्धव्यासको अनुपात बढी छ त्यसकै गति अनुपात बढी हुन्छ।
2: म भन्छु।
0: भन त।
2: जसमा बिड भन्दा पाङ्रा धेरै ठुलो हुन्छ त्यसको गति अनुपात बढी हुन्छ।
0: हो, अनि यो गति अनुपात बढी हुँदा यन्त्रमा के असर पर्छ?
1: गति अनुपात जति बढी भयो त्यति नै कम बलले धेरै तौल उचाल्न सकिन्छ वा कम बलले यन्त्रमा काम गर्न सकिन्छ।
0: ठिक भन्यो।
3: विद्यार्थी भाइ बहिनीहरू, अहिलेसम्मको छलफलबाट तपाईँहरूले फरक अर्धव्यास भएका दुईवटा पाङ्राहरूलाई एउटै साझा अक्षको वरिपरि एकसाथ घुम्न सक्ने गरी आपसमा जोडेर पाङ्रा र बिँड बनाएको हुँदो रहेछ भन्ने कुरा बुझ्नुभयो। पाङ्रा र बिँडमा डोरी वा स्ट्रिङको प्रयोग हुन पनि सक्ने र नहुन सक्ने कुरा तपाईँहरूले बुझिसक्नु भएको छ। यसबाट कम बलले धेरै तौल उचाल्ने र बलको दिशा परिवर्तन गर्न सकिँदो रहेछ भन्ने कुरा पनि बुझ्नुभयो। पाङ्राको अर्धव्यास र बिँडको अर्धव्यासको अनुपात नै यसको गति अनुपात हो भन्ने कुरा पनि तपाईँहरूले बुझ्नुभयो। भाइ बहिनीहरू, अब हामी पाङ्रा र बिँडको यान्त्रिक फाइदा र यसको कार्यक्षमताका बारेमा छलफल गर्दैछौँ। ध्यानपूर्वक रेडियो सुन्नुहोस् है त।
2: सर, पाङ्रा र बिँडको यान्त्रिक फाइदा बारे पनि कुरा गरौँ न।
0: पाङ्रा र बिँडबाट उठाइने तौल र तौल उठाउन लगाइने बल बीचको अनुपातलाई त्यसको यान्त्रिक फाइदा भनिन्छ।
1: यो त उत्तोलक, घिर्नी र छड्की सतह जस्तै रहेछ।
0: हो त, सबै यन्त्रमा यान्त्रिक फाइदा त उही हो।
2: सूत्र लेख्दा यान्त्रिक फाइदा बराबर तौलका मुनि बल होइन?
0: हो त।
1: पाङ्रा र बिँडको कार्यक्षमता भनेको के हो सर?
0: यो पनि अरू यन्त्र जस्तै हो।
2: पाङ्रा र बिँडबाट हुने उत्पादित कार्य र यसमा गरिने लागत कार्य बीचको अनुपात नै यसको कार्यक्षमता होइन त सर?
0: हो त, तर यसमा हुने लागत कार्य भन्नाले के बुझ्छौ?
1: यसमा लगाइने बल र बलले पार गर्ने दूरीको गुणनफल। किनकि लागत कार्य भनेको बल इन्टु बल दूरी हो भनेर सरल यन्त्रको पहिलो क्लासमा पढेका थियौँ।
0: अनि उत्पादित कार्य भनेर के पढेका थियौ?
2: यन्त्रमा तौल र तौलले पार गरेको दूरीको गुणनफललाई उत्पादित कार्य भनिन्छ।
0: यी दुई कार्यहरू बराबर हुन्छन्?
1: हुँदैन सर।
0: किन?
2: घर्षणले गर्दा केही बल खेर जान्छ र उत्पादित कार्य कम हुन्छ।
0: अब कार्यक्षमताको सूत्र उत्पादित कार्य अपन लागत कार्य इन्टु 100% प्रयोग गर्दा कार्यक्षमता जहिले पनि 100% भन्दा कम हुन्छ।
1: सर, यो लागत कार्य र उत्पादित कार्यको हिसाब कसरी गर्ने?
0: सजिलै छ त। ल, एउटा उदाहरण सुन है त। पाङ्राको डोरीमा 100 न्युटन बल लगाएर 2 मिटर तल तान्दा लागत कार्य कति हुन्छ?
2: 100 × 2 = 200 जुल कार्य हुन्छ।
0: मानौ त्यो बलले 150 न्युटनको तौललाई 1 मिटर माथि उचाल्छ भने उत्पादित कार्य कति हुन्छ?
1: तौल इन्टु तौल दूरी 150 × 1 = 150 जुल उत्पादित कार्य हुन्छ।
0: अब उत्पादित कार्य 150 जुललाई लागत कार्य 200 जुलले भाग गरेर 100% गुणन गर्दा कार्यक्षमता आएन?
2: आउँछ सर।
1: मैले क्यालकुलेटरमा हेरे सर, 75% हुँदो रहेछ।
0: हिसाब गर्न पनि आयो त?
2: आयो सर।
1: अर्को पनि सूत्र छ सर।
0: कार्यक्षमता बराबर यान्त्रिक फाइदा अपन गति अनुपात इन्टु 100%।
2: हो सर।
0: तौल र बल दिएको छ भने यान्त्रिक फाइदा बराबर तौल अपन बल राखेर रा, यान्त्रिक फाइदा आउँछ। आउँछ कि आउँदैन?
1: आउँछ सर।
0: गति अनुपात बराबर पाङ्राको अर्धव्यास अपन बिँडको अर्धव्यास होइन त?
2: हो सर।
0: हिसाबमा दुईवटै अर्धव्यास दिएको छ भने भाग गर्दा गति अनुपात आएन त?
1: आउँछ सर।
0: अनि कार्यक्षमता बराबर यान्त्रिक फाइदा अपन गति अनुपात इन्टु 100% प्रयोग गरेर हिसाब गर्दा कार्यक्षमता आयो त होइन?
2: हो सर।
0: अब पाङ्रा र बिँडमा तिमी यान्त्रिक फाइदा, गति अनुपात र कार्यक्षमतालाई हिसाब गरेर निकाल्न सक्छौ कि सक्दैनौ?
1: सकिन्छ सर।
0: अब एउटा नयाँ कुरा सुन। पाङ्रा र बिँडलाई निरन्तरगामी उत्तोलक पनि भनिन्छ।
2: किन सर?
0: पाङ्रा र बिँडलाई छेउतिरबाट हेर्दा यसको साझा केन्द्रलाई उत्तोलकको आलम्ब मान्न सकिन्छ, किनकि यो बिन्दु उत्तोलकको आलम्ब जस्तै स्थिर हुन्छ।
1: हो सर।
0: यो बिन्दुदेखि पाङ्राको परिधिसम्मको लम्बाईलाई उत्तोलकको बलबाहु मान्न सकिन्छ,
2: किनकि पाङ्रामा बल लगाइन्छ होइन सर?
0: हो। त्यसै गरी बिँडमा तौल झुन्ड्याइने भएकोले केन्द्रदेखि बिँडको परिधिसम्मको लम्बाई तौलबाहु हुन्छ।
1: त्यसो भए छेउतिरबाट हेर्दा त पाङ्रा र बिँड त पहिलो दर्जाको उत्तोलक भयो।
0: हो। र यो घुम्दा पाङ्रा र बिँडको परिधिमा क्रमशः बल र तौलको स्थान 360 डिग्रीमा निरन्तर परिवर्तन भइरहने भएकोले पाङ्रा र बिँडलाई निरन्तरगामी उत्तोलक अर्थात् कन्टिन्युस लिभर पनि भनिन्छ।
2: हिसाब पनि गरियो सर। अरू केही पढाउनु भएको थियो त?
0: होमवर्क चाहिँ दिएको थिएँ नि त।
1: अब त होमवर्क पनि गर्न सकिन्छ कि जस्तै लाग्यो।
0: ट्राई गर, सकेनौ भने म छँदैछु नि।
2: ओहो, 9:30 बजिसकेछ। सरको पनि खाना खाने बेला भइसक्यो होला। अब हामी जान्छौँ है सर।
0: हुन्छ। केही समस्या पर्यो भने फेरि पनि सोध्न नबिर्स।
1: हुन्छ सर,
2: बाई बाई सर,
0: बाई।
4: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्।

0: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
1: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 सामाजिक अध्ययन विषयको एकाइ 3 हाम्रा सामाजिक मूल्य मान्यता अन्तर्गत पाठ 4 रहेको नेपाली मूर्तिकलाका सम्बन्धमा शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
2: ओहो, कुकुरले टोक्छ है क्या? को हुनुहुन्छ घरमा?
3: म छु। ए, सर पो आउनु भएको रहेछ। नमस्कार सर, बसौँ न सर यता।
2: नमस्कार नानी, हुन्छ एकछिन बसौँ न त, थकाइ पनि लाग्यो।
3: एकैछिन है सर, म पानी ल्याइहाल्छु।
2: हुन्छ हुन्छ, प्यास पनि लागेको छ।
3: सर लिनुहोस् पानी।
2: अनि घरमा अरू को को हुनुहुन्छ नि नानी, देख्दिनँ त।
3: आमा बुवा पल्लो घरमा जानुभएको छ, म चाहिँ भित्र पढेर बसिरहेको थिएँ।
2: अनि नानीको के छ हाल खबर? आज स्कुलमा पनि देखिनँ, किन नि, सन्चो भएन कि?
3: होइन सर, म सन्चै छु, सबै ठिकै छ। आज घर आएसी कामले गर्दा स्कुलमा बिदा लिएर बसेको।
2: ए, त्यसो भए आजको पाठ छुट्यो?
3: छुटेको पाठ मलाई चन्दाले सिकाइदिन्छन् सर, उसको घर यहीँ नजिकै छ, अहिले यतै आउँछु भनेकी छिन्।
2: ए, ठिक छ, साथी साथी मिलेर पढ्नु, एक अर्कालाई अप्ठ्यारो पर्दा सहयोग गर्नु राम्रो कुरा हो नि।
3: ल, चन्दा पनि आइहालिन्, आऊ चन्दा यता बस।
4: सर नमस्कार।
2: नमस्कार नमस्कार। ए, ल आज त साथी साथी मिलेर पढ्ने योजना पो रहेछ, होइन? मलाई त खुसी लाग्यो।
4: हो सर, आज स्मृतिको कक्षा छुटेको भएर हामी त्यही छुटेको पाठको बारेमा छलफल गरौँ भनेर आएको नि सर।
2: आज हामीले कक्षामा नेपाली मूर्तिकला भन्ने पाठको बारेमा छलफल गरेको, होइन त चन्दा?
4: हो सर,
3: आज त मलाई यो पाठ बुझ्न झनै सजिलो पो हुने भयो त। चन्दा पनि यही, सर पनि यही। सर, मूर्तिकला भनेको के हो नि?
2: विभिन्न प्रकारका प्रस्तर, धातु, ढुङ्गा, काठ, माटो आदिबाट विभिन्न प्रतिबिम्ब बनाउने कलालाई मूर्तिकला भनिन्छ।
4: नेपालको मूर्तिकला धार्मिक र सांस्कृतिक परम्परासँग गाँसिएको छ स्मृति।
2: नेपालमा प्राचीन कालदेखि नै विभिन्न देवी देवताका मूर्ति बनाउने परम्परा रहेको थियो स्मृति।
3: अनि नेपाली मूर्तिकलाको इतिहास कति पुरानो छ नि?
4: निकै पुरानो छ। नेपाली मूर्तिकलाको प्रामाणिक समय इस्वी सम्वतको पहिलो शताब्दीलाई मानिएको छ।
3: यस्ता पुरानो मूर्तिहरू कुन ठाउँमा रहेका छन् नि सर?
2: किराँतकालीन मूर्तिहरू काठमाडौँ उपत्यकाभित्र भेटिन्छन्। जस्तै पशुपति आर्यघाट स्थित विरूपाक्षीको मूर्ति र हाँडीगाउँमा रहेको सत्यनारायणको मूर्ति किराँतकालीन मूर्ति हुन्।
4: विरूपाक्षको मूर्तिलाई त नेपालको सबैभन्दा पुरानो मूर्ति मानिन्छ, होइन सर?
2: हो चन्दा, तपाईँले सही भन्नुभयो।
3: किराँतकालीन मूर्तिका विशेषताहरू के हुन् नि सर?
4: यो त मलाई पनि थाहा छ, भनौँ सर?
2: हुन्छ, भन्नुहोस् न त।
4: काठमाडौँ उपत्यकामा प्राप्त किराँतकालीन मूर्तिका विशेषता भनेको बलिया, पुष्ट शरीर भएका र मंगोलियन मुखाकृति भएका हुन्छ।
2: ठिक भन्नुभयो।
3: अनि लिच्छवी कालका मूर्तिहरू कस्ता थिए नि सर?
2: लिच्छवी कालका मूर्तिहरू आकर्षक र मौलिकता झल्कने किसिमका थिए।
4: अनि यस कालमा हिन्दू देवी देवताका मूर्ति र बौद्ध मूर्तिहरू पनि धेरै बनेका थिए।
3: लिच्छवी कालमा बनाइएका मूर्तिहरू कहाँ रहेका छन् नि सर?
2: चाङ्गु नारायणको मन्दिरभित्र र यसका परिसरमा रहेका मूर्ति, पलाञ्चोक भगवतीको मूर्ति, बुढानीलकण्ठको मूर्ति, राष्ट्रिय सङ्ग्रहालयको उमा महेश्वरको मूर्ति र चण्डोलको धुमबरहा मूर्ति लिच्छवीकालीन समयमा बनाइएका मूर्तिहरू हुन्।
4: तान्त्रिक ढाँचामा निर्माण भएका फर्पिङ दक्षिणकाली, वनकाली देवपाटनमा रहेका देवीका मूर्ति पनि लिच्छवीकालीन उत्कृष्ट मूर्ति हुन्, है सर?
2: हो चन्दा, ठिक हो।
3: लिच्छवीकालीन मूर्तिका अन्य विशेषता पनि छन् कि?
4: छन् नि स्मृति, ढुङ्गाबाट निर्माण हुनु, आकर्षक मुखाकृतिको हुनु लिच्छवीकालीन मूर्तिकलाका विशेषता हुन्।
2: त्यति मात्र कहाँ हो र चन्दा, त्यति बेलाका नारी मूर्तिमा लचकताको गुण हुनुका साथै ज्यादै आकर्षक पनि देखिन्थे। आङ्गिक अनुपातको मेल हुनु मूर्तिहरूमा धेरै हात र हतियारहरू समाउनु पनि लिच्छवीकालीन मूर्तिकलाका थप विशेषताहरू हुन्।
4: त्यसै भएर त ढुङ्गे मूर्तिकलाको इतिहासमा लिच्छवीकाललाई स्वर्णयुग भनिन्छ नि।
3: ए, बल्ल बुझे मैले, अब चाहिँ छर्लङ्गै भयो।
4: मल्लकालमा पनि त मूर्तिकलाको राम्रै विकास भएको थियो नि, होइन र सर?
2: हो चन्दा, मल्लकालमा पनि मूर्तिकालको राम्रो विकास भएको थियो। त्यति बेला धातु, ढुङ्गा र काठको मूर्ति बनाउने प्रचलन थियो।
3: मल्लकालीन मूर्तिहरू कहाँ रहेका छन् सर?
2: मल्लकालमा काठमाडौँ उपत्यका र त्यसको वरपर मूर्तिकलाको विकास भएको पाइन्छ।
3: मल्लकालीन मूर्तिहरू काठमाडौँमा कुन कुन स्थानमा छन् नि?
4: फर्पिङको महिषासुर मर्दिनी, बनेपाको सूर्यनाथ, भक्तपुरको उग्रचण्डी भैरव मल्लकालीन मूर्तिहरू हुन्।
2: काठमाडौँ हाँडी गाउँको सरस्वती, हनुमान ढोकाको नरसिंह, पाटन कुम्बेश्वरको विष्णुवीय मूर्ति, यी पनि मल्लकालीन नै हुन्।
4: राष्ट्रिय सङ्ग्रहालयको विष्णुको मूर्ति, चाङ्गु नारायणको श्रीधर विष्णुको मूर्ति, देवपाटनको चतुर्मुख लिङ्ग आदि पनि मल्लकालीन मूर्तिकला हुन्।
3: मल्लकालमा के का मूर्तिहरू बनाइन्थ्यो सर?
2: मल्लकालमा ढुङ्गाको बाहेक धातुको मूर्तिको पनि विकास भएको थियो। धातुका विभिन्न मूर्ति छिमेकी देशको बजारमा व्यापारका लागि पैठारी समेत हुन्थ्यो।
4: मल्लकालमा त मूर्तिको नयाँ नयाँ शैली र प्रविधिको पनि विकास भएको थियो नि, है सर?
2: हो नि, त्यति बेला त देवी देवताको मूर्ति बाहेक राजाका शालिक पनि बनाइन्थ्यो।
3: मल्लकालीन मूर्ति कलाका विशेषताहरू के हुन् सर?
2: चुच्चो नाक, पातलो ओठ, लामा आँखा, लामो चिउँडो र मूर्तिमा तान्त्रिक प्रभाव रहनु मल्लकालीन मूर्तिकलाका विशेषता हुन्।
4: यसै गरी अत्याधिक गरगहनाको प्रयोग गर्नु, विशेष प्रकारको मुकुट लगाइनु पनि मल्लकालीन मूर्तिकलाका विशेषता हुन्।
3: अनि शाहकालमा पनि यस्तै किसिमका मूर्तिहरू बने कि फरक थिए सर?
2: पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि नेपाली मूर्तिकलाले नयाँ मोड लियो। प्रविधि र शैलीमा नयाँपन आयो।
4: रणबहादुर शाहको पालामा काठमाडौँ टुडीखेल स्थित जगन्नाथ मन्दिरमा 3 मूर्ति स्थापना गरियो।
3: अनि राणा शासनकालमा नि?
2: राणाहरूको पालामा नेपाली परम्परागत कला भन्दा पनि पश्चिमी शैलीलाई बढी प्राथमिकता दिएको देखिन्छ।
4: मैले पनि काठमाडौँका विभिन्न स्थानमा राणा प्रधानमन्त्रीहरूका शालिकहरू देखेकी छु।
3: अहिलेको समयमा मूर्तिकलाको अवस्था कस्तो छ नि सर?
2: अहिलेको समयमा कलाप्रति मानिसहरूको अभिरुचि दिन प्रतिदिन बढ्न थालेको देखिन्छ। नेपालको तराई क्षेत्रमा माटो र परालको प्रयोग गरी दुर्गा, गणेश, सरस्वती आदिको मूर्ति बनाउने प्रचलन पनि रहेको छ।
4: मूर्तिकलालाई व्यवसायको रूपमा लिने कलाकारहरूको संख्या पनि बढ्न थालेको छ।
3: नेपालमा बनेका मूर्तिहरूको व्यापारको अवस्था कस्तो छ नि?
2: यसको व्यापारको अवस्था राम्रै छ। नेपालमा बनेका धातु, ढुङ्गा र काठका मूर्ति विदेश समेत निकासी हुने गरेका छन्।
3: सर, मूर्तिकलामा रुचि हुनेले यस सम्बन्धी कहाँ पढ्न पाइन्छ नि?
2: मूर्तिकलामा रुचि राख्ने विद्यार्थीका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ललित कला क्याम्पसमा मूर्तिकला विषयमा पढाइ हुँदै आएको छ।
4: काठमाडौँ विश्वविद्यालय लगायत अन्य निजी क्याम्पसमा पनि मूर्तिकला विषयमा अध्ययन गर्न पाउने व्यवस्था गरेको छ स्मृति।
3: मलाई त सरले पनि सिकाउने, चन्दाले पनि सिकाउने, क्या मजा आयो आज त।
4: हो त नि, तिमीलाई यो पाठ त छर्लङ्ग भयो होला है।
3: अरू कुरा पनि सोध्न बाँकी छ मैले।
2: ल ल, सोध्नु, के सोध्नु छ? मलाई हतार भइसक्यो जानलाई।
3: नेपाली मूर्तिकलाको संरक्षण र सम्वर्धनका लागि के कस्तो प्रयास भइरहेको छ सर नेपालमा?
2: नेपाली कलाको संरक्षण र सम्वर्धनका लागि पुरातत्व विभाग, राष्ट्रिय सङ्ग्रहालय जस्ता निकायले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
4: नेपाली कलाकारहरूले आफ्नो कला प्रदर्शन गरे बापत सम्मान र प्रोत्साहन पनि पाउने गरेका छन्।
3: यस्ता कार्यले कला क्षेत्रमा उनीहरूको अभिरुचि पनि बढ्दै गएको छ, होइन सर?
2: हो स्मृति, कति कलाकारले त कला क्षेत्रबाट राम्रो आमदानी पनि गरेका छन् नि।
3: नेपाली मूर्तिकलाको संरक्षण र सम्वर्धनका लागि के गर्नुपर्छ नि?
4: नेपाली मूर्तिकलाको संरक्षण र सम्वर्धनका लागि यसको प्रचार प्रसारमा जोड दिने, विदेशी पर्यटकलाई आकर्षण गर्ने, उत्कृष्ट कलाकारलाई पुरस्कार र सम्मान गरी प्रोत्साहन गर्ने, पुराना र महत्त्वपूर्ण मूर्तिहरूलाई चोरी हुनबाट जोगाउन सुरक्षाको व्यवस्था राम्रो बनाउने, यस्तै त हो नि स्मृति।
2: नेपाली मूर्तिकलाको व्यवसायीकरण पनि गर्नुपर्छ। यसको व्यापारलाई प्रवर्धन पनि गर्नु आवश्यक छ।
4: सबै मिलेर हातेमालो गर्यौ भने त के नै छ र असम्भव है स्मृति?
3: हो नि चन्दा, तिमीले ठिक भन्यौ। हामी सबै मिलेर हाम्रो मौलिक कलाको संरक्षण र सम्वर्धन गर्नुपर्छ।
2: आज त मलाई पनि धेरै आनन्द आयो स्मृतिको घरमै आएर नेपाली मूर्तिकलाको बारेमा छलफल गर्न पाउँदा।
4: हामीलाई पनि धेरै खुसी लाग्यो सर।
3: मैले झन् आज घरको काम पनि गर्न पाएँ, स्कुलमा सिक्ने कुरा पनि घरमै सिक्न पाएँ, कस्तो मजा।
4: सर, मलाई पनि एउटा कुरा सोध्न मन लाग्यो।
2: के कुरा हो, सोध्नु न।
4: नेपाली मूर्तिकला धार्मिक र सांस्कृतिक परम्परासँग जोडिएका छन् भनिन्छ, कसरी सर?
2: सही प्रश्न गर्नुभयो चन्द तपाईँले। हो, यो कुरा ठिक हो। नेपाली मूर्तिकला धार्मिक र सांस्कृतिक परम्परासँग जोडिएका छन्। नेपालमा बनेका मूर्तिहरू धार्मिक कथा, देवी देवताका विभिन्न मुद्रा र परम्परागत संस्कृतिमा आधारित भएर बनाइएका हुन्। यी मूर्तिहरूमा धार्मिक र सांस्कृतिक परम्पराको प्रभाव परेको देख्न सकिन्छ।
3: सरलाई मैले धेरै बेर बुलाएँ, सास परिसक्यो।
2: अँ, साँझै पो परेछ। म त माथि डाँडा गाउँतिर जानु पर्यो भनेर हिँडेको, यहीँ पो भुलियो।
4: आज सरसँग यहाँ भेटेर स्कुलमा पढेका कुरा अझ स्पष्ट हुन पाउँदा ज्यादै खुसी लाग्यो।
3: हो नि चन्दा, मलाई पनि खुसी लाग्यो।
2: ल स्मृति, चन्दा बस्नुहोस् है त, म लागे अब।
4: हस् सर, राम्रोसँग जानु होला।
2: यसा चाहिँ त्यो पाठको अन्त्यमा दिएको अभ्यास गरेर ल्याउनु चाहिँ नबिर्सिनुहोस् है दुवैजनाले।
4: हुन्छ सर।
2: पछि पछि पनि यस्तै मिलेर पढ्ने गर्नु नि दुवैजना भएर। एकले नजानेको कुरा अर्कोले सिकाउनु, यो राम्रो बानी हो नि।
4: यसो गर्दा त पाठ बुझ्न झनै सजिलो हुँदो रहेछ सर।
3: सरलाई धेरै धेरै धन्यवाद। आज सरबाट नेपाली मूर्तिकलाका बारेमा निकै महत्त्वपूर्ण जानकारी पाएँ।
4: मैले पनि धेरै कुरा सिकाएँ नि तिमीलाई, है स्मृति?
3: हो हो, तिमीलाई पनि धेरै धेरै धन्यवाद।
2: ल त स्मृति, चन्दा, म हिँडेँ है त, भोलि स्कुलमै भेटौँला।
4: हस् सर, नमस्कार।
3: चन्दा, आज कक्षामा सरले के गृह कार्य दिनुभएको थियो नि?
4: त्यही अभ्यासमा भएका प्रश्नको उत्तर लेखेर ल्याउने त हो नि।
3: अनि सामुदायिक कार्य पनि दिनुभएको छ कि?
4: छ, आफ्नो समुदायमा भएको वा आफूले देखेको कुनै मूर्तिको सम्बन्धमा एउटा विवरण तयार पार्ने र कक्षामा प्रस्तुत गर्ने।
3: अनि त्यो विवरणमा के कुरा समावेश गर्ने हो नि?
4: मूर्तिको नाम, मूर्ति निर्माण भएको मिति, मूर्ति रहेको स्थान, त्यसको महत्व, त्यस मूर्तिको वर्तमान अवस्था, त्यसलाई संरक्षण गर्न अवलम्बन गरिएका उपाय र सुझाव समावेश गरेर विवरण तयार पार्ने अनि कक्षामा प्रस्तुत गर्ने।
3: ए, बुझे। ल ल, म गरेर ल्याउँछु।
4: स्मृति, अब म पनि जान्छु ल, अँध्यारो हुन लागिसक्यो।
3: ल ल, राम्रोसँग जाऊ। तिम्रो आमा बुवालाई पनि मैले सम्झेको छु भनिदिनु ल।
4: ल ल, भोलि स्कुलमा भेटौँला।

0: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: अब हामी तपाईँलाई सुनाउँछौ हरिशंकर चौधरी र साथीहरूको स्वरमा रहेको जागरण गीत। सुरेश कुमार कार्कीको रचना अनि संगीत हो हरिशंकर चौधरीकै।

जागरण गीत सुनाउने क्रममा अब सुनाउँछौँ साजन राई, नितु गोस्वामी र साथीहरूको स्वर, नवराज सुब्बाको रचना अनि सङ्गीत हो साजन राईकै।

जागरण गीत सुनाउने क्रममा अब सुनाउँछौ शिव परियार, प्रमोद पोखरेल र साथीहरूको स्वर प्रमोद स्नेही राणाको, रचना अनि सङ्गीत हो मीरा राणाको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 9 बजी बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
3: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513547001 र 98513547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नमस्ते झाँक्री दाई।
5: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
4: हेर्नुहोस् न झाँक्री दाई, 2 दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
5: यो बाबुको मैले नारी पनि हेर्यो, आखिर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
4: हो र डाक्टर साहब, नमस्कार। लौन, मेरो बाबुलाई हन्न हनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
6: नहातिनुस् आमा, उपचार गर्छौ, ढुक्क हुनुहोस्।
4: हस् डाक्टर साहब।
6: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ। समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 जना संक्रमित मध्ये 1 जनाको मृत्यु हुने र अर्का 1 जनाको पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 महिनाको उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आगामी एक वर्षभित्र 1040 मेगावाट विद्युत उत्पादन थप गर्ने सरकारको लक्ष्य। चार दिने भ्रमणका लागि परराष्ट्र मन्त्री शिशिर खनाल बेजिङ प्रस्थान। भोलि चिनिया समकक्षी वाङयीसँग भेटवार्ता हुने। भारतको केरलामा एक व्यक्तिमा निपाह भाइरस संक्रमण पुष्टि। र फिफा विश्वकप अन्तर्गत ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेल्दै अङ्क बाँडे। हाइटी विरुद्ध स्कटल्याण्डको जित। समाचार विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आज बेजिङतर्फ प्रस्थान गर्नुभएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनुका साथै चिनिया उद्यमी व्यवसायीसँग पनि उहाँले छलफल गर्नुहुने कार्यक्रम छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ। समारोहमा उहाँले नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुनेछ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्कनुहुने कार्यक्रम छ। सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1,040 मेगावाट जलविद्युत थपिने उल्लेख गरिएको छ। निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्ने र निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई पनि सहजीकरण गरी निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नेपाल भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको संरक्षण मरम्मत तथा पुननिर्माणलाई तीव्रता दिने उद्देश्यले दुवै देशका अधिकारीबीच झापाको वीरतापुरमा संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ। नापी विभाग सीमा शाखा काठमाडौँको आयोजनामा भएको बैठकमा पूर्वी नेपालका झापा इलाम पाँचथर र ताप्लेजुङसँग जोडिएका सीमा क्षेत्रमा सञ्चालित फिल्ड कार्यको प्रगति मूल्याङ्कन गरिएको थियो। पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सडक योजना प्रभावित भएका छन्। सडक डिभिजन कार्यालय महेन्द्रनगर अन्तर्गत सञ्चालनमा रहेका कालोपत्र सम्बन्धी अधिकांश आयोजनाको कार्य अगाडि नबढ्दा चालु आर्थिक वर्षको पुँजीगत खर्च समेत प्रभावित हुने देखिएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर हरिश प्रसाद जोशीका अनुसार चालु आर्थिक वर्ष 2082-83 मुसेपानी खोला पुल र दोदा देखतबोली पुल निर्माण सम्पन्न भई हस्तान्तरण भए पनि सडक कालोपत्र सम्बन्धी धेरै आयोजना प्रभावित भएका छन्। सरकारले जलविद्युत आयोजनाको रोयल्टी हिस्सा बाँडफाँडको आधार तथा ढाँचाका बारेमा सम्बद्ध पक्षलाई जानकारी दिँदै सोही अनुसार गर्न गराउन आग्रह गरेको छ। विद्युत विकास विभागले रोयल्टी बाँडफाँडको हिस्सा निर्धारणका लागि आयोजनाको भौगोलिक अवस्थिति प्रभावित स्थानीय तहको क्षेत्रफल र जनसङ्ख्यालाई मुख्य सूचकका रूपमा लिँदै सोही अनुसार प्रबन्ध गर्न आग्रह गरेको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एक किसिम विज्ञापन।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: बाँकी समाचार। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित हुनुभएको छ। अर्याल निवर्तमान सभापति अच्युतम लामिछानेलाई मात्र 2 मतले पराजित गर्दै निर्वाचित हुनुभएको हाम्रा समाचारदाताले जनाएका छन्। सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ। नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना नेपाल क्लिन एयर एन्ड प्रोस्पेरिटी प्रोजेक्ट एनक्याफ आगामी आर्थिक वर्ष 2083-84 कार्यान्वयनमा ल्याउने तयारी भएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले कला साहित्य भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवर्धन बिनाको समृद्धि अपुरो हुने बताउनु भएको छ। गोर्खापत्र संस्थानद्वारा काठमाडौँमा हिजो आयोजित मधुपर्क सम्मान 2083 कार्यक्रममा उहाँले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकाङ्कसँगै भाषा साहित्य र संस्कृतिको सुदृढ विकास पनि समानान्तर रूपमा आवश्यक रहेको बताउनुभयो। यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम रहेको जनाएको छ। मनसुनबाट करिब 8,315 परिवार प्रभावित हुन सक्ने भन्दै महानगरपालिकाले मनसुन पूर्व नै तयारी र प्रतिकार योजना समेत स्वीकृत गरिएको जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको केरलामा एकजनामा निपाह भाइरस संक्रमण पुष्टि भएको छ। स्थानीय कोझिकोड जिल्लाका 43 वर्षीय पुरुषमा निपाह भाइरस संक्रमण पुष्टि भएको अधिकारीहरूले जनाएका छन्। उनलाई स्थानीय कोझिकोड मेडिकल कलेज शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखिएको छ। केन्द्रीय मेडिकल बोर्डको सिफारिसपछि बिरामीलाई मोनोक्लोनल एन्टिबडीको पहिलो खुराक दिएर उपचार प्रक्रिया अघि बढाइएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ। निपाह भाइरस संक्रमण पुष्टि राष्ट्रिय रोग नियन्त्रण केन्द्रका विज्ञहरू नियन्त्रण उपायहरूको समीक्षा गर्न कोझिकोड जिल्ला पुगेका छन्। स्वास्थ्य मन्त्री के मुरलीधरनले तिरुवन्तपुरममा भने निपाह भाइरसको थप फैलावट नभएको र संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्क सूचीमा रहेका व्यक्तिहरूमा गरिएको परीक्षण नेगेटिभ भेटिएको बताएका छन्। निपाह भाइरस चमेरो र सुँगुर जस्ता जनावरबाट मानिसमा सर्ने एक उच्च घातक र संक्रामक रोग हो। यसको मृत्युदर 40% हुने गर्छ। यस भाइरसको हालसम्म कुनै पनि प्रभावकारी खोप वा निश्चित उपचार पत्ता लागेको छैन। खेल समाचार। फिफा विश्वकप फुटबल 2026 अन्तर्गत ब्राजिल तथा मोरक्को र कतार तथा स्विजरल्यान्डले अङ्क बाँडेका छन्। आज बिहान सम्पन्न खेलमा ब्राजिल र मोरक्कोले बराबरी खेल्दै अङ्क बाँडेका हुन्। 21 मिनटमा मोरक्कका साई बारीले गरेको गोललाई ब्राजिलका भिनियस जुनियरले 32 मिनटमा फर्काएका थिए। यसअघि गैराति भएको खेलमा कतार र स्विजरल्यान्ड बीच 1-1 गोलको बराबरी भयो। खेलको 17 मिनटमा स्विजरल्यान्डले पेनाल्टी मार्फत अग्रता लिएको भए पनि कतारले अन्तिम समयमा गोल गर्दै बराबरी गरेको हो। हार नजिक पुगेर पनि उत्कृष्ट पुनरागमन गरेको कतारले स्विजरल्यान्डसँग बराबरी खेल्दै विश्वकप इतिहासमै पहिलोपटक अङ्क जोड्न सफल भएको हो। यसै गरी केही बेर अघि सम्पन्न खेलमा हाइटीलाई 1-0 पराजित गर्दै स्कटल्यान्ड विजयी भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेशका केही स्थानहरूसहित बागमती र गण्डकी प्रदेशका तराई भूभागका 1-2 स्थानमा पानी पर्ने सम्भावना छ। मधेस प्रदेशको पनि 1-2 स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 30 र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:07 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। चार दिने भ्रमणका लागि परराष्ट्र मन्त्री शिशिर खनाल बेजिङ प्रस्थान। भोलि चिनिया समकक्षी वाङयीसँग भेटवार्ता हुने। आगामी 1 वर्षभित्र 1040 मेगावाट विद्युत उत्पादन थप गर्ने सरकारको लक्ष्य। भारतको केरलामा 1 व्यक्तिमा निपाह भाइरस संक्रमण पुष्टि र फिफा विश्वकप अन्तर्गत ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्यान्डले बराबरी खेल्दै अङ्क बाँडे हाइटी विरुद्ध स्कटल्यान्डको जित। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनुभएको छ। यसका साथै यस कार्यक्रमलाई तपाईँले radionepal.gov.np, रेडियो नेपालको मोबाइल एप र radionepalonline.com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानुनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले सुरु गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवनानुभव र अन्तर्राष्ट्रिय प्रसङ्ग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आज हामी कुराकानी लिएर आएका छौं, कार्यक्रम सुन्दै गर्नुहोला।
1: आउनुहोस् कार्यक्रम सुरु गरौं।
0: 2078 सालको जनगणना अनुसार नेपालमा ज्येष्ठ नागरिकहरूको संख्या 29,77,318 रहेको छ। यो कुल जनसङ्ख्याको 10.21% हो। ज्येष्ठ नागरिकको संरक्षण र उहाँहरूको हक अधिकारको प्राप्तिका लागि विभिन्न संघ संस्थाहरूले काम गरिरहेका छन्। यति मात्र होइन, कतिपय ठाउँमा कोही नभएका र केही नभएका व्यवहारिसे ज्येष्ठ नागरिकहरूलाई हेरचाह गर्ने उद्देश्यले पनि विभिन्न आश्रमहरू खोलेर काम गरिरहेको अवस्था पनि रहेको छ। यस्तै आश्रमहरू मध्येको एउटा हो विश्रान्ति वृद्धाश्रम। यो वृद्धाश्रम विश्रान्ति मन्दिर व्यवस्थापन समितिले सञ्चालन गरेको छ र यो आश्रम धनकुटा जिल्लाको तमोर नदीको किनारमा मूलघाट भन्ने ठाउँमा रहेको छ। आज हामी यही विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेसँग कुराकानी गर्छौं। सुनाउँदैछौ सहकर्मी विमला राईले उहाँसँग गर्नुभएको कुराकानी।
2: विश्रान्ति मन्दिर व्यवस्थापन समितिले चाहिँ विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जसमा एउटा कार्यक्रम चाहिँ वृद्धाश्रम पनि सञ्चालन भइरहेछ।
3: काम चाहिँ वृद्धाश्रम सञ्चालन,
2: हजुर,
3: त्यसको नाम चाहिँ विश्रान्ति शान्ति आश्रम।
2: विश्रान्ति शान्ति आश्रम। यहाँ अब विश्रान्ति मन्दिर व्यवस्थापन समितिको महासचिव हुनुहुन्छ, जसमा यो व्यवस्थापन समितिले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जसमा एउटा कार्यक्रम भनेको विश्रान्ति शान्ति आश्रम। विश्रान्ति शान्ति आश्रम कुन उद्देश्यले स्थापना भएको?
3: यो विश्रान्ति र शान्तिसँग सम्बन्ध छ कि। विश्रान्ति भनेको जीवनको उत्तरार्धको विश्राम गर्ने स्थल। जीवनको उत्तरार्ध भनेको मृत्यु पूर्व र मृत्यु पश्चात हो। त्यो मृत्यु पूर्व पनि मान्छेहरूलाई अब मेरो मृत्यु पछि के हुन्छ भन्ने खालको एउटा आफूलाई त्यो चाहिँ साह्रै एउटा पीडा हुँदो रहेछ क्या। बढी सोचिराख्ने नि, म मरेपछि के होला, मेरो के गरिदिएलान्, म के हुन्छु भन्ने जस्ता एउटा अलिक मानसिक असन्तुलन होइन। त्यो मानसिक असन्तुलन चाहिँ विभिन्न कारणले, खास गरिकन आफ्ना सन्ततिहरू नभएकाहरूको हुने, अनि सन्तति हुँदाखेरि पनि हेरचाह नपुगेकाहरूको हुने, अनि विभिन्न मानसिक उहाँहरूको आफ्नै रोगको कारणले पनि हुने, अनि जीवनको उत्तरार्धमा आफूले गरेका कतिपय राम्रा कामहरू नराम्रा कामहरूको स्मरण गर्ने समय पनि त्यही रहेछ, अनि जिन्दगी कसरी बिताएको छ, मान्छेले कुन पेसा व्यवसायसँग सम्बद्ध भएर जिन्दगी बिताएको छ, त्यो खालका सोच र प्रवृत्तिहरू आउँदा रहेछन्। त्यसले चाहिँ कतिपय अवस्थामा अशान्ति हुने। हाम्रो उद्देश्य के हो भने विश्रान्तिमा गइसकेपछि शान्ति प्राप्त होस्, मानसिक शान्ति आओस् भन्ने हो, अनि चिर शान्ति जो मृत्यु पश्चातको छ, अन्तिम शान्ति, अन्तिम सत्य, त्यसको कार्य पनि हामीले सँगै अगाडि बढाएका छौँ। यसरी चाहिँ विश्रान्ति शान्ति आश्रम भएको हो। यसले चाहिँ वृद्धाश्रम, खास गरिकन ज्येष्ठ नागरिकहरू त्यहाँ पूर्ण आश्रितका रूपमा रहनुहुन्छ।
2: जुन अब उहाँहरूले जीवनको उत्तरार्धमा शान्ति पाउन् भनेर जुन उद्देश्यले स्थापना भएको छ यो वृद्धाश्रम, तपाईँहरूले यो सञ्चालन गरिरहँदा उद्देश्यमाथि मेल खाएको छ त?
3: हाम्रो प्रयत्न चाहिँ के हो भने नि, ठ्याक्कै छ कि छैन अब भन्दा पनि, हामीले त्यो परिसरभित्र मानिस जोसुकै जुनसुकै उमेरका छिरिसकेपछि पनि हामी चाहिँ उहाँहरूले शान्ति पाउनुहोस्, त्यहाँ गइसकेपछि शान्त अनुभव होस् होइन आफूलाई भित्रैबाट चाहिँ एउटा एकदम एउटा भाव उत्पन्न होस् शान्तिको, होइन अनि यो जुन सांसारिक छ नि त्यो त्यहाँ पुग्दाखेरि एकछिनलाई भए पनि उहाँहरूले त्यो चाहिँ बिर्सिन सक्नुहोस् भन्ने हिसाबले प्रयत्न गरेका छौँ, होइन त्यो चाहिँ कसले कति लिने भन्ने कुरा पनि हुँदो हो। त्यो हिसाबले हामी चाहिँ अब त्यही तयारीमै छौँ अहिले। अब त्यो सायद हामीले भनिराखेको कुरा धेरै ठुलो कुरा हुनसक्छ, त्यो उद्देश्य प्राप्तिका निम्ति समय लाग्न सक्ला, अहिले केही प्रयत्नहरू चाहिँ भएका छन्।
2: त्यसको लागि चाहिँ आश्रममा बस्नुहुने आमा बुवाको लागि के कस्ता सेवा सुविधा प्रदान गर्दै आउनु भएको छ?
3: अब त्यही शान्तिसँगै जोडेर हो कि, अब जस्तै हामीले मन्दिर छ, मन्दिरबाट शङ्ख घण्टाको धुन बज्छ, पितृस्तम्भमा पितृस्तम्भ निर्माण छ, सम्पूर्ण पितृहरूको स्मरणमा 24 घन्टा अहरात्र चाहिँ तर्पण 4 हातबाट झरिराखेको छ, अनि त्यो बर बगैँचाहरूको बिचमा चरा चुरुङ्गीहरू आदि इत्यादि, तलतिरपट्टि नदीको कलल होइन त्यो गन्डङ गुन्डङ त्यो आवाजहरू आइराखेको छ, अनि एकान्त छ कि कुनै खालको डिस्टर्ब छैन, टाटा टुटो गाडीहरूको कुनै छैन।
2: हजुर सर, नदी भन्नुभयो, नदी चाहिँ कुन नदी छ त्यो पनि जानकारी गराउनु न।
3: समर नदी हो, तमरी गङ्गा हो, तमर नदीको साह्रै ठुलो महिमा छ यो आध्यात्मिक रूपले पनि धार्मिक रूपले, विभिन्न पुराणहरूमा पनि वर्णित कौशिकी नदीका रूपमा यसलाई चिनिन्छ, सप्तकोशीको प्रमुख नदीका रूपमा यिनलाई मानिन्छ। यसको चाहिँ शिरदेखि पुच्छरसम्मका विभिन्न घाटहरू छन्, त्यसमध्येको मुख्य घाट मूलघाट हो, त्यसको ठाउँको नाम पनि मूलघाट रहनको कारण पनि त्यही हो। अब हामीले चाहिँ यो वातावरण बाहिरी वातावरण भए यी, अब भित्री रूपमा चाहिँ के भने अब दैनिकी उहाँहरूलाई भजन कीर्तनमा समाहित गराउने, आउनुभएका मान्छेहरूसँग उहाँहरूको इन्ट्रोडक्सन गराउने, अनि त्यहाँ हामीले सँगै चाहिँ एउटा आवश्यकता के महसुस गऱ्यौँ भने उहाँहरूले आफ्ना कसैको चाहिँ अब सन्तति छन् छुटेका छन् भने उनीहरूले आफ्ना नाति नातिना खोजिराखेका नजानिरहेको हिसाबले क्या,
2: ए हजुर
3: मातृत्व भनौँ न, मातृत्व आफै आउँदो रहेछ क्या, त्यो जन्म नभएका चाहे जन्म नगरेकाले पनि त्यो बच्चाहरू आफ्नो मातृत्व एउटा वात्सल्यता एउटा उत्पन्न भएर आउँदो रहेछ, त्यसलाई चाहिँ केही हदसम्म उ गर्नका निम्ति हामीले गुरुकुल पनि खोल्यौँ क्या।
2: ए हजुर,
3: गुरुकुल खोल्यो, त्यो गुरुकुलसँग चाहिँ कस्तो अनुन्यासित सम्बन्ध भयो भने त्यहाँका बालकहरू जो छन् उनीहरूले हजुरआमा भनेर बोलाइरहँदाखेरि त्यो उसले पनि आफ्नो नाति जस्तो गरेर हेरिरहँदाखेरि धेरैवटा उहाँहरूको चाहिँ नि उयोहरू सन्तुष्ट भए जस्तो नि, आकाङ्क्षाहरू नि सन्तुष्ट भए जस्तो होइन, अनि यसो केही अराउने, यसो केही बोल्ने, यसो केही छेउमा यसो छुनेले पनि धेरै कुराहरू चाहिँ पूर्ति गरेको जस्तो देखिँदो रहेछ क्या परबाट हेर्दाखेरि नि। त्यो नजानेको हिसाबले उहाँहरूले त्यो लिन पाउनु भएको छ त्यो गुरुकुलको कारणले, त्यो पनि अर्को
2: गुरुकुल पनि छ,
3: अर्को गौशाला छ होइन। अब जिन्दगी कतिपयको गाई बस्तुहरू पालेर गरेर आएर हेरेरै मात्रै क्या, गर्न त केही गर्दैनन् नि त, त्यहाँ गएर हेरेर कोही चाहिँ खोले पकाउँछन्, कोही दाउरा ठेलिदिन्छन्, कोही घाँसेको त्यहाँनिर यसो हालिदिन्छन् भनेर खुसी हो क्या यो एउटा सबै, कोही फुलबारी अब यसो फुलबारीमा फुल गर्छन्, कोही सागसब्जीमा रमाएका छन्, कोही के रमाएका छन् होइन, त्यो अलगै जस्तो नि त्यस्तो वृद्धाश्रम चाहिँ अब त्यस्तो लाग्यो।
2: उहाँहरूको उमेर छँदा जुन काम गर्नुभएको थियो अहिले बुढेसकालमा आएर पनि त्यो गर्न पाउनु भएको छ, एकदमै त्यो बेलाको स्मृतिहरू फेरि पुनरावृत्ति भएको छन्।
3: हो हो, सहयोगी भावना जिन्दगीभर सहयोग गर्ने ओर्ने त्यो भावना संस्कार के लिएर आएछ नि, अथवा सानामा उहाँको बुवा आमाले के सिकाउनु भएको छ, अथवा पछि कस्तो घरमा बस्नु भएको छ, कस्तो सम्बन्धमा रहनु भएको छ, अधिकांश त अर्का घरमा चाहिँ एउटा नोकरको रूपमा बसेका मान्छेहरू होइन, तर त्यो घरमा घरको मान्छे कस्तो थियो क्या, त्यो के सिकेको थियो क्या त्यहाँ होइन, मैले
2: जुन पारिवारिक हजुर
3: यो भावसँगको सम्बन्धको कुरा भयो। अब जस्तो एउटा उदाहरण नि, एउटा कोही पुत्र साएर बस्नु हाम्रोमा होइन, बिहान 2-2.5 बजे 3 बजेदेखि चाहिँ कथानाम बोल्ने क्या, अनि कसैले पनि होइन यसले यो दिनरामै कराउने, अनि यो यो अह यो यस्तो हुँदैन यहाँ राख नराखिदिनु अर्कै ठाउँमा राखिदिनु भन्दै भन्दै उसलाई सार्दै सार्दै भरे एकान्तमा लगिएपछि हामीले एउटा स्टडी गऱ्यौँ कि, गर्दाखेरि उसको जीवन चाहिँ फर्केर हेर्दाखेरि जिन्दगीभरि उसले मासु काट्यो कि, बिहान 3-2 बजे उठ्यो, उठेर चाहिँ त्यो पशुलाई अब वध गर्ने बेलामा आफूले पनि खाएको छ, ती साथीभाइसँग जे बोलेको छ त्यो भाइ बहिनीहरू चाहिँ सबै आयो क्या, पछि ठ्याक्कै त्यही टाइममा आउँदो रहेछ क्या, त्यो 2-2.5-3 बजे जिन्दगी नै त्यहाँ बुझ्यो बित्यो, अनि सोध्यौँ उसलाई हजुरबाउले के गर्थे त्यही नै काम गर्थे, म हजुरबासँग सँगै जान्थेँ, बिहानै जान्थेँ। बाउले के काम गरे यही नै काम गर्थे, म सँगै जान्थेँ, सधैँ गरेँ, मैले मेरो जीवनभरि त्यही गरेँ होइन। भने सम्बन्ध चाहिँ सर्लक्क सरेर आएर उनले त्यो भनेको चाहिँ के भने हाम्रो समाजमा नपच्ने शब्दहरू प्रयोग गर्ने होइन, अब त्यो खाएको सुरमा बोल्ने कुराहरू, त्यो सधैँ बोलिएका कुरा त्यहाँ फेरि चाहिँ आए। जस्तै सुकै पवित्र स्थलमा गए पनि आखिर आउने त आउँदो रहेछ नि त।
2: जुन पृष्ठभूमिबाट उहाँहरू आउनुभयो, जुन पृष्ठभूमि बाँच्नुभयो, पछि बुढेसकालमा पनि त्यो कुराहरू आउने रहेछ,
3: आउँदो रहेछ क्या। यो यसो यो अब यो अलग विषय रहेछ। यो एक प्रकारले सबै सूक्ष्म सूक्ष्म कुराहरूलाई हेर्ने हो भने वृद्धाश्रम भनेको चाहिँ एउटा युनिभर्सिटी नै रहेछ क्या, विश्वविद्यालय नै रहेछ, विभिन्न विषय पढ्न पाइँदो रहेछ क्या। मलाई चाहिँ त्यस्तो लाग्यो कि
2: आश्रममा कतिजना आमा बुवाहरू हुनुहुन्छ अहिले?
3: यतिखेर त 32-33 हुनुहुन्छ। अब हामीले के गर्यौँ त भन्दाखेरि 51-52 बस्नु भएको थियो, 54-55 पुग्नु भएको थियो, तर पछि चाहिँ अब एक लट उमेर पुगेकाहरू एक लटमा निकैजना खस्नुभयो। अनि पछि चाहिँ उहाँहरूको आफ्ना आफन्त पत्ता लागेपछि हामीले बोलाएर उ गरेर उहाँहरू पनि आफू सम्पर्कमा आएर हामीले घरमा चाहिँ पुनः पठाउने काम पनि गऱ्यौँ क्या उहाँहरूको। त्यो अब तपाईँले त्यहाँ गएर बस्न मन लाग्नुसँग बस्नुहोस्, त्यहाँबाट होइन मन लागेन भने आउनुहोस्, तपाईँलाई सधैँ ढोका खुल्ला छ, अहिले पनि ढोका खुल्ला छ।
2: ए जति पनि उहाँ आमा बुवाहरू आउनुहुन्छ उहाँहरू परिवार भएकै परिवार अन्य परिवार
3: भएको चाहिँ परिवार भएको माने के भने अब काकाको छोरा आए एकजनाको होइन, एकजनाको चाहिँ अब छोरो पहिला अब त्यस्तै उसले रहेछन् विदेश गएका रहेछन्, उसले चाहिँ अब यो टिभीसीमा विश्रान्तिको फेसबुकमा देखेर लो आमा त त्यहाँ रहेछन् भनेर अब उसको चाहिँ के भने अलिक समस्या मानसिक असन्तुलन भएका आमा रहेछन् होइन। अनि पछि चाहिँ नि बुहारीलाई फोन गरेर बुहारीलाई पठाएको थियो, अनि हामीले चाहिँ नि बुहारीको जिम्मा लगाएर पठायौँ है, त्यहाँ तलमाथि केही समस्या भयो तपाईँहरूलाई भने ल्याइदिनुहोस् भन्यौँ होइन, यसरी चाहिँ एडजस्ट गरायौँ।
2: कोही पनि नहुने असहाय आमा बुवाहरू आइपुग्नुहुन्छ त?
3: त्यस्ता चाहिँ धेरै छन्। त्यस्ता चाहिँ किनभने समाजमा कहाँ अब कहीँ लडिराखेका होइन, कहीँ यो भएका अब जानकारीहरू दिन्छन् लिएर आउनुहोस् भन्यो अरे होइन, वर्षक चाहिँ अब ती कोही मानवीय भावना भएका मान्छेहरूले खबर गर्छन् नि त, खबर गर्नुहुन्छ अनि उहाँहरूले ल्याइदिनुहुन्छ, उहाँहरू मध्ये कोही न कोही एकजना जिम्मेवार बस्दिनुहुन्छ, त्यो हाम्रो प्रक्रिया छ, प्रक्रियामा आएर उहाँहरू बस्नुहुन्छ।
2: हजुर, आश्रममा आउने प्रक्रिया चाहिँ कस्तो छ सर?
3: मुख्य चाहिँ के हो त भन्दाखेरि हाम्रो पहिलो चाहिँ कोही नभएका र केही नभएको क्या, पहिलो प्राथमिकता मानसिक सन्तुलन नगुमाएका क्या, दीर्घ रोग नभएका।
2: तर बुढेसकालमा त लाग्दो रहेछ नि त त्यस्ता दीर्घ रोग?
3: होइन, त्यो मानसिक रोगपट्टि नै जानु पर्यो नि त, हामी त त्यहाँ त औषधि उपचारको समस्या हुन्छ, त्यो चाहिँ पहिला अब उहाँको आफ्ना आफन्तहरू कोही छन् भने त उहाँहरूले त्यो पुरा गरिदिएर, कोही चाहिँ अब एउटा के भने बिहान उठेर एउटा वातावरणमा म ध्यान गर्छु, जप गर्छु, तप गर्छु भनेर उहाँहरू चाहिँ आउने ओर्ने जप गर्ने पूजा पाठ गर्ने हो, यस्ता पनि हुनुहुन्छ नि त, त्यही त शान्तिका लागि आउने हुनुहुन्छ। तर अब मानसिक उपचार त हामीबाट हुन सक्दैन, हाम्रो त सामान्य एउटा मात्रै छ त्यहाँ, त्यसबाट त्योहरू त्यो भयो होइन। अनि त्यो चाहिँ के हो भने जहाँ हुनुहुन्छ नि उहाँ त्यहाँ भएका मान्छेहरूले चाहिँ ल यो मान्छेको केही पनि छैन, कोही पनि छैन भनेर एउटा वार्डबाट एउटा सिफारिस बनाइदिनु पर्यो क्या, वार्डलाई जिम्मेवारी बनाइदिनु पर्यो त्यो चाहिँ, अनि वार्डले चाहिँ हो यो मान्छे चाहिँ केही पनि नभएको भनेर सिफारिस गरेर पठाइदिइसकेपछि उहाँले बस्न पाउनुभयो, त्यो फ्री अफ कस्ट। मौका पऱ्यो भने एकचोटि हामी हेर्न चाहिँ जान्छौँ, अनि फेरि त्यो आएर पनि आउने बित्तिकै बस्यो भन्ने भन्दा पनि आएर उहाँले चाहिँ अब आफ्ना मान्छे छन् तर उहाँ चाहिँ आश्रममा बस्न चाहनुहुन्छ, हो त्यो हो भनेदेखि पनि हामीले 3-4 दिन 5 दिनसम्म उहाँलाई चाहिँ बस्न दिन्छौँ, उहाँको आफ्नो मान्छेले पनि बस्न पाउनुहुन्छ अनि उहाँ पनि बस्नुहुन्छ, अनि उहाँले 3 कुरा हामी एउटा चाहिँ उहाँले मलाई यो ठिक लाग्यो लागेन म बस्न सक्छु सक्दिनँ भन्ने, अर्को चाहिँ उहाँको मान्छेले म यो ठाउँमा राख्न सक्छु सक्दिनँ भन्ने पत्ता लगाउने, अर्को चाहिँ हामीले यी मान्छेलाई राख्न सक्छौँ सक्दैन, यो 3 कुरा हामीले चाहिँ हेर्छौँ मुख्य गरिकन, त्यति भएपछि उहाँ पास हुनुभयो भने भइहाल्नु भयो।
2: तर कतिपय आमा बुवा त आश्रममा बस्न चाहनुहुन्न नि, म परिवारसँगै बस्न जान्छु भन्ने पनि हो,
3: परिवार भएकाले त परिवारमै बस्नुपर्छ त, हामीले परिवारमा पुनर्वासै गरायौँ नि त, आफ्नै छोराछोरी सन्तान सन्तति नभएका भए पनि काका बडा बाउका किन रुवावासी नि हौ, कस्तो भने एकजना भतिजा काकी यस्तै नि अलि टाढोको सम्बन्धको मान्छे होइन, अब पहिला त अब सँगसँगै बसे हिँडे डोले घाँस दाउरा गरे के गरे नि त होइन, धेरै वर्ष भयो छुटेको, अनि ऊ पनि खोजिराखेको, उसले पनि अब पत्ता नलगाइराखेको अवस्थामा अस्ति भर्खरै खोज्दै खोज्दै खोज्दै खोज्दै आइपुग्नु भएछ, अनि त्यो देखा भेटा भएर त्यो परकै सम्बन्ध भए पनि ऊ त घर चाहँदो रहेछ नि त मान्छेले होइन, आफन्त चाहँदो रहेछ नि त, आफ्नो चाहँदो रहेछ नि त, किनभने उत्तरार्धमा अब पछि मलाई के हुन्छ, अनि मरेपछि म के हुन्छु, मलाई कसले गरिदिन्छ, आफ्नो कहाँ हो त्यो त्यो खोज्दो रहेछ नि त. त्यसले गर्दाखेरि हामी पुनर्वासलाई त प्राथमिकता दिन्छौँ त.
2: अब वृद्धाश्रम सञ्चालन गर्दै गर्दा साँच्चीकै मन रुने त्यस्तो खालको तपाईँसँग अनुभव छ, कथा छ, यो आमालाई देख्दा बुवालाई देख्दाखेरि मन पटक्क खाने?
3: यो भएन भनेदेखि त मान्छे त्यहाँ अडिन सक्दैन, सबैलाई समाज सेवा गर्ने मन हुँदो रहेछ कि. तर को चाहिँ टिकेर गर्यो, कसले चाहिँ केही वर्षसम्म कन्टिन्यू गर्न सक्यो, कसले चाहिँ गर्न सकेन, सबैलाई चाहना हुन्छ क्या, म पनि गर्छु, मलाई पनि गर्ने मन छ, सबलाई सामाजिक सेवा गर्ने मन हुन्छ. तर टिक्ने भनेको चाहिँ भावना रहेछ क्या. भावनाले त्यो भावनाको गहिराई कति छ होइन, अलिक भावुक प्रवृत्तिको मान्छे हो भने त निकै गाह्रो पर्छ नि. त्यस्तो त कतिवटा छ, कतिवटा छ नि. अब आफ्नो हातले घिटी घिटी भइरहेको मान्छेलाई अब पानी लु जानुहोस्, अब तपाईँ आफ्नो बाटो जानुहोस्, तपाईँको यहाँ होइन माथि नै हो जानुहोस् भनेर यसो पानी हालिदिँदा खरि खरै सास गएको छ आफ्नो आँखा अगाडि, मान्छे साराको मान्छेको अगाडि मेरो हातले पानी खुवाइदिँदा गएको छ कतिको होइन. कस्ता कस्ता व्यथा भने 106 वर्ष कि आमाले 100 खस्नुभयो 106 वर्षमा गङ्गामाया काफले भन्ने उहाँको चाहिँ तपाईँको 105 वर्षमा के भन्नुभयो भने नि त्यो हामीले फोटोसहित त्यहाँ टाँसेर पनि राखेका छौँ. मलाई भाइ भाइ भन्नुहुन्छ होइन भाइ, उहाँ पहिला चैनपुरको रहेछ क्या. हाम्रोमा करिब करिब उहाँ चाहिँ 27-28 वर्ष बस्नुभयो होइन. त्यो बस्नु हुँदाखेरि लगभग 27 वर्ष बसेपछि चाहिँ उहाँले के भन्नुभयो भने मेरो बिहे 7 वर्षको उमेरमा भएको, मेरा बाहु चाहिँ बिहे गरेपछि मैले खासै देखिनँ पनि, ऊ गइहालेँ, बाहुन भनेको चाहिँ लोग्ने गइहालेँ, अनि मैले चाहिँ बाहुन खोज्न हो कि तीर्थ गर्न हो कि केका लागि हो, मैले सबैतिर घुमेँ, म आश्रममा पनि पुगेँ, कता गएँ कता गएँ, म माथि धेरैले आँखा गाडे, के गरे कसो गरे सारा गरे, तर मैले आफ्नो मेरा बाहुन फर्केर आउँछन् भनेर मेरो आफ्नो चाहिँ सतीत्व हो, त्यो सतीत्व अहिलेसम्म जोगाएर राखेको छु बाबु भाइ भनेर भनिन् क्या. यो त कस्तो भने अब यो भित्र को कति छिर्न सक्ने क्या, तपाईँको गहिराई हो नि त यो त. एउटी आमा हुनुहुन्थ्यो 106 वर्षमै खस्नुभयो, उहाँले सधैँ के भन्नुहुन्थ्यो भने आउनुहोस् न बसौँ, मरेर लानु के छ र मरेका भोलिपल्ट 2 दिन भइहाल्छ. उहाँको फेगै त्यही हो क्या, चिनेको आओस् नचिनेको आओस् जोसुकै आओस्. त्यसो हुँदाखेरि अब यो ठुलो एउटा चाहिँ समाजको मार्ग निर्देशक कुरा हुन् नि त, यी त वाक्यांशहरू हुन् नि त. अनि उहाँ पनि अब 106 वर्षमा खस्नुभयो. एक अर्को कुरा, कोही चाहिँ त्यहाँ अब एकजना बा आफूले मर्ने दिन पहिले मेरो यो दिन मर्छु भनेर त्यो दिन उहाँले लिप्न लगाएर त्यहाँ होइन, अनि पूजा गर्न लगाएर पुजारीलाई बोलाएर आफूले सङ्कल्प पढेर आफूले पद्मासनमा पैनेटी कसेर बसेर पुजारीलाई शङ्ख फुक भनेर फुक्न लाएर घन्टी बजाउन लाएर छोरी आमालाई सहित राखेर तिमीहरू यहीँ बस्नु, त्यहाँबाट नजानु, अब म आज जाँदैछु है भनेर पूर्ण वाक्य बोलेर पद्मासनमा बसेको मान्छे ध्यान गर्दा गर्दै फँसै जानुभयो क्या. अनि मलाई नगाड्नु पनि नजलाउनु पनि भनेको थियो, मलाई नदीमा बगाइदिनु भनेको थियो. हामीले त्यही विश्रान्ति मुनतिर नदीमा लगेर बगाइदिन्छ. अब यो धेरै धेरै खालका छन् क्या त्यहाँ नि. अब यस्तो चाहिँ छ कि अब ती धेरै जे होस् यस्ता धेरै छन्.
2: आश्रममा रहनुभएका सबै आमा बुवा उहाँहरू सामाजिक सुरक्षा भत्ता पाउने उमेर पुगिसक्नु भएको हुनुहुन्छ कि कस्तो हुनुहुन्छ?
3: होइन, पुगिसक्नु भएको छ कि, तर के भने कोही पनि नभएका कोही पनि नभएको नागरिकता पनि हुँदो रहेछ क्या. अर्को कुरा,
2: त्यसको लागि केही आश्रमले पहल गरेका छैन
3: यसका लागि. जिन्दगी कसरी बिताए त भन्दाखेरि कोही आश्रम गएर बिताए, गाई पालेर जिन्दगीभरि उहाँ गएर सेवा गरेर अरूको होइन. अब कोही इन्डिया कहाँ गए, कहाँ गए, पश्चिम गए, कता गए, आफ्नो आफन्तहरू भए ठाउँमा गएनन्, के भएनन्, कसो भयो, को कहाँ कहाँ गए नि त होइन. पछि चाहिँ उत्तरार्धमा पछि फर्केर आए, अब बस्ने ठाउँ काहीँ न काहीँ, कसैले न कसैले त्यहाँ विश्रान्ति सज्जा भने, कसैले न कसैले त्यहाँ पशुपति छ जा भने होलान्, कसैले कहाँ जा भने होलान्. एउटा त्यो, अर्को चाहिँ के रहेछ भने नारीता भएका मान्छेहरूको पनि अब बस्दै जाँदाखेरि कोहीको चाहिँ जन्ममिति मेटिँदो रहेछ क्या. अनि कसैको चाहिँ नि तपाईँको ठेगाना कोनि के यस्तो धुलमुल भइसकेपछि भत्ता लिने बेलामा अनि होइन यो जन्ममिति सत्याएर ल्याउनु भन्यो. अब जन्ममिति सत्याउन जानलाई कति दिनको बाटो हो थाहा छैन, अनि त्यो भन्यो उसले कुरा बुझ्दिँदैन, ए हिँड भन्दा म त यहाँबाट काहीँ पनि जान्न भन्छ, निकाल्दिन आँटे भनेर ठान्छन् कि होइन म आफै लिएर जान्छु भन्दाखेरि होइन म त जान्न, अनि तपाईँको भत्ता आउँदैछ भत्ता आउँछ, अह मलाई चाहिएन. अब कतिको चाहिँ के भने सक्दै त सक्दैनन् हौ, अब जानै सक्दैनन्, अनि परका नाता सम्बन्ध भएका मान्छेले ल्याइदिने गर्ने ऊ गर्ने, अनि यहाँ नजिकै ल्याएर, अनि नारी चाहिँ नभएका मान्छेलाई हामीले पहिला पहल गऱ्यौँ, समय समयको कुरा रहेछ, कुनै समयमा बनियो, होइन, अनि खान पाए अहिले पनि खाइराखेका छन्, अब मर्ने मरेर गए खाँदा खाँदै पनि। पछिल्ला चट्टनचोटि धेरैचोटि प्रयत्न गरियो, धेरै भनियो, अब एउटी आमाको विराटनगर हो, त्यो विराटनगरको भण्डार अर्काको नायता मैले खोज्न गएँ भने गेटबाटै पिउनले भोगाएर पठाइहाल्दा, त्यस्तो कामै लाग्दैन, त्यो व्यवहारिकता छैन। अनि पहिलाको कुरा, अब यहाँ प्रोसेस गर्यो, उता चिठी पठायो, कता पुग्छ केही पनि हुँदैन, ऊ चाहिँ दिमागी अवस्था छैन क्या। अब उसले दुई तिन वर्ष भयो खानै पाएको छैन त्यहाँ, अब ऊ चाहिँ उसको दिशा पनि अडिँदैन, पिसाब पनि अडिँदैन, अब हिँड्दैछ, पिरपिर झर्दैछ, तिरतिर झर्दैछ, होइन, यो खालको अवस्था छ। त्यसले गर्दाखेरि अब झट्ट भन्दाखेरि नागरिकता सजिलो हुन्छ होला, योसँग नागरिकता भए पाइहाल्छ, तर त्यहाँ प्रक्रियामा सबै कुरा पुर्याउनलाई अब सिस्टममा उहाँ पनि समस्या होला, सरकारी तवरबाट के होला कसो होला, अब कतिले कति त अब हामीसँग पनि भारतीय हुनुहुन्छ क्या, भारतीय मूलको मान्छे त धरानबाट आउनुभएको, जन्म त धरानतिरै होला, तर नागरिकता नबनेका भारतीय मूलका राम्रो दिमाग होइन, त्यस्ता मान्छेको त हामी पनि भन्दैनौँ नि त, हामी पनि सिफारिस गर्दैनौँ होइन, राज्यले पनि अब शङ्का गर्ने ठाउँ हुन्छ के हुन्छ त्यो अरूका, त्यो के होला उहाँहरूको पनि प्रावधान, तर भइराखेका मान्छेलाई सहज बनाइदिन पाए, आखिरी वृद्ध वृद्धै हुन् नेपालका नेपालीहरू भएका, पहिला खाइराखेका त्यस्ता मान्छेलाई केही त्यस्तो व्यवस्था बनाउन पाएदेखि राम्रो हुन्थ्यो होला।
2: हजुर, भनेपछि कोही सामाजिक सुरक्षा भत्ता पाउने उमेर पुग्नु भएर पनि विभिन्न कारणले गर्दाखेरि डकुमेन्टको कारणले गर्दाखेरि उहाँहरू वञ्चित हुनुहुन्छ, कोही चाहिँ पाइरहनु भएको छ, यतिजना आमा बुवाहरू हुनुहुन्छ, आश्रमको आय स्रोत चाहिँ के छ?
3: हाम्रो आय स्रोत भनेर ठ्याक्कै त्यस्तो केही पनि छैन,
2: कसरी चलिरहनु भएको छ?
3: नेपाल सरकारको तर्फबाट अब पोहोर पनि 2 लाख रुपियाँ प्राप्त भएकै हो, यसपालि पनि 2 लाख रुपियाँ प्राप्त भएकै हो,
2: पर्याप्त छ यति
3: लिइराखेका चाहिँ छैनौँ, हाम्रो करिब करिब सबै खर्च जोड्दाखेरि लगभग 40 लाख रुपियाँ खर्च हुन्छ।
2: अनि कसरी धान्नु
3: हुन्छ? दानदाता हो यो देशमा, रुएकमा 1 करोडको अभियन्ता भनेको विश्रान्ति मन्दिर हो, वृद्धाश्रम सञ्चालनका लागि 1-1 रुपियाँ उठाएर रुएकमा 1 करोड पुर्याउने भनेको अहिले लगभग त्योभन्दा माथि नै छ, त्यसको ब्याज हो, अहिले नेपालको बैङ्कले दिने ब्याज भनेको, पहिला त हामीले 12%सम्म राखेका थियौँ, 2 करोड राख्दा 24 लाख रुपियाँ, त्यसको टिजिएस 5% मात्रै थियो, त्यो काट्दाखेरि हजुरको लगभग 2 लाख रुपियाँ नेपाल सरकारलाई नै बुझाउनु पर्थ्यो, 2-2.5 लाख रुपियाँ उल्टो, हामीले चाहिँ 1-1 रुपियाँ उठाएर जनताहरूसँग खाने खाना पाका नपाका सबैसँग पैसा उठाएर गऱ्यौँ, तर टिडिएसको नाममा सरकारलाई नै उल्टो बुझाउँथ्यौँ हामी 2-2.5 लाख रुपियाँ, अहिले भनेको 2.5-5.7% राखेका छौँ, भनेको करिब करिब 5 लाख रुपियाँ आउने हो, त्यसमा पनि टिडिएस 16% छ संस्थाको, 16×32,000 कति 5 लाखको 16×80,000 रुपियाँ जस्तो चाहिँ उल्टो नेपाल सरकारलाई हामीले बुझाउनुपर्छ, त्यतापट्टिको कथा व्यथा त्यो भिन्दै छ, त्यसलाई हामीले अब प्रयत्न त गऱ्यौँ, यसलाई छोडिदिने पाउनु पर्यो, त्यो अब छैन अरे क्याबिनेटबाट पास गर्नुपर्छ भने, अब क्याबिनेटमा पनि हाम्रा खालखालाई भनिहेऱ्यौँ, अब कोही सुनिदिने तयार छैनन् मान्छेलाई फुर्सद छैन, हामी काम गरिराखेका छौँ, दान दिनेले दिइराख्नु भएको छ, खानेकुराहरू वृद्धहरूले खाइराख्नु भएको छ, अहिलेसम्म जेन तेन चलेको छ।
2: आश्रम सञ्चालन चाहिँ कति सालबाट भएको हो?
3: आश्रम 2040 सालमा संस्था दर्ता भएर काम वृद्धाश्रमहरू दाह संस्कारको के अरे मन्दिरहरू दाह संस्कारको कामहरू सुरु भयो हो, 2042 सालदेखि चाहिँ हाम्रो आश्रम सञ्चालन भएको।
2: 42 सालदेखि भनेपछि त निकै वर्ष भइसकेको। महासचिवज्यू, यदि उहाँहरूले मृत्युवरण गर्नु भएपछि चाहिँ के गर्नुहुन्छ, कसरी गर्नुहुन्छ?
3: त्यो चाहिँ साह्रै राम्रो व्यवस्था हाम्रो विश्रान्तिमा छ, हामीले चाहिँ उहाँलाई पहिल्यै नै उहाँको इच्छा हामीलाई भनेको हुन्छ, अब नेवार हो भने होइन मलाई 8-10 दिनबाट गरिदिनु भए हुन्छ, बाहुनलाई बोलाएर गरिदिनु भनेर उहाँहरूले नै भन्नुहुन्छ, अब कोही कोही ब्राह्मणले चाहिँ अब धेरै जसो बाहुन बाहुनीहरू कोही पनि केही पनि आफ्नो ऊ नभएका र केही बुझेका अलिकति धार्मिक कुरा बुझेकाले आफ्नो पहिल्यै नै दान दर्तव्यहरू सबै गरिसकेका हुन्छ, दसदान भन्ने होइन भैतरणी दान भन्ने, यो बाँचेकै बेला उसले सकेकै बेला उसँग पैसा भएकै बेला उसले गरे हुन्छ क्या, अनि उसले चाहिँ मेरो कसै अब त्यो चाहिँ मेरो केही पनि गर्नु पर्दैन भन्छन्, हामी होम होमादि कामहरू चोक्ताउने कामहरू गर्छौँ, कसैले चाहिँ होइन मेरो पुरै पहिल्यैदेखि गरिदिनु ब्राह्मण बोलाएर भन्छन्, हामीले ब्राह्मणलाई बोलाएर पहिलो दिनैदेखिको कपाल काटेर अब उहाँको दाह ती हुन्छ, ती दाह संस्कार गरिन्छ, अनि कपाल काटेर त्यहाँ किरियापुत्री बसेर किरिया बारेर गर्छौँ। तर समस्या के हो त भन्दाखेरि यसमा चाहिँ हाम्रो संस्कार अनुसार मात्रै गर्छौँ हामी। हिन्दू संस्कार अनुसार जो सनातनी संस्कारबाट गर्छन् त्यो संस्कारको मात्रै हामीले गर्ने गरेका छ, उहाँहरूको चाहना अनुसार गर्छौँ। तर पहिलो दिनैबाट गर्नेहरूको चाहिँ समस्या के देखियो त भन्दा उहाँहरूको पितृ जोड्नु पर्यो नि त। हाम्रो त कस्तो भने हाम्रो कर्ममा त पितृलाई सपिण्डीको माध्यमबाट जोडिन्छ क्या, पितृ उहाँको बाउ बाजेसँग जोड्नुपर्छ क्या, त्यसरी जोड्नुपर्छ। त्यो जोड्नलाई चाहिँ हाम्रो समस्या हुन्छ होइन। त्यसले गर्दाखेरि उहाँको चाहना अनुसार उहाँलाई यो कुराहरू भनिन्छ, उहाँले आफै गरे हुन्छ अधिकांशको चाहिँ। अरू राई लिम्बूहरूको चाहिँ के गरिन्छ भने त्यो मलामीलाई पाउने ओर्ने गरिन्छ, अनि त्यो बाह्र दिनका दिन होम गर्ने काम हुन्छ। उहाँ बस्नुभएको कोठामा सबै वृद्धहरू भेला हुन्छन्, अनि हामीसँग ती ब्राह्मणहरू हुन्छन्, अनि गाई भने ती हुन्छ, जे जे गर्नुपर्ने विधिवत त्यो बाह्र दिनको कर्महरू सबै गरिदिन्छौँ। अनि कसैको चाहिँ दस दिनदेखि गरिदिन्छौँ, 10, 11, 12 काम हुन्छ क्या, त्यसरी गर्ने गरे।
2: हजुर, सरकारले यस्ता आश्रम सञ्चालकहरूलाई के गर्नु पर्ला, यहाँलाई के लाग्छ?
3: गाह्रो कुरा छ क्या आश्रम। पहिलो कुरा त वृद्धाश्रम चाहिँ अब आवश्यक हो कि होइन भन्ने प्रश्नहरू पटक पटक आइरहन्छ। यो कुराको आइडेन्टिफाई हुनु पर्यो सरकारी तवरबाट क्या, एकदमै आवश्यक हो कि होइन भन्ने कुरा होला। त्यो खोलेको बेला आवश्यक थियो होला। अब अहिले सरकारले चाहिँ नि सामाजिक सुरक्षा भत्ता दिएको छ, व्यवस्थापनका पक्षमा धेरै खर्चहरू गरेको छ, ज्येष्ठ नागरिकहरूलाई भत्ताको व्यवस्था गरेका छ, चाहे खरबपति होस् त्यसले भत्ता पाउँछ, अनि चाहे कङ्गाल होस् त्यसले पनि त्यही 4,000 पाउँछ, अनि खरबपतिले पनि त्यो 4,000 रुपियाँ पाउँछ। त्यसको महत्त्व उसलाई के त्यो चाहिँ अलिकति सरकारको अध्ययन गर्न बाँकी रहेको विषय होला। अब यो आश्रमलाई चाहिँ कस्तो भने आवश्यक अनुगमन गरेर साँच्चै आवश्यक ठहर भयो भने त्यो बर्खे च्याउ उम्रे जस्तो आश्रमहरू राख्नु हुँदैन, खाने भाँडो बनाइनु हुँदैन। जसलाई आवश्यक ठानिन्छ प्रदेशमा एउटा दुईटा, त्यसलाई नेपाल सरकारको तर्फबाट सकेको सहयोग गर्न आवश्यक छ। किनभने हामीले आफ्नो खाएर हामी गर्छौँ, हाम्रो सङ्कल्पै त्यही हो, हामी आफ्नै खाएर गर्ने हो। जुन दिनसम्म आफ्नो खाएर गर्न सकिन्छ त्यो दिनसम्म मात्रै गर्ने हो। मलाई कसैको कर छैन, हाम्रो टिमलाई कसैको कर छैन, एउटा भावनामा आएर हामी लाग्यौँ होला, जोडियौँ होला, त्यो अलग कुरा हो। तर त्यहाँ सेवा गर्ने औषधि उपचारका निम्ति सेवामा खटिएको, चाहे राति नै उठेर उसले वृद्धलाई हेरचाह गर्नु परोस्, त्यो मान्छेले 6-7 हजारमा कसरी काम गर्न सक्छ? त्यो गर्मी अथवा त्यो जाडो ठाउँमा बिहानै उठेर चिया पकाएर तातो पानी तताएर दिने, अनि बिहान 9 बजे खाना बनाइसक्ने, त्यहाँबाट त्यो गर्मीमा त्यो 2 बजे खाजा बनाउने, त्यहाँबाट फेरि बेलुकी 4-5 बजेतिर खाना बनाएर दिने मान्छेलाई 6-7 हजारमा कसरी राख्न सकिन्छ? अब उहाँहरूलाई चाहिने अब नेपाल सरकारसँग मापदण्ड होला, आश्रमका निम्ति चाहिने बेसिक आधारहरू के हुन्, मापदण्ड के हो, कतिपय कतिको कोठा चाहिने हो, एउटा कोठामा कतिजना राखिनुपर्ने हो, जस्ता कुराहरूको केही न केही छ होला, छैन भने त्यो तयार गर्न जरुरी छ। त्यो बनाएर कागजमा थन्क्याएर हुँदैन, त्यसलाई कार्यान्वयनको तहमा ल्याउनुपर्छ। अब हाम्रा जस्ता हामीले माग्छौँ माग्न त, तर हामीलाई दिँदैन नि, त्यो माग्नु र नमाग्नुको अर्थ पनि छैन। पूर्वाधार निर्माणका निम्ति बेला बखत आउने गरेका हो, यसपालि पनि 25 लाख रुपियाँ पूर्वाधार त्यो तला टेन्डर आह्वान गरेर तला थपको निम्ति एउटा 2 कोठा बनाउने यसपालि पनि काम हुँदैछ। तर आश्रम सञ्चालनमा चाहिँ हामीसँग यसरी छैन, यो पब्लिकले नै गरे हो, फोहोर पनि आएकै हो 25-30 लाख रुपियाँ। अब त्यो टेन्डर हुन्छ, टेन्डरमा चाहिँ नि कति पर्सेन्ट हो त्यो 30-40% कति बिलो हुन्छ, बिलोमा राख्छ, जसलाई कम भयो त्यसले गर्ने हो। अब यो सबैतिर भत्ताभुङ्ग देख्छु म चाहिँ।
2: हुन्छ, यहाँलाई आफ्नो समयको लागि धेरै धेरै धन्यवाद छ।
3: यहाँ त्यति टाढोबाट सम्झिदिनु भयो, काठमाडौँदेखि, काठमाडौँबाट यो पूर्वको न धरान न धनकुटा यस्तो यो अपाहिज ठाउँमा रहेको यो वृद्धाश्रम, मान्छे चाहिँ ताकेरै आउँदा मात्रै आइपुगिन्छ, नभए सामान्यतया मान्छे पुग्दैनन्, त्यो ठाउँमा छौँ हामी। यो सञ्चारले सम्बन्धित निकायमा पनि यो सञ्चारको माध्यमबाट कुरो पुग्यो भने, आउने जाने भयो भने सम्बन्ध विकास हुन्थ्यो होला, ए त्यो ठाउँमा पनि केही गर्दै रहेछन् भन्ने देखिन्थ्यो होला भन्ने हाम्रो पनि अपेक्षा छ।
0: अहिले सुन्नुभयो धनकुटा जिल्लाको मूलघाटमा रहेको विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेसँग गरिएको कुराकानी। यो समितिले सोही ठाउँमा विश्रान्ति वृद्धाश्रम पनि सञ्चालन गर्दै आइरहेको छ।
1: श्रोता, हिमाली र उच्च पहाडी जिल्लाहरूमा सधैँ चिसो भइरहे पनि पहाडी र तराईका जिल्लाहरूमा भने निकै गर्मी हुन थालेको छ। बाह्रैकाल चिसो हुने हिमाली र उच्च पहाडी जिल्लाहरूमा बस्नुहुने ज्येष्ठ नागरिकहरूले आफूलाई चिसोबाट सधैँ बचाउनुपर्छ। यसका लागि तातो झोलिलो खानेकुरा खानु पर्दछ, न्यानो लुगा लगाउनु पर्दछ र आफू बस्ने कोठा सधैँ न्यानो बनाएर राख्नु पर्दछ। तर गर्मी हुने पहाडी र तराईका जिल्लाहरूमा बसोबास गर्नुहुने ज्येष्ठ नागरिकहरूले भने आफूलाई गर्मीबाट सुरक्षित राख्नुपर्छ। कतिपय ठाउँमा तातो बढेर तातो हावा समेत चल्ने सम्भावना रहेको छ। यसका लागि पानी प्रशस्त मात्रामा पिउनुपर्छ। घर बाहिर निस्कदा शरीर ढाक्ने गरी पातलो लुगा लगाउनु पर्दछ। काम परेमा साँझ बिहानको समयमा मात्र बाहिर निस्कनु पर्दछ। सकभर दिउँसोको समयमा घर बाहिर निस्कनु हुँदैन, तर निस्कनै परेमा छाता लिएर मात्र निस्कनु पर्दछ। सधैँ औषधि सेवन गरिरहनुभएका ज्येष्ठ नागरिकहरूले चाहिँ नियमित रूपमा औषधि सेवन गरिरहनु पर्दछ र बेला बेलामा आफ्नो स्वास्थ्यको जाँच पनि गराउनु पर्दछ।
0: ज्येष्ठ नागरिकहरूले आफ्ना कुराहरू एक अर्कामा साटासाट गर्न धेरै मन पराउनुहुन्छ। आफ्ना कुराहरू यसरी एक आपसमा साटासाट गर्दा उहाँहरूको मन हलुका हुन्छ र पीडा कम भएको महसुस गर्नुहुन्छ। यसका लागि उहाँहरू दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी, ज्येष्ठ नागरिक क्लब वा टोल छिमेकमा भेला भएर बस्नुहुन्छ। यसरी भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ। धुवाँ धुलो लगायत रुगाखोकीबाट आफू सुरक्षित रहन सधैँ राम्रोसँग मास्क लगाएर बस्नुपर्छ। सम्भव भएसम्म बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्दछ। कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया छ भने पठाउन पनि सक्नुहुन्छ। यसका लागि कार्यक्रमको इमेल हो jeshtanagarik@gmail.com, jeshtanagarik@gmail.com। तपाईँले पठाउनु भएका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्त्वपूर्ण हुनेछन्।
1: लौ त श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। ज्येष्ठ नागरिकसँगको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउनका लागि परिवारका अन्य सदस्यहरूले अझ बढी प्रयास र प्रयत्न गरौँ भन्दै कार्यक्रमबाट बिदा चाहन्छौ। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र मिनर्भा बज्रचार्यलाई धन्यवाद दिँदै कार्यक्रम संयोजक राजन कार्कीसँगै म विमला राई पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज।
4: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
5: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
7: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: होइन, के पोको पारा त्यस्तो सुन भेट्यौ कि क्या
11: हो? सुनै हो, हेर त,
10: माटो पो रहेछ त।
11: ल, यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भयो नि त यो सुन।
10: बाठी पो रहेछ त। अनि यो माटो चाहिँ किन पोको पार्यो नि?
11: माटोलाई सुधार गर्नु परेन। माटोमा के तत्त्वको कमी छ जान्न, जचाउन जान्ला।
10: ए, अनि यो माटो जचाउन चाहिँ कहाँ जाने नि?
11: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि। तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोयल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ।
12: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np लगइन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
13: कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
14: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आज बेजिङतर्फ प्रस्थान गर्नुभएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत उत्पादन क्षमता करिब 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको विकास कार्यक्रममा एक वर्षभित्र थप 1,040 मेगावाट जलविद्युत थपिने उल्लेख गरिएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित हुनुभएको छ। अर्याल निवर्तमान सभापति डाक्टर अच्युतम लामिछानेलाई मात्र 2 मतले पराजित गर्दै निर्वाचित हुनुभएको हाम्रा समाचारदाताले जनाएका छन्। आज विश्व रक्तदाता दिवस। मानवताका लागि एक थोपा रगत रक्तदान गरौं जीवन बचाऊ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ। सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै निशुल्क तथा स्वैच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन 14 यो दिवस मनाइन्छ। विश्व स्वास्थ्य संगठन WHOले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वव्यापी रूपमा सुरक्षित रगतको आपूर्ति सुधारतर्फ उल्लेखनीय प्रगति भए पनि सुरक्षित रगतमा पहुँचका दृष्टिले अझै ठूलो असमानता कायमै छ। झापाको मेची नगरमा हात्तीको आक्रमणमा परि एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका 4 62 वर्षीय पद्मा पौडेलको मृत्यु भएको हो। आज बिहान घरबाट बाहिर निस्कने क्रममा उहाँलाई हात्तीले आक्रमण गरेको हो। हात्तीले कुल्चदा उहाँको घटनास्थलमै मृत्यु भएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। भारतको केरलामा एकजनामा निपाह भाइरस संक्रमण पुष्टि भएको छ। स्थानीय कोझिकोड जिल्लाका 43 वर्षीय पुरुषमा निपाह भाइरस संक्रमण पुष्टि भएको अधिकारीहरूले जनाएका छन्। उनलाई स्थानीय कोझिकोड मेडिकल कलेज शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखिएको छ। निपाह भाइरस चमेरो र सुँगुर जस्ता जनावरबाट मानिसमा सर्ने एक उच्च घातक र संक्रामक रोग हो। यसको मृत्युदर 40% हुने गर्छ। र हाइटीलाई पराजित गर्दै स्कटल्यान्डले फिफा विश्वकप फुटबल प्रतियोगिता 2026 सुखद सुरुवात गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूहसीको खेलमा स्कटल्यान्डले हाइटीलाई 1-0 गोल अन्तरले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद सुरुवात गरेको हो। 28 वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डले जितसँगै शीर्ष 3 अङ्क जोडेको छ। स्कटल्यान्डले पछिल्लो पटक सन् 1998 विश्वकप खेलेको थियो। स्कटल्यान्डको जितमा जोन म्याकगिनलले गरेको एक गोल नै निर्णायक गोल साबित भयो। उनले खेलको पहिलो हाफको 28 मिनटमा गोल गरेका थिए। समूह सी अन्तर्गत आज बिहान सम्पन्न खेलमा 5 पटकको विश्वकप विजेता ब्राजिलले मोरक्कोसँग 1-1 गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ। यस समूह सीमा स्कटल्यान्ड 3 अङ्कका साथ शीर्ष स्थानमा छ भने मोरक्को 1 अङ्कका साथ दोस्रो स्थानमा छ। त्यस्तै समान 1 अङ्क नै बटुलेको ब्राजिल तेस्रो स्थानमा छ। अङ्कविहीन रहेको हाइटी 4 स्थानमा छ। यसअघि गैराती भएको खेलमा स्विजरल्यान्ड र कतारले 1-1 गोलको बराबरी खेलेका थिए। विश्वकप अन्तर्गत अहिलेसम्म डीको खेलमा अस्ट्रेलिया र टर्की बीच प्रतिस्पर्धा भइरहेको छ। आज हुने अर्को समूह ईको खेलमा जर्मनी र कुराकाओ बीच भिडन्त हुनेछ। उक्त खेल राति 10:45 बजे सुरु हुनेछ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
5: सरकारी खर्चमा मितव्ययता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्धन गर्न सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरू नेपाल टेलिभिजन र रेडियो नेपाल लगायत सरकारी स्वामित्वका सञ्चार माध्यमहरूबाट मात्र प्रसारण गर्नुपर्ने नेपाल सरकारको 2082 चैत्र 18 गतिको निर्णय सबैलाई अवगत नै छ। अतः संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा कार्यालयका सबै प्रकारका सूचना प्रसारण सामग्री तथा रेडियो टेलिभिजन कार्यक्रमहरू रेडियो नेपाल र नेपाल टेलिभिजनले एवं यसका प्रादेशिक कार्यालयहरू मार्फत सम्प्रेषणका लागि देहाय बमोजिम सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: रेडियो नेपालको विज्ञापन दरेटका लागि www.radionepal.gov.np मा भिजिट गर्नुहुन वा कार्यालयको इमेल radionepalbusiness@gmail.com वा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
5: सम्पर्क नम्बर रेडियो नेपाल व्यापार महाशाखा, फोन नम्बर 01-4211-921 तथा मोबाइल नम्बर 97-6-85-40-744 र 97-6-85-40-745।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: खतञ्चेले दैगो सरकारी खजुले स्थानीय सरकार केन्द्रीय सरकार प्रदेश सरकारी लाटे जुजुली सक्कल गुलिन आदिवासी जनजाति पिन्तु पोएको पिन्त सक्कसित हनाजुगु कथा स्वाभिमान कथा माया दैगु कथा सक्कसियाको भाषा यता चाहिँ हना बिफेमा थुलिए जग्गा आशा नापा इनापिया अलि राजेन्द्र ज्यू छु दैदी थौ जी हाइगु
1: नगरसभा 2014 11 बजे त्यो राष्ट्रिय सभा गऱ्यो अहिले होला नेपाली जो थै स्वास्थ्य एनाजी वन मुफ्ता छ्याम फन्नजना तर गुल्न चाहिँ थै एफएम ज्ञान देवी रेडियो नेपाल ज्ञान देवीसँग नुग्ले तया त एक अन्य 32 वडा छेउ चाहिँ महानगर ए महानगरपालिका चाहिँ नि ठाउँ चाहिँ नि नगरसभा जुन ट्याउँदो राष्ट्रिय सभा गिरेले ठोठासे चाहिँ छिटो चाहिँ नि गुल्न चाहिँ नि ठाठासे थैपट्टि ठाबाले गठे जियो चाउँदो गठे चाहिँ नि अवस्था छ ध्यान चौँदो अलि छिटो छु समस्या चाहिँ नि पिडी जियो चौँदो ठोस सम्बन्धित ठासे टेमा छ्यालेर गएको छ झिन बरबर ठन लुइ त्यो विषयलाई छ्याटै उलेर गएको छ छेउ राष्ट्रिय सम्पदा त चाहिँ नि ठ अवस्था टाका ठ्याङ्कल गएर छ कने
0: ज्यू हजुर राजेन्द्र ज्यू हजुर फोन सपुता त हजुर अहिले निनामी भाजु मेजुपी जी नस ध्याता लोम सक्ल पासपिन्ता थगो विषयवस्तु तेब्ले बच्चा छि हागत दिसन छ्यादसा यो पासपिन्ता क घागु नीति न जिमिगु कुतजुल थोए कुतया गु तातु नाया त पुङ्के त छिसँग स्वप्तया दिगु जुल थोए स्वप या था न छ जी लसकुसे या हजुर हालो ज्यू वेक फन स्वपु हान त्वा धे धुङ्क गु जुल अलि निनामी भाजु मेजुपी नेना चना दिगु जुसा छ 42 11 721 42 11 736 फोन लिया अलि पश्चिम फको छिकमी सक्क सियागु फोन भनेको कु त जुई बच्चा पिया चोने माला दगो नुगो मछिङका दि मते अलि तहना छाया दि मते छ्यादा छ छमासी के जग जी खला फै थो छिसन सिएसु कि थोए खया त ध्यान त या नुगो मस्या कुसे फोन याना दिता इना दु धासे हान फोन सब दिदीमा पासा तलस कुसे हजुर हालो
2: हेलो जोजल्पा
0: हजुर जजलपा बुद्धज्यू मफु
2: मफु
0: हजुर जिना मफिका चुनाको जुल अहिले जिना भविष्यलाई लागि सिमरनी
2: सिमरनी
0: हजुर साको पिङको भव्या दिस अहिले छुदै दिथौँ यहाँको विषयवस्तु हजुर थो बजेट चाहिने थो किसान मजदुर विपन्न वर्ग तेगु नीति मजुल थाकु ल धैगु खुवाउ थाकु धैगु खुवाउ या चङ्गु दुधासा शिक्षा चाहिँ फ्री धासा न फ्री मजु उकि सिवेन अझ प्राइभेट सेक्टर बुनिपिङ गुलिन मनु दुनी प्राइभेट सेक्टर त अमी जगमुखु गरिब पिसाना विपन्न पिसाना बङ्का चङ्गु दु उकि अज्यागु लाग्या चाहिँ याक्न शिवे याक्न सरकार धैगु पट्टि ख पुनिगु ख कि मकु जुइगु जुसा गु कथन जुइ धैगु थिथि विशेषण खुवाया चङ्गु दु थु विशेषण छिगु नुगु ख छु दु पङ्का दिफु
2: सरकारी विद्यालय खलाउले कि निजी विद्यालय
0: छिरा घुपट्टि हो सरकारलाई निशुल्क याउ ढाउ डुनी छ मुखला निशुल्क याउ ढाउ
2: निशुल्क या नाम जो व्यवहार या पाइमाला उल्मची उल्मची ठेउमा शिक्षा नीतिलाई मगला हरेक सरकारी क्षेत्र शिक्षा नीति ठाउँ ढाट मया आचार गरेर सरकारी विद्यालय हो निजी विद्यालय किताब फरक नि मलाई किताब फरक दिइसकेको ऊ चाहिँ ऊ जाँच बिपलाई चाहिँ मूल्याङ्कन अब नम्बर प्याउ फरक प्याउल नि जुन त्यो सरकारी विद्यालय हो निजी विद्यालय छोवै किताब जिम्मेवार गर्ने जस्तै एक अनुसे श्रेयटक बुनुलाई संसार डक्कु सेन ऊ एक अनुसे श्रेयक बुनि नि ओठेन्डु है सरकार छुयामार गरेर सरकारी विद्यालय पुस्तक दुई मालका डक्क शिक्षा नीतिलाई डक्क बना अहिले ठो चाहिँ ठो शिक्षा नीति लागु नाचौँले सुपट मूल्य किताब फ्यान डेमलगा अहिले सुपट सुलभ तरिका पनि डेमलगा अहिले झ्याङ्गु जिल्ला न एक आपसे ऊ किताब एक नै ठ्यान मलगा अहिले ठो शिक्षा नीति निशुल्क या मुवा तिम्रो वर्ष एक वर्ष एक छम्म चाहिँ 12,000 क्या होला एक 10,000 क्या होला या 1,000 क्या होला शिक्षा नीति सकपना चाहिँ ऊ जिम्मालका एक अनि से 10% शिक्षा उसलाई ऊ उल्टो कहिलेका थाहा छ उसलाई किताब चाहिँ निशुल्क यहाँ गाभ्यो उसलाई डक्कु सिटाना चाहिँ किताब छौ

0: हरेक पाँच वर्ष छुका किताब फेराइ आऊ या मलाई त खुसी त नहो पाँच वर्ष छुका फेराइ बेला समस्या वै हरेक वर्ष वर्ष समस्या नाप छिउ पालेला ओ नाप यो किताब थामे पसै त बिहा होइन मेमा पसै झि कया अरू भुना नि मला अब ओठ्यान डुवा अरू भुन्डाइ माग हरियो टुकाटा छ गरिब गरिब मुलुक गरिब पिन स सिका ठाउँ होइन
1: है
0: सरकारी विद्यालय चाहिँ पासना निजामती कर्मचारी ज्या मादैर्गा सल्लाह सुझाव बिहान सुभा जय माधव
1: हजुर जय माधव सुभा जो वेक खब उद्देश्य कमी धुम्बा ये पाखे वेक्लाम सप्ताह दिगु जुलाले वेक्लाम चाहिँ शिक्षा नीति भिङ्केगु नीति निशुल्क मया सान सफुनी से कया थिथि विद्यार्थी त्यता माग हल जोल चाहिँ दङ्का बिल धासाले छौ कथन धाको खसा कार्यनीति गति हिसाब चाहिँ फी सरकारी नगुली कागु ख प्राइभेट अङ्गुली कागु ख सामुदायिक अङ्गुली कागु ख वो हिसाब चाहिँ वेक पिसौँ वा सरकार तोकिया बिल धासा चाहिँ अफिला थयुपट्टि ख वै चङ्गु जुल वा बुद्धसी कमी नथे खँदै दिगु जुल अवश्य न ख समु सामुदायिकको सरकारी स्कुलमा निशुल्क ढेब आँखाबङ्के फुसान वा ढेबा मकासी आँखाबङ्के फुसान प्राइभेट सेक्टर धासा भुलि नै निजी विद्यालय कलेज त दु अन धासा अवश्य न थाकै छ अनि किताब नपा किताब पा त ध्याव ठिकै याला मुहा तर किताब नपा विषय वस्तु पा अहिले अनचन थिति यो कोहीको कथा यागु वातान बिहा चङ्गु दुल स्पोर्ट्स सिका स्विमिङ अलि थिथि कथा यागु मेगु एक्स्ट्रा एक्टिभिटिज त या कि गुजुल ओके नानी यो फी कया चङ्गु दु निसिया थिति कथा यागु ट्रान्सपोर्टेसन निसिया थिति कथा यागु सेवा सुविधा बिहा चङ्गुलि नै यो ढेबा कागु नखने दु उके चाहिने छुचु बी फुगु ख थो छुचु स्कुल या त स्कुल विद्यार्थी त्यता मागु ख थो चाहिने सरकारी न जुइमाल सामुदायिक न जुइमाल अलि प्राइभेट न जुइमाल थो छौ कथा समानता सम वेशिता कथन जुल धास अवश्य नै शिक्षा नीति न बाँलाई पिचुई अलि अनन छु गुप गुलिन कथै आगो क्लास खनिडु ऊ क्लासे न छौ कथ मनोदेशन चाहिँ नुगो मछिन किगु अलि नेपा दे या त चाहिँ बाँलाइ पि कर्ण धार त जन्मे जुई धासे नेनामी भाजे मे जिपी आदर्श सब मेने ने मे नाम नपाछि तलस कुसे याना चो नि झासमा 42,711 हो 42,736 अलि नेनामी भाजे मे जिपी थौ शिक्षा व बजेट विशेष सल याना चो नागो जुल हजुर फोन सप्ति सुम पासा
0: महाविद्यालय विषय वस्तु मिल्या मुजुसा
1: हेर्नु
0: पर्ने महाविद्यालय विषय खोला
1: हेर्नु
0: पर्ने महाविद्यालय प्रज्ञा पाइपले पाठ्यक्रम सुरजला ठिका हेर्नु पर्ने महाविद्यालय प्रज्ञा पाइपले यलो खोप ढकुसा सिउपट्टि जुल मला आठौँ अनालो जुया हरेक अनालोपट्टि हेर्नु पर्ने महाविद्यालय प्रज्ञा पाइमी त अब मरमोटियापट्टि जाज हुनुका अथवा अनाल एक मेन अनु पाठी मुख मला अहिले ऊ सफु गुल्न सेनादौँख आख सेनादौँख ऊ सफुलीलाई लु आँख चाटोपट्टि जुल मला लु चिटोपट्टि जुल यदि ऊ सफु तिनीहरू अनाल एक मेन ऊ तिमी मरमोटियापट्टि ज्या ज्या तिन होला अब यो क्वेसन सुहाउन उयो यो क्वेसन थ्योब्रो चन्दन त चन्दन त हो नि होला
1: आठ
0: सौ छिटो चाहिँ जानकारी बिर्जन मला हामी चिज गु चाहिँ छ शिक्षा विषय लेख शिक्षानीति विषय लेख छिटा खोला सि न्याटो टोकला छी गु चाहिँ पार्टी त्यसरी आलो पालो या सुँगु पार्टी आलो पालेन खुसु गु सरकार चलाइन सि न्याटो टक मला अघेन देशेला अब होइन अर्थतन्त्र सिने रुङ्गु ढु
1: मला चन्द्रबहादुरजी ऊ आलो पालो सिबे ऊ पालम्पा सिबे नापानु छुन पार्टी त ऊ मधु मखला
0: अहिले
1: गुलिन पार्टी त धु मखला डेटाला गुलिन 200 पार्टी त्यस चुनाव मखला ऊ छुट्याइ निर्वाचन खेवना चाहिँ दर्ता या कि गुब्लेङ गुलिसिन गुब्लेङ अनडी एकता या छुचिया मखला तर ट्याकिबले चाहिँ सङ्गुलिन जग ट्याका चङ्गु चाहिँ खका मखला
0: आलो पालो वे वे मनाउँछ नि आलो पालो होइन छन्या गरेर जिन्या जिन्या गरेर छन्या हिसाबमा हुन्छ मलाई
1: आ
0: गु चाहिँ नुलो सरकार होला आगो जुन ठुकै जेसै अटोतन्त्रलाई भाम लाउँदै जमहरू मग्ला झापार मरू यो किसिमको नाच आगुल ठाउँ ठोस जातलाई जातमा चिज समाज मग्ला पुक्के ठो नापियो ठोस बाउ बजे पाले सम्पत्ति के खटे होला खास डुपिन्द डे डु मरपिन्द मध्यम वर्ग थियो दाबी छिपेसै दाबी मर्गम वर्ग टुटलो ठाकु चौँ शिक्षा नीति निशुल्क ल या माउ पक्का ख फोटान ठाथे देशैला शिक्षा स्वास्थ्य पनि निशुल्क राख छिउ दिशा निशुल्क थिए या मुफी परिस्थिति ल मुखु मुला त याल या माउ ख तर छु छौ भिन्नता ज्यादा राख छि चाहिँ निजी स्कुल हो छि सामुदायिक स्कुल सरकारी स्कुल मुला अन्न नकरी धासेन परै पा मुला उखेन ठो चाहिँ पाके मजा ल जी सामुदायिक स्कुल नापा चाहिँ छिपेर सामाजिक स्कुलै बनाए पनि ख सामुदायिक क्याम्पसै बनाए पनि ख मला लु टाइममा शिक्षा नीति घेचो लु टाइममा चाहिँ अनु सिनियर टाइम सिनियर गुली बाला अनु चाहिँ जिम्सा जिम्सा आइए भन्नु बोले जिम्सा दुई महिना 39 रुपियाँ पुग्यो हामीले ठाउँले गुल्छ न मला अयो चिज चाहिँ बालका उनका थाहा छ होला भुङ्गी मुफु चिज ल मुफु भुङ्गी फु तर सुरा छ सामुदायिक खास शिशु नीति बामल नआउनु सिनी चिज बामल नआउनु बामल नआउने होइन उठा चाहिँ भानकै मल अलि छिसा चाहिँ छो शिशु शिक्षा छ निस्कुल या फै मलाई प्राइभेट सानो
1: सामुदायिक आयु नीति थुमे।

0: जु नेनामी भाजु मेजु पिन्छिन नेनाहे दिल मधुमा भिर्कुराम श्रेष्ठ सले दु गुड या टिन स्वा मेजु या त हामु स्वा भाजु या त गुन केरा स्वा अवश्य न ख थु चिन यवा टेगु छौ कथन ढ्याएको खसा नख चखा अले डे के उनी बोले जिता छि थकाली पिसन लल हाना बि गुपटि ख अले फुक स्वा यागु उलिए म तो दु अले ठो गुली न पर्व नखा चखा ऋतु कथन होइगु स्वा तेतान वोहे कथन डे या त छाइगु अले वोहे कथन जेगु पूजा आज निसिङकया यही पाक केटा पूजा निसिङकया डे मनु मदै बुले बिचा ह्याकु बुले त कना छाइगु वो छौ कथा लस्ता हानि गुण जुल थासे निरामी भाजमे चुपे छिसा निनाचना दिगु दुस छा सो 42/121/42/736 अलि निरामी भाजमे चुपे जाजो न्याका सनाको जुल जिरु बि श्रेष्ठ दासा थु जाजो न्याकेता जिता प्राविधिक कथम क्वालि बियाचना दिगु दु प्राविधिक पासा उत्तम पाण्डे ज्यू न अलि निरामी भाजमे चुपे छिसा जिमिगु रेडियो नेपाल यता माया मतिनाना निना सोना दिगु दुस छिसा हलिनको सोना निना दि फु अलि थोका यता छिसा जानकारी कथन बिया दि फु क्या नीति छिसा जिमिगु रेडियो नेपाल वेबसाइट www.radionepal.gov वो www.radionepalonline नापा रेडियो नेपाल या गु हे फेसबुक पेज पाखेने छिसन नेना सोना दि फुदा छ जि चाहिँ गुब्ले गुब्ले जिगु पर्सनल फेसबुक या रिल पाखेने लाइभ याना चना गु जुल ओके अवश्य न जिता माया मतिना याना दिपि सकल फाजु मेजु पिन गुली न दु वेक पिसन न जिगु थो ज्याजो या त नेना सला सुजन बिया दि जि देको आशा भलोसा कासे आ न फोन स्वाफु खे धुमा पासे
1: कमल
0: बिनाक पाखे के गथे
1: चिन्नी सुक्रो यहाँ भैमुख पका भै मुख मलाई किन नान्दा पानी यहीँ चाहिँ त्यो प्राइभेट स्कुल चाहिँ चाहिँ म चाहिँ सरकारले चाहिँ नपाए व्यवसाय यहाँ टाउ जु छ हो यो सम्भव दुःख मलाई मलाई थुप्रै स्कुल कमर्सियल रूपमा हुने बिना कमर्सियल रूपमा व्यवसाय रूपमा चलायो प्राइभेट स्कुल त म लागि चाहिँ सबै यहाँ भैमुख एउटा हेर्दैको ख हो यहाँ पठाएँ कि चाहिँ सरकारी स्कुल त बन्दै जाएको मुजिला डक्टर साहब परमेश्वर बिहा उनीहरू पनि च्याकटहरू सरकारी स्कुल च्याकट पुरा सरकारी व्यवसाय एनटो जुज छ या फ्री फ्री आज उनीहरू सरकारी स्कुल डेरी गभर्मेन्ट स्कुल मुनि मस्तै मुठकनी यहाँ अहिले
0: मजुर पिसम बङ्का चुङ्गुजुल अहिले वेको पिसा चाहिँ जाँच फी ढका काइबले यो को काई मखला उखिया नजिम त ठाकुर ढका चाहिँ त चुङ्गुजुल मखला
1: सरकार भोलि लागु मया टाइपले पुनरूपमा फ्रीलाई सरकार प्रयोग गरे यहाँ बिरेको के सरकार त को छ ढ्यापले बिमाला
0: अवश्य न सरकारी स्कुले न ठाकुर धासा प्राइभेट स्कुले झन् ठाकु यु खु हेजु ल उके सरकार प्रदेश पति छु गुज्याको भाषा छेले गुख छुकी छुकी अप्सनल अप्सनल बि गुख छुकी छुकी चाहिने चौक चाहिने रेगुलर या गुख वो चाहिने सिकेमा ल निसेकया सरकारी वो प्राइभेट खेगुलिन आख बुङ्की वो चाहिने थ्या सोया लागा सोया स्थानीय अवस्था सोया अना चाहिने फुकसिता समान शिक्षा अहिले समान चाहिँ छौ कथन ध्याएको ख छ अना चाहिने व्यवस्था चाहिँ जुइमाला धेको ख यो को वै चाहिँ जुल दासे फोन सब दिदीमा पासा त लस्कु स्याना चना हजुर हेलो
2: जोजो लप्पा
0: हजुर जोजो लप्पा चाजो लस्कु छ दु गन न सुन नै दिए थिएँ
2: जी पलामा पैसा जुज भाई साकी बंसा
0: अल जुज भाई जी मफू हजुर जिन म फेकाय चुनाको जुल अहिले त इलिपा फनेना दिल होला
2: गुले पिल नचने गुले गगे जतनी होला
0: छिप्या पुखे मुखला
2: हजुर पिनिट है अब ठक सुख गन मीटिंग जाते गन ते असंख्य पाइ विषय तल जातने गन ते हरेक जातने रुबी दु मला
0: जो जो
2: अरे जे ला अछु आइतबार जा जन लो म बुधबार को लु म मला
0: बुधबार जो बुधबार चाहिँ नि म उपे शरण याका
2: दिका छिल न न हजुर नि आठौ छु सताउ जा जे ब्या हो या
0: हजुर सुब्या के नि ति
2: जो ले न पा आछो छिल दुस्मे छु छु आछि करना मे ठौ सालिन्यो पिन्यो ति आकना मे या न ठौ स्वाटौ नि जतो दो के के
0: जो जो आ
2: ढाटो नि न आकना मे मति न एना त म मेज त
0: स्वाटौ
2: नि जतो जतो
0: अनि वेकम मानि दा मुखला
2: हजुर
0: वेकम मनाय छौ दु दा औ मुखला
2: अ दो दो फेसबुकको न वया चाहिँ दो आठनी पेनो मला तिन गते बुधबार खुनो चाहिँ आठो थर्टी टर्न चाहिँ जर्कले चाहिँ कनामे सल्यु छो सोचाउँ थिए जानकारी बिहा छु न एकदम डक्सन छु ख अला तिन गते न्याय न्याल दास छ गते सिन ख पाला युज ल अला आठो मन मास न फुल जु ल मला
0: थानी सिम फु यु ख मन मास
2: मन मास आउल गुल्सन दुईटै टक ढाल गुल्सन एक डेढ ढाल गुल्सन चाहिँ ठौँ टक ढाल ऊ चाहिँ जिन टिल मसो तर एक डेढ टक ठाउँ चाहिँ जिन हो गरौँ
0: जिन जिन जिन आउन मनतेसन ठिठी खला त अर्ज चाहिँ सिला र गाटै
2: अब विभिन्न मनोटे छोटो ठापो ड्या चाहिँ मला अनुको आछे पस्पी चन्द्र बहादुर गोपाल भौमी आछे एफएमए पस्पी ख मला उएको पिन स जना त न अथवा शिक्षित क्षेत्र बारे चाहिँ खलट खै कोही टाग होला अनि अब जिमी बोल्नु टाइम है लक्ष्य चाहिँ दा गुल्ले टाइम है यिनीहरूको खुर्का दाम फुल्टा ठाकुका
0: अनि उसले यो यिनीहरूका खुर्का ढैपुटिन आयो यहाँ स खुसठे जुला नि
2: उसले चाहिँ जे चाहिँ पच्चिस छब्बिस साल यो खगट
0: उहे
2: ठाकु ठाउँले चाहिँ सरकार गो धुम सरकार गो उयोको चाहिँ सक्लो उयोको पिन पुचल गु बिताया तस्क चोछा बच्छु तर मलाई उयोको पिनसँग गु ठाउ चाहिँ अब सरकारी स्कुल टर्न मला निजी स्कुल टर्न बराबरै याओ त्यही चाहिँ या र तर या फेटे म त या छ तस्क मलाई निम्न वर्ग पिन त ठाकु नि सरकारी स्कुलले बनाएको पिन त हो निजी स्कुलले बुन्यो चाहिँ ल्याइयो कोही मलाई खर्च न यो कुमा औठेन बेन्चको कहीँ गो छो छो अलि छुट्टी शिक्षित क्षेत्र हो अनि मलाई अस्पताल जुल ठ्याठासे चाहिँ चौन चाहिँ मलाई डङ्की माथे छ
0: सिकेको सुबा दु लिपा दिसना पोतिका दिसा धासे निनामी भाजु मेजु पे हान छपु मेन नि मेन आफ्ना पछि त लस्कु छ या नहे चले अले निहाउ सरकारी उज्या दैगु न अले जनता तेता इमी स लल हाइगु इम स बी मागु छगु सरकार अभाव कि हिसाब बी मागु खदैगु शिक्षा स्वास्थ्य रोजगार या त चाहिने सुव्यवस्थित कथा चाहिने लला मागु ख जनता तेता लस्तान चाहे कि मागु ख तर अथे जुया चोङु मधु धासे फोन सप्ति दिमा पासे त हजुर हेलो हेलो हजुर छिउलीको दुई एफएम रेडियो
3: छुन्दुसास्तु
0: जे पलखली पाने हजुर अहिले ठाउँ हैको विषयवस्तु दैगु चाहिँ बजेट व शिक्षा न्यू हैगु गुपट्टि यो उकिदैदिछ मुखलाई ठो बजेट चाहिने ठो गरिब विपन्न मजदुर पिण्ड चाहिँ क घाम मफु इम्सा चाहिने ठो बजेट ख चाहिने आशा सिबेन निराशा बिलदैगु ख वया चुङ दु दशा शिक्षा लागा चाहिने समानतायु समावेशितायु गुपट्टि ख ख सरकार बालागु कथ चाहिने छगु शिक्षा नीति हसा तबिन गथ्याना लागु यागु ख छिलाबुला गथे यासा चाहिने तुरन्त छेले फै धैगु कथ चाहिँ वो छौ चाहिँ विश्लेषण वा वो छौ पाठक चाहिने म ल उकि आना निशुल्क शिक्षा त छन् फुक शिक्षक शिक्षा शिक्षालय त्यसमा चाहिँ नि गुबटी ढेवा कैचुङ दु थो खे चाहिँ यो खुवा वा चुङ्गुलिङ गे आशा जी तैको विशेष सहे छिसन सलयना चुना दि चुनाको जुल छुदय दि रूप रत्न जी छिसन
3: खास विषयलाई शिक्षा नीति शिक्षा विषय ख होला
0: जो
3: शिक्षा विषयले छिसन बराबर डेन छन् हलावे ख प्रत्येक वर्ष हाल तर जी सबले नै शिक्षा नीति शिक्षा छुरीमा अरू गाला छ गु नगर्ने सामुदायिक स्कुल यो खाउँ होला बोर्डिङ स्कुल खाउँ होला उसलाई हिँड्छ एनुअल फिर गएको पढ्न फिर गएको प्राइभेट कै चौँ ख उहिटलाई एकदमै ओछ्याया भागा
0: जस्तै ढुनि ठो गुलिन सरकारी सामुदायिक हो प्राइभेट स्कुल त ढुनि अनि शिक्षा चाहिँ शिक्षा गुपट्टि बिउ ढुनि विद्यार्थी त्यता बिउ चाहिँ छौ एक ठाउँ यहाँ अहिले गुलिन बिनि अनि चाहिँ एक्स्ट्रा एक्टिभिटिज त वो न प्रदेशपति छु गुली बिफ वो हिसाबमा वो छ गेजुजी
3: मको जी अब अम्सिल थ्याट हेर्नु ख के शिक्षा नीति सरकार जी सबले सरकारलाई गुल्न मध्ये शिक्षा यो कोही चाहिँ लगानी हान्छौँ लुगा कला शिक्षालाई यो कोही नगर लगानी हान्ने यहाँ नाचौँ लु तर छुले छुटीमा लगाएर छ नखन भेट्ने चाहिँ प्राइभेट गए नाचौँ ख वो कठाउँ चाहिँ सरकारी स्कुल हो जिसले यहाँ माल थिएछ यहाँ टेका ढाका चाहिँ गुल्न चाहिँ मस्त चाहिँ बङ्क्यु ख चाहिँ अनि पाउने थिएछ टा तर बङ्क्यु बरु स्तरीय नै भन्थ्यो पा ख घा खला होला एजनी सरकार उल्मुची लगानी नाचौँ उर्मुची शिक्षा नीति लगानी नाचौँ घन घन छिसो बनाएको छ मलाई बुढी बिच फ्यान शिक्षक त अप
0: जस्तै प्राइभेट या पनि शिक्षक डेटा हो सरकार या सरकारी शिक्षक डेटा चाहिँ बिगो स्यालेरी न सरकारी पिन्टा चाहिँ फुक चाहिँ सेवा सुविधा न गा स्यालेरी न गा तर प्राइभेट चाहिँ म गा ठाकुर ढगा डाइचो
3: जी वेल ढाट्नु नि अयो सुविधा डेका नयो डेक डेक मालव शिक्षा मुजु छ्याले महला उल्मुची सुविधा बिहा शिक्षक त उल्मुची बिहा उल्मुची सुविधा बिहा न अनि शिक्षा थ्याप मौल महला स्यालेरी कम जिया न चाहिँ अनि स्कुल थ्याप आउनलाई छ महला ठोके चाहिँ सरकारमा ध्यान दिए माल नि लगानी चाहिँ लगानी चाहिँ उल्मुची शिक्षा दक्ष ढामला त अपोजिट लगानी शिक्षा कोही नचाउनु सरकार के थो छुचुलै दियो खोज्ने सरकार सरकार त सरकारकै दुरी हो काजी साहेबले महला यदि सरकार चाहिँ गुल्न बिमा आल खल सरकार जस्तै दिवा खाजा अनि चाहिँ मिसम हस्त प्याड महला नर्स यो व्यवस्था छुचुल काट्दै छौँ डु एकदमै बनाउँछु ल मला अहिले बङ्क्यु स्तरीय कठाउन जिसाले अनि पिने गयो प्राइभेटले बुङ्गोको उक्स महिना आउन खाटा लाग्छ जिसाले यस्तो शिक्षा नीति चाहिँ प्राइभेट चाहिँ प्राइभेट अठ्याए चाहिँ कमजोर चाहिँ झ्याउ झ्याउने रहेछ मलाई सरकार चाहिँ नगर्ने कर्मचार टेसन हो शिक्षक टेसन बालको चाहिँ विधाया माथे छ अहिले सरकार जिन्दगर ढाठे शिक्षा चाहिँ सरकारी कोही लगाने नचाउँदो मलाई तर उपलब्धि चाहिँ मगाठे छौँ यी सबले सरकारी कमजोरी ख सरकार वास्तविक ठोक खल छिस सरकार अठे ठिकमा उठे सामान्य मनोठ सरकार ठुलो खै मुख
0: दिमाजी
3: ठोक ठुकसम्म चाहिँ यहाँ आउनुमा थ्याङ्क यु टा यदि वो नगाटा छ नगर्ने चाहिँ सरकार शिक्षा शिक्षा नै आगो नगर्ने निशुल्क उल्मुची मखला एकदम ठुलो किसिममा चाहिँ यहाँ वन चाहिँ सरकार वन घाटा लाग्छ गु बोर्डिङ त्यहाँ प्राइभेट स्कुल त चाहिँ चाहिँ उज्याउने ठ्याङ्क यु टा शिक्षा नीति हो क्या अहिले मेरो छौ ढा होला जी ऊ थो सिया विषयवस्तु पिन लाउला छौ छु खट साँच्ची होला
0: हजुर
3: जी छुट्या दिनु लगाएर चाहिँ ठो दुनि ठो छुराई ठो छ गटेको आ तिन गटेको फोटोजा तिन गटे देवसाल लाग्छ छ गटेको फोटोजात्रा चिज ल
0: मलाई
3: ऊ खाइ त जी मेमे एफमेन्ट हो तर अझ ठो रेड नेपाल थियो जसले थियो एकदम होटा तुरा थाल्यो छुट्याट्नु गाडा छ अन चाहिँ रेडियो नेपाल अन चाहिँ गुड झ्याउल खेले चाहिँ ढापा चाहिँ चिठो फोटोजात्रा भए झ्याउल पूजाहरू गा सक्लै सक्लै मनाउँदो वा चाहिँ अनि झ्याउल पूजा यही भए पूजा यही अलि खेले छैन ने उयो चलन ढुकान साइड छिन सिउजीमा तर अनुसुलेर झल खेले घुप सदा खेले बाह्र खुया चाहिँ घु संरक्षण या बाँधा मजुरी खमको त संरक्षण ज्यादा तर सकसको लागि चाहिँ घु छ खुल्ला रूपमा मार गाडी ठ्याटिनु होला फ्या नभए स्टल तयार उसले मिल्यो मजुर नि सोसो कमसे कम खुइ
0: धेरै महानगरपालिका नपान्छ छुन छिकोपी ढुनिया गुली न टोल सुधार समिति निसिङकया टोलवासी पिसा सलभ ब्याका डिगु दुखी मधु
3: मुखु गुजी युट्युबर टेसन हालातुङ खस मलाई इके ठोको इके ठो इले चाहिँ सुना यदि महानगरपालिका अथवा वडा चाहिँ सुना निला हुन्छ ठो चाहिँ दुई मार गाजी हो त्यही छैन उका
0: छ अनि पछि नेनीला मनेला न्यो सारा यको माल जुल म
3: ओले थुमियु छुलेर गाना सा थापा न चिरे खाने न चिरे गरे दुन्न फ्रीगा सकले उखुन जिने चाहिँ सक्छ टिकट न क्यामा सकले डाउनि फुका मगला तर आ चाहिँ हिसाबले खला जिसैले आ टिकट क्या बुझ्छ कार्डहरू मगाएर तर यदि क्याटो खर गाडी थोर पाइ चाहिँ मजुर हेर्नु तर परम्परा नै छि छियो संस्कृति
0: अहिले ऊ जुल नि सा रूपरथन जिउ ठुके आला जस्तै नेपाली अङ्क विदेशे चौपिन मुखला छौको ठाउँ सो उयो अहिले चाहिँ अन ऊ डुने अन फुकङ गुलिन डुने सेन्सिटिभ ठ्यान डु मुखला पशु पङ्क्षी न डु आ मन त गए पि अन चाहिँ सुरक्षा निसिङ कया शान्ति सुव्यवस्था कायम या फैला म फैला आ झि नेपा मिटला गठे खगे खचिस छिन्सिए छु जिन्दा छ नि मुखला उकिटा नै ध्यान बिमाला नि उकि चाहिँ नि बरु 50% छुट ब्युसा चाहिँ नि जुका
3: जो ठके छौ चीज छौ मजिलो पक्का डु मला छौ माला छौ बामला ढ्यात नि तर अन्न गने छिन गने टिकट के याद गर्न चाहिँ कन्ट्रोल जितले मखनी हेसला सरकार उक्समे परम्परा सरकार जिम्मेवारीले सरकार यो खनि चिया मल्ले छ के
0: हजुर हस् अब छैन निनामी भाजु मेजु पि 6 गते अन भोटोसाली भोटो किन्यौँ जात्रा अहिले राष्ट्र प्रमुख न बोतिका इगु जात्रा कहिले अन यो शान्ति सुरक्षा न क्वाटुकी गु न कन्डिसन दे अहिले उब्ले ढासा ठाना रूपरत्न जिउन धैदिगु दुखी अन चाहिने चिडियाघर चिडियाखाना स्वेटा ढेपा माया टिकट बि गुख निसिङकया समय बजी नै गुख आचार्य ठिठी स्थल त दया चुन निसिङकया अहिले चाहिँ ढेपा मायाको टिकट बि मा गुख ढका चाहिँ ढेपा टिकट मम्मी गु सा बाल्ला ढका वैक्ला दैदी गुख छु या सा बालाइदिएको विशेष चाहिँ नि विशेषण चाहिँ नि अन चङ्गु स्थानीय सरकार ललितपुर महानगरपालिका नापान्थो विशेष सलाह या सा अवश्य नै बाल्ला थिए ता छ साचिरी बाबु महर्जन प्रमुख वेकन यो को चाहिँ थुज्याको खके अनुभव दुध अहिले अन चाहिँ उपमेयर आस्था साकेज्यू मञ्जली केन यो केको थुज्याको विषयसँग चाहिँ अनुभव त दु गुली अहिले वेकपी जनप्रतिनिधि जो हिसाब वेकपी नापा सलै हेन अन गुलिन सोएपी आन्तरिक बाह्य पर्यटक पिन त निसेकया स्थानीय त्यता गु कठन चाहिँ सेवा सुविधा बिफै छुया छ अफी त्यही विषयसँग सल ब्याका दिउसा बाला दास निनामी भाजुमे चुपी आधा छ सब मेन हेर्ने मेन आफ्ना पछि त अलस कुछ यहाँ नआ चाहिँ झासो हुँदा निनामी भाजुमे चुपी बच्चा चिची आएको चाहिँ सल थको विषयवस्तु त्यही दिशा दाइगु ख तर ता आएको जिया चङ्गु दु ठिकै दु एसान त ज्याज या त मायामती ना याना दिगु लिए जी कोही लस्ता हुन्छ अहिले त्यो ज्याज या तातु नाना फोनको ख दिगु आशा भोलि साजिङ कया जनाएको जुल तासे आदर्श छ भूमि

जो निनामे भाजु मे जु फि छि सनेना दिला ल्यामो मा दाजु तंचाया ला छु छिता जिन ला छु ये धैगु म दु जु अवश्य न सुन तंचाया दि मते थो जाजु थथे ख छद साथु पिङा गु मिनेटे छि सक्क सिता न क घागु जिगु आजु ख तातुना खथे तातुना या त पोंके गु नीति जिन छिता छौ ग था इनाप्याना चनागु जुल अले जिगु इनाप्या तनेना छि संगुलिन कथं छि त माया मति नयाना फोन्याना दि गु जुल वय जिमे गु लिदन सा जुल धासे निनामे भाजु मे थोच मे हाला दिगु ख कमला श्रेष्ठ स्थापित अलि नामी भाजु मेजुपी छिसन नाचना दिगु दुसा छ सम्बालिस एघार सात सय एक्काइस बयालिस एघार सात सय छत्तिस अलि थो ज्याजो न्याका चनागु जुल जी रुबी श्रेष्ठ दासा थो ज्याजो न्युजा केता जिता प्राविधिक थङ क्वाली ब्याचना दिगु दु प्राविधिक पासा उत्तम पाण्डे जुन अलि निनामी भाजु मेजुपी यी यको मन त उकी प्राविधिक पासा विधाकार दैगु दया चना दिगु दु उकिन चाहिँ ठाउँ गुलिन पासपिस फोन याना दिएर वैकपिनीको नाचक का वैकपिन ख राजेन्द्र नकमी लु हिटी यहीँ पाखे बुद्ध सिकमी जु धुम्बा ख ये पाखे चन्द्रबहादुर साक्यजु इति नानी येला पाखे गोपाल भूमि कमल विनायक खोप पाखे जुजुभाइ साक्य पिया पुखु येला पाखे रूपरत्न साक्यजु महालक्ष्मी थान येला पाखे वेकअपे सक्क सिताने यको यको लस कुस नापासु भ्यादु अले निनामी भाजु मेजुपे जिमेगु थो ज्याजुले उलि यङ जेनेरेसन पिसा चाहिँ उसले सपुतया दिमकु छ खेखौँ जिम्मस्यु तर थेकन सोपले यङ जेनेरेसन थङको नै पिँ धासा पचा ज्ञाना पुसिए चङ्गुए कन्डिसन कथ चाहिने योजना चङ्ग दु धैगु चाहिँ पेखेर खुवाया चङ्गु दु छा दशा यङ जेनेरेसन त्यसमा चाहिने आवगु नुगु सरकार या त यक्कु ग्वाली नापा माया मतिना याना चङ्गु दु अलि आशा भलोसाना कै चङ्गु दु अलि उकि वेक पिसा चाहिने पुलाङ्गु राजनीति दल त्यता छिमसन छुयाना गेयाना छिपी चाहिने फटा छिपी चाहिने भ्रष्टाचारी छिपी चाहिने बामलापी मनु छिमसा चाहिने यक्को नातावाद कृपावाद यागु धका चाहिने छौ कथ यक्को यक्को बामलाको कथ भो बिल हत्या हिंसा बलात्कार थिए जागु याना बिधका चाहिँ ग्याचीको खेन किनेको ज्याना याना चङ्गु दु ढका चाहिँ पेखेर बच्चा यको थिति तह ओहोधाके चोम्बी मनु त्यसन दे चङ्गु दु कि अवश्य न जी नेवा समुदाय पिसाले जी नेपामी पिसन चाहिँ निना चना दिगु दुसा थे मयानु छ जी चिसन चाहिँ दक्ले नाफा चिसन सोचे या मागु बिचाया मागु ख दैगु झी नेपामी ख झिगु नेपा दैबले त झी नेपामी लिन आए चुनी उकिन झिगु राष्ट्रियता अलि झिगु थिति कथयागु विचार झिगु क्षमता यता चिसन अना बनाया फत दासा अलि थुज्याको थिति कथयागु शिव क्षमता भाषा संस्कृति यता चिसन चाहिँ अवसर भाता ल ला फत दासा जक्क झिगु नेपा सेनलाई अलि झी नेपा मी भागी मानी जुई उकिन चाहिँ झिसा कचौँ यागु लपु थेगु मामदुगु खलागु ज्या मयानु थुले ध्याथु विशेषण धासा अलि गुलिन पासपिसा चाहिँ बजेट्यु विशेषण शिवेन यो कुसिन शिक्षा विशेषण थगु बिच पङ्का दिगु ख जे नचन ध्यादुन दती दती आना ध्या सरकार अन्थ शिक्षा नीति हगुपट्टि गुपट्टि निशुल्क शिक्षा यागु धैगुपट्टि ख यो लस्ता जागु अलि सकल जनता त लेताइगु ख जुसा न थुकिया त चाहिँ व्यवहारिकता कथ यागु नीति सरकार फक्षे फको छगुए शिक्षा नीति याना अले विद्यार्थी पिन्ता प्रदेशपट्टिक छु गुजागु भाषा संस्कृति मागु ख शिव क्षमता मागु ख उन विचायना बिमाला छुचु सरकारी लेभल वा शिक्षालय थासन छुचु विद्यार्थी पिन्टा सिटिक निशुल्क ढेबामाको ल लागु ख अले ढेबा काइगु गुलिन शिक्षालय त दु प्राइभेट सेक्टर इमिसा नचाने गुकथ चाहिने अफुक शिक्षा बि फैगु ख वैयामाला छ आ नेपाली जनता त्यसमा कया चङ्गु शिक्षा पा सरकारी न छ त बि सामुदायिक छ त बि प्राइभेट छ ती उकिन चाहिँ थुक शिक्षा क्षेत्र या त छगुए शिक्षा यागु नीति छौजको पाकेमा कि प्रदेश कथमा चाहिँ छु बिउसा पाला अनचोङ्गु प्राकृतिक वातावरण भूगोल अलि अनचोङ्गु जाति भाषा विशेषण उकिजको पाका मेगु छुक्क राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा छगुए कथा यागु शिक्षा विलता छ अलि गुलिन यो ताता पाको सुदूर पश्चिम पूर्व लागा गणना विकास निर्माण संरचना त मधु अलि विद्यार्थी त न्यासिमुनिमा अन चाहिँ छौकथ सरकार ट्रान्सपोर्ट या व्यवस्था याइगु कथा विकास निर्माण संरचना त भवन त देखे फत थासा अलि मिसाओ मिजन दथी नै यक्को कथा यागु शारीरिक बनावटी हिसाबमा यक्को कथा यागु पा उकिन चाहिँ अन चाहिँ विद्यार्थी त्यता मिसा विद्यार्थी त छुगुच्याको कथा सेवा सुविधा बिगुख अथियाना दलित अल्पसङ्ख्यक निसिङ कया
अहिले मिजन्त दु अन इम्ता चाहिँ छु गथे यागु खर थो फुक्कम विशेष सरकार विचार विमर्श हेर्न याक्न शिवे याक्न छगुए शिक्षा नीति अहिले नेपालले दुगु गुलिन भाषा संस्कृति सम्पदा अहिले स्थानीय निकाय त के दु गुलिन शिव क्षमता दु उकेता चाहिँ विद्यार्थी ते के लजगायु हिसाबमा विद्यार्थी त्यसमा शिव कायागु चेतना शिक्षा हिसाबमा काइगु कथा थो शिक्षा नीति या त छौ कथा ललाई फतता छ अवश्य नै छिगु देशलाई अहिले झि नेपामी सदा सदा निला चाहिँ फै धासितगुलिन फोन या नदिल भएको पिन्ता जिन्न चाहिँ नाका दिन एकको शुभ्या दु अहिले जिमी त अगुलिन अनलाइन पाकेँ जिमी गु रेडियो नेपाल या फेसबुक पेज पाकेँ जेना चुना दिपिन्ता नापाजीको पर्सनल फेसबुक पाकेँ जेना सोया चुना दिपेँ सक्कसित नै एकको शुभ्या धासे आ धास दक्टरले पाङ्गु मे हिला हल्ला रे धैगु मे उजन साक्य सले दुगु मे तो तुसे थो तानुगु इले छि सकलजना मिले जुया अहिले ठाउँ कुनै यो कोही छौ कथन दासा प्राकृतिक विपत्ति जुइगु सडक निसे कया छे बु गु पाखेन ठिठी कथा या गुसीमा कोदैगु चलाउ मनिगु मल लाप्सा तोइगु लिन यो हाठ्या वैगु न जुइ उखेन थुच्यागु खकेन सकसिता ग्वालियानु छि सकल नेपामी ख राजनीति झन्डा शिवेन झिगु नेपायागु छौ राष्ट्रियता चाहिँ झिगु छ्यान्यता झिगु मान्यता झिने जानु दासे ठाउँ जिता पिङ्याको नेतको ग्वाली ब्याजीमा प्राविधिक पासा उत्तम पाण्डे यता एक शुभ दासे जुरुबिना ठाउँ या थो ज्याज पाख्यौँ भाया हुन शुभ

0: नमस्ते झाँक्री दाई।
1: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
0: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
1: यो बाबुको मैले नारी पनि हेर्यो, आखिर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
0: हो र डाक्टर साहब नमस्कार, लौ न मेरो बाबुलाई हन्न हनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
2: नहातिनुस् आमा, उपचार गर्छौ, ढुक्क हुनुहोस्।
0: हस् डाक्टर साहब।
2: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ, समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आज बेजिङतर्फ प्रस्थान गर्नुभएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सफल तथा सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित हुनुभएको छ। छजना बीच भएको प्रतिस्पर्धामा सबैभन्दा बढी घिमिरेले 199 मत प्राप्त गर्नुभएको थियो। उक्त मत 51% नपुगेपछि उहाँका निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेसँग दोस्रो चरणको मतदान गर्ने भनिएको थियो। घिमिरेले पहिलो चरणमा 87 मत प्राप्त गर्नुभएको थियो, तर दोस्रो चरणको मतदान सुरु नहुँदै गोपाल घिमिरेले शालिकराम घिमिरेलाई समर्थन गरेपछि उहाँ सभापतिमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिनुभयो। यस्तै सत्तारूढ राष्ट्र स्वतन्त्र पार्टीको बागमती प्रदेश सभापतिमा उत्सव अरियाल निर्वाचित हुनुभएको छ। अरियाल निवर्तमान सभापति डाक्टर अच्युतम लामिछानेलाई मात्र 2 मतले पराजित गर्दै निर्वाचित हुनुभएको हो। आज विश्व रक्तदाता दिवस, मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ जीवन बचाउँ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ। सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै निशुल्क तथा स्वैच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन 14 यो दिवस मनाइन्छ। झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परि एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका 4 62 पद्मा पौडेलको मृत्यु भएको हो। आज बिहान घरबाट बाहिर निस्कने क्रममा उहाँलाई हात्तीले आक्रमण गरेको थियो। हात्तीले कुल्च्दा उहाँको घटनास्थलमा नै मृत्यु भएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज इरानमाथिको युद्ध रोक्ने सम्झौतामा हस्ताक्षर हुन सक्ने आशा व्यक्त गर्नुभएको छ। ट्रम्पले सम्झौतामा हस्ताक्षर भएपछि हर्मुज जलमार्ग सबैका लागि खुला हुने र अमेरिकाले अन्तत इरानको आणविक सामग्री प्राप्त गर्ने दावी समेत गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था अल जजिराले जनाएको छ। इरानले भने आगामी दिनमा हस्ताक्षर हुन सक्ने सम्भावना रहे पनि अहिले नै सम्झौता हुने समयसीमा अस्वीकार गरेको छ। यता भारतको केरलामा एकजनामा निपाह भाइरस संक्रमण पुष्टि भएको छ। स्थानीय कोझिकोड जिल्लाका 43 पुरुषमा निपाह भाइरस संक्रमण पुष्टि भएको र उनलाई मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाइएको छ। र हाइटीलाई पराजित गर्दै स्कटल्यान्डले फिफा विश्वकप फुटबल प्रतियोगिता 2026 सुखद सुरुवात गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा आज बिहान सम्पन्न समोसीको खेलमा स्कटल्यान्डले हाइटीलाई 1-0 गोल अन्तरले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद सुरुवात गरेको हो। समोसी अन्तर्गत आज बिहान सम्पन्न खेलमा 5 विश्वकप विजेता ब्राजिलले मोरक्कोसँग 1-1 गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ। यसअघि गैराती भएको खेलमा स्विजरल्यान्ड र कतारले पनि 1-1 गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्। विश्वकप अन्तर्गत अहिले समूह डीको खेलमा अस्ट्रेलिया र टर्की बीच प्रतिस्पर्धा भइरहेको छ। आज हुने अर्को समूह ईको खेलमा जर्मनी र कुराकाओ बीच राति 10:45 भिडन्त हुनेछ। रेडियो नेपालबाट बिहान 11 समाचार सकियो। अर्को समाचार मध्याह 12 प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहान 11 समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: केही बेरमै यहाँ माझमा प्रस्तुत गर्नेछौँ कार्यक्रम सिलसिला। 11:40 सुनाउनेछौँ केही आधुनिक गीतहरू। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार। समाचारपछि बिएफबिएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देश सुन्नुहुनेछ। दिउँसो 1 बजे सुन्नुहुनेछ समाचार। समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 प्रस्तुत गर्नेछौँ कार्यक्रम म्युजिकल आवर। दिउँसो 2 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका साटे प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 5:45 शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम सिलसिला।
1: मनोरञ्जन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला।
1: सिलसिला
2: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
1: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
2: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौँ।
1: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो, यो हो रेडियो पत्रिका सिलसिला,
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला।
1: सिलसिला
2: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमा राख्दैछौ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। राडारले कसरी काम गर्दछ त, अब यो बारेमा जानकारी दिँदैछौ। राडार एउटा यस्तो यन्त्र हो जसको सहायताले उडिरहेका विमानहरूको स्थिति, दूरी तथा गति सजिलै पत्ता लगाउन सकिन्छ। राडारमा रेडियो प्रसारण गर्न प्रयोग गरिने रेडियो तरङ्ग प्रयोग गरिन्छ। फरक यति छ कि राडारमा प्रयोग गरिने रेडियो तरङ्गको आवृत्ति अन्य रेडियो तरङ्ग भन्दा बढी हुन्छ। कुनै पनि राडार केन्द्रमा एउटा ट्रान्समिटर हुन्छ, यसले सबै दिशामा रेडियो तरङ्ग पठाउँदछ। त्यहाँ एउटा रिसिभर पनि हुन्छ जसले वस्तुहरूबाट परावर्तित रेडियो तरङ्गहरू प्राप्त गर्दछ, या रिसिभरमा वस्तुको स्थिति प्रदर्शनी गर्ने एउटा पर्दा राखिएको हुन्छ। ट्रान्समिटरबाट पठाइने रेडियो तरङ्ग वस्तुमा ठोकिएर फर्किन्छ, जुन रिसिभरले प्राप्त गर्दछ र उक्त रेडियो तरङ्ग जाने र आउने समय पत्ता लगाइन्छ। यो समयलाई प्रकाशको गतिसँग गुणा गरेर 2ले भाग गरियो भने वस्तुको दूरी निस्कन्छ। यी सबै काम स्वनियन्त्रित उपकरणहरूले गर्ने गर्दछन्।
1: तपाईँ रेडियो नेपालबाट कार्यक्रम सिलसिला सुन्दै हुनुहुन्छ। कमिलाहरू किन जुन बाटो आयो त्यही बाटो फर्कन्छन् त, यो रोचक प्रसङ्ग अबलाई। कमिलाको शरीरबाट एक किसिमको फिरोमिन भन्ने रसायन निस्किरहेको हुन्छ। कमिलाहरू हिँड्ने क्रममा जुन बाटो हिँड्छन् त्यो बाटोमा फिरोमिन भन्ने रसायन छाड्दै हिँड्छन् र भोजनको खोजी गरेपछि आफू बस्ने प्वालतिर फर्कँदा उनीहरू त्यही फिरोमिनको सहायताबाट आफू बस्ने प्वालसम्मको बाटो थाहा पाउँछन् र फर्किने गर्दछन्।
2: विज्ञान उपयोगी प्रसङ्ग राख्ने क्रममा हिउँदमा भन्दा गर्मीमा दही चाँडै जम्छ किन त, अब यो बारेमा जानकारी दिँदैछौ। दुधलाई दही बनाउने काम लेक्टोबेसिलस एसिडिफिल्स नामको जीवाणुले गर्दछ। यो जीवाणुले 30-49 डिग्री सेन्टिग्रेड तापमानमा चाँडो चाँडो काम गर्दछ। हामी कहाँ गर्मी महिनामा कोठाको तापमान अक्सर तया 30-49 डिग्री रहेको हुन्छ, तर हिउँद महिनामा कोठाको तापमान 30 डिग्री सेन्टिग्रेड भन्दा धेरै तल रहेको हुन्छ। त्यसैले दही जमाउने जीवाणुले छिटो काम गर्न सक्दैन, फलस्वरूप हिउँदमा दही छिटो जम्दछ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
1: कार्यक्रम सिलसिलामा अबको लागि शिशु जन्मना साथ किन रुन्छ त? यो प्रसङ्ग हरेक बच्चा जन्मन साथ रुन्छ। जन्मन साथ जति छिटो बच्चा रुन्छ त्यो बच्चा त्यति नै निरोगी मानिन्छ। जन्मेपछि 5 मिनटसम्म पनि बच्चा रोएन भने त्यो बच्चाको जीवन खतरामा छ भन्ने बुझी हुन्छ। त्यस्ता बच्चाको मृत्यु पनि हुन सक्दछ। 5 मिनटसम्म पनि बच्चा रोएन भने त्यो बच्चा निलो हुँदै जान्छ। बच्चा निलो हुनु भनेको रक्त संचार प्रणाली रोकिनु हो, जसले गर्दा बच्चाको ज्यान जान सक्दछ। अनि बच्चा जति ढिलो रुन्छ उति नै उसको मस्तिष्कमा समस्या आएर बच्चा लाटो र मानसिक अपाङ्गता समेत हुन सक्छ। त्यसैले जन्मना साथ बच्चा रुन आवश्यक छ।
2: निहारिका के हो त? अब यो बारेमा जानकारी दिँदैछौँ। निहारिकालाई अङ्ग्रेजीमा नेबुला भनिन्छ। यो शब्द ल्याटिन भाषाबाट आएको हो। ल्याटिन भाषामा नेबुलाको अर्थ बादल हो। खगोलीय धुलाका कणहरू, हाइड्रोजन ग्यास र प्लाज्माले बनेको विशाल खगोलीय बादललाई निहारिका भनिन्छ। यो ताराको जन्मको पहिलो चरण हो। धुलो र ग्यासका कणहरू बीचको गुरुत्व आकर्षण शक्तिको कारणले निहारिका बाक्लिँदै जान्छ र ताराको जन्मको सुरुवात हुन्छ। निहारिका सुपरनोभा हुँदा पनि निर्माण हुन्छ। जीवनको अन्त्यतिर ठुला तारा
1: कार्यक्रम सिलसिलामा अबको लागि भने अङ्ग्रेजी भाषाको प्रारम्भ सम्बन्धी प्रसङ्ग छ। विश्वमा 67.5 करोड मानिसले चिनिया भाषा बोले पनि लगभग 40 करोड मानिसले अङ्ग्रेजी भाषा बोल्दछन्। तर पनि अङ्ग्रेजी भाषालाई महत्त्वपूर्ण भाषा मानिन्छ। चिनिया भाषा चीनमा मात्र बोलिन्छ, तर अङ्ग्रेजी भाषा विश्वभरका मानिसले बोल्ने गर्दछन्। संसारमा हुने प्राय सबै व्यापारी कारोबार अङ्ग्रेजी भाषाबाट हुने गर्दछ। आधुनिक अङ्ग्रेजी भाषा केवल 500 वर्ष मात्रै पुरानो हो। लगभग 5000 वर्ष पहिले युरोपियन मुलुकहरूमा इन्डो युरोपियन भाषा बोलिन्थ्यो। दक्षिणी रुसमा पनि यही भाषा नै प्रचलित थियो। संसारका मानिसहरू तितर बितर भए र अङ्ग्रेजी भाषाको रूप पनि बदलियो। यसको बदलिएको भाषाको रूप जर्मन भाषा पनि हो। त्यसको केही वर्षपछि जर्मन भाषाले दुईवटा रूप लियो, त्यो हो वेस्ट जर्मेनिक र इस्ट जर्मेनिक। वेस्ट जर्मेनिक भाषा फेरि दुई रूपमा बदलियो, त्यो हो हाई जर्मेनिक र लो जर्मेनिक। हाई जर्मेनिकबाट जर्मन भाषा जन्मियो भने लो जर्मेनिक भाषाबाट अङ्ग्रेजी भाषा जन्मियो। तर यी भाषाहरूको विकासबाट अनेक परिवर्तन देखियो। प्रारम्भमा लो जर्मेनिक भाषाबाट ओल्ड इङ्ग्लिस अथवा एङ्ग्लो सेक्सनको विकास भयो। ब्रिटेनमा एङ्ग्लो सेक्सनको भाषा 1449 बोलिन्थ्यो। 1150 1500 यो भाषामा केही परिवर्तन आयो। यो अवधिमा बोलिने भाषालाई मिडल इङ्ग्लिश भनिन्थ्यो। त्यसपछि अङ्ग्रेजी भाषाको विकास अहिलेको अवस्थामा हुन पुग्यो।
2: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब तपाईँहरू माझ राधेसँग एउटा गीतलाई प्रताप दास र अन्नु चौधरीको युगल स्वरमा, गीतकारमा हुनुहुन्छ विष्णु भण्डारी अनि संगीतकारमा सरोज पोखरेल, यो गीत स्वीकारौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू। विश्वको सबैभन्दा ठुलो टापु ग्रिनल्यान्ड हो।
2: हात मिलाउने चलन युनान ग्रिसबाट सुरु भएको हो।
0: विश्वमा पहिलो मोबाइल फोन उत्पादन गर्ने कम्पनी अमेरिकाको मोटोरोला हो।
2: विश्वको पहिलो टेस्ट ट्युब बेबीको नाम लुइस ब्राउन हो।
0: महिलादेखि डराउने रोगलाई गाइनोफोबिया भन्दछन्।
2: इन्दिरा गान्धीको हत्या 31 अक्टोबर 1984 भएको हो।
0: एउटा पनि नदी नभएको देश साउदी अरब हो।
2: द लाइट अफ एसिया भनी गौतम बुद्धलाई भनिन्छ।
0: चिम्पान्जी जनावरलाई सबैभन्दा बुद्धिमानी जनावर मानिन्छ।
2: अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वाशिङटन हुन्।
0: गौतम बुद्ध बुधबार जन्मिएका थिए।
2: ओशियन अफ मनसुनका नामले चिनिने महासागर हिन्द महासागर हो।
0: त्यस्तै सबैभन्दा बढी चाँदी पाइने देश मेक्सिको हो।
2: विश्वको सबभन्दा सानो महासागर कुन सुमेरु महासागर हो।
0: डिजल इन्जिनका आविष्कारक रुडोल्फ डिजल हुन्। उनी जर्मनी देशका नागरिक थिए।
2: समुद्रको गहिराई नाप्ने यन्त्रलाई फेदोमिटर भनिन्छ भने समुद्र सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई ओसिनोग्राफी भनिन्छ।
0: कालो गुलाब पाइने देश टर्की हो। टर्कीलाई युरोपको बिरामी देश भनेर पनि चिनिन्छ।
2: विश्वको सबभन्दा ठुलो सागर साउथ चाइना सी हो।
0: पहिलो नेपाली रङ्गीन चलचित्र कुमारी हो। यो चलचित्र विक्रम सम्बत 2034 निर्माण भएको हो।
2: एसिया महादेशको सबभन्दा ठुलो नदी याङसी क्याङ हो। यो चीनमा पर्दछ।
0: इन्टरनेटको प्रयोग गर्ने पहिलो राष्ट्र अमेरिका हो।
2: विश्वको सबभन्दा अग्लो झरना एन्जेल झरना हो। यो भेनेजुएलामा पर्दछ।
0: मानिसको मृत्यु हुँदा पनि सबैभन्दा अन्त्यसम्म काम गर्ने अङ्ग कान हो।
2: विश्वको सबभन्दा ठुलो टापु ग्रीनल्यान्ड हो।
0: पृथ्वीको 0° अक्षांश अर्थात् भूमध्य रेखा यो स्थानमा दिन र रात सधैँ बराबर हुन्छन्।
2: इराकको राजधानी बगदाद टिग्रिस नदीको किनारमा रहेको छ।
0: फर्मोसा ताइवान देशको पुरानो नाम हो।
2: हल्यान्डको नयाँ नाम नेदरल्यान्ड हो।
0: सहनशील सुशीला कृतिका लेखक भीमनिधि तिवारी हुन्।
2: विश्वको सबभन्दा ठुलो खाडी मेक्सिको खाडी हो।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरू माझ राख्दैछौँ एउटा गीतलाई तारा श्रीस मगरको स्वरमा। गीतकारमा हुनुहुन्छ छिम्मी माम्बा अनि संगीतकारमा देवराज आले मगर। यो गीत पछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: विज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
2: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। गर्मी निकै चर्को थियो, एउटा ठुलो र गरौँ यन्त्र गाडीमा चढाउनु पर्ने जिम्मेवारी पनि थियो, तर मजदुर निकै कम थिए। उनीहरू पसिनै पसिनामा डुबेर काम पनि गरिरहेका थिए। यन्त्र निकै गरौँ भएकोले जतिसुकै प्रयत्न गरे पनि मजदुरहरू सफल भइरहेका थिएनन्। त्यही बेला नजिकै केही अधिकारी पनि छाता ओढेर आफ्नो कुर्सीमा आरामपूर्वक कुराकानी गरेर बसिरहेका थिए। उनीहरू मजदुरलाई त्यसो होइन यसो गर भनेर हप्की तप्कीका साथ निर्देशन पनि दिएका थिए, तर उनीहरू मजदुरलाई काममा सहयोग गरिरहेका थिएनन्। त्यति नै बेला त्यही बाटो हुँदै एक घोडसवार र उनका केही साथी कतै जाँदै थिए। मजदुरको परिश्रम देखेर उनी घोडाबाट ओर्लिए र मजदुरलाई सहयोग गर्न पुगे। उनका साथीहरू पनि सक्दो मद्दतमा जुटे। सबैको मेहनत सफल भयो। उनीहरू यन्त्रलाई गाडीमा चढाउन पनि सफल भए। त्यस यन्त्र गाडीमा चढाइसकेपछि ती घोडसवार त्यहाँ कुर्सीमा बसेर उनीहरूले गरेको काम हेरिरहेका अधिकारी निकट पुगे र विनम्रतापूर्वक भने, महाशय, आगामी दिनमा पनि गाडीमा कुनै गरौँ यन्त्र चढाउनु पर्यो भने आफ्नो देशका राष्ट्रपतिलाई सम्झिनुहोला। ऊ यसैगरी सहयोग गर्न पुग्नेछ। यथार्थमा मजदुरलाई सहयोग गर्ने घोडसवार अरू कोही नभई अमेरिकाका 16 राष्ट्रपति अब्राहम लिंकन थिए। राष्ट्रपतिको चिनारी पाएपछि लज्जित भई ती अधिकारीले लिंकन समक्ष माफी पनि मागेका थिए। अहिले हामी कार्यक्रम सिलसिलामा छौँ।
0: यसै प्रेरक प्रसंग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौ।
2: अब कार्यक्रमबाट जाँदा जाँदै उर्गेनदोङ र मेलिना राईको युगल स्वरमा एउटा गीत राख्दैछौ। गीतमा रचना तथा संगीत रहेको छ सुजन बाबु गुरुङको। यो गीत सँगै आजलाई कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सँगै कार्यक्रम सञ्चालनबाट मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।
3: हवस्त, नमस्कार, शुभ साता।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
4: नागरिक लगानी कोष।
5: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
6: कृषक माझ बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
7: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
6: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
7: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
6: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
7: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
6: बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउबीजन समितिको सचिवालय ललितपुर।
7: फोन नम्बर 5-42-13-59।
8: पारदर्शिता, जवाबदेता र सदाचार प्रवर्धनका लागि जवाबदेताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
9: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
8: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
10: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको समयमा यहाँहरूलाई केही आधुनिक गीतहरू सुनाउनेछौँ।

पहिले सुनायौँ निकिता प्रसाईको स्वरमा रहेको आधुनिक गीत भने इन्द्र प्रसाईको रचनामा रहेको थियो रत्न बहादुरको सङ्गीतमा। अब अर्को आधुनिक गीत राख्दैछौँ यहाँहरू माझमा लोचन भट्टराईको स्वरमा रहेको छ भने पुरुषोत्तम भट्टराईको रचनामा भूपेन्द्र राईमाझीको सङ्गीत रहेको छ।

अहिले सुनायौँ प्रकाश श्रेष्ठको स्वरमा रहेको आधुनिक गीत कञ्चन पुडा सैनिकको रचना रहेको थियो, चन्द्रराज शर्माको सङ्गीतमा रहेको थियो। अब अन्तिम गीत राख्दैछौँ कुन्ती मोक्तानको स्वरमा रहेको यो गीत राख्दैछौँ भने बुद्धवीर लामाको गीत रचना रहेको छ, शिलाबहादुर मोक्तानको सङ्गीतमा रहेको यो गीत राख्दैछौँ भने यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार, समाचारपछि बिएफबिएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देश सुन्नुहुनेछ।

0: नमस्ते झाँक्री दाई।
1: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
0: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
1: यो बाबुको मैले नारी पनि हेर्यो, आगे पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
0: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
2: नहातिनुस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्।
0: हस् डाक्टर साहब।
2: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ। समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

रेडियो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणको सिलसिलामा आज बेजिङतर्फ प्रस्थान गर्नुभएको छ। चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुने कार्यक्रम छ। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनुका साथै चिनिया उद्यमी व्यवसायीसँग पनि उहाँले छलफल गर्नुहुने मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा उक्त दूतावासले स्वागत समारोह आयोजना गर्नेछ। समारोहमा उहाँले नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुनेछ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किनुहुने कार्यक्रम छ। आज विश्व रक्तदाता दिवस। मानवताका लागि एक थोपा रगत रक्तदान गरौँ जीवन बचाउँ नाराका साथ विश्वभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना विवृद्धि गर्नुका साथै निशुल्क तथा स्वैच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन 14 मा यो

0: बेनीको बजार जता माया उतै छ नजर। हजुर श्रोता, तपाईँहरूको घर आँगनमा हामी आइसकेका छौँ र यो साङ्गीतिक धुनसँगै यहाँहरू सबै सबैलाई स्वागत छ, नमस्कार पनि छ। मेरो नाम हो निशा गुरुङ र आज पनि मलाई साथी दिनुहुन्छ दिदीले। दिदी नमस्ते।
1: हजुर हजुर निशा नमस्ते, अनि समस्त हाम्रा आदरणीय श्रोतामा हार्दिक स्वागत तथा नमस्कार छ। म मीना थापाको तर्फबाट।
0: हजुर, आज हाम्रो दाजु भने विदामा हुनुहुन्छ, उहाँ अलिक व्यस्त हुनुहुन्छ, त्यसैले हामी दुईजना आएका छौँ। दिदी, अब हामी कार्यक्रमतर्फ लाग्नेछौँ, त्योभन्दा अगाडि दिदी धेरै पछि आउनु भएको छ कार्यक्रममा, तपाईँको हाल खबर हाम्रा श्रोताले सोधिरहनु भएको छ है।
1: ओहो निशा, हजुर हजुर, हाल खबर त खासै केही छैन भन्नुपर्छ। सधैँ सधैँ म आउने गर्छु अफिसमै, काम हुन्छ होइन, अरू काममा व्यस्त भएर हो र आउने गर्छु बेला बेलामा अलिकति होइन। अब जस्तै विनोद दाई हुनुहुन्न, अब केही भयो भने म पक्कै पनि आउनेछु, तर अरू काममा चाहिँ म सधैँ सधैँ आउने गर्छु है श्रोता।
0: हजुर, परदेशीको सन्देशमा भने अलि समयपछि आउनु भएको छ दिदी। अब कार्यक्रम त यो चाहिँ जेठ महिनाको अन्तिम कार्यक्रम भन्नु पर्छ दिदी, त्यसपछि त हाम्रो जेठ पछि असार लाग्छ होइन। हजुर हजुर, एकदम असार महिना आइसक्यो र हाम्रा कृषक दाजुभाइ दिदीबहिनीहरू त अहिले निकै व्यस्त हुनुहुन्छ कि कसो दिदी?
1: हो नि, अहिले त अब धान रोपाई पनि सुरु भइसक्यो होइन, अब त्यो सँगसँगै मकै कोदो रोप्ने होइन, धेरै कामहरू निकै निकै व्यस्त पनि हुने दिन आयो भन्नुपर्छ। कृषकहरू त निकै व्यस्त हुन्छन् नि यति बेला त निशा।
0: एकदमै हजुर,
1: धान पनि रोपाई भएको छ, मकै गोड्ने बेला भएको छ, एकछिनमा फेरि कोदो रोप्ने बेला आउँछ, त्यही हो अब व्यस्त नै छन् भन्नुपर्छ असार महिना त होइन।
0: कृषक दाजुभाइ दिदीबहिनीहरू पनि एकदमै व्यस्त हुनुहुन्छ है, अब धान रोपाईदेखि लिएर दिदीले भने जस्तै अब कोदो रोप्नेदेखि लिएर मकै पनि भाँच्ने बेला असार महिनामै हुन्छ है दिदी। कार्यक्रम परदेशीको सन्देश हरेक आइतबार यहाँहरूले नेपालमा सुन्नुहुन्छ भने अन्य स्थानमा तपाईँले सेटेलाइट र इन्टरनेटको माध्यमबाट बिएफबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ भने पुनः स्वागत छ। अब हामी कता लाग्छौँ मिना दिदी?
1: हजुर हजुर, सबै सबैलाई फेरि पुनः स्वागत गर्दै अब कार्यक्रममा अघि बढ्नुपर्छ। बढ्ने क्रममा भने हामीले ठेगाना दिनुपर्छ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल, र बिएफपिओ ठेगाना बिएफबिएस नेपाल एचक्यूबिजेएन बिएफपिओ 4, इमेल आइडी बिएफबिएस गोर्खा @bfbs.com, र हाम्रो फोन नम्बर छ 54285054337364 र 54339330 हाम्रो फोन नम्बर हो।
0: हजुर, यो हप्ता भने हामी कुनै पनि प्रश्न राख्दैनौँ है। प्रश्नको लागि भने हामी जहिले पनि दाजुलाई कुर्छौँ, विनोद दाजुलाई। अर्को साता भने विनोद दाजु अवश्य पनि कार्यक्रममा आउनुहुनेछ र त्यो बेला भने हामी प्रश्न राख्नेछौँ होइन दिदी?
1: हजुर हजुर, पक्कै पनि विनोद दाईले मजाले होइन प्रश्न राख्नुहुन्छ, रमाइलो पनि हुन्छ। र आज भने हामी राख्दैनौँ, दुईजना दिदी बहिनी छौँ।
0: अरुण नदी खत्रीजीको पत्र भने अलिकति ढिला आयो, आइतबारको बेलुकी पख उहाँले पत्र लेख्नु भएको रहेछ उत्तर सहित है। अब त्यो बेलासम्म त हाम्रो कार्यक्रम प्रसारण भइसकेको थियो है अरुणजी, त्यसैले तपाईँलाई कार्यक्रम मार्फत हामी भन्छौँ प्रश्नको उत्तर भने अलि अगाडि नै दिनुहोला है, किनभने हाम्रो कार्यक्रम रेकर्ड हुने दिन भनेको बुधबार हो, त्यसैले तपाईँले बुधबार बिहानसम्ममा पठाइसक्नु पर्ने हुन्छ। हजुर, यो भयो
1: रेकर्ड हुन्छ, त्यो कारणले पनि अलि अघि पठाउनु भयो भने पक्कै पनि समावेश गर्न सजिलो हुन्छ।
0: सायद यो जानकारीलाई तपाईँ अब भने मनन गर्नुहुनेछ होइन। अब यो भन्दै मेरो हातमा पहिलो पत्रको स्वरूप राजेन्द्र बान्तवा राई पोखरी कान्छा दाजुको पत्र परेको छ दिदी। फेल्थम लन्डनबाट यो पत्र लेख्नु भएको छ, नेपालको ठेगाना भने उहाँ भोजपुर धरान हुँदै फेल्थम पुग्नु भएको छ है। र उहाँ सुरुवातमा लेख्नुहुन्छ, बिएफपिएस गोर्खा रेडियो नेपालका प्रमुख श्रद्धेय दाजु विनोद धोज खड्का र निशा बहिनीप्रति हार्दिक आभार व्यक्त गर्दछु। मैले पठाएको सन्देशहरू प्रसारण गरिदिनु भएकोमा म धेरै खुसी छु पनि भन्नुभएको छ है।
1: हजुर हजुर दाजु, हजुरले पठाउनु भयो भने एकदमै खुसीका साथ हामी प्रसारण अथवा रेकर्ड गर्छौँ नै। हजुरले पठाउनु हुन्छ, हुन त हामीलाई सधैँ सधैँ यसरी सहयोग गर्नुहुन्छ, आउनुहुन्छ, हामीसँग जोडिनुहुन्छ, एकदमै खुसी लाग्छ। र विनोद दाजु र निशा ले पनि त्यसरी नै गर्नु भएको हो, एकदमै खुसी हुनु भएको रहेछ, फेरि पनि यसरी पठाउँदै गर्नु होला है त।
0: अवश्य पनि, र तपाईँले हरेक 15 दिनमा होइन कार्यक्रममा

0: भाग लिनुहुन्छ, यसको लागि धेरै धन्यवाद छ दाजु। र अहिले त साकेलामा एकदमै व्यस्त हुनुहुन्छ, हरेक विकेन्डमा तपाईँहरूको साकेला नाच म हेर्ने गर्छु है। हजुर, सोसियल मिडियाको माध्यमबाट हामी चाहिँ के गर्छौँ त उहाँको साकेला कार्यक्रम हेर्ने गर्छौँ है दिदी। र हाम्रो भाउजू रमा पुमा राई हुनुहुन्छ, उहाँ पनि निकै राम्रो नाच्नु हुँदो रहेछ, र छोरी हाम्रो भदैनी पनि निकै निकै राम्रो नाच्नु हुँदो रहेछ है त। हामीले चाहिँ ग्रुप डान्स पनि हेरेका थियौँ। उहाँहरू चाहिँ हरेक विकेन्डमा चाहिँ एकदमै रमाइलो गरेर यो साकेला नाच्नुहुन्छ है। अब उहाँले अगाडि के लेख्नुहुन्छ भन्दाखेरि, सेवा हौवा अनि दर्शन नमस्ते, मैले मान्नुपर्ने अति नै आदरणीय मान्यजन अनि मेरा आफन्तजन साथै परदेशीको सन्देश कार्यक्रम सुनेर बस्नुहुने नेपाली भाषी दाजुभाइ दिदीबहिनीहरूलाई म राजेन्द्र वान्तवा राई पोखरी कान्छा र परिवारबाट ग्रीष्मकालीन अभिवादन भनेर भन्नुहुन्छ दिदी।
1: हजुर हजुर, दाजुलाई कार्यक्रममा स्वागत छ, हामी दुईजनाको नमस्कार छ, मैले अघि स्वागत गर्न भुलेछु। र सधैँ सधैँ यसरी आउनुहुन्छ, सबैलाई नमस्कार, आफ्नो इष्टमित्रदेखि साथी सङ्गी सबै सबैलाई सम्झेर यसरी आउनुहुन्छ, एकदमै खुसी लाग्छ दाजु, फेरि पनि यहाँलाई स्वागत तथा नमस्कार छ।
0: यो समर समय बेलायतमा कति साह्रो व्यस्त छ भनेर चाहिँ उहाँले आफैले प्रश्न गर्नुभएको छ होइन, किन हो कुन्नी, यही समयमा ड्युटी सेड्युल बेग्लै छ, त्यसको बावजुद कुनै पनि शनिबार आइतबार ढुक्कले बस्न नपाउनु पनि एकदमै यहाँ चाहिँ हामीलाई व्यस्त बनाएको छ। हरेक हप्ता विभिन्न कार्यक्रमले गर्दा चटारो छ, हामी किरात राईहरूको त झन् उभौली साकेला सकिएकै छैन भन्नुभएको छ।
1: दाई के गर्नु होइन, काम पनि गर्नु पर्यो, ड्युटीमा पनि जानु पर्यो, त्यो सँगसँगै हामी सोसलाइज पनि हुनु पर्यो, के अब सामाजिक काम हुन्छ, यस्तै रमाइला कार्यक्रम हुन्छ, साकेला छ अहिले, अनि त्यो कारणले पनि निकै व्यस्त हुनु भएको हो। र व्यस्त हुनु पनि एक किसिमले त राम्रो पनि हो,
0: तर
1: कहिलेकाहीँ चाहिँ अलिकति धेरै व्यस्त हुँदा अलिकति ओहो रेस्ट पनि गर्नुपर्छ कि जस्तो लाग्छ, त्यो नै भएको होला जस्तो लाग्यो दाई।
0: हजुर, धेरै व्यस्त भयो भने पनि फेरि धेरै सामानहरू चिजबिजहरू बिर्सने सम्भावना हुन्छ नि, फेरि आफैले आफूलाई बिर्सन बेर लाग्दैन होइन, त्यस्तो चाहिँ नहोला होइन, ओके ठिक्कको हुनु पर्यो, जे पनि के त ब्यालेन्समा हुनु पर्यो नि त होइन र ओके। अब उहाँ अगाडि लेख्नुहुन्छ, ज्यानले कसरत गर्ने समय नपाउने अनि खानु चाहिँ गजबै हुने, यसो उसो खानाकै मेसो हुँदा शरीरको तौल बढेर अनि ब्याङ्कमा चाहिँ ब्यालेन्स घटेर हैरान छ बा भन्नुभएको छ।
1: एकदमै रमाइलो कुरा गर्नुभएको रहेछ, अब त्यो ब्यालेन्स पनि घट्नु होइन, खानु मान्छेको लागि खानकै लागि त हो नि, त्यो पैसा कमाएको पनि, अब त्यो राखिराख्नु पनि बेकार हो, खानु पनि पर्छ तर अलिकति लिमिटमा होइन, अलिकति त्यही नै हो, रमाइलो गर्नुपर्छ त है, कहिले काहीँ हो, फेरि फेरि आउँदैन, त्यसैले बेला बेलामा रमाइलो गरे पनि जाति नै हो। र वेट चाहिँ अलिकति कमै गर्नुपर्छ भन्छन्, तर खानु मन लाग्छ, के गर्नु, त्यही हो समस्या भनेको।
0: हजुर, यो के मतलब म्याक्सिमम् बार्बिक्यू हुन्छ होइन दिदी, सो धेरै वेट बढ्नु नै मेन चाहिँ कारण चाहिँ बार्बिक्यू धेरै खाएर नै हो होइन। अब त्यही अनुसारको कसरत गर्यो भने त केही फरक परेन, तर कसरत भएन भने चाहिँ एकदमै भुँडी लाग्ने सम्भावना हुन्छ है। अब त्यसमा चाहिँ तपाईँले अब विकेन्डमा खाने अनि अरू दिनमा चाहिँ अलिकति स्किप गर्ने त्यो गर्दा नि हुन्छ होइन, ब्यालेन्समा ल्याउन सकिन्छ। अब ब्याङ्कमा धेरै पैसा राख्नु हुँदैन नि दाई, ढुसी पर्छ त्यसैले त्यो

0: भन्दा पनि धेरै काठमाडौँ 28 डिग्री सेल्सियससम्म हुन्छ म्याक्सिमम्. अब झन्डै 6 हप्ता पानी नपरेर हो त्यो चाहिँ भएको, तर जुन लागेपछि पानी पर्न थालेर अहिले 14 देखि 18 डिग्री सेल्सियससम्म भएको छ. अहिले तापक्रम एकदमै ठिक्क छ, झारहरू फुलेर थपक्कै बलेको छ, रुखहरू हरियाली भएर छपक्कै देखिएको छ, अनि धेरै खाएर बोसो लागेर डम्मै छ हजुर भुँडी चाहिँ. अनि अर्को कुरा, नेपाल कप पनि सुरु भएको छ भनेर भन्नुभएको छ.
1: ओहो, एक किसिमले त एकदमै रमाइलो रहेछ, हरियाली पनि होइन अनि भुँडी पनि बढ्नु अनि यतातिर नेपाल कप पनि भएको एक किसिमले रमाइलो पनि भयो, इन्जोय पनि भयो, सबै साथी सङ्गी भाइहरूसँग रमाइलो गर्ने एक किसिमले त्यो पनि भयो, र सबै कुरा मिलेको रहेछ. समर हो होइन, यति बेला त हो हजुरहरू एकदमै फ्रीले इन्जोय गर्ने. चिसोमा त बेसरी चिसो भएर पनि गाह्रो हुन्छ, अहिले चाहिँ समर भएको कारणले इन्जोय गर्नुहोस्, रमाइलो गर्नुहोस्, यही नै भन्न चाहे.
0: अब अर्को, अब विन्टरमा चाहिँ होइन, अब काममा जाँदा पनि अँध्यारै, कामबाट फर्किँदा पनि अँध्यारै हुने अब दिन हुन्छ. सो अहिले नै तपाईँले इन्जोय गर्नुहोला समरमा, होइन दिदी? भुँडी बढ्छ भनेर त्यो चिन्ता नलिनु न, अलिक थोरै थोरै खानुहोस् न होइन, अलिक धेरै झारपातहरू धेरै खानुहोस् होइन, अब है हरियो परियो धेरै खानुहोस्, मासुभन्दा अब मासु मात्र खाएर पनि भएन नि त होइन, मांसाहारी धेरै हुनु भएन, त्यसलाई अलिकति ब्यालेन्समा राखेर त हुन्छ नि, सागपात पनि खानुभयो भने एकदमै ठिक हुन्छ. हजुर, मैले त के गर्छु भने एकदमै टन्न एक दिन खाएँ भने अर्को दिन म स्किप गरिदिन्छु कि, त्यो भयो भने आफ्नो हुन्छ नि मेटाबोलिजम भन्छ होइन हाम्रो नेपालीमा पाचन क्रिया, त्यसलाई पनि सजिलो भयो कि होइन. सो एकछिन भयो भने रेस्ट भयो नि त, अब मसिनलाई त रेस्ट चाहिन्छ भने हामी त मान्छे हो नि त होइन, हाम्रो पनि पेटभित्रको मसिनलाई त कहिले काहीँ रेस्ट चाहिन्छ नि त है, कति काम दिइराख्नु होइन बिचरा, उसलाई पनि त कहिले काहीँ त रेस्ट चाहियो नि त. सो त्यसरी पनि गर्न सकिन्छ,
1: मान्छेले धेरै खानु पनि अहिले एकदमै बिरामीको कुरा पनि गर्नुहुन्छ,
0: एकदमै हजुर,
1: कम खायो त्यति स्वस्थ भइन्छ,
0: स्वस्थ भइन्छ
1: अहिलेकै नयाँ फेरि
0: हो नि, कम खाने अनि कसरत पनि गर्ने
1: हुने भन्ने कुरा छ, त्यो भएर कम खानु भन्छ तर मुखले त खानु मन लाग्छ फेरि,
0: पेट त भरे तर मन भरेन भनिन्छ नि होइन. गत 6 जुनको दिन पुमा राईहरूको साकेला पर्व मनाइएको थियो, त्यसैले जानै पर्यो ससुरालीकोमा भन्नुभएको छ होइन, अब भाउजू पुमा राई भएपछि उहाँको ससुरालीहरूको पनि के त 6 जुनमा प्रोग्राम रहेछ होइन, त्यहाँ पनि जानुभयो. त्यस्तै गरी 13 जुनमा बान्तवाहरूको साकेला हुनाले स्वयं बान्तवा परियो, नगई भएन. र 28 जुनको दिन लन्डन भाषीको यस वर्षको अन्तिम उभौली साकेला छ, त्यसमा पनि आफै एक कामको जिम्मेवारी भएको व्यक्ति भएको हुँदाखेरि अब जानै पर्यो, त्यसैले झनै व्यस्त पो हुने भयो भनेर भन्नुभएको छ.
1: हजुर हजुर, दाइले एकदमै रमाइलो कुरा गर्नुभयो, ससुरालीमा त झन् जानै पर्यो नि होइन, ज्वाइँ भनेर जानु पर्यो, खाना कति मिठो मिठो बनाएर दिनुहुन्छ खानु पर्यो, अर्को दिन भनेको आफ्नै भयो होइन, आफ्नै उसहरूको जानै पर्यो, र अर्को दिन पनि लन्डनमा रहेछ, लास्ट रहेछ, यो पनि रमाइलो गर्नु पर्यो.
0: हजुर हजुर,
1: एकदमै रमाइलो गर्नु होला दाइ, यस्तो रमाइलो दिन पनि कहाँ आउँछ र सधैँ सधैँ आउँदैन, त्यसैले गर्नुपर्छ है त.
0: एकदमै, र जाँदा जाँदै उहाँले गीत रोज्नु भएको छ, गीतको बोल छ, माया अन्तै सारा सक्छौ काँडे तारले बार. हजुर, यो गीत स्वरूपराज आचार्यले गाउनु भएको छ, र यस गीतबाट म सम्झना गर्न चाहन्छु भनेर चाहिँ उहाँले चाहिँ यहाँ आफ्नै जीवनसाथी रमा कुमार राई अनि परिवारलाई माया अनि आशीर्वाद भन्नुभएको छ. त्यस्तै गरी भोजपुरमा हुनुभएको जेठा दाजु र भाउजूलाई सेवा, सुनसरी झुम्कामा बस्नुहुने भाउजू कमलालाई सेवा, त्यस्तै गरी भतिज भतिजीहरू भन्दा सम्पूर्ण पोखरी घरे परिवारमा पनि सम्झना छ, र गाउँले जिल्लावासी धरानवासी आफन्तजन बिएफपिएस गोर्खा रेडियो नेपालका सम्पूर्ण कर्मचारीहरूलाई सम्झना छ. त्यस्तै गरी बेलायतमा बस्नुहुने काका दानबहादुर राई अनि परिवार, रबिन राई, चिरन कुमारी राई, जय कुमार राई, कृष्ण प्रेम बहादुर राई, शिवधोज राई अनि सपरिवारलाई पनि म सम्झन चाहन्छु भनेर भन्नुभएको छ. सधैँ सम्झने नामहरू छन् शर्मिला राई, सुशीला बान्तवा, दर्पण देविका रोदुङ, निला राई, अनिता बान्तवा, सरिता राई, सङ्गीता बायुङ राई, सुनिता पुन, त्यस्तै गरी गौतम बान्तवा, छवि थापा, धनवीर पुन, प्रेमधुज गुरुङ, युक्तप्रसाद श्रेष्ठ, अरुण नदी खत्री, सुम्निमा राई, रमिला बान्तवा, विनिता सुनवार, कृति योञ्जन, सिसम बान्तवा, मान बहादुर लिम्बु, ओम मणि सापकोटा, अमर निर्दोष, राजाराम रायामाझी र कालीबहादुर तामाङ, उहाँहरूलाई भने म कहिल्यै पनि बिर्सिन्न भनेर भन्नुभएको छ. सेवामा राजेन्द्र बान्तवा राई पोखरी कान्छ फेल्थम लन्डन बेलायत भनेर उहाँले पत्र टुङ्गाउनु भएको छ.
1: हजुर हजुर, राजेन्द्र दाईलाई धेरै धेरै धन्यवाद छ, यसरी आउँदै गर्नुहोला, एकदमै रमाइलो पत्र लिएर यसरी आउनुहोला भन्न चाहे सबै सबै इष्ट मित्र आफ्नो घर परिवार परिवार सबैलाई सम्झेर राजेन्द्र बान्तवा राई दाजु जानुभयो। अब उहाँको रोजा

0: हजुर, यो मिठो गीत स्वरूपराज आचार्यले गाउनु भएको गीत सुन्न चाहनुहुने हाम्रा श्रोता हुनुहुन्छ राजेन्द्र बान्तवा पोखरी कान्छा भनेर हामी चिन्छौँ उहाँलाई। दाजुलाई धेरै धेरै धन्यवाद छ, कार्यक्रममा आउँदै गर्नुहोला अनि हामीलाई बेला मौकामा सम्झँदै पनि गर्नुहोला, होइन दिदी?
1: हजुर हजुर, पक्कै पनि निशाले भने जस्तै गरेर आउनु होला है दाजु।
0: हजुर, अब हामी लाग्छौँ कतातिर भन्दाखेरि फेरि युकेतर्फै लाग्छौँ दिदी। अब हामी केबी गुरुङ दाईको पत्रतर्फ लाग्छौँ अनि उहाँ हाम्रो केबी दाई चाहिँ धेरै भयो नेपाल नआउनु भएको, होइन? त्यसैले हामी कार्यक्रम मार्फत उहाँलाई के भन्छौँ भने नेपाल आउँदाखेरि स्टुडियो आउन नभुल्नु होला पनि भन्छौँ।
1: हजुर हजुर, पक्कै पनि निशाले भने जस्तै गरेर आउनु होला है दाजु। पहिल्यै फर्स्टमै हामी यो आग्रह गर्यौँ, यो भन्दै अब केबी दाईको पत्र तर्फ लागौँ। उहाँ भन्नुहुन्छ, नमस्ते सञ्चालक विनोद दाजु, सञ्चालिकाहरूमा नानी मासियो, निशा बहिनी, मिना बहिनी र सुसन बाला दिदी, साथै बिएफबिएस गोर्खा रेडियो काठमाडौँ, युके, ब्रुनाई अनि रेडियो नेपालका सम्पूर्ण सदस्यज्यूहरू लगायत यति बेला परदेशीको सन्देश सुनिरहनुभएका सम्पूर्णलाई म केबी गुरुङको तर्फबाट दुई हात जोडेर नमस्कार भन्नुभएको छ निशा।
0: हजुर, कुम बहादुर गुरुङ दाई, होइन? उहाँ आउनु भएको जहिले पनि मलाई याद आउँछ, पुरानो घरमा आउनु भएको थियो है दिदी। र दाजुले चाहिँ त्यो बेला नयाँ एकदमै प्रोफेसनल क्यामरा ल्याउनु भएको थियो अनि हामीलाई फोटो खिच्नुभयो उहाँले, है? सबैजनाको फोटो खिच्नुभयो भनौँ न ग्रुपमा, अनि पछि हेर्दाखेरि त मेमोरी कार्डै ल्याउनु बिर्सिनु भएको रहेछ। हजुर, त्यो बेलाको त्यो चाहिँ मलाई कहिले पनि बिर्सिदिनँ मैले, है दिदी? एकदम त्यो मानसपटलमा मलाई घुमिरहेको छ कि केबी दाईको नाम आउने बित्तिकै। अब अहिलेको जस्तो हुन्छ नि आइफोनको जमाना थिएन त्यो बेला, होइन? प्रोफेसनल क्यामरा भनेको नै एकदमै ठुलो थियो त्यो बेला। सो त्यहाँबाट चाहिँ हामीले फोटो लिएका थियौँ है। त्यो कुरा चाहिँ घरिघरि मेरो दिमागमा आइरहेको छ कि केबी दाईको नाम आउने बित्तिकै।
1: हजुर, मलाई पनि एकदमै हाँसो लाग्यो।
0: कुम दाई, तपाईँ कहाँ हुनुहुन्छ? धेरै भयो तपाईँले पत्र पनि नलेख्नु भएको, यो पत्र पनि धेरै पछि आएको छ, होइन? र अहिले कुन ठाउँमा हुनुहुन्छ त्यो पनि हामीलाई मजाले उल्लेख गरेर लेख्नु होला। अब युके मात्रै भन्छौँ तर युकेको कुन ठाउँमा बस्नुहुन्छ त्यो चाहिँ अलिकति हामीलाई क्लियर छैन, होइन? कार्यक्रममा स्वागत छ अनि हामी दुवैजनाको नमस्कार पनि छ दाजु।
1: हजुर, यो भन्दै उहाँले फेरि लेख्नु भएको छ, केही साथीभाइ नर नातालाई सम्झन चाहन्छु। सम्झनामा हजुरहरू चारैजना बिएफबिएस गोर्खा रेडियो नेपाल, युके, ब्रुनाई अनि रेडियो नेपालका सम्पूर्ण सदस्यज्यूहरू लगायत निमा सेलियर दिदी क्यालिफोर्निया, गीतकार रञ्जना राई र उहाँका श्रीमान सन्तोष राई, सङ्गीता राई, सम्धिनीज्यू, निर्मला राई बहिनी, निलम बहिनी, साधुराम दाई, विजय भाउजू, चन्द्र दाई, जुम्ल्या दाजु भाइ, राम लक्ष्मण दौतरी, विशा गुरुङ, गङ्गा सोल्टी, मनु राई बहिनी र विशु भाइ हङकङ, ज्ञान बहादुर सोल्टी, बुद्धि प्रसाद गुरुङ दाई क्याम्बरली, चन्द्र प्रसाद दाई र इन्दु भाउजू, फान बोरो, यामदास मुलिछा दाई, दाई प्रेमध्वज गुरुङ, दामिनी गुरुङ आयरल्यान्ड, शिव गुरुङ दिदी, क्याप्टेन देव घले दाई, तुलसी भाउजू, महेन्द्र गुरुङ सोल्टी अस्ट्रेलिया, दर्पण देविका राई बहिनी, विनिता सुनवार परदेशी, घिमिरे माइलो र यति बेला कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्णलाई समर्पित गर्दै बिदा हुन चाहन्छु। अन्तमा तपाईँहरूकै रोजाइमा कुनै एउटा गीत सुनाइदिनु भए आभारी हुने थिए। हवस् त, धन्यवाद भनेर कुम बहादुर गुरुङ अथवा केबी गुरुङ लमजुङ जिल्ला गाउँ भाचोक बेसी कुमलिङ हाल भने युके भनेर लेख्नु भएको छ।
0: हजुर, बेसी सहर लमजुङ, होइन? हाम्रो दाजुको गाउँ। हजुर, त्यहाँ बस्ने दाजुभाइ दिदीबहिनीहरू तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने हाम्रो कुम बहादुर गुरुङ दाईलाई अवश्य पनि चिन्नुहुन्छ होला, होइन? अब उहाँले कुनै पनि गीत रोज्नु भएको छैन दिदी, त्यसैले हाम्रै रोजाइमा राखेका छौँ बतासै सरसर, शक्ति चन्द र अनु चौधरीले गाउनु भएको छ। निकै चड्की गीत छ है दिदी?
1: एकदमै।
0: हजुर, चड्की गीत, अनि हाम्रो कुम दाई पनि एकदमै चड्की हुनुहुन्छ। आशा गर्छौँ हामी यो गीत सुन्दै उहाँ नाच्नु पनि हुन्छ होला, होइन?
1: पक्कै पनि, उहाँ लगायत सम्पूर्ण हाम्रा श्रोताका लागि भन्दै यो गीत सुनौ है त।
0: हजुर।

0: रेडियो हजुर BFBS गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम परदेशीको सन्देश. हजुर, परदेशको सन्देश घरदेशमा अनि घरदेशको सन्देश परदेशमा पुर्याउने यो एक मात्र कार्यक्रम हो परदेशीको सन्देश. छोटो विश्रामपछि पुनः तपाईँको स्वागत गर्छौँ हामी र तपाईँको सेवामा हामी हाजिर भइसकेका छौँ. मेरो नाम हो निशा गुरुङ र मलाई साथ दिँदै हुनुहुन्छ दिदीले.
1: मेरो नाम हो मीना थापा.
0: हजुर, हामी त आइसकेका छौँ अब छोटकरीमा ठेगाना पनि भन्छौँ दिदी.
1: हजुर, ढिला नगरी अब ठेगाना दिनुपर्छ. ठेगाना यस प्रकार छ: कार्यक्रम परदेशीको सन्देश, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल, र BFPO ठेगाना BFBS नेपाल SQ बिजेन BFPO 4, इमेल आइडी bfbsgorkha@bfbs.com, र हाम्रो फोन नम्बरहरू छन् 54 28 055 54 37 364 र 54 33 930. हाम्रो फोन नम्बर हो.
0: हजुर, यी तपाईँ हाम्रा सम्पर्क नम्बर, र यही नम्बरमा फोनमा चाहिँ हाम्रो नियमित श्रोता आइसक्नु भएको छ मिना दिदी. एकदमै चिर परिचित श्रोता हुनुहुन्छ. उहाँ को हुनुहुन्छ भन्ने कुरा भने हामी एकछिनमा यहाँहरूलाई भन्छौँ. सुरुवातमा उहाँलाई स्वागत गरौँ हुँदैन दिदी?
1: ल, स्वागत.
0: हजुर हजुर, नमस्कार दाई.
2: नमस्कार नमस्कार. निशा गुरुङ बहिनी अनि हाम्रो मिना थापा. म नवलपुरदेखि ओममणि सापकोटा. है त,
0: ओहो, नवलपुरबाट हाम्रो ओममणि सापकोटा दाजुसँग आज हामी दोहोरो कुराकानी गर्छौँ.
1: हजुर हजुर, ओममणिजी यहाँलाई स्वागत छ कार्यक्रममा. नमस्कार पनि छ. सन्चै हुनुहुन्छ नि?
2: हजुर, तपाईँहरू दुवैजनालाई अनि हाम्रो BFBF गोर्खामा तपाईँहरू जति पनि कार्यरत आरजीहरू हुनुहुन्छ तपाईँहरू सम्पूर्णमा एकमुष्ट मेरो तर्फबाट मिठो सम्झना साथै नमस्कार. हाम्रोतिर समग्रमा अब गर्मी छ मिनाजी, एकदम अत्याधिक. अब एकछिन पछि हावा चल्न सुरु हुन्छ. अरू त समग्रमा सबै राम्रै छ भनौँ है त.
1: हजुर हजुर, नवलपुरमा गर्मी त एकदमै छ होला र सँगसँगै पानी पर्ने अनि हावा चल्ने गर्छ होइन?
2: हजुर, बेलुका पख एकदम तुफान. तपाईँको यो अहिले त नयाँ नयाँ मोडलहरूको घरको ढलाइ गरेर माथि टस लगाएको छ, त्यो चिनको छानाहरू उडाउनेहरू त्यस्तो किसिमले पनि आइराखेको छ है. तर हाम्रोतिर त त्यस्तो क्षति नोक्सान त गरेको छैन, अन्त अन्त त गऱ्यो भन्ने सुन्नुमा आएको छ है त.
0: ओहो, भनेपछि हुरी बतास आउने क्रम पनि जारी नै छ होइन दाजु?
2: हजुर हजुर, हाम्रो त्यो अझ बढी त हाम्रो त्यो एकजना हुनुहुन्छ, तपाईँसँग पनि कुरा गर्नुभएको थियो होला. मेरो घरदेखि ठ्याक्कै दाउन्नेको फेदीमै पर्छ तपाईँको त्यो सार्जन महत्त्व भन्ने हुनुहुन्छ, उहाँको घरतिर त एकदम तुफान आउँछ. अघि नै मलाई फोन गरिसक्नु भएको थियो.
0: केयर गर्नुपर्ने भयो होइन दाजु?
2: हजुर हजुर, पक्कै पनि एकदम. यहाँ त तपाईँको अब यो कपडाहरू भयो केही चिजहरू पहिले नै अब सबैले सतर्क गरिसकेछन्. अब तपाईँको त्यस्तो झडाङ्ग्रा झुडुङ गर्छ अनि कोही दिन लाइनै हुँदैन अनि अबेला राति आउँछ अनि लाइन आइदिएन भने साह्रै समस्या हुन्छ क्या बालबच्चा भएको र वृद्धहरूको लागि, अनि हामीलाई पनि समस्यै हुन्छ भनौँ न. अब मिडियाहरू सुन्ने, टेलिभिजन सुन्न पाइँदैन अनि बन्दको बन्दै हुन्छ कि. बुटोलबाट तपाईँको नारायणघाटसम्मको बाटो चाहिँ डाउनलेमा गडबड थियो, अहिले गौतम बुद्ध जन्मस्थल जानलाई त एकतर्फी बाटो सरेर एकदम राम्रो भएको छ है त. यो पनि हजुरहरूलाई मैले जानकारी गराएँ, एकतर्फी बाटो चाहिँ क्लियर भएको छ.
0: एकदमै खुसी लाग्यो हामीलाई पनि. र ओम दाई, अब पहिला चाहिँ तपाईँले कार्यक्रममा भाग लिँदाखेरि एकतर्फी मात्र बोल्नुहुन्थ्यो होइन, फट्टा बोलेर सकाइदिनुहुन्थ्यो. अब आज कस्तो लागिरहेको छ दोहोरो कुराकानी गर्दाखेरि?
2: अब यो दोहोरो कुरा गर्दाखेरिको त तपाईँहरूसँग अब एउटै कोठामा एउटै टेबुलमा, उतापट्टिको टेबुलमा तपाईँ, यतापट्टिको टेबुलमा म बसेर अनि चियाको गिलास चिया खाँदै गफ गरे जस्तै आनन्द आइरहेको.
0: हजुर हजुर, एकदम आनन्द हामीलाई पनि लागिरहेको छ र एकदम खुसी लागेको छ है ओम दाई. अब तपाईँहरू जहाँ जहाँ हुनुहुन्छ त्यहाँ चाहिँ अलिकति गाह्रै छ अहिले, हुन्छ नि यो हुरी बतास होइन, अनि तपाईँले भने जस्तै एकदमै हावा हुरी चल्ने, पानी पर्ने भइरहेको छ. सो तपाईँहरूले आफ्नो ख्याल राख्नुहोला है. यसो ससाना नानीहरू छन् भने उहाँहरूलाई पनि अलिक केयर गर्नुहोला. घर बाहिर जाँदाखेरि अलिकति होसियारीपूर्वक सबैको इन्तजाम गरेर जानुहोला.
2: सबै पनि भनौँ, स्कुलबाट त अब बोर्डिङमै हालिन्छ के अरे, बोर्डिङकोले त गाडीमै ल्याउँछन्, घरै ल्याएर छोडिदिन्छन्, त्यही पनि केयरफुल त गर्नुपर्छ.
0: पक्कै पनि
2: छुट्टीको दिनमा आदि अलिकति खतरा छ कि, तपाईँको अलिकति 14-15 बालबच्चाहरू तपाईँको हाम्रो नजिकै नारायण नदी छ त्यसमा पौडी खेल्न जाँदाखेरि एक दुईजना बच्चाहरू पनि बित्यो क्या तपाईँको त्यस्तै घटना.
0: हिजो
2: भर्खरै पोखरा फ्यावतल पनि पर्यो नि त एकजना 20 वर्षको केटा.
0: भनेपछि अलिक गर्मी बढेको छ अनि यो गर्मी छल्नको लागि पौडी खेल्न जाँदाखेरि बालबच्चाहरूलाई अलिकति जोखिमै छ. अब केही हप्ता अगाडि हामीले पनि सुन्यौँ होइन दाजु यो समाचार, एकदमै दुःख लाग्यो यो सुन्दाखेरि. अब यो घटनाहरू नघटोस् भन्ने हामी चाहन्छौँ, त्यसको लागि अब अभिभावकहरूले पनि एकदमै राम्रो तरिकाले चाहिँ आफ्नो बालबच्चाको केयर गर्नुपर्ने हुन्छ होइन, कहाँ जाँदैछ
2: त्यो बालबच्चा अभिभावकले पनि गर्नुपर्छ. अनि तपाईँको यस्तो सम्बन्धमा अलिकति शिक्षकहरूले पनि, बोर्डिङ भए पनि अथवा सरकारी भए पनि, यो सम्बन्धमा नि अलिकति शिक्षकहरूले पनि अलिअलि तपाईँको चाहिँ त्यसरी सिकाइदियो भन्सुन गर्यो भनेदेखि अलिकति सचेत पनि हुने थियो होला जस्तो पनि लाग्छ क्या मलाई त.
0: ध्यान पुर्याउनु पर्यो होइन दाजु.
2: हजुर हजुर पक्कै पनि.
0: ओके, अब जाँदा जाँदै कार्यक्रम परदेशीको सन्देशमा तपाईँ साथीभाइलाई सम्झन चाहनुहुन्छ होला. ल अब सम्झनुहोस् न, साथीहरू कता कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ होला होइन. अब अहिले त असार पनि लाग्न लाग्यो, व्यस्त पनि हुनुहुन्छ होला.
2: अब सम्झिनु पर्दाखेरि त सर्वप्रथम त तपाईँहरू बिएपिएफमा कार्यरत जति पनि तपाईँहरू आरजीहरू हुनुहुन्छ सम्पूर्णमालाई एकमुष्टमा मैले मिठो सम्झना साथी नमस्कार. अनि मेरो साथीहरू भन्नुपर्दा नरेन्द्र रिमाल स्याङ्जा, अनि हाम्रो सुमी लिम्बू तेह्रथुम, सार्जन महतो नवलपुर, रामबहादुर खड्का, नगेन्द्र रिजाल, बिमला एम्फू मुना मुखिया राई, बिमला एम्फू धनकुटा, अनि हाम्रो रामबहादुर खड्का, अनि धनवीर पुन, म्याग्दी घोडेपानी, छवि थापा गुल्मी, सुखराम लामा दक्षिणकाली, निशा लामा दोलखा चरीकोट, अरुण नदी खत्री पार्सीकोट, गगन तेह्रथुमे कान्छा धरान, आशिष नयन काठमाडौँ लगायत लगायत अब सम्पूर्ण साथीहरूलाई नै भन्दै म हजुर
0: हजुर बिदा त हुनुहुन्छ. तर अब जाँदा जाँदै कुन गीत सुन्न चाहनुहुन्छ दाजु?
2: कुलेन्द्र विश्वकर्माको चौतारीलाई सर र पिपल छाया भयो मलाई सधैँ अधुरो माया भयो भन्ने सङ्गीत राखिदिनुहोस् न.
1: राम्रो गीत गाउनु भयो. ल ओम मणि सापकोटाजीलाई कुराकानी भयो, एकदमै मिठो कुराकानी भयो, रमाइलो कुराकानी भयो. आज एकदमै खुसी लाग्यो. यहाँलाई धेरै धेरै धन्यवाद छ.
0: धन्यवाद दाजु.
1: यसरी कुरा गर्दै गरौँला है त ओम मणिजी.
2: हस्त नमस्कार.
0: नमस्कार, शुभ दिन, बाबा.

0: हजुर, ओम मणि दाजु हुनुहुन्छ नवलपुरबाट, होइन? हामीलाई जहिले पनि सम्झनुहुन्छ, हरेक हप्ता हामीलाई फोन गर्नुहुन्छ र एक हप्ताको अन्तरालमा भाग लिनुहुन्छ दिदी है. र आज पनि हामीले उहाँलाई फोन मार्फत नै यो वार्ता गऱ्यौँ र दुईतर्फी वार्ता एकदमै रमाइलो भयो. उहाँले सुन्न चाहनुभएको गीत पनि हामी राख्नेछौँ दिदी.
1: हजुर हजुर, पक्कै पनि. अब ओम मणि सापकोटाजीले रोज्नु भएको गीत राख्दै अब गीततर्फ नै लागौँ, होइन निशा?
0: हजुर.

0: दिदी ओमनि दाजुले मगाउनु भएको गीत त निकै मार्मिक रहेछ होइन?
1: हो नि,
0: निकै राम्रो पनि लाग्यो, एकदमै यो लोक फ्लेभरमा छ र एकदम स्लो टाइपको होइन, मजाले यो चाहिँ घाँस दाउरा गर्दाखेरि गाउने खालको अनि सुन्ने खालको गीत छ होइन? अब हामी अन्ततिर आइसकेका छौँ दिदी, र अन्तिम पत्र मेरो हातमा परेको छ। उहाँ हुनुहुन्छ, पत्र पठाउने श्रोता हुनुहुन्छ अरुण नदी खत्री। उहाँको ठेगाना चाहिँ पासीकोट नारायणथान उज्यालो बस्ती भनेर लेख्नुहुन्छ है दिदी।
1: पक्कै पनि अरुण नदी खत्री जी आउनु भएको छ, उहाँलाई
0: निशा गुरुङ, सुसन बालाजी, विनोद खड्काजी, आरती लम्साल, निरा राणाबाट, मिना थापा, तुलसी बस्नेत, कृष्ण शर्मा र प्राविधिक मित्र नर्जङ गुरुङमा बुढा नीलकण्ठ पासीकोट उज्यालो बस्तीदेखि नमस्कार छ भनेर भन्नुहुन्छ।
1: हजुर हजुर, अरुणी खत्रीजी यहाँलाई कार्यक्रममा स्वागत छ। हामी दुईजना छौँ आज, विनोद दाजु हुनुहुन्न, त्यसैले दुईजनाको नमस्कार, कार्यक्रममा स्वागत छ। र सबै स्टाफहरूलाई सधैँ सम्झिनुहुन्छ, उहाँहरूको पनि नमस्कार र कार्यक्रममा स्वागत छ। सन्चै आरामै हुनुहुन्छ होला। र अस्ति नैको कुरा गर्दा निशा हुनुहुन्थ्यो होइन, अरुण नदीजी आउनु भएको थियो क्या त्यतिखेर पनि।
0: हजुर हजुर,
1: जे होस् एकछिन गफ गऱ्यौँ होइन, अनि उहाँले फोटो पनि खिच्न भन्नुभयो अनि खिचेर जानु भएको थियो, बाटोमा पसेको नि भनेर आउनु भएको थियो।
0: हजुर, यता काम पर्दाखेरि बाटो पर्यो भने चाहिँ अवश्य पनि आउनु होला अरुण जी, मिठो कफीको चुस्कीसँगै हामी कुराकानी गरौँला होइन त। हजुर, अब उहाँ अगाडि लेख्नुहुन्छ, मेरो 2040 सालको पत्र मित्र साथी युक्त प्रसाद श्रेष्ठ, जेठ 11 गते सोमबारको दिन बेलुका 4:30 बजे मेरो घरमा आउनु भएको थियो, उहाँसँग मेरो दोस्रो भेट भयो भनेर भन्नुहुन्छ।
1: एकदमै खुसीको कुरो हो नि त होइन।
0: हजुर,
1: 40 वर्ष अघिको पत्र मित्र, ओहो धेरै लामो रहेछ, एकदमै खुसी लाग्यो अरू नदीजी। अस्ति आउनु भएको थियो क्यारे होइन, यहाँ पनि
0: आउनु
1: भएको थियो, त्यहाँ पनि जानुभएछ, हजुरलाई भेट्नु भएछ, एकदमै खुसी लाग्यो।
0: हजुर
1: नदीजी,
0: विक्रम सम्बत 2040 सालदेखिको पत्र मित्र साथी भनेपछि त
1: है
0: अहिले 2083 साल छ, कति वर्ष भयो त, 43 वर्ष नै भइसकेछ। ओके, अब उहाँ अगाडि लेख्नुहुन्छ, जेठ 23 गते शनिबारको दिन म नेपाली शिक्षा परिषदको अमृत महोत्सव वर्ष 2082-83 अवसरमा नेपाली भाषाको श्रीवृद्धिमा नेपाली शिक्षा परिषदको योगदान विषयक प्रवचन समारोहमा सहभागी हुन लेखनाथ साहित्य सदन 16 खुट्टे पुगेको थिएँ भनेर प्रोग्राममा भाग लिनुभएको थियो अथवा जानुभएको थियो, त्यो कुरा गर्नुभएको छ दिदी। अब यस कार्यक्रम मार्फत स्याङ्जाका नरेन्द्र रिमाल, बिरगन्ज गहवा बस्नुहुने पुरानो मित्र कुर्बान हवारी, कोहलपुर बाँके बस्नुहुने युक्त प्रसाद श्रेष्ठ र महानन्द ढकाल, जुम्ला बस्नुहुने पुरानो पत्र मित्र साथी पत्रकार नवराज शाही, इलाम बस्ने स्टार अमृत लिम्बू, बेलायतमा बस्नुहुने मेरो पहिलो पत्र मित्र साथी किरण भट्टराई सानुकाजी र थालुमान माबो, बर्दिया बस्नुहुने पुरानो पत्र मित्र साथी प्रभात सुवेदी, पालुङ शिखरकोटका मित्र राजाराम रायमाझी, गीता कार्की, उमेश रेग्मी, सरस्वती राई, प्रभा महत, राम बहादुर खड्का, ओममणि सापकोटा, सिमला चिम्सी राई, बिमला याम्फु, पञ्चा खजुम पारघरी, सुनिल निर्दोषी पारघरी, त्यस्तै गरी नानु करुणा, सामना तामाङ, दर्पण देविका रुदुङ, रौतहट बस्नुहुने राम पुकार राई, बेलायत बस्नुहुने राजेन्द्र बान्तव राई, छवि थापा, धनवीर पुन, सबिना मगरमा धेरै धेरै सम्झना छ, भनिदिनु होला है भनेर भन्नुभएको छ।
1: ओहो, सबै धेरैजना अरुण नदीजीको धेरै साथीभाइहरू हुनुहुन्छ, लामो लामो पत्र मित्रका साथीहरू लगायत होइन, भर्खरका भएका धेरै साथीहरू हुनुहुन्छ, सबैलाई सम्झिनु भयो, एकदमै खुसी लाग्यो, यसरी आउँदै गर्नुहोला अरुण नदीजी।
0: अब जाँदा जाँदै अरुणजीले अरुण थापाकै गीत रोज्नु भएको छ, अरुण थापाले गाउनु भएको म रोए पनि तिमी हाँसिदिनु बोलको गीत सुनाइदिनु होला भन्नुभएको छ, अनि उहाँले यो चाहिँ के छ त भन्दा मुक्तक लेखेर पठाउनु भएको छ दिदी।
1: उहाँको भावना भनौँ होइन,
0: अब मुक्तक वाचन गर्ने, अब मुक्तक वाचन गर्ने पालो चाहिँ मिना दिदीको छ,
1: अब ढिला नगरी वाचन गरिहालौ है त। म भन्दा ठुलो मान्छे कोही छैन भनेर जिद्दी नगर, म भन्दा ठुलो मान्छे कोही छैन भनेर जिद्दी नगर, अरूलाई फुर्ती लगाएर हिँड्ने कहिले नगर, त्यही घमण्डको मातले गर्दा तुप्पिन्छौ तिमी, त्यही घमण्डको माध्य गर्दा तुप्पिन्छौ तिमी, नहुने र नपत्याउने काम कहिले पनि नगर, नहुने र नपत्याउने काम कहिले पनि नगर।
0: एकदमै राम्रो कुरा लेख्नु भएको छ। मै हुँ भन्ने मान्छेहरूलाई होइन जोले गर्नुहुन्छ, अलिकति ओभर स्मार्ट, अलिकति हुन्छ नि इगो भएको मान्छेहरूलाई चाहिँ अलिकति यो कुराले चाहिँ केही मात्रामा छुन्छ नै,
1: कहीँ पनि छुन्छ। अनि उहाँले एउटा हरप पनि लेख्नु भएको छ, सानो छँदा बाले भन्थे पढेर खाँदैन यसले, सानो छँदा बाले भन्थे पढेर खाँदैन यसले, त्यसैको नराम्रो परिणाम भोग्दैछु यसले, त्यसैको नराम्रो परिणाम भोग्दैछ यसले, परिवारमा नपढ्ने यही मात्रै जन्मियो, परिवारमा नपढ्ने यही मात्रै जन्मियो, अहिले रोजगारी कहीँ पाउन सकेन यसले।
0: त्यसो भए बालाई भन्नु पर्थ्यो नि त म खाएर पढ्छु भनेर कि कसो कि अगाडिको हरफहरू निकै मन छोयो मलाई होइन। अब यसमा के छ भन्दाखेरि हामीले एउटा इक्जाम्पल पनि लिन सक्छौँ नि त होइन, जङ्गलको राजाको हो त सिंह हो नि होइन, जङ्गलको राजा सिंह को एक दिन त मृत्यु हुन्छ
1: पक्कै पनि
0: है। मृत्यु भएपछि त्यो सिंहको जुन शरीर हुन्छ, मृत्यु भएको शरीर, त्यो शरीरलाई केले खान्छ त दिदी? कमिलाले,
1: किरा फट्याङ्ग्रा खाइदिन्छ
0: एकदमै। अब ठुलोमा त सिंह छ तर कमिलाले त खाने भयो नि त ठुलो भए पनि होइन। सो घमण्ड कसैले पनि गर्नु हुँदैन होइन, आखिर मरेर लाने चोला हो, सो एक दिन त जानै पर्छ। सो एकछिनको लागि आएको यो संसारमा यो एउटा स्टेज हो कि होइन, हामी चाहिँ के त पात्र हौँ, कतिन्जेलसम्म बाँच्छौँ, कहिले लेखिएको छ, अब जाने समय कसैलाई थाहा हुँदैन होइन। सो यो दुई दिनको जिन्दगीमा किन तेरो मेरो, किन घमण्ड, किन इगो होइन, किन ओभर स्मार्ट, किन एटिच्युड, यो सबै कुरा मलाई एकदमै फगत लाग्छ कि दिदी है। सो तपाईँले भनेको कुरा एकदमै सही गर्नुभएको छ, म भन्दा ठुलो मान्छे कोही छैन भनेर जिद्दी नगर होइन। सो अब नहुने र नपत्याउने काम पनि कहिले पनि नगर भनेर भन्नुभएको छ। कर्म हो नि त, तपाईँले अब ढाँट्नु भयो, छल्नु भयो, कसैको आत्मा रुवाउनु भयो भने अवश्य पनि कर्मको फल त पाउने नै भयो होइन।
1: सो अगाडि र पछाडि मात्रै हो, एक दिन त पक्कै पनि पाउँछ
0: र पर्ख र हेर हुन्छ कि होइन, पर्खिने हो अनि हेर्नुपर्छ र जसले सहन्छ ऊ रहन्छ होइन, त्यो पनि याद राख्नुपर्छ। र अर्को कुरा के छ त भन्दाखेरि, तपाईँले अब एकदमै हुन्छ नि उमेर हुँदासम्म अथवा तपाईँको हुन्छ नि एकदमै धेरै पैसा छ, धेरै धनी हुनुहुन्छ, तपाईँले घमण्ड गर्नुहुन्छ, तर एक दिन न एक दिन करोडपति पनि रोडपति भएको त हामीले देखेका छौँ नि होइन।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणको लागि बेजिङ पुग्नु भएको छ। उहाँ गए राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो। बेजिङ स्थित विमानस्थलमा उहाँलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभयो। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आजै साँझ एक स्वागत समारोह आयोजना गर्दैछ। समारोहमा उहाँले नेपाली समुदायसँग अन्तर्क्रिया समेत गर्नुहुने दूतावासले जनाएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनका साथै चिनिया उद्यमी व्यवसायीसँग पनि छलफल गर्नुहुने कार्यक्रम छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्कनुहुने कार्यक्रम छ। कैलालीको गोदावरी नगरपालिका चार स्थित गोदावरी सामुदायिक वन अन्तर्गतको गाईमारे चुरी वन क्षेत्रमा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको विषयमा डिभिजन वन कार्यालयले स्पष्टीकरण दिएको छ। कार्यालयले आज पत्रकार सम्मेलन गरी वनका कर्मचारीले जानाजान र नियतवश भिरबाट टेम्पो नखसालेको दावी गरेको हो। कार्यालयका अनुसार भिरतर्फ धकेलिएको टेम्पो चल्ने अवस्थामा नभएको, चक्का तथा इन्जिन पूर्ण रूपमा बिग्रिएको, वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको टहराको रूपमा प्रयोग हुँदै आएको कबाडी संरचना थियो। एक महिना अघि ती संरचना हटाउन निर्देशन दिएको थियो। यद्यपि केही छाप्राहरू हटाइए पनि घनश्याम धामीले प्रयोग गर्दै आएको टेम्पो भने हटाउन अटेर गरिएको जनाइएको छ। यसअघि पनि वन कर्मचारीले उक्त टेम्पोलाई धकेलेर सम्बन्धित व्यक्तिको घरसम्म पुर्याइदिएको भए पनि पछि पुनः सोही स्थानमा ल्याइ पसन्द सञ्चालन गरिएको कार्यालयले जनाएको छ। आज विश्व रक्तदाता दिवस। मानवताको लागि एक थोपा रगत, रक्तदान गरौं जीवन बचाऊ नाराको साथ विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै निशुल्क तथा स्वैच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन 14 यो दिवस मनाइन्छ। विश्व स्वास्थ्य संगठन WHO सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वव्यापी रूपमा सुरक्षित रगतको आपूर्ति सुधारतर्फ उल्लेखनीय प्रगति भए पनि सुरक्षित रगतमा पहुँचका दृष्टिले अझै ठूलो असमानता कायम छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बिर विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज इरानमाथिको युद्ध रोक्ने सम्झौतामा हस्ताक्षर हुन सक्ने आशा व्यक्त गर्नुभएको छ। ट्रम्पले सम्झौतामा हस्ताक्षर भएपछि हुर्मुज जलमार्ग सबैको लागि खुल्ला हुने र अमेरिकाले अन्तत इरानको आणविक सामग्री प्राप्त गर्ने दावी समेत गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था अल जजिराले जनाएको छ। इरानले भने आगामी दिनहरूमा हस्ताक्षर हुन सक्ने सम्भावना रहे पनि अहिले नै सम्झौता हुने समय स्वीकार गरिसकेको छ। इरानले कुनै पनि युद्धविराम सम्झौता लेबनानसम्म विस्तार हुनुपर्नेमा जोड दिएको छ। इजरायली सेनाले दक्षिणी लेबनानमा घातक आक्रमण जारी राखेको छ। जारी आक्रमणको कारण दक्षिणी लेबनानमा धेरै विस्फोटहरू भएका अधिकारीहरूले बताएका छन्। इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि समारोह आउँदो July 4 तेहरानमा सुरु हुने र July 9 अन्त्येष्टि गरिने तय भएको इरानका सञ्चार माध्यमहरूले जनाएका छन्। अब खेलकुद। विश्वकप अन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्कीलाई 2-0 पराजित गरेको छ। आज हुने अर्को समूह ईको खेलमा जर्मनी र कुराकाओ बीच राति 10:45 प्रतिस्पर्धा हुनेछ। यसअघिको खेलमा हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता 2026 सुखद सुरुवात गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह सीको खेलमा स्कटल्याण्डले हाइटीलाई 1-0 गोल अन्तरले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुख सुखद सुरुवात गरेको हो। 28 वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डले जितसँगै शीर्ष 3 अङ्क जोडेको छ। स्कटल्यान्डले पछिल्लो पटक सन् 1998 विश्वकप खेलेको थियो, त्यसपछि लगातार छनौट हुन सकेको थिएन। यसअघि गैराती भएको अर्को खेलमा स्विजरल्यान्ड र कतारले 1-1 गोलको बराबरी खेलेका थिए। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
6: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
7: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
8: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
7: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
8: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनु पर्छ।
7: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
8: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
7: वैदेशिक रोजगार बोर्डको सचिवालय।
9: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
10: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
9: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
10: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
9: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
10: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
9: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
10: फोन नम्बर 542-13-59।
11: पारदर्शिता, जवाबदेता र सदाचार प्रवर्धनका लागि जवाबदेताका औजारहरू, सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
12: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाफदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
11: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
13: नमस्ते झाँक्री दाई।
14: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
13: हेर्नुहोस् न झाँक्री दाई, 2 दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
14: यो बाबुको मैले नारी पनि हेर्यो, आगर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
13: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
15: नहातिनुस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्।
13: हस् डाक्टर साहब।
15: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ। समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 जना संक्रमित मध्ये 1 जनाको मृत्यु हुने र अर्का 1 जनाको पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 महिनाको उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश नेउपाने
1: अनि म चित्रकला चौहान।
0: कृषि पत्रिकाको सुरुमा जंगलमै शिविर राखेर गरिन्छ भीरमौरीको मह शिकार सम्बन्धी अन्नपूर्ण पोस्टमा प्रकाशित समाचार। गोर्खाको धार्चे गाउँपालिका चार लाप्राकका युवाहरू केही दिनदेखि राशन पानी ओड्ने ओछ्याउने बोकेर लेकतिर पुगेका छन्। उनीहरूको नेतृत्व स्थानीय गोठ समिति र वन समितिहरूले गरेका छन्। उनीहरू दिनभर भीर पहरामा झुन्डिएर मह काट्छन्, दामाशाहीले मह बाँड्छन् अनि साँझ परेपछि क्याम्पमा गएर बास बस्छन्। भोलिपल्ट फेरि उही कार्यक्रम दोहोरिन्छ। उत्तरी गोर्खाका विभिन्न भीर पहरामा यति बेला भीरमौरीको मह शिकार गर्ने सिजन सुरु भएको छ। लाप्राक मात्र होइन, धार्चे गाउँपालिका एकको हुलचुक, ओडा नम्बर दुईको रुन्चेत, ओडा नम्बर तीनको खोर्ला, उहियाका दर्जनौ भीरहरूमा पनि धमाधम भीरमौरीको मह काट्ने काम भइरहेको स्थानीयवासीको भनाइ छ। एक दुई जनाले मात्र मह शिकार गर्न सम्भव छैन, त्यसैले गाउँका हरेक घरधुरीबाट गएका युवाहरू सामूहिक रूपमा मह शिकार गर्ने गर्छन्। कसैले रात साँझ चोरी गरेर मह शिकार गरेमा कारवाहीको भागीदार बन्नुपर्ने ओडा अध्यक्षको भनाइ छ। अहिले ओडा नम्बर तीनको निम्रुक खोलाका विभिन्न 13 भीरमा भीरमौरीको मह काटिसकिएको ओडाध्यक्ष शेरबहादुर तामाङले जानकारी दिनुभयो। धार्चे गाउँपालिकाको सबैभन्दा धेरै भीरमौरीको मह पाइने हाम्रै ओडा हो। उहाँले भन्नुभयो, निम्रुङ खोलाको ठाउँ ठाउँमा मह शिकार गरिन्छ। अहिलेसम्म 13-14 ठाउँमा मह शिकार गरिसकिएको छ। मह शिकार गर्न गाउँबाट धेरै टाढाको भीर पहरामा जानुपर्ने हुँदा धेरै दिन जंगलमै बास बसेर मह शिकार गरेका उहाँले बताउनुभयो। गाउँका युवाहरू राशन पानी लुगा कपडा बोकेर 6-7 दिन जंगलमै बास बसेर मह काडे। उहाँले भन्नुभयो, सबैभन्दा धेरै 21-22 गोला हुने ठाउँमा यसपटक मह नपाइएकाले त्यहाँ चाहिँ काडेका छैनन्। अरू ठाउँमा भने साबिकै मह पाइएको उहाँको भनाइ छ। त्यस्तै ओडा नम्बर 4 10-15 धेरै भीरमा भीरमौरीको शिकार गर्ने गरिन्छ। त्यहाँका 6-7 ठाउँमा मह शिकार गरिसकिएको ओडाध्यक्ष किसान गुरुङको भनाइ छ। गोठ समिति वन समितिको नेतृत्वमा मह शिकार गर्ने गरिन्छ। गुरुङ भन्नुहुन्छ, ती समितिले प्रति घर धुरी 500 रुपियाँ उठाउँछन् अनि सामूहिक रूपमा मह शिकार गरिन्छ। काटिएको मह त्यहाँ सहभागी सबैले दामाशाहीले पाउँछन्। संकलित रकम गोठ खर्क व्यवस्थापनमा खर्च गरिने उहाँको भनाइ छ। यहाँ उत्पादित मह प्रतिमाना 1500 रुपियाँका दरले बिक्री गर्ने ओडाध्यक्षले बताउनुभयो। भीरमौरीको मह धेरै ठुलो औषधि हुन्छ, त्यसैले धेरै जसो घरायसी प्रयोग गर्छन्। आफूलाई अड्कलेर राखेको उग्रिएको बिक्री पनि गर्ने गर्छन्। उहाँले भन्नुभयो, प्रति लिटर 3000 रुपियाँका दरले पनि बिक्री गर्ने चलन छ। उत्तरी गोर्खामा संकलन भएको भीरमौरीको मह देश विदेशसम्म पुग्ने उहाँको भनाइ छ। बहु औषधीय उपयोगी मह भएकाले यसको महत्व गाउँ सहर र विदेशदेखि माग हुने गरेको उहाँ बताउनुहुन्छ।
1: त्यस्तै सुपारी खेतीमा इलामका किसान आकर्षित शीर्षकको समाचार राष्ट्रिय समाचार समितिमा प्रकाशित छ। पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन्। कम लगानी र थोरै मेहनतमा राम्रो आमदानी हुने देखिएपछि यहाँका किसान खाली जमिनमा व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन्। यहाँका एउटै किसानले 8000 बोटसम्म सुपारी लगाउने गरेका छन्। माई नगरपालिका 9 किसान अक्कल बहादुर राईले यस वर्ष मात्र 25 क्विन्टल सुपारी बिक्री गरे। मैले अन्य खेती मासेर सबै जसो जग्गामा सुपारी रोपेको छु, आधा बोटबाट आमदानी समेत लिन थालिसकेको छु। उनले भने, प्रति केजी 70 सम्ममा घरबाटै बिक्री हुने गरेको छ। एकपटक मेहनत गरेमा सजिलै फल्ने भएकोले व्यावसायिक सुपारी खेतीबाट मनग्गे आमदानी लिन सकिने उनको भनाइ छ। राईका साना ठुला गरी करिब 5000 बोट सुपारी रोपेका अधिकांश बोटले आमदानी दिन थालिसकेका छन्। अर्का किसान धर्मराज पुरीले यस वर्ष 18 क्विन्टल सुपारी बिक्री गरेको सुनाए। केही बोटले उत्पादन दिन थालेपछि यस वर्ष 18 क्विन्टल सुपारी बिक्री गरिएको र थप केही बोट उत्पादन दिन तयार भएकोले आगामी दिनमा थप व्यावसायिक कारोबार बढ्ने उनले बताए। पुरीले करिब 10 रोपनी क्षेत्रमा 5000 बोट सुपारी लगाएका छन् भने थप बोट रोप्ने तयारी गरिरहेका छन्। अन्य खेती जस्तो धेरै मेहनत र लगानी नपर्ने भएकोले व्यावसायिक तवरले सुपारी खेती सुरु गरेको हुँ। उनले भने, बिक्री नहुने हो कि भन्ने कुनै चिन्ता छैन। व्यापारीहरूले बगानबाटै प्रति केजी 70 सम्ममा किनेरै लैजाने गरेका छन्। सुपारी खेती सुरु गरेपछि घर व्यवहार चलाउन सहज भएको अर्का किसान पवन किराती बताउँछन्। मैले करिब 8,000 बोट रोपेको छु। केही बोटबाट आमदानी हुन थालेको छ। उनले भने, यस वर्ष 10 क्विन्टल काँचो सुपारी बिक्री गरेको छु। यसले घर खर्च टार्न सहज भएको छ। किरातीको बगानमा हाल केही बोट फल्न थालेका र अधिकांश हुर्कँदै गरेका छन्। बहुवर्षे नगदे बाली

0: र रोङ गाउँपालिकाको तल्लो चुरे क्षेत्रका किसानले व्यावसायिक रूपमा सुपारी खेती गर्दै आएका छन्।
1: अन्नपूर्ण पोस्ट दैनिकमा पर्यटकको आकर्षणमा मङ्सिरे होमस्टे शीर्षकको समाचार छापिएको छ। धादिङको गङ्गा जमुना गाउँपालिका छमा रहेको मङ्सिरे होमस्टे पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाईको गन्तव्य बन्दै गएको छ। प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र आत्मीय आतिथ्यताका कारण यहाँ आउने पर्यटकहरूको संख्या क्रमशः बढ्दै गएको हो। जिल्ला सदरमुकाम धादिङ बेसीबाट करिब 59 किलोमिटरको दूरीमा रहेको मङ्सिरे होमस्टे हरियाली, डाँडाकाँडा, स्वच्छ वातावरण र मनोरम दृश्यले भरिपूर्ण छ। यहाँ पुग्ने आगन्तुकले ग्रामीण जीवनशैलीको प्रत्यक्ष अनुभव गर्न पाउने गरेका छन्। स्थानीय समुदायले संरक्षण गर्दै आएको मौलिक संस्कृति, परम्परा तथा स्थानीय परिकारले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ। होमस्टेमा बसोबास गर्ने पर्यटकले गाउँको दैनिक जीवन, कृषि गतिविधि तथा स्थानीय रहन सहनलाई नजिकबाट अवलोकन गर्न सक्नेछन्। विशेष गरी सहरी व्यस्तताबाट केही समय टाढा रहेर शान्त वातावरणमा प्रकृतिसँग रमाउन चाहनेहरूका लागि यो स्थान उपयुक्त गन्तव्यका रूपमा विकास हुँदै गएको छ। गङ्गा जमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय बहादुर स्याङतानका अनुसार सामाजिक सञ्जाल तथा मुखै मुखको प्रचारका कारण पछिल्लो समय मङ्सिरे होमस्टे प्रति पर्यटकको आकर्षण बढ्दै गएको छ। उहाँले स्थानीय स्तरमा पर्यटन प्रवर्धनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको समेत बताउनुभयो। मङ्सिरे क्षेत्रबाट आसपासका पहाडी भूदृश्य, प्राकृतिक सम्पदा तथा स्थानीय बस्तीको अवलोकन गर्न सकिने भएकाले यहाँ पुग्ने पर्यटकले फरक अनुभव प्राप्त गर्ने गरेका छन्। होमस्टे सञ्चालनसँगै स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा आय आर्जन वृद्धि हुन थालेको स्थानीयवासी बताउँछन्। गङ्गा जमुना क्षेत्रको प्राकृतिक सुन्दरता, धार्मिक तथा सांस्कृतिक महत्वसँगै मङ्सिरे होमस्टेले ग्रामीण पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको स्थानीयको भनाइ छ। आवश्यक पूर्वाधार विकास, सडक पहुँचको थप स्तरोन्नति र प्रभावकारी प्रचार प्रसार गर्न सके यस क्षेत्रलाई धादिङकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वास गरिएको छ।
0: अन्नपूर्ण पोस्टमै अर्को समाचार रहेको छ, अनुदानको मिनी टिलरले किसानलाई सहज। भोजपुरमा केही समय अघिसम्म पौवादुङमा गाउँपालिका एक श्यामशिलाका रामबहादुर पाण्डे 1500 2000 ज्याला तिरेर बारी जोताउँथे। समयसँगै खर्च पनि उत्ति नै हुन्थ्यो। हप्ता दिनसम्म हली खेताला लगाउँदा खाना खाजा बोक्नु पर्ने झन्झट छुट्टै थियो। तर अहिले भने उनलाई त्यो शास्ति छैन। आफ्नै मिनिटर ल्याएपछि त्यो सबै सुल्झिएको छ। गाउँपालिकाले वितरण गरेको 50% अनुदानको मिनिटर पाएपछि उनको दैनिकी नै फेरिएको छ। कम लागतमै दिनभरको काम केही घण्टामै सिद्धि नै भएपछि आफ्नो मात्र नभई अरूको खेतबारी जोतेर राम्रै आमदानी पनि गर्न थालेका छन्। खेतालालाई दिनुपर्ने ज्याला र खाजा खानाको खर्च पनि जोगिएको छ। हल गोरु र खेतालामा व्यर्थ खर्च हुन्थ्यो। एक दिनको काम पनि हप्ता 10 दिन लाग्थ्यो। अहिले आफ्नै मिनी टिलर आएपछि हाइसन्चो मिलेको छ, रामबहादुरले सुनाए। गाउँपालिकाले दिएको अनुदानको मिनी टिलरले मेरो दिन फेरिएको छ। कृषकलाई आधुनिक प्रविधिसँग जोड्दै कृषि उत्पादन वृद्धि तथा आत्मनिर्भर बनाउने अभियानमा पौवादुङमा गाउँपालिका जुटेको छ। गाउँपालिकाले 50% अनुदानमा पहिलो चरण अन्तर्गत 188 थान र दोस्रो चरण अन्तर्गत 180 गरी कुल 368 थान मिनी टिलर अर्थात् हाते ट्र्याक्टर हस्तान्तरण गरेको छ। किसानलाई आधुनिक कृषिसँग जोड्न गाउँपालिकाले 6 वडाका किसान तथा किसान समूहलाई कृषि उपकरण वितरण गरेको हो। गाउँपालिकाको 50% र किसानहरूको 50% लागत साझेदारीमा सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत किसानहरूले मिनी टिलर प्राप्त गरेका हुन्। कृषि यान्त्रिकरण मार्फत परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्दै उत्पादनमुखी कृषि प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। स्थानीय किसानले मिनी टिलर प्राप्त गरेपछि खेती गर्न सहज भएको बताएका छन्। कृषिलाई व्यावसायिक र आधुनिक बनाउने लक्ष्य सहित पालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो। आधुनिक कृषि उपकरणको प्रयोगले खेतीपाती सहज, छरितो र प्रभावकारी बनाउने सुनाउँदै उहाँले यसबाट किसानको उत्पादन तथा आय आर्जनमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले चालु आर्थिक वर्षको विकास बजेटको महत्वपूर्ण हिस्सा कृषि क्षेत्रमा विनियोजन गरिएको जानकारी दिनुभयो। गाउँपालिकाकी उपाध्यक्ष ज्योत्सना राईले कृषि मैत्री कार्यक्रमलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने बताउनुभयो।
1: गोरखापत्र दैनिकमा झिमरुकमा गरियो हरित हाइड्रोजन उत्पादन सम्बन्धी समाचार छ। प्युठानको झिमरुक जलविद्युत केन्द्र परिसरमा हरित हाइड्रोजन उत्पादन सुरु गरिएको छ। बुटोल पावर कम्पनी

0: लिमिटेडले मान्डवी गाउँपालिका 3 दारिमचौर स्थित 12 मेगावाट क्षमताको झिमरुक जलविद्युत आयोजनाको परिसरमा 50 किलोवाट क्षमताको हरित हाइड्रोजन प्लान्ट स्थापना गरी उत्पादन थालेको कम्पनीका सञ्चालक सदस्य प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार नवीकरणीय जलविद्युत प्रयोग गरी विद्युत अपघटन प्रक्रिया मार्फत हाइड्रोजन उत्पादन भइरहेको छ। विश्व बैंकको प्राविधिक सहयोग तथा बेलायत सरकार अन्तर्गतको विदेश राष्ट्रमण्डल तथा विकास कार्यालय FCDO मार्फत युके अन्तर्राष्ट्रिय विकासको आर्थिक सहयोगमा परियोजना कार्यान्वयन गरिएको हो। हरित हाइड्रोजनलाई विश्वभर न्यून कार्बन उत्सर्जन युक्त ऊर्जा प्रणाली तर्फको संक्रमणमा महत्वपूर्ण ऊर्जा वाहकका रूपमा लिइन्छ। नवीकरणीय स्रोतबाट उत्पादित विद्युत प्रयोग गरी पानीलाई हाइड्रोजन र अक्सिजनमा विभाजन गरेर उत्पादन गरिने यस इन्धनले यातायात उद्योग मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारण जस्ता क्षेत्रमा उपयोगको सम्भावना बोकेको छ। प्लान्टमा जडान गरिएको अल्कालाइन इलेक्ट्रोलाइजर प्रणालीबाट 99.99% शुद्धताको हाइड्रोजन उत्पादन हुने कम्पनीले जनाएको छ। उत्पादन गरिएको हाइड्रोजनलाई 150 बार दबावमा संकुचन गरी सिलिन्डरमा भण्डारण गरिने व्यवस्था गरिएको कम्पनीका प्रतिनिधि श्रेष्ठले जानकारी दिनुभयो। चिनिया कम्पनी CPU हाइड्रोजन पावर टेक्नोलोजी कर्पोरेसन लिमिटेडले निर्माण गरेको उक्त प्लान्टबाट गत चैत 30 गते पहिलो हाइड्रोजन सिलिन्डर सफलतापूर्वक भरिएको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार यो पाइलट परियोजनाबाट हाइड्रोजन उत्पादन संकुचन भण्डारण सुरक्षा सञ्चालन तथा आर्थिक व्यवहार्यता सम्बन्धी महत्वपूर्ण अनुभव र तथ्याङ्क प्राप्त हुने जनाइएको छ। कृषि पत्रिकाको अन्त्यमा अन्नपूर्ण पोस्टमा प्रकाशित युरिया र DAP मल खरिदका लागि भारतको स्वीकृतिसँग सम्बन्धित एक संक्षिप्त रिपोर्ट।
1: भारत सरकारले नेपाललाई 30,000 टन युरिया र 20,000 टन DAP रासायनिक मल खरिदका लागि स्वीकृति दिएको छ। स्वीकृति सँगै दुवै देशका सरकारी निकायले G2G सम्झौता अनुसार मल आपूर्तिको प्रक्रिया अघि बढाएका छन्। धान रोपाईको मुख्य सिजनमा रासायनिक मलको अभाव हुने जोखिम बढेपछि नेपाल सरकारले भारतसँग मल उपलब्ध गराइदिन आग्रह गरेको थियो। त्यस अनुसार भारत सरकारले नाइबरहुड फर्स्ट नीति अन्तर्गत नेपाललाई आवश्यक मल उपलब्ध गराउने निर्णय गरेको हो। सरकारको आग्रह अनुसार भारत नेसनल केमिकल्स एन्ड फर्टिलाइजर्स RCFले 30,000 टन युरिया र 20,000 टन DAP उपलब्ध गराउन सहमति जनाएको छ। मल खरिद तथा ढुवानी प्रक्रिया अघि बढाउन RCF र नेपालको कृषि सामग्री कम्पनी लिमिटेड प्राविधिक तयारीमा जुटिसकेका छन्। स्रोत अनुसार G2G सम्झौता अनुसार हुने यो आपूर्तिका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया तीव्र गतिमा अघि बढाइएको छ। सबै प्रक्रिया समयमै पूरा भएमा मल साउन 15 नेपाल आइपुग्ने लक्ष्य राखिएको छ। कृषि सामग्री कम्पनीका सूचना अधिकारी पुण्य प्रसाद उपाध्यायले भारतबाट मल उपलब्ध गराउने औपचारिक स्वीकृति प्राप्त भइसकेको जानकारी दिनुभयो। अब नेपाल सरकारले खरिदका लागि आवश्यक रकम तत्काल निकासा गरे निर्धारित समयमै मल नेपाल ल्याउन सकिने उहाँले बताउनुभयो। युरिया र DAP मल उपलब्ध गराउन भारतको RCF कम्पनीबाट स्वीकृति आइसकेको छ। सरकारले समयमै रकम निकासा गरिदिए साउनको मध्यसम्ममा मल नेपाल आइपुग्छ, उपाध्यायले भन्नुभयो। विश्वव्यापी राजनीतिक तनाव र आपूर्तिमा देखिएको अभावका कारण पछिल्लो समय विभिन्न मुलुकमा रासायनिक मलको अभाव देखिएको छ। तर भारत सरकारले नेपालमा रोपाईको सिजनमा मल अभाव हुन नदिन यो परिमाणको मल खरिदको लागि अनुमति दिएको हो। व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वास्थ्य तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक किट विकास केन्द्र, हरिहर भवन, ललितपुर।
0: हवस् त आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित चित्रकला चौहान र म नरेश नेउपानी आज्ञा चाहन्छौ। नमस्कार।

Yup. Let me paint this picture for you, baby. Yup.

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेश प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचारका साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रेल स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

सदा चाहिँ आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा देवकी भण्डारी, मिलर बा वज्राचार्य, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

सदाझै बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गर्नेछौँ स्वदेश गानबाट। त्यसपछि करिब 3 बजेसम्म विभिन्न कलाकारहरूको स्वरमा सजेका लोकगीतहरू सुनाउनेछौँ। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3 बजेर 15 मिनटमा दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 सुनाउनेछौँ आधुनिक गीतहरू। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 यहाँहरूले सुन्नुहुनेछ वैदेशिक रोजगारी कार्यक्रम तामाङ भाषामा। 4:30 सुनाउनेछौँ नेपाली चलचित्रका गीतहरू। साँझ 5 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 यहाँहरूले सुन्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण। 5:45 सुन्नुहुनेछ उर्दू भाषामा समाचार। उर्दू भाषाको समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पूरा हुनेछ। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। सदाझै सेवाको आरम्भ गर्दैछौँ स्वदेश गानबाट, जसमा स्वर दिनुभएको छ प्रदीप राज पाण्डेले भने, गीत रचना रहेको छ शक्ति वल्लभको, सङ्गीत रहेको छ बिबी थापाको। यो स्वदेश गानपछि करिब 3 बजेसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजेका लोकगीतहरू सुनाउनेछौँ। सुन्दै रहनुहोला रेडियो नेपाल।

हजुर, सेवाको आरम्भ गर्यौँ स्वदेश गानबाट। अब भने करिब 3 बजेसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका लोकगीतहरू सुनाउनेछौँ। यो पहिलो गीत राख्दैछौँ मधु छेत्री सुन्दर श्रेष्ठको स्वरमा रहेको यो लोकगीत।

0: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ओहो ला
4: ल ल ल ल मरे के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
4: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
4: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि, दशा लाग्यो डाक्टर साहब।
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
4: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
4: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
4: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

अहिले सुनायौँ तारा देवीको स्वरमा रहेको लोकगीत धर्मराज थापा नाति काजीको सङ्कलनमा रहेको थियो। अब अर्को राख्दैछौँ सुभाष चन्द्र ढुङ्गेलको सङ्कलनमा रहेको यो लोकगीत राख्दैछौँ भने राम थापा तारा थापाको स्वरमा रहेको छ।

अहिले सुनायौँ अर्जुन नेपाल अनिरुद्ध रवलीको स्वरमा रहेको लोकगीत। अब अर्को लोकगीत राख्दैछौँ यहाँहरू माझमा, सुन्दर श्रेष्ठ सन्तोष श्रेष्ठको स्वरमा रहेको छ भने बुद्धि परियारको सङ्कलनमा।

विभिन्न कलाकारहरूको स्वरमा सजिएका लोकगीतहरू सुनाउने क्रममा अब अन्तिम गीत राख्दैछौँ। भरत केसीको स्वरमा रहेको छ भने सङ्कलन रहेको छ गायक स्वयंकै। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। ठिक 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3 बजेर 15 मिनटमा दनुवार भाषामा समाचार सुन्नुहुनेछ।

0: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
2: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। परराष्ट्र मन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणको लागि बेजिङमा। चिनिया विदेश मन्त्रीसँग दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा द्विपक्षीय वार्ता हुने। नेपाली चिया परीक्षणको लागि भन्दै भारतले निर्यातमा अवरोध गरेपछि चिया उत्पादक कृषक मारमा। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा आज इरानमाथिको युद्ध रोक्ने सम्झौतामा हस्ताक्षर हुने घोषणा। समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणको लागि बेजिङ पुग्नु भएको छ। उहाँ गैराती त्यसतर्फ प्रस्थान गर्नुभएको हो। बेजिङ स्थित विमानस्थलमा उहाँलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभयो। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आजै साँझ एक स्वागत समारोह आयोजना गर्दैछ। समारोहमा उहाँले नेपाली समुदायसँग अन्तर्क्रिया समेत गर्नुहुने दूतावासले जनाएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। मुलुकमा वैदेशिक लगानी भित्राउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनका साथै चिनिया उद्यमी व्यवसायीसँग पनि छलफल गर्नुहुने कार्यक्रम छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्कनुहुने कार्यक्रम छ। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि भोलि र पर्सि असार 1 र 2 गते छलफल हुने भएको छ। मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। असार 1 गते युवा श्रम तथा रोजगार, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा संचार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वस्थता, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन र महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ। असार 2 गते विज्ञान प्रविधि तथा नवप्रवर्धन, कानून न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह ऊर्जा, जलस्रोत तथा सिंचाई, परराष्ट्र, अर्थ र रक्षा, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ। सरकारले हिजेट 15 गते आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गरेको थियो। प्रतिनिधि सभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले जवाफ दिइसक्नु भएको छ। झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परि एकजना महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका 4 निवासी 62 वर्षीय पदमा पौडेलको मृत्यु भएको हो। आज बिहान घरबाट बाहिर निस्कने क्रममा पौडेललाई हात्तीले आक्रमण गरेको थियो। हात्तीले कुल्चिँदा महिलाको घटनास्थलमा नै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नम्बर 13 गण हेडक्वार्टरको संयुक्त टोलीले आज 100 किलो गाँजा पक्राउ गरेको छ। संयुक्त टोलीले पर्साको जगन्नाथपुर गाउँपालिका 3 मुरैया चौकी स्थित खेतमा 5 वटा चामलको बोरामा लुकाई छिपाई राखेको अवस्थामा 100 किलो गाँजा बरामद गरेको हो। उक्त गाँजा कसको हो, कसले कुन प्रयोजनको लागि लुकाई छिपाई राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिनुभयो। आज विश्व रक्तदाता दिवस। मानवताको लागि एक थोपा रगत रक्तदान गरौं, जीवन बचाउन नाराको साथ विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकता बारे चेतना अभिवृद्धि गर्नुका साथै निशुल्क तथा स्वैच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन 14 यो दिवस मनाइन्छ। विश्व स्वास्थ्य संगठन WHO सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वव्यापी रूपमा सुरक्षित रगतको आपूर्ति सुधारतर्फ उल्लेखनीय प्रगति भए पनि सुरक्षित रगतमा पहुँचका दृष्टिले अझै ठूलो असमानता कायम रहेको छ। विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाको पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम रहेको बताएका छन्। नेपाल नेत्रज्योति संघको आज काठमाडौँमा आयोजित 30 केन्द्रीय सभाको अधिवेशनमा अन्धोपनको दरमा केही कम आए पनि संख्यात्मक रूपमा जोखिम रहेको उहाँहरूको भनाइ थियो। औषधायु रक्तचाप तथा मधुमेहका बिरामी बढेको कारण नेपालमा आँखाका बिरामी बढेको उल्लेख गर्दै उहाँहरूले ग्रामीण क्षेत्रमा आँखा उपचार सेवाको पहुँच अभिवृद्धि गर्न जोड दिनुभयो। नेपालको आँखा उपचार सेवा विश्वमै अब्बल रहेको जनाउँदै सभाका सहभागीले नेपाललाई आँखा उपचारको हब बनाउन सकिने सम्भावना रहेको औल्याउनु भयो। सङ्घ अन्तर्गत हाल अस्पताल उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रम मार्फत सन् 2025 33,78,042 परीक्षण गरेका थिए भने 2,66,401 शल्यक्रिया गरिएको थियो। भारतमा निर्यात हुँदै आएको नेपाली चिया परीक्षणको लागि भन्दै भारतले निर्यातमा अवरोध गरेपछि चिया उद्योगी र चिया उत्पादक कृषक दुवै मारमा परेका छन्। नेपालबाट लगिएको चिया परीक्षण भारतमा लामो समय लाग्दा र चिया थन्किँदा चिया उद्योगीहरूले कारखाना सञ्चालन गर्न नसकिने भन्दै असार 1 गतेदेखि उद्योग बन्द गर्ने जनाएका छन्। इलामबाट संवाददाता राजकुमार दाहालको रिपोर्ट।
1: पछिल्लो समय भारतीय टी बोर्डले नेपालबाट भारत जाने चियामा निकै कडाई गरिरहेको छ। अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि नेपालबाट भारत पुगेका तयारी चिया उतै रोकिएको अवस्था छ। परीक्षणमा लगिएको धेरै नमूनाको रिपोर्ट अझै आएको छैन। नेपाली तयारी चिया कोलकातामा 2,00,000 केजी होल्ड गरिएको छ भने करिब 7,00,000 केजी चिया कारखानामा रहेको उद्योगीको भनाइ छ। सूर्योदय टी एसोसिएसनका अध्यक्ष डिलीराम श्रेष्ठ।
2: जति भारतमा गएर चिया बसेको छ त्यो अहिले क्याल्कुलेसनमा 2-3,00,000 केजीसम्म नेपालमा बसेको चिया भनेको अहिले हारिमा 5,00,000-7,00,000 केजीसम्म गोदाममा थन्किएको छ।
1: कारखाना बन्द गर्नुको विकल्प नभएको चिया व्यवसायी बताउँछ। व्यवसायी रविन प्रसाई।
3: अब यत्रो हजारौं किसान मजदुरको चाहिँ अब हामीले समयमा भुक्तानी दिन नसक्ला जस्तो छ। प्रबन्ध कार्यालय गयौँ, उहाँहरू के भन्नुहुन्छ भने ल्याउनुहोस् हामी यहाँ चिया बेचिदिन्छौँ भन्नुहुन्छ। अब हामी त के पनि गर्छ भने ट्रकका ट्रक सिंहद्वारा चाहिँ चिया लानु पर्ला जस्तो भइसक्यो।
1: नेपालबाट भारत निर्यात भएका चिया झण्डै 3-7 यता भारतमै थन्किएको छ भने अझै रिपोर्ट आएको छैन। यस अगाडि भने एक पटक नमूना परीक्षण पास भएपछि 20 गाडीसम्म चिया भारत निर्यात हुँदै आएकोमा अहिले प्रत्येक गाडीको नमूना परीक्षण गर्नुपर्ने र रिपोर्ट ढिलो आउने गरेको र भारतले गर्ने परीक्षणमा समेत आफूहरू विश्वस्त नभएको उद्योगीहरू बताउँछन्। चिया उद्योगी पुनम राई।
4: भारत सरकारले कस्तो गरिरहेछ भने भन्सारबाट चिया जानु दिन्छ, गएपछि कलकत्तामा गएर चिया बेच्नु दिँदैन। चिया पास हुनलाई कमसेकम 30-40 दिन लाग्छ। त्योपछि पनि दोस्रो स्याम्पल भएपछि 30-40 दिन 60 दिन कुनै पनि चिया त्यहाँनिर रोकेर बेच्दाखेरि चियाले दाम पाउने भएन, हामीलाई त्यो प्रकारको प्रतिबन्ध लगाएको छ। जुन प्रकारको रिपोर्ट आइरहेको छ अहिले विश्वास गर्दैनौ, रिपोर्ट छ, यिनीहरू 22 रिपोर्ट छ।
1: उद्योगीहरू कारखाना धान्नै नसक्ने अवस्थामा पुगेको बताउँछन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका महासचिव गोपाल कटेल।
5: यदि गभर्मेन्ट लेभलमा पनि यसलाई चाहिँ एउटा स्ट्राटेजिक नीति अप्नाएर चाहिँ एउटा वार्ताद्वारा छुट्टै पहल गरिँदैन भने हामी उद्योगीहरू चाहिँ अब एक किसिमको थकित भइसकेको छ। हामीसँग विकल्पहरू छैन, हाम्रो विकल्प भनेको चाहिँ उद्योग बन्द गर्ने हामी चाहिँ अन्तिम अवस्थामा छौँ।
1: यसबाट चिया उद्योगी मात्र होइन चिया किसान झनै मारमा परेको देखिन्छ। उद्योगीको चिया भारतमै होल्ड हुँदा अब किसानको भुक्तानी पनि गर्न नसकिने एसोसिएसनले जनाएको छ। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै असार 1 गतेदेखि समस्या समाधान नभएसम्म कारखाना बन्द गर्ने जनाएको छ। राजकुमार दाहाल, रेडियो नेपाल, इलाम।
0: रिपोर्ट पछि बाँकी समाचार। कैलालीको गोदावरी नगरपालिका 4 स्थित गोदावरी सामुदायिक वन अन्तर्गतको गाईमारे छुरी वन क्षेत्रमा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको विषयमा डिभिजन वन कार्यालयले स्पष्टीकरण दिएको छ। कार्यालयले आज पत्रकार सम्मेलन गरी वनका कर्मचारीले जानाजान र नियतवश भिरबाट टेम्पो नखसालेको दावी गरेका छन्। कार्यालयका अनुसार भिरतर्फ धकेलिएको टेम्पो चल्ने अवस्थामा नभएको, चक्का तथा इन्जिन पूर्ण रूपमा बिग्रिएको, वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको खराको रूपमा प्रयोग हुँदै आएको कवाडी संरचना थियो। एक महिना अघि ती संरचना हटाउन निर्देशन दिएको थियो। यद्यपि केही छाप्राहरू हटाइए पनि घनश्याम धामीले प्रयोग गर्दै आएको टेम्पो भने हटाउन अटेर गरिएको जनाइएको छ। यसअघि पनि वन कार्यालयले उक्त टेम्पोलाई धकेलेर सम्बन्धित व्यक्तिको घरसम्म पुर्याइदिएको भए पनि पछि पुनः सोही स्थानमा ल्याई पसल सञ्चालन गरिएको कार्यालयले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
6: एसी सकियो, अब रमाइलो सुरु भयो। नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
7: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
7: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज इरानमाथिको युद्ध रोक्ने सम्झौतामा हस्ताक्षर हुन सक्ने आशा व्यक्त गर्नुभएको छ। ट्रम्पले सम्झौतामा हस्ताक्षर भएपछि हुर्मुज जलमार्ग सबैको लागि खुल्ला हुने र अमेरिकाले अन्तत इरानको आणविक सामग्री प्राप्त गर्ने दावी समेत गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था अल जजिराले जनाएको छ। इरानले भने आगामी दिनहरूमा हस्ताक्षर हुन सक्ने सम्भावना रहे पनि अहिले नै सम्झौता हुनेमा आशंका व्यक्त गरेको छ। इरानले कुनै पनि युद्धविराम सम्झौता लेबनानसम्म विस्तार हुनुपर्नेमा जोड दिएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले आगामी G7 शिखर सम्मेलनले नयाँ विश्व व्यवस्थाको आधार निर्माण गर्न सक्ने बताउनु भएको छ। शिखर सम्मेलन हुनु केही दिन अघि आयोजित एक अन्तर्क्रियामा कार्यक्रममा उहाँले विश्व शक्ति सन्तुलन द्रुत रूपमा परिवर्तन भइरहेको र यस्तो बेला परम्परागत शक्ति केन्द्रहरू मात्र नभई उदयमान राष्ट्रहरूको बढ्दो सहभागिताले विश्व शासनको नयाँ ढाँचा निर्माण गर्ने अवसर सृजना गरिरहेको बताउनुभयो। सो अवसरमा प्रधानमन्त्री कार्नेले बदलिँदो विश्व परिवेशमा बहुपक्षीय सहकार्यको आवश्यकता अझ बढेको धारणा पनि राख्नुभयो। साथै उहाँले महाशक्तिको प्रभुत्वलाई सन्तुलनमा राख्न मध्यम शक्तिका राष्ट्रहरूले साझा भूमिका खेल्नुपर्ने आह्वान समेत गर्नुभएको अन्तर्राष्ट्रिय रूपमा व्यापक बहस सृजना गरेको अधिकारीहरूले जनाएका छन्। प्रधानमन्त्री कार्नेले यसपटकको G7 सम्मेलन परम्परागत सदस्य राष्ट्रहरूको सीमाभन्दा बाहिर फैलिएको बताउनु भएको छ। यस वर्ष आयोजक फ्रान्सले भारत, युक्रेन, ब्राजिल, इजिप्ट, दक्षिण कोरिया, केन्या, कतार, साउदी अरेबिया, सिरिया र संयुक्त अरब इमिरेट्स लगायत देशलाई पनि सहभागी हुन निमन्त्रणा दिएको छ। फ्रान्सले तय गरेको सम्मेलनको प्राथमिक एजेण्डा विश्व आर्थिक अस्थिरता, वित्तीय संरचनाको सुधार, ऊर्जा सुरक्षा, विश्व स्वास्थ्य, कृत्रिम बौद्धिकताको नियमन तथा युक्रेन र मध्य पूर्वका भू राजनीतिक सङ्कटको समाधानमा केन्द्रित रहेको छ। विश्व शक्ति सन्तुलन पुनः परिभाषित भइरहेका बेला G7 शिखर सम्मेलनको 52 सम्मेलनलाई केवल आर्थिक शक्तिहरूको बैठक मात्र नभई भविष्यको अन्तर्राष्ट्रिय व्यवस्थाको दिशा निर्देश तय गर्ने महत्त्वपूर्ण मञ्चको रूपमा हेरिएको छ। अब खेलकुद। विश्वकप अन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्कीलाई 2-0 पराजित गरेको छ। आज हुने अर्को समूह ईको खेलमा जर्मनी र क्युरासाओ बीच आज राति 10:45 प्रतिस्पर्धा हुनेछ। यसअघिको खेलमा हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता 2026 सुखद सुरुवात गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह सीको खेलमा स्कटल्याण्डले हाइटीलाई 1-0 गोल अन्तरले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद सुरुवात गरेको हो। 28 वर्षपछि विश्वकपमा फर्किएको स्कटल्याण्डले जेससँगै शीर्ष 3 अङ्क जोडेको छ। स्कटल्याण्डले पछिल्लो पटक सन् 1998 विश्वकप खेलेको थियो, त्यसपछि लगातार छनौट हुन सकेको थिएन। यसअघि गैराती भएको खेलमा स्विजरल्याण्ड र कतारले 1-1 गोलको बराबरी खेलेका थिए। अब मौसम। हाल देशको वायुमण्डलमा स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा छट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। बागमती र गण्डकीका तराई क्षेत्रका साथै मधेस प्रदेशका 1-2 स्थानमा मेघगर्जन तथा छट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तिममा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। परराष्ट्र मन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणको लागि बेजिङमा। चिनिया विदेश मन्त्रीसँग दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा द्विपक्षीय वार्ता हुने। नेपाली चिया परीक्षणको लागि भन्दै भारतले निर्यातमा अवरोध गरेपछि चिया उत्पादक कृषक मारमा। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानमाथिको युद्ध रोक्ने सम्झौतामा हस्ताक्षर हुने घोषणा। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे। बजे सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।
9: नमस्ते झाँक्री दाई।
10: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
9: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
10: यो बाबुको मैले नारी पनि हेर्यो, आखिर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
9: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
11: नहातिनुहोस् आमा, उपचार गर्छौ, ढुक्क हुनुहोस्।
9: हस् डाक्टर साहब।
11: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफ्लाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ, समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

ई रेडियो नेपाल हो। दनुवारी भाषा समाचार भेष बहादुर दनुवारबाटै सुना। परराष्ट्र मन्त्री शिशिर खनालक चिनक विदेश मन्त्री वाङ यी भिन्नतामा चिनक चार दिवसीय घुमेला लागि बेजिङ पुग्ल रहेछ। उए जयला रात उए तर्फी जयला रखलौ बेजिङ टङ्क विमान उडाना ठाउँमा अखिल चिनक लागि नेपाल कार्यवाहक राजदूत श्रीमती रोशन खनालक अंशु चिनक विदेश मन्त्रालय अधिकारी लखक स्वागत गरिदल रहेछ। परराष्ट्र मन्त्री खनालक सम्मानमा नेपाली दूतावासक आज नै बिहारको स्वागत समारोह आयोजना गरिरहेले समारोहमा अख्लिक नेपाली समुदायसँग अन्तर्क्रिया समेत गरिदलाई अख्ल दूतावास जनाला छ। चिनमा रहला परराष्ट्र मन्त्री आफ्नै पारिवारिक वाङ सङ्गिक नेपाली चिनक सम्बन्ध अझ सुधार बनाएलाई अंशु आपसिक मिलेको लागि अझ बल्लो बनाएलाई सम्बन्धमा द्विपक्षीय वार्ता गरिरहेछ। साथै ओकिक चिनक उपरक अधिकारीसँगै पनि बेगल बेगल नै भेटवार्ता गर्दा ताली काराछट मूलक विदेशक लगानी भित्रायलाई उद्देश्य बेजिङ ठाउँ नेपाली दूतावासबाट आयोजना अक्ल लगानी सम्मेलनमा मन्त्री खनालक सभा

29 चिनियाँ छु 24 नेपाली ओआरआरआई लागि सम्मान पत्र दिएलाई गरेर लछट नेपाली पर्वत पर्यटन प्रवर्धन अंश नेपाली तसु चिनिया पर्वत चढ्न अंश पर्यटन व्यवसाय बीच मिलेको बढालाई गर्न उद्देश्य कार्यक्रम आयोजना गरेर छ उही अवसरमा चिनक लागि नेपालका कार्यवाहक राजदूत खनालक सगरमाथा महतो साहसिक पर्यटक भावना अंश विश्व पर्वतारोहणक समुदाय केन्द्रमा रूपमा नेपालक भूमिकाबारे प्रकाश पार्लर छ मानवताका लागि एक थोपा रक्ता रक्तदान करुक जीवन बचाउन नायक साथ संसार भिन्न भिन्न मुलुकमा विविध कार्यक्रम साथ यी दिवस मनाइरहेका छन् सुरक्षित रक्त अंश रक्त जन्य पदार्थ चाहिलो अवस्थाबारे चेतना बढाइलाई गर्ला साथै पैसो नै लाग्ला अंश आफ्नै रूपमा रक्त कार्यलाई रक्तदाता उप्र सम्मान व्यक्त गर्ने उद्देश्य सन्दुक वर्ष जुन 14 यी दिवस मनाछ विश्व स्वास्थ्य संगठन WHO सार्वजनिक गर्ला 5 तथ्याङ्क अनुसार विश्वव्यापी रूपमा सुरक्षित रक्त आनेलाई सुधारतर्फी उल्लेखनीय 16 रेखेको पनि सुरक्षित रक्तमा पहुँच दृष्टि अझ वर्ग असमानता कायम रहेछ रुकुम पश्चिम नेपालक वायुसेवा निगमक नेपाल पश्चिमक अग्नि सातामा 3 उडान कर्ला अक्लर छ यी आगो हप्ताक 2 उडान कटी आयलाई नियम अग्नि 3 उडान कार्यालय नेपाल वायुसेवा निगमक रुकुम पश्चिमक जनाएर छ कार्यवाहक कार्यालयक मुख्य प्रेम ओल्लक अनुसार काठमाडौँ रुकुम नेपालगञ्ज आइतबार नेपालगञ्ज रुकुम काठमाडौँ शुक्रबार तसु नेपालगञ्ज रुकुम नेपालगञ्ज बुधबार उडान अक्लर छ पानी पर्ला समय सुरु प्लग कटी बाट यातायात बाटे लामो यात्रा गर्ने समस्यामा पर्ला कर्ला यात्रु लखक उडान थप अघिको खुसी अक्ल र छट निगमक यात्रु लखक सजिलोका लागि कार्यालय सँगै अनलाइनबाट टिकट काट्न व्यवस्था समेत कर्ला र छट लोकसेवा आयोगक क्षेत्रमा वार्षिक उत्सव आज काठमाडौँमा प्रभात फेरी गरेको कार्यक्रम सम्पन्न गर्ला छट कमलपुरी टाउक आयोग केन्द्रीय कार्यालयबाट सुरु अक्ल प्रभात फेरी भिन्न भिन्न क्षेत्र परिक्रमा गरेको फेरि आयोगको परिसरमा पुगेको समापन हक्लर छ कार्यक्रमको लागि सम्बोधन कटे आयोगको अध्यक्ष माधव रेग्मिक प्रतिस्पर्धात्मक छनौट सिद्धान्त विपरीत अक्ल गरेको शिक्षाक योग्यतामा विशेष सुविधा पुरानी लायक अवसर अंश भिटरक प्रतिस्पर्धाक व्यवस्था सुर्काई गरे नैसक्ला बाजुलर छ उही एक लोकसेवा आयोगको प्रतिबद्धता प्रतिस्पर्धात्मक छानलाई सुनिश्चित आयोगको मुख्य मन्त्र रहला उल्लेख गर्नर छ अध्यक्ष रेग्मिक आयोग संविधान अनुसार निजामती सेवा सुरक्षा निकाय अंश संगठनक संस्था लखक पद पूरा कार्यलाई जिम्मेवारी प्रभावकारी रूपमा टिकेलाई गरेर बाजलर छ कार्यक्रममा आयोगका सदस्य अंश कर्मचारी लखक सहभागी अखलर छ नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत गौर आँखी अस्पतालका शनिबार रौतहट 3 ठाउँ पैसो नै लाग्न आँखी शिविर चालालाई गरेको 500 धेरै नागरिक आँखी जाँच गर्नर छ उही शिविरमा 83 छ्याबेक लागि पैसो नै लाग्दा चस्मा बाँड्न गर्नर छ भने 423 बुद्रा बुद्री नागरिक आँखी जाँच गर्नर छ जाँच गर्न क्रममा मोतिया बिन्दु अख्ल 68 लागि पैसो नै लाग्दा शल्यक्रियाका लागि छानार गर्न अस्पताल जनाला छ अस्पतालका अनुसार बिमारी अस्पतालसम्म ल्याएर शल्यक्रिया गर्न अंश घर फर्काले सबै व्यवस्था पैसो नै लाग्ला खर्च अस्पतालक चलाएर गर आँखी स्वास्थ्य सम्बन्धी महाअभियानक वर्षभर जारी रहला जनाला छ बित्ल 24 घण्टामा 2408 सवारी चालक चलाला नियम मिचीको कारवाही गर्दछ एकबाट राज्य कोषमा रु 448,000 राजस्व दाखिल अक्लर छ काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालयका अनुसार मोड ब्याकु सवारी चलाला 140 नियम विपरीत राइट सेयरिङ गर्ला 116 सङ्केत बत्ती उल्लङ्घन गर्ला 138 तसु बेसको गतिमा सवारी साधन हुँकाला 284 जनालाई कारवाही गर्ल हो यसनिकै लेन अनुशासन पालना गर्ल 85 निषेधित क्षेत्रमा हर्न बजारलाई 106 बाट पेटीमा सवारी साधन पार्किङ गर्ल 124 एकतर्फी बाटमा सवारी चलाल 116 तसु अन्य सवारी नियम पालना नै गर्ल 1,335 जनालाई कारवाही गर्ल हो विश्वकप खेलकुद अन्तर्गत जुन 14 अग्निसम्म सम्पन्न समूह डी अन्तर्गत टर्कीलाई 2-0 अन्तरमा हराएको आगो बढ्दो छ यसनिकै स्कटल्यान्ड हाइटी लागि 1-0 गारसँगै 36 वर्ष पाछु फेरि विश्वकप लागि आगो बढ्न लागि स्मरण गरेर छ समूह सिक ब्राजिल तसु मोरोको खेल 1-1 वैवाहिक रूपमा सम्पन्न अक्लर छ यी जुन 14 यी तसु एफ खेलक पनि तय अक्लर छ जुनकेमा जर्मनी विरुद्ध कुरासाओ आइभरी कोस्ट विरुद्ध इक्वेडर अंश नेदरल्यान्ड विरुद्ध जापान बीच खेल सम्पन्न अक्ल हो यसनिकै आइला खेल समूह जी तसु एच बीच अक्लर छ स्पेन तसु केप भर्डेक बीच रात 10:45 अक्लर उहे पाछु बेल्जियम तसु इजिप्ट बीच 1:45 समयमा 16 जुनमा अक्लर उहे पाछु साउदी अरेबिया तसु उरुग्वे बीच 3:45 जुन 16 खेल अक्ल उहे पाछु इरान तसु न्युजिल्यान्ड बिहानी 7:45 जुन 16 अक्ल लाग्ला समय तालिका छ नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाक राजनीति लागि सेवा प्रतीक रूपमा रूपान्तरण गर्नलाई अग्नि चाहिला रहला बाजलर छ काठमाडौँ महानगरपालिका

र आर्थिक सामाजिक सेवामा योगदान दिलस मानिसको लागि सम्मानकटी आयोजना कल कार्यक्रममा सभापति थापा सम्मानित मानिसका लागि पेसा तसु क्षेत्र विकासको लागि मात्र नरहेको लोकतन्त्र जग पाल्लो बनाएलाई पनि योगदान पुग्ला बालर छ। ओस्नीकै अवसरमा पहिला उपराष्ट्रपति परमानन्द झाक सम्मान ग्रहण कटी वडा कार्यालय नागरिक सुखद रहल धारणा तर्ल रहेछ। नेपाल कम्युनिस्ट पार्टी एमाले स्थानीय तसु प्रदेश तह चुनावको लागि लक्ष्य गरेको केन्द्रीय सदस्यलका लागि मिसन जागरण निमित्त परिचालन गर्दछ। आयला चुनावको लागि पार्टी पक्षमा भोटर लागि आफ्नै पक्षमा पारेलाई लागि यी अभियान चलाएर गर्न लाग्ल पार्टी प्रचार अंश प्रकाशन विभागको मुख्य निरज आचार्य जानकारी दिल रहेछ। जनतासँगै सम्बन्ध सुधारको लागि एमाले छ नीति प्रस्तुत गर्दै जनताको आगो जनता कुरो सुन्टिप जनप्रिय बनुक जङ्गसनक प्रचारण गरुक जबजग लागि आत्मसात गरेको जसु जनमत सर्वेक्षणको आधारमा समेत सभ्य तहमा प्रतिस्पर्धामा सफल हासिल गरे सक्ला योग्य तसु सक्षम नेतृत्व तयार गरुक बाजला नारासँगै कार्ययोजना विवरण पठाला उही जानकारी दिल रहेछ। सिरा सुकीपुर नगरपालिका आठौँ ठाउँ सुकीपुर बजारबाट 21 किलो गाजासँगै 1 जना पक्राउ पर्ला छ। जिल्ला पुलिस कार्यालय सूचना अधिकारी रमेश बहादुर पालक अनुसार धनगढी माई नगरपालिका चौधक उमेश कुमार मगर लागे शनिबार पक्राउ पर्ला हो। लागु औषध रोकाइलाई ब्युरोबाट 4 लाख पुलिस टोलीलाई शङ्का लागेको मोटरसाइकलमा सवार मगर खानतलास कटी ओक्रिकबाट उही परिणाम गाँजा बरामद गर्लाक्ला हो। मेची नगरमा हात्तीबाट जमटल्ला परेको 1 जनाको महिलाको मर्ल अक्लर छ। जिल्ला पुलिस कार्यालय पुलिस निरीक्षक विजय चौहानका अनुसार मेची नगर नगरपालिका 4 बसला 62 वर्षीय पद्म पौडेलको मर्ल अक्ल हो। आज बिहानै घरबाट बाहिर निस्कला क्रममा ओख्रिक लागि हात्ती जमटल्ला कलर छ। हात्ती कुल्चीको ओख्रिक उही घटना घट्ला ठाउँमै मर्ल अक्ल हो। जल अंश मौसम पहिला कल अनुमान महाशाखा पश्चिम मनेक चेप्ला रेखा उही ठाउँको अंश पूर्व वायु प्रभाव कारण आज देशक भिन्ने भिन्ने क्षेत्रमा फेरन्जेको जस्तो पानी परेले सम्भावना रहल जनाल रहेछ। महाशाखा अनुसार कोशी प्रदेशक मनेक ठाउँ हिमाली पहाडी भाग गर्जनसित चम्कलेसँग मनमनेक पानी परेले सम्भावना राख्न सक्ला। बाजिक उप पहाडी क्षेत्रमा मनेक हिमपातक सम्भावना रहल रहेछ। बागमती गण्डकी तसु मधेस प्रदेशक मनेक ठाउँमा पनि पानी परेलाई सम्भावना रहल जनाल रहेछ। रातिक समयमा पनि कोशी मधेस बागमती तसु गण्डकी प्रदेशक मनेक ठाउँमा पानी अंश हिमाली क्षेत्र पाका हिउँ परेर सम्भावना रहेछ। महाशाखा चम्कनेछु तसु पानी रोक परिसक्ल जोखिम लागि ध्यानमा धरेको चाहिँ सतर्कता अप्नाएलाई सेबीमा आग्रह समेत गर्नरछ। आजलाई जनवरी भाषाको समाचार सिद्धिले हस्त शिवा ढोक गरिनु।

अहिले सुनायौ अञ्जना गुरुङ नवराज थापाको स्वरमा रहेको आधुनिक गीत निरपिजीको रचनामा रहेको थियो भने राजकुमार बगरको सङ्गीतमा अब अर्को गीत राख्दैछौँ यहाँहरू माझमा। उदय सोताङ सन्ध्या राईको स्वरमा रहेको छ भने विष्णुबाबु देवकोटाको गीत रचना रहेको छ बालन्द राईको सङ्गीतमा।

हजुर, अहिले सुनायौँ स्वरूप राजा आचार्य र साथीहरूको स्वरमा रहेको आधुनिक गीत परशुराम थपलियाको सङ्गीतमा रहेको थियो। अब अर्को गीत राख्दैछौँ, मनिला सोताङको स्वरमा रहेको यो गीत राख्दैछौँ भने दावा पार्खिनीको रचना रहेको छ उदय सोताङको सङ्गीतमा।

अहिले सुनायौँ सुरेन्द्र श्रेष्ठको स्वरमा रहेको आधुनिक गीत डाक्टर कृष्णहरि बरालको रचना रहेको थियो सुरेन्द्र श्रेष्ठको सङ्गीतमा रहेको थियो। अब अन्तिम गीत राख्दैछौँ राजेशपाल राईको स्वरमा रहेको यो आधुनिक गीत राख्दैछौँ भने परशुराम थपलियाको गीत रचना अनि सङ्गीत रहेको छ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। अपराह्न 4 बजे सुन्नुहुनेछ समाचार। समाचारपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ।

0: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
1: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार 1 र 2 गते छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 गते र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणका लागि बेजिङ पुग्नु भएको छ। उहाँ गैराति त्यसतर्फ प्रस्थान गर्नुभएको हो। बेजिङ स्थित नेपाली दूतावासका अनुसार उहाँ स्थानीय समयअनुसार आज अपरान्न त्यहाँ पुग्नु भएको हो। बेजिङ स्थित विमानस्थलमा उहाँलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको थियो। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आजै साँझ एक स्वागत समारोह आयोजना गर्दैछ। समारोहमा उहाँले नेपाली समुदायसँग अन्तर्क्रिया समेत गर्नुहुने दूतावासले जनाएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुने तालिका छ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किनुहुने कार्यक्रम रहेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्ष कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ। त्यसका लागि ₹2,62,74,00,000 बराबरको बजेट विनियोजन गरिएको छ। त्यसमा नेपाल सरकारका तर्फ ₹1,19,74,00,000 रुपियाँ रहेको छ भने वैदेशिक सहायतातर्फ ₹1,43,00,00,000 रुपियाँ रहेको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनको माध्यमबाट विद्युत पहुँच विस्तार गर्ने कार्यक्रम भने निरन्तर कार्यान्वयनमा छ। दिगो ऊर्जा च्यालेन्ज फन्ड मार्फत नवीकरणीय ऊर्जा प्रवर्धनको ग्याप फन्डिङ, विपदबाट क्षति भएका आयोजनाको पुननिर्माण तथा मर्मसम्मा र अफग्रिड आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने क्रियाकलापको लागि बजेट विनियोजन गरिएको केन्द्रले जनाएको छ। नेपाल वायुसेवा निगमले रुकुम पश्चिममा अब 7 तामा 3 उडान गर्ने भएको छ। यसअघि 7 तामा 2 फ्लाइट गर्दै आएको निगम अब 3 फ्लाइट गर्ने नेपाल वायुसेवा निगम रुकुम पश्चिमले जनाएको छ। कार्यालय प्रमुख प्रेम ओलीका अनुसार काठमाडौँ रुकुम नेपालगञ्ज आइतबार, नेपालगञ्ज रुकुम काठमाडौँ शुक्रबार र नेपालगञ्ज रुकुम नेपालगञ्ज बुधबार हवाई उडान हुनेछन्। निगमले यात्रुको सहजताका लागि कार्यालयसँगै अनलाइनबाट टिकट काट्ने व्यवस्था गरेको छ। आज विश्व रक्तदाता दिवस। मानवताका लागि एक थोपा रगत रक्तदान गरौँ, जीवन बचाऊ नाराका साथ विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै निशुल्क तथा स्वैच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन 14 यो दिवस मनाइन्छ। विश्व स्वास्थ्य संगठन WHOले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वव्यापी रूपमा सुरक्षित रगतको आपूर्ति सुधारतर्फ उल्लेखनीय प्रगति भए पनि सुरक्षित रगतमा पहुँचका दृष्टिले अझै ठूलो असमानता कायम छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपरान्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ।
2: ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नु पर्ने होइन र?
3: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
4: *1415# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले आगामी G7 शिखर सम्मेलनले नयाँ विश्व व्यवस्थाको आधार निर्माण गर्न सक्ने बताउनु भएको छ। शिखर सम्मेलन हुनु केही दिन अघि आयोजित एक अन्तर्क्रिया कार्यक्रममा उहाँले विश्व शक्ति सन्तुलन द्रुत रूपमा परिवर्तन भइरहेको र यस्तो बेला परम्परागत शक्ति केन्द्रहरू मात्र नभई उदयमान राष्ट्रहरूको बढ्दो सहभागिताले विश्व शासनको नयाँ ढाँचा निर्माण गर्ने अवसर सृजना गरिरहेको बताउनु भएको छ। सो अवसरमा प्रधानमन्त्री कार्नीले बदलिदो विश्व परिवेशमा बहुपक्षीय सहकार्यको आवश्यकता अझ बढेको धारणा राख्नुभयो। प्रधानमन्त्री कार्नीले यसपटकको G7 सम्मेलन परम्परागत सदस्य राष्ट्रहरूको सीमाभन्दा बाहिर फैलिएको बताउनुभयो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज इरानमाथि युद्ध रोक्ने सम्झौतामा हस्ताक्षर हुन सक्ने आशा व्यक्त गर्नुभएको छ। ट्रम्पले सम्झौतामा हस्ताक्षर भएपछि होर्मुज जलमार्ग सबैका लागि खुल्ला हुने र अमेरिकाले अन्तत इरानको आणविक सामग्री प्राप्त गर्ने दावी समेत गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था अल्जाजिराले जनाएको छ। इरानले भने आगामी दिनहरूमा हस्ताक्षर हुन सक्ने सम्भावना रहे पनि अहिले नै सम्झौता हुने कुरामा आशंका व्यक्त गरेको छ। इरानले कुनै पनि युद्धविराम सम्झौता लेबनानसम्म विस्तार हुनुपर्नेमा जोड दिएको छ। र विश्वकप अन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्कीलाई 2-0 पराजित गरेको छ। आज हुने अर्को समूह ईको खेलमा जर्मनी र कुराकाओ बीच राति 10:45 प्रतिस्पर्धा हुनेछ। यसअघिको खेलमा हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता 2026 सुखद शुरूआत गरेको हो। अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह सीको खेलमा स्कटल्याण्डले हाइटीलाई 1-0 गोल अन्तरले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद शुरूआत गरेको हो। 28 वर्षपछि विश्वकपमा फर्केको स्कटल्याण्डले जितसँगै शीर्ष 3 अङ्क जोडेको छ। स्कटल्याण्डले पछिल्लो पटक सन् 1998 विश्वकप खेलेको थियो, त्यसपछि लगातार छनौट हुन सकेको थिएन। यसअघि गैराती भएको खेलमा स्विजरल्याण्ड र कतारले 1-1 बराबरी खेलेका थिए। रेडियो नेपालबाट अपरान्न 4 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: तोकलावा अनुसार निजी लुई अर्थात् लुई बिमाला टाङ्गा तलब ग्याम थावा लासी गाछन सहमति लावा अनुसार गे पिनबा मी अथवा कम्पनी ग्याम किनबा छे करार सम्झौतारी मुबा स्यान खर्चका दे थावा टाङ्गा तलबला निजी गा प्रतिशत बिमा लाना थाबारी आम्याङबानुन ठिम्मुला
1: दरेम क्योर गिभरला विशेष ठिम नाङरी तिल तिला थेन खारमा खारमा तामगा दे मुलुम बेबा तामरी तुनमा कोइ ताम लागे
0: गानबा गानसुम अथवा अपाङ्ग भिला गे लवा केयर गिभर से तोक लवा दुई बिमा गाछन गे ख्लासम थेन गे ख्लावन मुबा तामला जानकारी आपिनबान गे ख्लासम थेन स्यान्दो ग्लारी गे लवारी निसम थेराङबा गेदा इजरायल से फौजदारी अपराध लवा मानबा मुला ओसेम थे अपराधला सुनवाई खाबा लिचा राङलान युल्डी आइसी पुई खाबा धोनाला कारवाही लवारी खाम्बा थेला ठिम्मुला
1: खापै बिमा ग्रेन्ताम तिलमुला बिसाम इजरायलले गेलाबारी निभरी ती दिङ बिमा लामाला भिसा आयाङमा मुला क्योर गिबरी गिक्सरेम गेलाबारी निभाला दुई हेन्से रेम रेम लासी ला ढुची से सोमदोना चेकेन भिसा काप्से पिनबारी खाम्बा मुला राङसे गेलाबारी म्याङबा खापै बिमा लामाला दुई थुम्सी जिम्मा लिच्छा गेलाबा मी राङलानी हुली एसी खाबारी सोमचुई रे अर्थात् लागिकला दुई काप्से टिबारी म्याङबा मुला तासाइनुन थे दुई नङरी खाजे बैनुन खाल्ला गेलाबारी भिसाम आम्याङबा मुला
0: दारेम ट्राफिक नियमला फेरि ताम लागे नेपाली देब्रे ग्यारला लेन ग्याम गाडी सेङबा मुला बिसामा इजरायल डी दाइने लेन ग्याम गाडी सेङबा मुला सडक थादोसम सडकरी थानबा नाङसा ला गाम्री मुबा जेब्रा क्रस ग्याम जेखेन थातोबा मुला जी आइराक थुङसी गाडी सेङबारी आयाङबा मुला ट्राफिक नियम नाङसाम कोङबा बिमा कोङबा कारवाही लाबा मुला
1: इजरायल डी खेलाबारी निभा दुईरी तिल तिला प्रक्रिया खारङलासी छोन लादोबा मुलुम बिब तामला जानकारी वैदेशिक रोजगार विभाग से दुई दुईरी सूचना छिसी पिनमान खाबा मुला खालाइसे हुनबा लोभ थेन पाङबा तामदा विश्वास आलाना सरकारी सूचना दा चेकेन विश्वास लाबारी राङदा मोइजन मुला दारेम लिछारी स्थानीय तहरी मुबा रोजगार सेवा केन्द्र पोवन मुबा सम्बन्धीला गोर्खिक जानकारी दान्दै स्थानीय तहरी मुबा रोजगार सेवा केन्द्रका दिनुन पोसेला ताप मुला खाबा नोर्दिगिन्से रोजगार सेवा केन्द्रका दिँदा रोजगार सिपथेन उद्यमशीलता केन्द्र रि पोसेला ताप हिन्ना चु केन्द्रका दिँदा स्थानीय तहसेन सेङबा थेन व्यवस्थापन लासेला ताप मुला चु केन्द्र से बेरोजगार मिला मिन दर्तलाबा सार्वजनिक रोजगार गेताङ सेङबा स्थानीय गे बजारला कोइताम लाबा सिपथेन माग नक्साङ्कन लाबा सिप विकास तालिम सेङबा गे सम्बन्धी परामर्श पिनबा जब म्याचिङ उद्यमशीलता प्रवर्धन थेन फिर्का भिल्ली गेलासी ए खापा मिदा पुनः एकीकरण लाभ सम्बन्धीलाई सेवा गर्दै पिन्छला ताप मुला
0: तिला राङदा थामुला फिर्क्या भ्युल्डी गेलाबारी निभा धुरी ठगिरी परब ताबा मुसाम खारङरी नितोबा मुला
1: यदि राङ खाजिबाइनुन खाल्ला ठगिरी परब ताबा मुला बिसाम राङ वैदेशिक रोजगार ऐन 2064 अनुसार चुराङमा तामला मुद्दा अथवा उजुरी बोर्से वैदेशिक रोजगार न्यायाधिकरण नितोबा मुला
0: इजाजत पत्र आकिन्ना फिर्क्या भ्युल्डी गेलाबारी पुइसी ठगब लासाम
1: फिर्क्या भ्युल्डी गेलाबारी पुइसी पिन्ना बिसे लुबा तामथेन लोभ हुन्छ टाङ्गा किन्बा लिछा फिर्क्या भ्युल्डी आपुइसाम
0: इजाजत पत्र किन्बा मिसे सरकारलाई स्वीकृति आकिन्ना गे लबा मि फिर्क्या भ्युल्डी पुइसाम
1: जाजकोला गति दा फिर्क्या भ्युल्डी गे लबारी पुइसाम
0: सरकार से पुइबारी काबा भ्युल्डी गे लबा मि पुइसाम
1: वैदेशिक रोजगार न्यायाधिकरण से सुनवाई थेन फैसला ला सिपिन बबला
0: यदि राङदा न्यायाधिकरण से लाबा फैसला सेम आनिसाम सेम आनिबा कादेसे सोमची गा रे नाङरी ग्रेन ठिमखाङरी पुनरा वेदन लाबारी खाम्बा ठिम्नुन शोभा मुला
1: फिर्का भ्युल्डी गेलाबारी निमा सचेत तागे यदि राङ्गेनुन ठगिरी पर्ता बम्बुसाम ठिम अनुसार कारवाही लाबारी बाङ्लागे चुनुन जानकारी गदेला छ्याम छ्यामरी तिनीलाई गेताङ यामेनुन फेसनिबा दुई तासी जिन बम्बुला गेताङ मुगलानलाई गे अर्थात् वैदेशिक रोजगारीलाई फेरि राङ्लातीलाई सल्लाह सुझाव थिएन प्रतिक्रिया गर्दै मुला बिसाम गनीलाई इमेल ठेगाना welfare@febi.gov.np थिएन info@febi.gov.np इमेल लाबारी राङ्दा मोहिजेन मुला तिनीले गेताङ यान्छुबारी राङ्दा लामा लामा थुजेछे खाबा सातारी छार विषयरी छाडनुन गेताङबा सिखाछेला मुला थे दुई दोना गेताङ सेङबारी रोलाबा नाना इन्दिरा थिङथेन गा सूर्य मुक्तान्द बिदुन्छुको लासो फ्याफुल्ला
2: नेपाल टेलिकमको 4G

यहाँहरूलाई चलचित्रका गीत सुनायौँ। चलचित्र परिवर्तनबाट स्वर रहेको थियो नारायण गोपालको भने शब्द रचना थियो चितन कार्कीको, सङ्गीत थियो हाई बलसाराको। अब यहाँहरूलाई करिब 5 बजेसम्म चलचित्रका गीतहरू नै राख्नेछौँ। अब यस क्रममा राख्दैछौँ दीपक लिम्बू र अन्जु पन्तको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रचना रहेको छ डाक्टर कृष्णहरि बरालको भने सङ्गीत रहेको छ लक्ष्मण सैसको भने चलचित्र दिव्यानीबाट राख्दैछौँ।

चलचित्रका गीतहरू सुनाउने क्रममा भर्खरै राख्यौँ चलचित्र चकलेटबाट मिलन अमात्यको स्वरमा रहेको यो गीत र यो गीतमा शब्द रचना थियो आनन्द अधिकारीको भने सङ्गीत थियो शिखर सन्तोषको अब यहाँहरूलाई अर्को चलचित्रका गीत राख्नेछौँ चलचित्रका गीत राख्ने क्रममा चलचित्र रहेको छ देवर बाबुको भने यसमा स्वर रहेको छ साधना सरगम र शब्द रचना रहेको छ प्रमोद ढुङ्गनाको भने सङ्गीत रहेको छ सुरेश अधिकारीको

चलचित्रका गीतहरू सुनाउने क्रममा भर्खरै राख्यौँ चलचित्र दाइजोबाट अनुराधा पौडेलको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रचना थियो दिनेश अधिकारीको भने सङ्गीत थियो अनिल साईको। अब यहाँहरूलाई चलचित्रका गीतहरू सुनाउने क्रममा अन्तिम गीत राख्दैछौँ चलचित्र इच्छाबाट। स्वर रहेको छ अभिन बिकेको भने, शब्द रचना रहेको छ लोकराज अधिकारीको र सङ्गीत छ करुणराज कार्कीको।

0: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
1: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौँ।
3: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा धर्मपाल प्रसाद शाह, सुधीर मिश्र, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार 1 र 2 गते छलफल हुने भएको छ। मन्त्रालयगत छलफलमा क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणका लागि बेजिङ पुग्नु भएको छ। उहाँ गैराती त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। बेजिङ स्थित नेपाली दूतावासका अनुसार उहाँ स्थानीय समयअनुसार आज अपरान्न त्यहाँ पुग्नु भएको हो। बेजिङ स्थित विमानस्थलमा उहाँलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको थियो। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आज साँझ 1 स्वागत समारोह आयोजना गर्दैछ। समारोहमा उहाँले नेपाली समुदायसँग अन्तर्क्रिया समेत गर्नुहुने दूतावासले जनाएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने तालिका छ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किनुहुने कार्यतालिका रहेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ। त्यसका लागि 2,62,74,00,00,000 रुपियाँ बराबरको बजेट विनियोजन गरिएको छ। त्यसमा नेपाल सरकारका तर्फबाट 1,19,74,00,00,000 रुपियाँ रहेको छ भने वैदेशिक सहायतातर्फ 1,43,00,00,000 रुपियाँ रहेको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनको माध्यमबाट विद्युत पहुँच विस्तार गर्ने कार्यक्रम भने निरन्तर कार्यान्वयनमा छ। दिगो ऊर्जा च्यालेन्ज फन्ड मार्फत नवीकरणीय ऊर्जा प्रवर्धनको ग्याप फन्डिङ, विपदबाट क्षति भएका आयोजनाहरूको पुननिर्माण तथा मर्मतसम्मा र अफ ग्रिड आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने क्रियाकलापको लागि बजेट विनियोजन गरिएको केन्द्रले जनाएको छ। नेपाल वायु सेवा निगमले रुकुम पश्चिममा अब 7 तामा 3 उडान गर्ने भएको छ। यसअघि 7 तामा 2 फ्लाइट गर्दै आएको निगम अब 3 फ्लाइट गर्ने नेपाल सेवा वायु निगम रुकुम पश्चिमले जनाएको छ। कार्यालय प्रमुख प्रेम ओलीका अनुसार काठमाडौँ रुकुम नेपालगञ्ज आइतबार, नेपालगञ्ज रुकुम काठमाडौँ शुक्रबार र नेपालगञ्ज रुकुम नेपालगञ्ज बुधबार हवाई उडान हुनेछ। निगमले यात्रुको सहजताका लागि कार्यालयसँगै अनलाइनबाट टिकट काट्ने व्यवस्था गरेको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। बाँकी समाचारमा अन्तर्राष्ट्रिय समाचार। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले आगामी G7 शिखर सम्मेलनले नयाँ विश्व व्यवस्थाको आधार निर्माण गर्न सक्ने बताउनु भएको छ। शिखर सम्मेलन हुनु केही दिन अघि आयोजित एक अन्तर्क्रिया कार्यक्रममा उहाँले विश्व शक्ति सन्तुलन द्रुत रूपमा परिवर्तन भइरहेको छ र यस्तो बेला परम्परागत शक्ति केन्द्रहरू मात्र नभई उदयमान राष्ट्रहरूको बढ्दो सहभागिताले विश्व शासनको नयाँ ढाँचा निर्माण गर्ने अवसर सृजना गरिरहेको बताउनुभयो। सो अवसरमा प्रधानमन्त्री कार्नीले बदलिँदो विश्व परिवेशमा बहुपक्षीय सहकार्यको आवश्यकता अझ बढेको धारणा राख्नुभयो। साथै उहाँले महाशक्तिको प्रभुत्वलाई सन्तुलनमा राख्न मध्यम शक्तिका राष्ट्रहरूले साझा भूमिका खेल्नुपर्ने आह्वान समेत गर्नुभएपछि अन्तर्राष्ट्रिय रूपमा व्यापक बहस सिर्जना गरेको अधिकारीहरूले जनाएका छन्। प्रधानमन्त्री कार्नीले यसपटकको G7 सम्मेलन परम्परागत सदस्य राष्ट्रहरूको सीमाभन्दा बाहिर फैलिएको बताउनुभयो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज इरानमाथिको युद्ध रोक्ने सम्झौतामा हस्ताक्षर हुन सक्ने आशा व्यक्त गर्नुभएको छ। ट्रम्पले सम्झौतामा हस्ताक्षर भएपछि होमबुर जलमार्ग सबैका लागि खुल्ला हुने र अमेरिकाले अन्तत इरानको आणविक सामग्री प्राप्त गर्ने दावी समेत गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था अल्जाजिराले जनाएको छ। इरानले भने आगामी दिनहरूमा हस्ताक्षर हुन सक्ने सम्भावना रहे पनि अहिले नै सम्झौता हुने आशंका व्यक्त गरेको छ। इरानले कुनै पनि युद्धविराम सम्झौता लेबनानसम्म विस्तार हुनुपर्नेमा जोड दिएको छ। र विश्वकप अन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्कीलाई 2-0 पराजित गरेको छ। आज हुने अर्को समूह ईको खेलमा जर्मनी र कुरासाओ बीच राति 10:45 प्रतिस्पर्धा हुनेछ। यसअघिको खेलमा हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता 2026 सुखद सुरुवात गरेको हो। अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह सीको खेलमा स्कटल्याण्डले हाइटीलाई 1-0 गोल अन्तरले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद सुरुवात गरेको हो। रेडियो नेपालबाट साँझ 5 समाचार सकियो। हौस् त नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। समाचारपछि सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रमको पुनः प्रसारण। अहिले भने सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: सु रेडियो नेपाल हिना तामाङ सानगिर रिढाङनी दा झेनमुला ङ इन्दिरा थिङ रोङसा ब्लोन शिशिर खनाल चिनिया रोङसा ब्लोन वाङ इला निम्तोरी चिन भ्लिरा कोरबारी बेजिङ धोस्युबा मुला ब्लोन खनाल तिलमा मुना होजाहवाना निस्युबा हिनला बेजिङला एयरपोर्ट रि खनाल दा चिन्डी स्युबा नेपालला गे तेनबा ग्लेबोन रोशन खनाल तेन चिनला रोङसा ब्लोन खाङला धानपोका देशे ढेन लास्युबा मुबा रोङसा ब्लोन खनाल ला ढेन्डी नेपाली ग्लेबोन खाङसे तिनी न्यासे जेन ह्वाल सेङबान मुला चिन्डी स्युमा रोङसा ब्लोन से चिनला रोङसा ब्लोन वाङ थेन नेपाल चिन ब्रेलबा दा धातेला भीमा खारङ लासी ज्याबा सोबारी खामला बिबा ताम्री काठुई लासियुबा गेकोर मुला छ्याम्री चिनला ग्रेन धानपो कादे थेनोन लोलोन रूपतासी लेङमो लाबा गेकोर मुला युल्डी च्यान्दो युल्ला लगानी लेना लाबारी बेजिङ रि मुबा नेपाली ग्लेबोन खाङसे सेङबा लगानी वाल्डी ब्लोन खनाल से पो किन्बा छ्याम चिनिया छोङबोन कादे थेनोन काठुई लासियुबा गेकोर मुला ब्लोन खनाल दाखाबा असार सोमला कुनु नेपाल याइसियुबा गेकोर मुला प्रतिनिधि सभारी विनियोजन विधेयक 2083 ला ब्लोनखाङ कदेला विनियोजन शीर्षक थोरी नाङ्गर थेन रेङेन काठुई लाबा ताबा मुला ब्लोनखाङ कदेला काठुई रि थोनबा प्रश्न ला असार सोम थेन भ्लिला कुनु सम्बन्धित ब्लोन कादेसे जवाब पिनबा गेखोर सोबा मुला बिसी संघीय संसद लोनखाङ से पाङबा मुला सरकार से चु जेठ चुइङहाला कुनु नोर दिङ 2083-84 ला राज्य सोथेन ब्यायला नोर अनुमान बजेट थन्बा मुबा प्रतिनिधि सभारी चुङाछा बजेट थोरी काठी तासी नोर ब्लोन डाक्टर स्वर्णिम वाग्लेसे जवाफ पिन्स्युबा मुला चिनला ग्याल्सा बेजिङ रि ज्योमो गाङ थेन संघीय संसद सांसद मिङमा ग्याम्बु शेर्पा छ्याम नेपाल थेन चिनला लासी मेन्दो घाँचुई ज्योमो लुङमा क्रेबा कादेदा ढेन लाबा मुला निश्चुई सोमछा ज्योमो लुङमा दिन्छेन लाप्सरी चिन्डी मुबा नेपाली ग्लेबोन खाङसे तिलमा मुना सेङबा नेपाल चिन सगरमाथा माउन्ट एभरेस्ट एडभेन्चर फेस्टिभल डी थेनी कादेदा ढेन लाबा हिनला बिसी नेपाली ग्लेबोन खाङसे पाङबा मुला घाँचाला रोसुङबोन इन्दिरा राणा मगर थेन नेपाल ली ग्लेबोन खाङला गे तेनबा ग्लेबोन रोशन खनालसे मेन्दो निचुई कु चिनला थेन मेन्दो निचुई ब्ली नेपाली आरोही कादेदा ढेन्च्यो पिन्स्युबा मुबा नेपाल डी पर्वतीय पर्यटन लेना लाबारी थेन नेपाली थेन चिनला पर्वतारोहण थेन पर्यटन छोङबोन गुङरी रो लेना लाबारी बिसी गेखोर सेङबा हिनला लोक सेवा आयोगला निश्चुई डुछा दिन्छेन लाप्सरी तिनी प्रभात फेरी तेबा मुला कमल पोखरीला लोकसेवा आयोगला मियो गेजाङग्याम तिबा प्रभात फेरी चार खाल ढिल्ली बजार पुतली सडक हात्तीसार चोक ताबान आयोगला घेजाङ्री दोषी थुम्बा मुबा प्रभात फेरी थुम्बा लिचा लिङ्बो थान्छुबान आयोगला चोह माधव रेग्मिसे तिरेमदा स्यार एग्योतारी सुविधा पिन्बा गाछालान अफसर पिन्बा थेन आन्तरिक प्रतिस्पर्धा लाबा विवाद ताम्दा आयोग से आङ्यान्बा बिसी सुङबा मुला तिनी जाम्बुलिङ का पिन्बा दिन्छेन धाङबान मुला मिनिदा थोपा गिक का दान लागे लुई सोना लागे विवाद ताम्दा किन्सी जाम्बुलिङला लोलो लोलो युल कादेरी गेखोर सेङसी थाङबान मुला सुरक्षित का थेन का राङबा सेला ताम्री छोरङान लेना लाबारी थेन का पिन्बा कादेदा ढेन लाबारी डिङे दाङसे जुन चुई भ्लिरी चु दिन्छेन धाङबा लाबा मुला ठिम्दा नाङसी मोटर सेङबा कादेदा निची ब्ली घण्टारी तोङ नि ग्याजा ब्लिसे मेन्दो ब्रे मोटर सेङबा कादेदा कारबाही लाबा मुला चुग्याम युल्ला कोश्री लाख ब्लिसे तोङ हाँचुई ब्रे टाङ्गा झम्बा ताबा मुला याम्बु उपत्यका ट्राफिक प्रहरी घेजाङसे पाङबा अनुसार जी आइरक थुङबा ठिम्दा नाङसी राइड सेयरिङ लाबा लेनला अनुशासन आलाना गाडी सेङबा हरण रापरी आतबा घ्लारी हरण रापा पेटिरी मोटर कादे पार्किङ लाबा कादे दा कारबाही लाबा हिला नेपाल वायुसेवा निगमसे रुकुम स्यारी दारेम निस्तारी सोम उडान लाभा ताबामुला चुङाछा निस्तारी निरेम लाभन खावा उडान दारेम सोमरेम लाभा बिसी नेपाल वायुसेवा निगम रुकुम नुप्से पाङबामुला निगमसे मिनिदा सहज तागाई बिसी गेजाङ छ्याम अनलाइन ग्याम टिकट किनबारी खाम्बा सेवा सोबामुला बागमती प्रदेश सरकार से सड़क आश्रित सहयोगी अपेक्षित मानव उद्धार पुनर्स्थापना थेन व्यवस्थापन गे विधि स्वीकृत लाभा मुला तिनी लाब्लोन सेंगझांगला चिसाङसे गे विधि स्वीकृत लाभा मुला बिसी थुङबा क्वी ऊर्जा थेन सिंचाई ब्लोन कृष्ण कुमार तामाङसे सुङबा मुला चिसाङसे बागमती ग्रेन ब्लोन थेन ब्लोन सेङझाङ गेजाङला लोन धाँडी उमेश कुमार ढकालदा जिम्मेवारी पिनबा निर्णय लाभामुला सल्यान्डी बसे ठोकमा ग्याम्री ब्राबन लाभा मेन्दो गिक मिनी सिबामुला शारदा नगरपालिका गिक श्रीनगर बस पाक घाम्री तिनी धिनेरी छत्रेश्वरी गाउँपालिका निस्ला ब्लिची डु दिङला उमा रेउलेदा ठोकपामुबा बसे ठोक्सी गम्भीर घाइते ताबा रेउलीला मान लाबान लामा सल्यान जोङ अस्पताल जी सिबा मुला बिसी सल्यान प्रहरी से पाङबा मुला मेची नगर री हात्तीला आक्रमण ग्याम मेन्दोगिक झामेकोला सिबामुला जोङ प्रहरी घेजाङला प्रहरी निरीक्षक विजय चौहानसे सुङबा अनुसार मेची नगर नगरपालिका ब्ली दिमताबा डुचुई नि दिङला पद्मा पौड्याल सिबा हिँला तिनी स्वरी दिमग्याम फिर्क्याप थोन्बा धुइरी थेदा हात्तीसे आक्रमण लाभामुबा हात्तीसे कुल्चिदिमा पद्मा घटना ताबा खारिन सिबा हिँला फिफा विश्वकपरी तिनी स्योरी तबा क्लाङबारी टर्कीदा अस्ट्रेलियासे गोल्नी लसी ढाबा मुला चुराङ लसिन समूह बिरी मुबा कतारथेन स्विजरल्यान्डसे गोल गिक गिक लसी च्योच्यो ताबा मुला बिसामा ब्राजिल थेन मरकोनोन गोल गिक गिक लसी च्योच्यो ताबा मुला तिनी स्योरी समूह सी ग्याम क्लाङबा स्कटल्यान्डसे हाइटिदा गोल गिक्से ढाबा मुला तिनी मुना चुइनी घ्यासी ब्लिचुइङा मिनेट निमा जर्मन थेन कुरा काओ क्लाङसेदा मुला बिसाम नाङ्गार स्योला गिक घ्यासी ब्लिचुइङा मिनेटरी जापान थेन नेदरल्यान्ड क्लाङसेदा मुला चुराङ लासिन आइभरी कोस्ट थेन इक्वेडर घुङ्री नाङ्गार स्योला ब्लि घ्यासी ब्लिचुइङा मिनेट निभा क्लाङसेदा मुला बिसाम नाङ्गार स्योला निस घ्यासी ब्लिचुइङा मिनेट्री स्विडेन थेन ट्युनेसिया क्लाङसेदा मुला स्यान्सिबन मुभा सान्ग्युर जिन्जी फ्याफुल्ला
1: आवाजले छुने सम्पूर्ण नेपाल रेडियो नेपाल नेपाली माटोको आवाज रेडियो नेपाल
2: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ
3: विद्यार्थी भाइ बहिनीहरू आज हामी माध्यमिक तह कक्षा 9 अनिवार्य नेपाली विषयको पाठ 4 रहेको निवेदन पाठ अन्तर्गत रहेर श्रद्धाञ्जली तथा समवेदना पत्र लेखन संवाद त्यसै गरी सिर्जना र परियोजना कार्य अनि भाषिक प्रकारका क्रियाकलापमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ भाइ बहिनीहरू तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिप्पण गर्न तयार हुनुहोस् है त तयार हुनुभयो
4: सम्झना तिमी कहाँ जान लागी कि
5: म पुस्तकालय हिँडे कि तिमी पनि जाने भए आऊ क्यारे पुस्तकालयमा रमाइला रमाइला पुस्तक छन्
4: गयौ नि अब पुस्तकालय गुरुबा आइसक्नु भयो
5: ए अब अर्को घन्टीमा जाउला नि त
4: हुन्छ सम्झना
3: नमस्कार विद्यार्थी भाइ बहिनीहरू
6: नमस्कार गुरुबा
3: ल सबैजना आफ्नो स्थानमा बस्नुहोस् विद्यार्थी भाइ बहिनीहरू तपाईँहरूका लेख रचना छन् भने सुनाउनुहोस् न
5: ए हजुरले भनेपछि सम्झिए गुरुबा मैले एउटा कविता रचना गरेकी थिएँ
4: गुरुबाले कविता सुनाउनका लागि समय दिइसक्नुभयो तिमी भने भाषण छाड्छौ
5: भयो बाबा भयो मैले तिम्रो कुरा बुझिसके अब कविता सुनाउँछु। मेरो कविताको शीर्षक रहेको छ मेरो देश। सगरमाथाको ताज पहिरिएर विश्वको ध्यान खिचिरहेको मेरो प्राणभन्दा प्यारो देशले विश्वलाई गौतम बुद्धको शान्ति सन्देश उपहार दिएको छ। जानकीको सहनशीलता र सद्भाव उपहार दिएको छ। नेपालको सिङ्गो भूगोलले अनेकतामा एकता र एकतामा विविधताको मन्त्र सिकाएको छ। मेरो देश मेरो विश्व हो, मेरो देश मेरो ब्रह्माण्ड हो। धन्यवाद।
3: स्याबा सम्झना, तपाईँले राष्ट्रिय भावनाले ओतप्रोत भएको साह्रै गहकिलो कविता सुनाउनु भयो। सम्झनालाई सुन्दर कविताका लागि ताली बजाएर स्याबासी दिउँ त।
5: गुरुबा लगायत सम्पूर्ण साथीहरूलाई धन्यवाद।
3: विद्यार्थी भाइ बहिनीहरू, अब आजको पाठ्य वस्तुतिर लागौ है त। म प्रोजेक्टर मार्फत केही सामग्री प्रदर्शन गर्छु। मोहन, प्रोजेक्टरको स्विच अन गर्नुहोस् त।
4: हस् गुरुबा, बत्ती बल्यो, स्विच अन भयो।
3: यो पावर पोइन्ट हेरेर पालै पालो पढेर सुनाउनुहोस् न।
4: पहिला म पढ्छु है त गुरुबा। डिएको श्रद्धाञ्जली एवं समवेदना पत्रको नमुना पढ्नुहोस् र यस्तै ढाँचामा एउटा श्रद्धाञ्जली तथा समवेदना पत्र तयार पार्नुहोस्।
3: यो त तपाईँहरूको नेपाली पाठ्य पुस्तकको अभ्यास 11 भएको निर्देशन हो। मैले श्रद्धाञ्जली एवं समवेदना पत्रको नमुना पनि तयार पारेको छु।
5: भनेपछि हामीले नमुनाका आधारमा श्रद्धाञ्जली तथा समवेदना पत्र लेख्नु पर्ने भयो, होइन त गुरुबा?
3: हो हो, तपाईँहरूले कुरा बुझिसक्नुभयो नि। अब नमुना पनि पढिदिनुहोस् न।
5: हस् गुरुबा, म पढेर सुनाउँछु। जन्म विक्रम सम्वत 1998 साल साउन 25 गते, मृत्यु विक्रम सम्वत 2078 भदौ 3 गते। श्रद्धाञ्जली तथा समवेदना। यस विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवं शिक्षा प्रेमी मधुवन वर्माको यही 2078 भदौ 3 गते 80 वर्षको उमेरमा भएको असामयिक निधनबाट विद्यालय परिवार स्तब्ध बनेको छ। यस दुःखद क्षणमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ। प्रधानाध्यापक एवं लुम्बिनी माध्यमिक विद्यालय परिवार।
3: सम्झनाले श्रद्धाञ्जली तथा समवेदना पत्र पढेर सुनाउनु भयो। अब पालै पालो यसको संरचनाका बारेमा बताउनुहोस् न। हुन्छ
4: हुन्छ गुरुबा।

0: हजुरलाई हाम्रो छलफल कस्तो लाग्यो?
1: स्याबास भाइ बहिनीहरू, तपाईँहरूको छलफल साह्रै राम्रो छ। अब यो चार्ट पेपरमा श्रद्धाञ्जली तथा समवेदना लेख्नुहोस्। ओहो, साइन पेन त ल्याउनै बिर्सिएछु।
2: साइन पेन हामीसँगै छ गुरुबा, अब हामी छलफल गर्दै लेख्छौँ।
0: गुरुबा, हामीले लेखिसक्यौँ। हाम्रो बाल क्लबका अध्यक्षको हजुरआमा अस्ति बित्नु भएको थियो, हामीले त्यही बेहोरा समेटेर लेख्यौँ।
1: व्यावहारिक लेखन भनेको यही त हो नि। आफूले सिकेका कुरालाई व्यवहारमा उतार्ने तपाईँहरूको खुबी देखेर म प्रभावित छु। अब पढेर सुनाउनुहोस् त।
2: म पढेर सुनाउँछु है त गुरुबा। जन्म विक्रम सम्बत 2003 पुष 5 गते, मृत्यु विक्रम सम्बत 2080 असार 1 गते। श्रद्धाञ्जली तथा समवेदना। जनभावना बाल क्लबका अध्यक्ष राजेश केसीको ममतामयी हजुरआमा जानुका केसीको यही 2080 साल असार 1 गते 78 वर्षको उमेरमा असामयिक निधन भएकामा बाल क्लब परिवार स्तब्ध भएको छ। यस दुःखद घडीमा हजुरआमाको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछौँ। साथै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ। जनभावना बाल क्लब तथा जनभावना माध्यमिक विद्यालयका विद्यार्थीहरू,
1: तपाईँहरूले राम्रोसँग श्रद्धाञ्जली तथा समवेदना पत्र लेख्नुभयो। तपाईँहरूको समय मिल्छ भने यो पत्र परिवारमा लगेर दिनुहोस् न, त्यसो गर्दा झनै उपयुक्त हुन्छ।
0: हुन्छ गुरुबा, हजुरले हामीलाई राम्रो सल्लाह दिनुभयो।
1: विद्यार्थी भाइ बहिनीहरू, अब हामी संवाद पूरा गर्ने सन्दर्भमा छलफल गरौँ है त। कक्षा 9 नेपाली पाठ्य पुस्तकको अभ्यास नम 12 निर्देशन एकजनाले पढेर सुनाउनुहोस् न।
2: हस् गुरुबा, म पढेर सुनाउँछु। कुनै सूचना वा सन्देश पठाउँदा म्यासेन्जर र टेलिफोनको शैलीमा भिन्नता हुन्छ। म्यासेन्जरमा दोहोरो श्रव्य दृश्य र लेखी आदिका माध्यमबाट सूचना वा सन्देशको आदान प्रदान हुन्छ भने टेलिफोनमा केवल कथ्य श्रव्यका आधारमा मात्र सूचना वा सन्देश आदान प्रदान हुन्छ। यस्ता सञ्चारका माध्यम धेरै छन्। म्यासेन्जर र टेलिफोनमा रहेका भिन्नता खुल्ने गरी यी दुईलाई पात्रका रूपमा प्रस्तुत गरी तयार पारिने तलको संवाद पूरा गर्नुहोस्।
0: म्यासेन्जर र टेलिफोन बीचको कुराकानी कति रमाइलो अभ्यास रहेछ, अनि कुराकानीको सुरुवाती भाग पाठ्य पुस्तकमा लेखिएको रहेछ।
2: यो संवादमा म्यासेन्जर र टेलिफोनको भिन्नता स्पष्ट हुनु पर्यो, होइन त गुरुबा?
1: तपाईँले ठिक भन्नुभयो। म्यासेन्जर र टेलिफोनको कुराकानीमा यिनीहरू बीचको भिन्नता खुलाउनु पर्छ।
0: टेलिफोन विशेष गरी तारको माध्यमबाट सञ्चालित हुन्छ, म्यासेन्जरका लागि इन्टरनेट चाहिन्छ।
2: त्यति मात्र हो र? टेलिफोनमा प्रत्यक्ष कुराकानी मात्र गर्न सकिन्छ। म्यासेन्जरमा अनुहार हेरी हेरी कुराकानी गर्न सकिन्छ, फोटो पठाउन सकिन्छ, लेखेर पनि कुराकानी हुन्छ।
1: तपाईँहरूको छलफल सही छ। यस्तै विषयवस्तु राखेर संवाद पूरा गर्नुहोस्। यो अभ्यास तपाईँहरूका लागि गृह कार्य भयो।
0: हस् गुरुबा, हामी भोलि गृह कार्य गरेर ल्याउँछौँ।
1: विद्यार्थी भाइ बहिनीहरू, अब हामी सिर्जना र परियोजना कार्यखण्डका अभ्यासमा केन्द्रित भएर छलफल गरौँ कि?
2: हुन्छ गुरुबा, सिर्जना परियोजना खण्डका अभ्यास रमाइला हुन्छन्।
0: तिमीले ठिक भन्यो मोहन, मलाई पनि सिर्जना परियोजना कार्य गर्न रमाइलो लाग्छ।
1: हो नि भाइ बहिनीहरू, सृजनात्मक अभ्यासमा सिर्जनाका कुराहरूलाई स्थान दिइन्छ, परियोजनात्मक अभ्यासमा सोधेर खोजेर सङ्कलन गरेर प्रस्तुतिकरण गर्नुपर्छ। त्यसैले यस्ता अभ्यास सृजनात्मक, व्यावहारिक र सिप परक हुन्छन्। अब विषयवस्तुतिर लागौँ है त। एकजनाले सामग्री पढेर सुनाउनुहोस् न।
0: म पढ्छु नि। सहरमा पढाइसकेर गाउँ फर्की समाज सेवामा लाग्नु भएको दाजुसँग गाउँमा हुँदै गरेको विकासका बारेमा जिज्ञासा राखी चिठी लेख्नुहोस्।
2: हामीलाई गुरुबाले अघिल्लो कक्षाहरूमा चिठीको संरचना बुझाउनु भएको छ। अब प्रश्नको विषयवस्तु अनुसार चिठी लेख्ने त हो नि।
0: विषयवस्तु पनि व्यावहारिक र उत्प्रेरणामूलक रहेछ।
1: तपाईँहरू त आ गर्दा अलङ्कार बुझ्नुहुन्छ। अहिलेको सन्दर्भमा मानिसहरू वैदेशिक रोजगारीतर्फ आकर्षित भएका छन्, सहरमुखी भएका छन्। वास्तवमा हामीले हाम्रै माटोमा श्रम र सिप पोख्नुपर्छ, समाज सेवामा लाग्नुपर्छ।
2: हजुरको यस्तै भनाइले हामीलाई पनि केही गरौँ भन्ने जोस जागर चल्छ गुरुबा।
0: मोहन, हाम्रो गुरुबा पनि समाजसेवी हुनुहुन्छ नि। गरिब विद्यार्थीलाई कापी कलम किन्ने पैसा दिनुहुन्छ, कपडा किनिदिनुहुन्छ।
1: भाइ बहिनीहरू, अरूको सेवा गर्नु मानवीय धर्म हो। सेवा गर्न धन भन्दा मन चाहिन्छ। अब तपाईँहरू यो चार्ट पेपरमा दाजुलाई चिठी लेख्नुहोस्।
0: हस् गुरुबा।

0: हामीले चिठी लेखिसक्यौँ गुरुबा,
1: अब पालै पालो चिठी पढेर सुनाउनुहोस् त।
2: म सुनाउँछु है त। मिति 2080 असार 5। आदरणीय दाजु, सादर नमस्कार। यहाँ मलाई सन्चै छ। त्यहाँ हजुर लगायत सपरिवार आरामै रहनुहोस् भनी कामना गर्दछु। हजुरले पठाउनु भएको चिठी 2 हप्ता अगाडि नै हातमा परेको थियो। पढाइ लेखाइको व्यस्तताले समयमा प्रत्युत्तर लेख्न सकिन, यसका लागि क्षमा चाहन्छु। अब मोहन पढ्छौ कि?
0: हुन्छ सम्झना, अब म पढ्छु। दाजु, हजुर पढाइसकेर गाउँ फर्किनु भयो। हजुरको यो कार्य आफैमा स्वागतयोग्य थियो। त्यसमाथि समाजसेवाको बाटोमा लाग्नुभयो। अन्धविश्वास र कुरीति विरुद्ध अभियान नै चलाउनुभयो। अहिले गाउँमा बिरामी हुँदा धामी झाँक्री कहाँ जाने चलन हटिसकेछ। छुवाछुत प्रथा पनि हटिसकेछ। हाम्रो गाउँको सामाजिक रूपान्तरणको श्रेय हजुरलाई नै दिनुपर्छ। अब त हजुर विकास निर्माणका कार्यमा लाग्नु भएको छ अरे। बाँकी सम्झना पढ त।
2: हुन्छ, म पढ्छु। गाउँमा समय सापेक्ष शिक्षा प्रदान गर्ने विद्यालय छैनन्। अर्कातिर सुविधा सम्पन्न स्वास्थ्य संस्थाको पनि अभाव छ। सञ्चार र सडक निर्माणका क्षेत्रमा कसरी काम गर्ने योजना बनाउनु भएको छ? मलाई यो विषयमा चासो लागेको छ। दाजु, अब त पत्र पनि लामो हुन लाग्यो क्यारे। अर्को पत्रमा गाउँको विकासका बारेमा लेख्नुहोला। अहिलेलाई यति नै। उही हजुरकी प्यारी बहिनी सम्झना तामाङ।
1: तपाईँहरूले साह्रै राम्रो चिठी लेख्नुभयो। तपाईँहरूको मिहिनेतका लागि धन्यवाद। अब सिर्जना र परियोजना खण्डको अभ्यास 2 को निर्देशन पढ्नुहोस् त।
0: म पढ्छु है त। स्थानीय वा राष्ट्रिय पत्र पत्रिकामा प्रकाशित एक एकवटा बधाई र समवेदना पत्र खोजी कक्षामा प्रस्तुत गर्नुहोस्।
1: भाइ बहिनीहरू, अब तपाईँहरू पुस्तकालयमा गएर पत्रिकाबाट एकजनाले बधाई पत्र र एकजनाले समवेदना पत्र खोजेर ल्याई कक्षामा प्रस्तुत गर्नुहोस् है त।
2: हुन्छ गुरुबा, हामी पुस्तकालय जान्छौँ। गुरुबा, मैले गोर्खा पत्रमा प्रकाशित बधाईको नमुना ल्याएँ।
0: मैले चाहिँ कान्तिपुरमा प्रकाशित समवेदना पत्र ल्याएको छु।
1: ल ठिक छ नानी बाबुहरू, अब पालै पालो कक्षा प्रस्तुति पनि गर्नुहोस्।
2: पहिला म बधाई पत्रको नमुना पढेर सुनाउँछु। श्री बालेन्द्र शाहज्यू, मेयर काठमाडौँ महानगरपालिका। बधाई ज्ञापन। विक्रम सम्बत 2079 वैशाख 30 गते सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँले अत्यधिक मत ल्याई काठमाडौँ महानगरपालिकाको मेयर पदमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्दछौँ। अध्यक्ष तथा जिल्ला कार्य समिति उद्योग वाणिज्य सङ्घ काठमाडौँ।
1: सम्झना, तपाईँले पत्रिकाबाट उपयुक्त नमुना सङ्कलन गरी कक्षा प्रस्तुति गर्नुभयो। अब मोहनको पालो।
0: म समवेदना पत्रको नमुना सुनाउँछु। हार्दिक समवेदना। जन्म विक्रम सम्बत 1997 वैशाख 9 गते। स्वर्गारोहण विक्रम सम्बत 2080 जेठ 11 गते। यस अदालतको न्यायाधीशको हैसियतबाट न्याय र कानुनको क्षेत्रमा राष्ट्रलाई योगदान पुर्याउनु भएका पूर्व न्यायाधीश भैरवप्रसाद लम्सालको असामयिक निधन भएको 13 पुण्यतिथिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। सर्वोच्च अदालत। गुरुबा, मैले चाहिँ कान्तिपुर पत्रिकामा प्रकाशित समवेदना पत्र पढेर सुनाएँ है।
1: ठिक छ बाबु, ठिक छ। तपाईँले स्तरीय नमुना सङ्कलन गरी प्रस्तुति गर्नुभयो। अब अभ्यास 13 को निर्देशन पढ्नुहोस् न।
2: अब पढ्ने पालो त मेरो हो नि गुरुबा। मोहनले भर्खरै समवेदना पत्र पढे नि।
1: हुन्छ हुन्छ, तपाईँ नै पढ्नुहोस्।
2: सबैजनाले ध्यानपूर्वक सुन्नुहोस् है त। दिएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस्। भावनाका घरमा दाजुको विवाह छ। आमा बुबा विवाहका लागि सामान किन्न बजार जानुभएको छ। घरमा उनकी फुपू आउनुभयो। भावनाले फुपूलाई नमस्कार गरिन् र भित्र आएर सोफामा बस्न आग्रह गरिन्। हिँडेर आउनुभएको थाक्नुभयो होला। के लिन चाहनुहुन्छ, चिया या पानी? फुपूले चिया खाने इच्छा व्यक्त गर्नुभयो। आराम गर्दै गर्नुहोस्, म चिया बनाएर ल्याउँछु भनी भान्सामा गएर चिया बनाइन्। फुपूलाई मिठो चिया खुवाइन् र सँगै बसेर हालखबर सोधिन्। एकैछिनमा आमा बुबा आउनुभयो। भावनाका बुबाले आफ्नी दिदीलाई ढोग्नुभयो र निम्तो स्वीकार गरेर समयमै आउनुभएकामा खुसी व्यक्त गर्नुभयो।
1: विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले कुरा बुझिहाल्नुभयो। स्वागत र आतिथ्य भन्ने कुरा समाज, संस्कृति र परम्परा अनुसार फरक फरक हुन सक्छ। यो विषयमा आफ्नो घरमा सोधेर आउनुहोस् अनि भोलिको कक्षामा अभिनयसहित प्रस्तुत गर्नुपर्छ।
0: हुन्छ नि गुरुबा, हामी घरमा अभिभावकसँग सोधेर आउँछौँ
2: अनि अभिनयसहित कक्षा प्रस्तुति पनि गर्छौँ। भोलिको कक्षा साह्रै रमाइलो हुनेछ।
1: अवश्य पनि, भोलिको कक्षा तपाईँहरूको सक्रियताका कारण रमाइलो हुनेछ। विद्यार्थी भाइ बहिनीहरू, आजको कक्षामा छलफल भएका मुख्य मुख्य विषयवस्तुलाई घरमा पुनः हेर्नुहोस् अनि गृह कार्य पनि गर्नुहोस् है त।
2: हस् गुरुबा, हजुरलाई धेरै धेरै धन्यवाद।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्।

यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भनी साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

0: यो रेडियो नेपाल हो। अब शोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रहरी संगठन नेपाली जनताका पहिलो सरकार भएको बताउनु भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालयद्वारा आज विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उहाँले प्रहरी संगठनमाथि उठेको प्रश्न र जिज्ञासाप्रति संगठन जिम्मेवार बन्नुपर्ने विचार राख्नुभयो। मुख्यमन्त्री कार्कीले प्रहरी संगठनलाई बलियो बनाउने, समयमा नियन्त्रणमा राख्ने सोच र प्रवृत्तिले अपराध अनुसन्धानमा गम्भीर असर पर्ने भन्नुहुँदै संगठनलाई समयानुकूल बनाउन साधन स्रोत र व्यवस्थापकीय कमी कमजोरीलाई राज्यले पूरा गर्नुपर्ने धारणा राख्नुभयो। मुख्यमन्त्री कार्कीले समाजमा शान्ति सुरक्षा स्थापना गर्न र सुशासन अन्तर्गत अपराध अनुसन्धानमा प्रहरी संगठनले इमान्दारीपूर्वक आफ्ना जिम्मेवारी निर्वाह गरिरहेको धारणा राख्दै प्रहरीले अनुसन्धानमा त्रुटि हुन नदिन र कानुनको परिधिभित्र रही काम गर्न सुझाव पनि दिनुभयो। मध्य प्रदेशका 7% जनसङ्ख्यामा विद्युत सेवा पुगेको छ। राष्ट्रिय प्रसारण मार्फत प्रदेशका 136 पालिकाको 1271 वडाका सबै घरधुरीमा विद्युत सेवा पुगेको हो। आर्थिक वर्ष 2082-83 लागि आज प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले पेश गर्नुभएको आर्थिक सर्वेक्षणमा प्रदेशका 7% जनसङ्ख्यामा विद्युत सेवा पुगेको उल्लेख छ। अर्थमन्त्री भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट प्रदेशको आर्थिक सर्वेक्षणले दिएको संकेतको आधारमा आउने पनि बताउनुभयो। यसअघि बैठकमा सभामुख राम आशिष यादवले प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 बजेट भोलि प्रदेश सभामा पेश हुने जानकारी दिनुभएको थियो। बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगी अपेक्षित मानव उद्धार पुनः स्थापना तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ। आज बसेको प्रदेश मन्त्री परिषद बैठकले कार्यविधि स्वीकृत गरेको खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री कृष्ण कुमार तामाङले जानकारी दिनुभयो। यस्तै बैठकले बागमती मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको सचिव पदमा उमेश कुमार ढकाललाई जिम्मेवारी तोकी पदस्थापन गर्ने निर्णय समेत गरेको छ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। प्रदेश सभाको भोलि अपराह्न 5 बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्नुहुनेछ। प्रदेश सरकारले सीमित स्रोत साधन, बढ्दो दायित्व तथा विकास निर्माणका अपुरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा कर्मागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ। यस्तै आगामी बजेट उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, सुशासन तथा सामाजिक न्याय केन्द्रित हुने सरकारको तयारी छ। त्यस्तै सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, सिँचाइ विस्तार, जैविक खेती, स्थानीय तथा रैथाने बाली संरक्षण, कृषि उत्पादनको ब्रान्डिङ र मूल्य श्रृङ्खला विकासलाई प्राथमिकतामा राखेको छ। यसपटक प्रदेश सरकारले 38 अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ भने चालु आर्थिक वर्ष 82-83 लागि प्रदेश सरकारले 38 अर्ब 91 करोड रुपैयाँको बजेट ल्याएको थियो। काठमाडौँ महानगरपालिकाको 1900 नगर सभाले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ। आजको नगर सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फोहोर मैलालाई निशुल्क, सशुल्क, न्यूनीकरण, सृजनात्मक, पुनः चक्रिय लगायत प्रयोगमा आधारित बनाई 7 समूहमा विभाजन गरी प्रविधिको प्रयोग मार्फत फोहोर मैलाको उच्च व्यवस्थापन गर्ने बताउनुभयो। महानगरले राजस्व परिचालनलाई पारदर्शी, विश्वसनीय र प्रभावकारी बनाउन आगामी आर्थिक वर्षदेखि कर प्रणाली अडिट सुरु गर्ने र महानगरले करको दायरामा नआएका करदाताको पहिचान गरी कर तिर्ने वातावरण निर्माण गर्ने जनाएको छ। नीति तथा कार्यक्रममा आरोग्य जीवनका लागि आयुर्वेद, वैकल्पिक चिकित्सा, योग र व्यायाम मार्फत स्वस्थ जीवनशैलीको प्रवर्धन गर्ने नीति अङ्गीकार गर्ने जनाएको छ। आदिवासी जनजाति युवा महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषदको आयोजनामा विश्व आदिवासी युवा सम्मेलन 2026 सम्पन्न भएको छ। हिजो र आज सञ्चालन भएको सम्मेलनमा आदिवासी जनजाति तथा युवासँग सम्बन्धित विषयमा छलफल अन्तर्क्रिया र अनुभव आदान प्रदान गरिएको महासङ्घ नेपालका अध्यक्ष किरण श्रेष्ठले बताउनुभयो। सम्मेलनमा आदिवासी जनजाति सम्बन्धी संयुक्त राष्ट्रसङ्घको घोषणा पत्र, संयुक्त राष्ट्रसङ्घीय निकायका कार्यक्रम, विश्वव्यापी मञ्चमा आदिवासी युवाको सहभागिता तथा नेपालका आदिवासी जनजातिका सरोकारका विषयमा केन्द्रित रहेर छलफल भएको थियो। सम्मेलनमा देशका विभिन्न क्षेत्रबाट सहभागी आदिवासी जनजातिसँग सम्बन्धित सङ्घ संस्थाका प्रतिनिधिहरूले आदिवासी जनजातिको अधिकार, क्षेत्रीय र विकासात्मक चुनौती, आत्मनिर्णयको अधिकार र आदिवासी आन्दोलनमा युवाको भूमिकाबारे विचार राख्नुभएको थियो। मध्य प्रदेशको पर्यटन प्रवर्धन तथा त्यहाँका पर्यटकीय गन्तव्य, संस्कृति र स्थानीय परिकारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने उद्देश्यले गत शुक्रबारदेखि सुरु भएको तीन दिने मधेस ट्राभल मार्ट आज सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्ड र जितपुर सिमरा उपमहानगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको समन्वय नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाटा मध्य प्रदेशले गरेको थियो। कार्यक्रममा मध्य प्रदेशका 8 जिल्लाका पर्यटकीय क्षेत्र, धार्मिक सम्पदा, संस्कृति तथा स्थानीय उत्पादनलाई पर्यटन बजारसँग जोड्ने प्रयास गरिएको आयोजकले जनाएको छ। मार्टमा भारतका रक्सौल, पटना, दरभङ्गा, सीतामढी, मुजफ्फरपुर, वाराणसी, अयोध्या र कोलकाता लगायतका शहरबाट आएका पर्यटन व्यवसायीहरूलाई मधेसका पर्यटकीय सम्भावनाबारे प्रत्यक्ष जानकारी गराइएको थियो। मार्टले मध्य प्रदेशका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। कालीकोट जिल्लाको राजकोट नगरपालिकामा सामुदायिक विद्यालयमा महिनावारी आराम कक्ष स्थापना गरिएको छ। नगरपालिकाका 4 माध्यमिक विद्यालय र 6 आधारभूत विद्यालयमा महिनावारी आराम कक्ष स्थापना गरिएको हो। महिनावारीको समयमा तथा बिरामी हुँदा छात्राहरूलाई विद्यालय नियमित रूपमा जानका लागि महिनावारी आराम कक्षको स्थापना गरिएको हो। विद्यालय मा महिनावारी आराम कक्षमा आवश्यक सेनेटरी प्याड, सफा पानी, प्राथमिक उपचार सामग्री, आराम गर्ने बेड तथा सरसफाइका सामग्री व्यवस्था हुँदा स्वास्थ्यमा सहज र नियमित स्कुलमा छात्रको उपस्थिति हुने गरेको बढी मालिका माध्यमिक विद्यालयका प्रधान अध्यापक पुष्पराज बरालले जानकारी दिनुभयो। यसका साथै प्रदेश समाचार सक्यो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब सुन्न सक्नुहुनेछ राति 11 प्रसारण हुने कार्यक्रमबारे जानकारी। अहिले केही बेरमै सुन्न सक्नुहुनेछ कार्यक्रम बाल बाटिका 46 कृषि कार्यक्रम, 7 समाचार, 7:25 समय रहनेछ घटना र विचारको, 7:45

0: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
1: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
0: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
1: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
0: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्नुहुन अनुरोध छ।
1: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नुहुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
0: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
1: फोन नम्बर 5423159।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 6:40 देखि 7 बजेसम्म सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अहिले भने सुन्नुहुनेछ कार्यक्रम बाल बाटिका।

नमस्कार भाइ बहिनी, कार्यक्रम बाल बाटिकाको आजको यो अङ्कमा तपाईँहरूलाई स्वागत छ। प्राविधिक दाजु शङ्कर भण्डारीका साथ म प्रस्तुता प्रमिला गजुरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदीको तर्फबाट। आइतबार कहिले आउला भनेर कुरेर बस्नु भएको थियो होइन? म पनि यसै दिनको पर्खाइमा रहने कुरा तपाईँहरूलाई बताउँदै आएकी छु। कार्यक्रम बाल बाटिका तपाईँहरूले हाम्रो वेबसाइट www.radionepal.gov.np www.radionepalonline.com तथा www.psbnepal.gov.np मार्फत पनि संसारभर यसै समय प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। साथै प्रत्यक्ष सुन्न भ्याउनु भएन भने पनि आफ्नो फुर्सदको समयमा हाम्रो वेबसाइटभित्र गएर मल्टिमिडिया अन्तर्गत अडियो सङ्ग्रहभित्र कार्यक्रम बाल बाटिका डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। अनि छ नि भाइ बहिनी, तपाईँहरू आफ्नो काम आफै गर्दै आउनु भएको छ होइन त? मैले तपाईँहरूलाई पटक पटक भन्दै आइरहेकी छु कि आफ्नो काम आफै गर्ने बानी बसालौ है भनेर। आज दिदीले के लिएर आउनु भएको होला भनेर उत्सुकता जागिसक्यो होला होइन? नहतारिकन धैर्य गरेर बस्नुहोस् है। अहिलेका लागि भने सुनाउँछु पढौ पढौ पढौ हामी साना नानी बोलको गीत। यस गीतलाई रचना गर्नु भएको हो दाजु रमेश प्रसाईले र संगीत फर्नु भएको हो कर्ण राईले। भाइ बहिनी, यस गीतमा श्रेया राई र बालबाटिका स्कुलका साथीहरूको स्वर रहेको छ। अहिलेका लागि यो गीत सुनौ है त।

0: मेरा प्यारा प्यारा भाइ बहिनी, तपाईँहरूलाई बाल गीत त सुनाए, अब दिदीले आज के लिएर आउनु भएको होला भन्ने लागिरहेको छ, होइन? आज मैले तपाईँहरूलाई एउटा जानकारी लिएर आएकी छु, है नि भाइ बहिनी? आज जुन 14 अर्थात् विश्व रक्तदाता दिवस हो नि। रगत हाम्रो मानव जीवनका लागि धेरै महत्त्वपूर्ण विषय भएको हुनाले मैले यसै विषयमा आज जानकारी लिएर आएकी छु। आजका दिन नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ भाइ बहिनी। हरेक वर्षको जुन 14 दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्दछन्। आज नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व रक्तदाता दिवस मनाइयो। यस दिवसमा छ नि भाइ बहिनी, सुरक्षित रगत र रगत उत्पादनको आवश्यकता बारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ। रक्तदातालाई धन्यवाद दिने दिनका रूपमा पनि यस दिनलाई हेर्ने गरिन्छ। यो वर्ष वन ड्रप अफ ह्युम्यानिटी गिभ ब्लड सेभ लाइफ्स अर्थात् मानवताको एक थोपा रगत दिनुहोस्, जीवन बचाउनुहोस् भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदैछ। तपाईँहरूलाई थाहा छ भाइ बहिनी, यदि हामीले नियमित र स्वैच्छिक रक्तदान गर्ने हो भने बिरामीलाई आपतकाल, शल्यक्रिया र दुर्घटनाका बेला बचाउन ठूलो मद्दत गर्छ, है नि? रगतको समूह पत्ता लगाउने वैज्ञानिक डाक्टर कार्ल ल्यान्डस्टाइनरको जन्मदिनको दिन अर्थात् जुन 14 अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ। नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा विक्रम सम्बत 2000 सालदेखि रक्तदानको सुरुवात भएको थियो भने समाजसेवी दयावीर सिंह कंसाकारलाई नेपालको प्रथम रक्तदाता मानिन्छ। मेरा प्यारा प्यारा भाइ बहिनीहरू, केही कुराहरू त्यस्ता हुन्छन् जुन पैसा तिरेर किन्न सकिँदैनन्, पसलमा पाइँदैनन् र समयमै नपाउँदा मान्छेको जीवन नै जोखिममा पर्न सक्छ। यस्तै कुरामध्ये एक हो रगत। रगत हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण तत्त्वमध्ये एक हो। यो नसा नसामा बहिरहेको हुन्छ, प्रत्येक तन्तुमा अति आवश्यक तत्त्वहरू पुर्याइरहेको हुन्छ, शरीरको सन्तुलनमा राखिरहेको हुन्छ र हाम्रो जीवनको रक्षा गरिरहेको हुन्छ। दुर्घटना, शल्यक्रिया वा अन्य आकस्मिक अवस्थामा रगतको आवश्यकता पर्न सक्छ, त्यस्तो बेला रगतको केही विकल्प हुँदैन। आजको यथार्थ यही हो कि हामी मध्ये कोही पनि पूर्णत सुरक्षित छैनौँ। हिजोको सुरक्षित अवस्थाले भोलिको ग्यारेन्टी पनि दिँदैन। कुनै पनि समय हामी आफै वा हाम्रा आफन्तलाई रगत आवश्यक पर्न सक्छ। त्यसैले रक्तदान गर्नु केवल सामाजिक उत्तरदायित्व होइन, यो अरूको जीवन जोगाउने पुण्य कार्य पनि हो। समयमै रगत दिने हाम्रो सानो कदमले कसैको जीवन बच्न सक्छ भाइ बहिनी। विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् 2004 विश्व रक्तदाता दिवस मनाउन थालिएको हो भाइ बहिनी। यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ। रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम सहित रक्तदानको महत्त्वबारे जानकारी दिने खालका र्याली, गुण सभा, प्रभात फेरी लगायत चेतनामूलक कार्यक्रमहरू आयोजना गरिँदै आएको छ। रक्तदानको आवश्यकता बारे जागरूकता बढाउन पनि यो दिवस मनाइन्छ। रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताहरूको कदर स्वरूप नेपालमा पनि विक्रम सम्बत 2070 जेठ 30 र 31 गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो। साँच्चै तपाईँहरूलाई थाहा छ भाइ बहिनी, मानव रक्त समूह 8 प्रकारका हुन्छन् र आफ्ना रगत समूह अनुसारका मेल खाने समूहहरूका रगत उनीहरूमा चढाइन्छ। यसरी रगत दिन वा चढाउन अगावै दाताहरूको रगतमा कुनै संक्रमण छ या छैन भनेर जाँच गरिन्छ। यसरी दाताहरूलाई उनीहरूको मेडिकल इतिहास र स्वास्थ्यका बारेमा जानकारी लिइन्छ। सामान्यतया एक पटक रक्तदान गरेर अर्को पटक रक्तदान गर्नुका बीचमा 3 महिनाको फरक राख्ने चलन छ। रक्तदानको कुरा गरिरहँदा आखिर रक्तदान गर्नका लागि के कुरा हुन पर्दछ भन्ने जिज्ञासा हामीलाई लागेको हुन सक्दछ भने हामीहरू मध्ये कतिपयलाई त यी कुराहरू पहिल्यै थाहा पनि छ होला। रक्तदान गर्नका लागि सामान्यतया 50 केजी तौल भएको, कम्तीमा 18 वर्ष र बढीमा 60 वर्षको सीमा तोकिएको छ। यस्ता रक्तदाताका सीमाहरू देश अनुसार फरक पनि हुन सक्छन् भाइ बहिनी। हुन त रक्तदान अत्यन्तै सरल र सामान्य कुरा हो। जीवनको दान गर्न पाउनु भन्दा गर्वको कुरा अरू के हुन सक्छ र हैन भाइ बहिनी? लौ त भाइ बहिनी, आजको विशेष दिन जुन 14 रक्तदाता दिवस बारेमा जानकारी गराउँदा गराउँदै समयले निटो काट्नै लागिसकेछ। तर केही छैन, अर्को हप्ता तपाईँहरूसँग हाम्रो भेट हुने नै छ। त्यतिन्जेल स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस् भन्दै आजका लागि प्राविधिक दाजु शङ्कर भण्डारी र म प्रस्तुता प्रमिला गजुरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदी बिदा माग्छौँ। हवस् त, नमस्ते।
1: जय।

0: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
2: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
1: सही भने सुन्ताली, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
3: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौँ,
2: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौँ।
4: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
5: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको सङ्गालो साप्ताहिक कृषि गतिविधि।
6: साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौ। आउनुहोस् कार्यक्रम शुरू गरौं कृषि समाचारबाट।
7: ललितपुरको दक्षिणी भेगमा अवस्थित कोन्जोमसोङ गाउँपालिका प्राकृतिक रूपमा कृषि र जैविक विविधताका लागि उर्वर भूमि मानिन्छ, तर आधुनिक खेती प्रणाली, हाइब्रिड बिउको बढ्दो प्रयोग र जलवायु परिवर्तनका कारण यहाँका रैथ नेपालीहरूमा कृषकहरूको आकर्षण घट्दै गएको छ। गाउँपालिकाको संघीय सशर्त तर्फको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत रैथ नेपाली प्रवर्धन कार्यक्रम अनुरूप कोन्जोमसोङ गाउँपालिका वडा नम्बर 3 दलचोकी स्थित सामुदायिक बिउ बैंक तथा कृषि जैविक विविधता सूचना केन्द्र को परिसरमा एक दिने प्रदर्शनी मेला भव्यताका साथ सम्पन्न भएको छ। मेलामा गाउँपालिकाका चौघरी, शंखु, दहचोकी, नल्लु, भारदेक लगायतका ओडाबाट कृषक, महिला समूह तथा कृषि सहकारीहरूले उत्साहजनक रूपमा सहभागिता जनाउनु भएको थियो। मेलामा परम्परागत औजारहरू, स्थानीय रैथाने जातका बिउहरू, मसला बाली, फलफूल, कन्दमूल तथा विभिन्न प्रकारका खाद्यान्न बालीको प्रदर्शनी गरिएको थियो। कोन्जोमसोङ क्षेत्रमा कोदो, फापर, स्थानीय सिमी, जौ, मकै र कन्दमूल जस्ता रैथाने बालीहरूको उत्पादन राम्रो हुने भए तापनि हालका वर्षहरूमा यसको संरक्षणमा ठूलो चुनौती देखिएको छ। एकातिर बजारमा पाइने उन्नत तथा विकासी बिउका कारण स्थानीय पुराना जातहरूका बिउहरू हराउँदै गएका छन् भने अर्कोतर्फ कृषकहरू परम्परागत शैलीमै खेती गर्न बाध्य छन्, जसले गर्दा उत्पादन लागत बढी र प्रतिफल कम हुने गरेको छ। उत्पादित वस्तुले उचित बजार नपाउनु अर्को मुख्य समस्या हो। कृषि कार्यमा श्रम शक्तिको अभाव र युवा पुस्ता कृषिभन्दा अन्य पेसा वा वैदेशिक रोजगारीतर्फ आकर्षित हुनुले रैथाने बाली जोगाउन कठिन हुँदै गएको छ। गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद लामाले गाउँपालिकामा विभिन्न रैथाने र जैविक बालीहरूको संरक्षण गर्दै स्थानीय सरकार कृषकहरूलाई प्रोत्साहन गर्न, बिउ बैंक प्रवर्धन गर्न र रैथाने उत्पादनलाई ब्रान्डिङ गरेर सहरका मुख्य बजारसँग जोड्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
8: गाउँपालिकाको यो चाहिँ भर्खरै हामीले सुरुवात गरेका हौँ। नेपालको सन्दर्भमा हामीसँग भएका मौलिक कुराहरूलाई क्रमशः हराउँदै गएको परिस्थितिमा यसको संरक्षण गर्नुपर्छ र भोलि नेपाल र नेपालीको सामुमा यसलाई चिनाउनु पर्छ भन्ने उद्देश्यका साथ यसले धेरै कुरा गर्नुभन्दा पनि यसलाई आफ्नो पहिचानलाई चाहिँ सुरक्षित राख्ने ढङ्गले मात्रै हामीले यो रैथाने बालीको संरक्षण गर्नुपर्छ भनेर अभियान चलाएका छौँ र त्यही अनुसारले हामीले यो कार्यक्रमलाई गत वर्षदेखि हामीले नियमित रूपमा सञ्चालन गरेर आइरहेका छौँ र यो चाहिँ नेपालकै पहिलो बिउ बिउ बैङ्क हो, पहिलो बिउ बैङ्क भएको नाताले यसले चाहिँ हिजोको दिनमा यहाँ भएका बिउहरूको संरक्षण गर्ने कामहरू गर्थ्यो र तत्कालीन परिस्थितिमा एउटा संस्थाले सहयोग गरिरहेको अवस्थामा त्यो जब त्यो संस्था यहाँबाट गइसकेपछि यो चाहिँ व्यवहारिसी अवस्थामा रहिरहेको र यसलाई सञ्चालन गर्नको लागि भन्दा एउटा सामुदायिक संस्था चाहिँ छ, तर त्यो संस्था पनि अब विभिन्न कारणले गर्दा त्यसलाई सुचारु गर्न नसकिरहेको परिस्थितिमा यसलाई चाहिँ अब गाउँपालिकाले आफ्नो अपनत्व लिएर यो नेपालकै सन्दर्भमा यसलाई अलिकति अगाडि बढाउनु पर्छ भनेर विभिन्न सङ्घ संस्थासँग गुहार्दै जाने क्रममा नेपाल सरकार र प्रदेश सरकार लगायतको साथीहरूको सहयोगमा र स्थानीय सरकारले पनि यसलाई प्रवर्धन गर्ने कार्यक्रमलाई अगाडि बढाइएको छ, जसले चाहिँ एउटा किसानहरूलाई चाहिँ आफूसँग भएको रैथाने कुराहरूको चाहिँ संरक्षण गर्नुपर्दो रहेछ भन्ने कुरो चाहिँ सामान्य कुरो सुरुवात भएको छ। अब यसलाई प्रवर्धनै गर्ने ढङ्गले चाहिँ अब हामी जानको लागि विभिन्न कार्यक्रमहरू गरेर अब यसलाई कसरी जानु पर्ला किसानहरूसँग बसेर नै हामी अगाडि बढ्छौँ। हिजोको दिनदेखि हामीले साँच्चै भनौँ भने हाम्रो ठाउँमा एउटा रैथाने बालीको हामीले जति घरायसी रूपमा प्रयोग गर्छौँ हामी त्यति चाहिँ प्रयोग चाहिँ गर्नको लागि हामीले आफ्नो लागि उत्पादन गर्छौँ, तर यसलाई व्यावसायिक ढङ्गले चाहिँ उत्पादन भइरहेको छैन र केही केही रैथाने कुराहरू चाहिँ हराइरहेको सन्दर्भ पनि छैन र यहाँबाट केही कुराहरू हामीले हराएका पाएका छौँ। अब त्यसलाई पनि फेरि अब हामी संरक्षण गर्दै अब यो चाहिँ भोलि आफ्नो पहिचानको लागि कुनैसम्म चाहिँ यो छ है भन्ने कुरो चाहिँ हामीले पहिचानको रूपमा अगाडि बढाउनु पर्छ भन्दा हामी अगाडि बढ्न लागिरहेको छौँ र भोलिको दिनमा हामीले किसानहरूसँग यदि सल्लाह गरेर उहाँहरूले उत्पादन गर्नुभयो भने यसको बजारीकरणको पाटो के हुन्छ कुनै, तर गाउँपालिकाले यसलाई संरक्षण गर्नको लागि अब हामी अरू केही गर्न नसके पनि खरिद गरेर चाहिँ हामी राखिदिने हो कि आवश्यक किसानहरूलाई चाहिँ दिने हो कि भन्ने सम्बन्ध चाहिँ हामी गर्न लागिरहेका छौँ। वास्तवमा साँच्चै भन्यो भने यहाँका किसानहरूलाई 12 महिना खानालाई पनि धौधौ पर्थ्यो, त्यो परिस्थितिमा सबै आफ्नै भरमा खाइरहनु पर्दा एक खालको चाहिँ उत्पादन गर्नको लागि हाम्रो भिर पाखा पखेरोमा जे उत्पादन हुन्छ त्यसलाई चाहिँ उत्पादन गरेरै खाने सन्दर्भमा त्यो बेला हामी त्यसरी नै बाँच्दै यहाँसम्म आइपुगेको कुरा हो। र अन्य पालिकाहरूमा भन्दा यहाँ चाहिँ अलिकति फरक छ, यहाँ चाहिँ हाम्रो साँच्चै भनौँ भने अन्न बालीको रूपमा यहाँ मकै र गहुँ जौ फापर मात्रै उत्पादन हुन्छ, तेलन बालीको हिसाबले हेर्ने भने तोरी हुन्छ र दलनमा चाहिँ हाम्रो अलिकति केराउ मस्याङ र अनि मुस्रो र अलिअलि सिमी यो कुराहरू हामीसँग उत्पादन हुन्छ। तथापि यहाँ चाहिँ अलिक छुट्टै ढङ्गको एउटा रैथाने नै रूपमा यहाँकै मात्रै यहाँ मात्रै पाइने खालको चाहिँ हामीसँग अलिकति मिठे फापर हुन्छ, मिठे फापर धेरै हुन्थ्यो र एउटा यहाँ पानी मकै भन्ने जातको एउटा पानी मकै पाइन्थ्यो जो चाहिँ तपाईँको बगरमै पानी नै लगाएर खेती गर्नु पर्थ्यो र त्यो चाहिँ एउटा साँच्चै भनौँ भने त्यो चाहिँ एकदम मिठो खालको मकै थियो, तर त्यो कुराहरू चाहिँ हामीसँग अरूभन्दा फरक थिए र तर त्यो पनि बिस्तारै लोप भएर गएको स्थिति छ भने यहाँ अन्नबालीमा हुने जुन मकैहरू छ यहाँ चाहिँ एउटा विशेष खालको मकैहरू थियो हामीसँग, जसमा चाहिँ एउटा कालो खालको एउटा छिरिबेरे खालको मकै थियो, रातो मकै थियो भने, र अर्को चाहिँ हाम्रो एउटा उर्खेप्पा भन्ने एउटा पहेँलो गेडा ठुलो हुने तर त्यो चाहिँ साँच्चै भनौँ घट्टोमा पिन्नलाई पनि घट्टो पनि उछेटेला जस्तो त्यति बलियो मकै थियो र ती कुराहरू चाहिँ बिस्तारै लोप भएर गयो, यो चाहिँ अन्त हामीले उत्पादन गरेका देखेका छैनौँ, हामीसँग चाहिँ थियो र त्यसको चाहिँ छुट्टै जातहरू हो र यसलाई प्रवर्धन गर्न चाहिँ हामीले त्यो बेला सकेनौँ। अब अहिले चाहिँ त्यसको चाहिँ अब बिउ नै खोज्नुपर्ने भएको छ हामीले र यहाँ चाहिँ एउटा गुजमुचे साग र एउटा दुई खालको साग चाहिँ हाम्रो यहीँ मात्रै उत्पादन हुन्थ्यो र त्यो चाहिँ पछि गएर मार्फातिर कता कता के भन्नु साथीहरू उत्पादन गर्छ, तर यहाँको साग छुट्टै खालको थियो। अब हामी गाउँपालिकाको तर्फबाट सबभन्दा पहिला त यो हाम्रो ठाउँमा के पाइन्छ भन्ने कुरो लिस्टिङ गर्नु पर्यो, किसानहरूसँग छलफल गरेर त्यसको उत्पादन गर्न सकियो भने यसको प्रवर्धन गर्नु त जरुरी नै छ र यसलाई जोगाउनको लागि मैले भने गाउँपालिकाको तर्फबाट यदि उहाँ किसानहरू उत्पादन गर्नुभयो भने बरु हामी गाउँपालिकाले किनिदिने र त्यसलाई प्रवर्धनको लागि उहाँहरूलाई अलिकति व्यावसायिक बनाउने ढङ्गले जानुपर्छ र रैथाने प्रवर्धनको लागि अब यहाँ के हुनसक्छ विद्यालय स्तरमा होला, हामी यहाँ भोलि होटल रेस्टुरेन्ट अथवा होमस्टेहरू होला त्यो ठाउँमा चाहिँ अनिवार्य रूपमा हाम्रो रैथाने खाना चाहिँ एक दिन चाहिँ खुवाउने हो कि।
7: गाउँपालिका कृषि शाखा प्रमुख सीता लामाले अहिले कृषकहरूमा रैथाने बाली भन्दा आधुनिक र बढी फल्ने जाततर्फ आकर्षण रहेकोले कृषि शाखाले दहचोकीको सामुदायिक बिउ बैङ्कलाई सक्रिय बनाई रैथाने बिउ संकलन र वितरणमा जोड दिएको भनाइ राख्नुभयो।
9: यहाँ हाम्रो भनेको धेरै विविधता छ, यहाँ हावापानी विविधता भएको कारणले विविधता छ, तर चाहिँ यहाँ उन्नत खेती गर्दै जानाले यो विविधता हराउँदै गयो। अब यसलाई जोगाउनु पर्छ भन्ने हिसाबले हाम्रो संघीय सरकारले सपोर्ट पनि गरेको थियो बिउ ब्याङ्कलाई प्रमोसन गर्ने प्रवर्धन गर्ने अब रिभाइभ गर्नको लागि र रैथाने खेतीलाई प्रमोसन गर्नको लागि भनेर दुईटै प्रोग्रामलाई मर्ज गरेर गर्न मिल्ने रहेछ। अनि त्यही भएको भएर चाहिँ धेरैभन्दा धेरै किसानले चाहिँ अब रैथानेतिर नै आकर्षित होस् त्यसबाट पनि फाइदा हुँदो रहेछ नि त भनेर हामीले स्कुल स्कुलमा पनि अभियान चलायौँ अनि त्यो चलाइसके पछिको यो कार्यक्रम हो। अब चाहिँ हामीले यो विविधतालाई किसानहरूलाई एउटा कोसेली घरको रूपमा यहीँ नै राखेर विशेष गरेर त यहाँको टिप्पी टिपिकल रैथाने चिज भनेको चाहिँ जस्तै यो काँक्रा प्राथमिक त बिउ दिएको थियो मादले काँक्रा, यसपालि हामीले 9-10 केजी बाहिर पनि पठायौँ काँक्राको बिउ छ। अनि त्यस्तै गरेर तरकारीको बिउमा डुलेर आएर त्यो गुजुमुजी रायो दुईवटा रायो हो यहीँ नै ऊ भएको, र अरू चाहिँ फापर कोदो मकै फापरको पनि धेरै तिते मिठे भयो, र त्यस्तै गरेर जङ्गलमा पाइने तर एकदम महत्त्व हराइरहेको चिज के यो जङ्गलमै पाइन्छ, यो त आलुबखरहरू यत्तिकै फलिरहेको हुन्छ कि। अब यसलाई हामीले यो विविधीकरणमा जाम जेली बनाएर पनि हामीले यसको चाहिँ अलिकति प्रमोसन गर्नुपर्छ भनेर उहाँहरूलाई भनिरहेको छौँ, र आज त बिक्री पो भयो भन्नुहुन्छ, र आज करिब करिब हेर्दा 150 भन्दा बढी प्रजाति रहेछ।
7: कार्यक्रममा आर्थिक विकास समितिका संयोजक एवं वडा नम्बर 3 वडाध्यक्ष तिलक बहादुर भोमजनले मेला केवल प्रदर्शनी मात्र नभई रैथाने बालीको पहिचान र संरक्षणको अभियान भएको भनाइराख्नुभयो। कृषकहरूले वर्षौंदेखि जोगाएर राखेका रैथाने बिउ र रैथाने सिपलाई उजागर गर्न मेला आयोजना गरिएको मेला संयोजकको भनाइ छ।
10: सबभन्दा पहिला रैथाने भएको ठाउँ, रैथाने उत्पादन गर्ने ठाउँ भने कहाँ रहेछ त, हामी बसेकै ठाउँ रहेछ नि त। यसले प्रमोट गर्नु पर्यो र आफूले पनि खानु पर्यो। यसले जीविकोपार्जन गर्नलाई एकदम सजिलो हुन्छ। पहिला तपाईँको यो डाँडा डाँडामा काँक्रो हुँदैन थियो, खुर्सानी हुँदैन थियो, काउली हुँदैन थियो, लहरे बाली हुँदैन थियो भने अहिले तपाईँको डाँडा र बेसी बराबर तपाईँको चाहिँ उत्पादन भइरहेको अवस्था छ। अब बजारीकरणको कुरा गर्नु पर्दाखेरि तपाईँको बजार हामीले यहाँबाट चाहिँ एकदम नजिक छ, धेरै टाढा पनि छैन, 1 घन्टाभित्रमा हामीले बजारमा पुर्याएर बेचिसक्ने ठाउँ छ हामीसँग छ। हामीलाई चाहिँ अब कृषि एम्बुलेन्स चाहियो, अब यहाँ कृषि एम्बुलेन्स मात्र राख्न सफल भयो भनेदेखि हामी 5-6 वडाको तरकारी हामीले सङ्कलन गर्न सकिन्छ। 5-6 वडाको तरकारी सङ्कलन गर्ने बित्तिकै के हुन्छ, एकजनाको 5 केजी पनि बजार पुग्ने भयो, 1 केजी पनि बजार पुग्ने भयो, 100 केजी पनि बजार पुग्ने भयो। नत्र के हुन् भइरहेको छ भने अब धेरै भोल्युममा भयो, हामीसँग तरकारी छ 100 केजी 50 केजी भयो भने बिचौलीहरू आएर गाउँ गाउँमा तपाईँको रेट बिगार्न आउँछ, यहाँको स्थानीयले रोजगारी पाउँदैन। जस्तै कृषकले पाउनु पर्ने मूल्य पाएको छैन हामीले, हामीले पाएको भनेको बजारमा 100 रुपियाँ छ भने बल्ल यहाँ हामीले 30 रुपियाँ पाउँछ क्या प्रति केजी, तर 70 रुपियाँ चाहिँ बिचमै हराइरहेको छ। त्यो हामीले खोज्न जरुरी छ। त्यो कृषि एम्बुलेन्स ल्याउन सफल हो भने त्यो 70 रुपियाँ हराएको चिज पनि हामीले पाउँछ क्या दैनिक रूपमा, त्यहाँ पुग्ने बित्तिकै डाइरेक्ट बजारमा पुग्ने भयो, डाइरेक्ट बजारमा पुग्ने बित्तिकै बिचौलीपनको अन्त्य हुने भयो। हेर्नुहोस् है, त्यो हुने बित्तिकै बजारमा 100 रुपियाँ छ भने गाडीकोले अथवा एकजनाले त्यहाँ चाहिँ बिजनेस व्यवसाय गर्ने मान्छेले 20 रुपियाँ खायो भने कमसेकम 70 रुपियाँ चाहिँ हामीले पाउने भयो क्या। बिजनेस व्यवसायमा प्रमोट गर्दै जाने हो हामीले, यसरी नै इन्कम गर्दै जाने हो। अब म्यानेज गर्दाखेरि हामीले यहाँ चाहिँ अब हामीले सुधार्नु पर्ने चाहिँ के देख्यो भने यहाँ 1-2 जना चाहिँ व्यापारी पनि ल्याउनु पर्ने रहेछ हामी प्रदर्शन मेले गर्दाखेरि। कुनैले त अब जस्तै यहाँ साग बढी भइरहेको छ, थोरै त अब प्रदर्शनी मेला भन्दा पनि उहाँले बिक्री गर्ने तरिकाले ल्याउनु भयो भनेपछि बजारबाट 1-2 जना व्यापारी पनि यहाँसम्म हामीले बोलाउन सफल भयो, यो सबै किनेर लान्थ्यो नि त होइन। अब जब सुरुवात गर्दै जान्छ अनि मात्र हामीसँग अनुभव हुँदै जाने रहेछ।
7: प्रदर्शनी मेलामा उत्कृष्ट कृषि विधातर्फ मूल्याङ्कन समितिको मापदण्ड बमोजिम उत्कृष्ट स्थल र कृषकहरूलाई पुरस्कार उपलब्ध गराइएको थियो, जसमा नामसालिङ अर्ग्यानिक कृषि तथा पशु फार्म प्रथम, मखमली महिला कृषि सहकारी संस्था द्वितीय र कृषक जोशीका बोमजन तृतीय स्थान हासिल गर्न सफल हुनुभएको थियो। मेलामा सहभागी दलचोकी तथा आसपासका कृषकहरूले स्थानीय सरकारको प्रशंसा गर्दै कृषि क्षेत्रबाट प्राप्त उपलब्धि एवं समस्याहरू राख्नुभयो।
11: हाम्रो जम्मा छैन बेथारी छ, सबै चिज पाइन्छ, स्थानीय रूपमा पाएको चिजहरू मात्र ल्याएको हो, आफ्नै आँगनमा आफ्नै पहुँचमा भएको मात्रै हो, यो आयातित छैन। अहिले त तरकारीहरू अनि गाईबस्तु पालेका छौँ, गाईबस्तु 11 छ, क्षेत्रफल रोपनीको चाहिँ 22 रोपनी छ, अनि त्योभन्दा बाहेक सार्वजनिक जग्गाहरू पनि छ, घाँस खेती छ, अनि त्यसपछि अम्रिसो मकै अनि त्यसपछि तपाईँको तरकारीहरू सबै त्यहाँ छ। यो चाहिँ म 2 पटक हो, पहिला माथि मनगाउनु हुँदा पनि भाग लिएको थिएँ अनि यसपालि यो चाहिँ 2 पटक हो मेरो। पहिला र अहिले चाहिँ पहिला अलिक वृहत रूपमा गर्नुभएको थियो, धेरैजना सहभागी हुनुभएको थियो भने आज चाहिँ न्यून छ, थोरैजना मात्रै देखाएको छु। सरकारले चाहिँ के गरिदिने, अब सहुलियत रूपमा ऋणहरू दियो भने अझ वृहत रूपमा अलि आधुनिक तरिकाबाट गर्न सकिन्थ्यो कि भन्ने हाम्रो इच्छा छ। हामीले चाहिँ यो पौराणिक तरिकाबाट गरिरहेका छौँ, जुन चाहिँ अलिकति झमेला छ के, झन्झटिलो छ, गाह्रो छ, उत्पादन कम हुन्छ, दुःख धेरै हुन्छ होइन, तर अलिकति अलिकति आधुनिक तरिकाबाट गर्नको निम्ति उहाँले केही तालिमहरू केही सहुलियत ऋणहरू दिनुभयो भने अलिकति आधुनिक तरिकाबाट हामीले गर्न सक्यौँ भने चाहिँ हाम्रो खेतीपातीमा अलिकति उत्साह हुन्थ्यो कि भन्ने चाहिँ हाम्रो आशा छ।
12: लो भुन्लाएको सामग्रीहरू छ अनि यो चाहिँ नयाँ हिसाबको चाहिँ बनाएको अहिले यो मुसा मार्ने मुसाले कृषकहरूलाई दुःख दिन्छ, खेती किसान गर्नेलाई दुःख दिन्छ, त्यो भएरले यो मुसा मार्ने मैले चाहिँ आफ्नो आइडियाबाट यो बनाएको हो, यो म आफै निर्माण गरेको आफै बनाएको, यहाँभित्र चाहिँ आलु टमाटर यसलाई खाने चिज के हुन्छ चारा मुसाको लागि चारा राख्ने त्यहाँभित्र छ, जुन यो यसरी सिउरिने यसरी सिउरेर यसलाई चाहिँ यसरी राखिदिने, यो राखिसकेपछि अब यसलाई चाहिँ पछाडि अड्काउने अड्काउने छ, यसमा अड्काएर यसरी मुसा आउँछ जुन ठाउँबाट मुसा आउँछ मुसा आउने गोरोटोमा टक्क राम्रोसँग चाहिँ राखिदिने यसरी राखिदिने, त्यो राखिदिएपछि मुसाले गएर भित्र तान्छ, त्यो तानेपछि यो चल्छ, यो चलेपछि टक्क बन्द हुन्छ, यो चाहिँ मुसा मार्ने यो कृषकको लागि अति आवश्यक। हजुर म आफै बनाएको यो चाहिँ दाँदे भन्छ, यो दाँदे भनेको चाहिँ कस्तो भने हाम्रो रोपाइँमा लाग्ने रोपाइँ गर्ने ठाउँमा धान खेतमा रोपाइँ गर्दाखेरि हिलो बनाएर पहिला हलोले जोत्ने त्यसपछि हिलो बनाएर त्यो गोरुले गोरु नारेर गोरुलाई चाहिँ लगाएर यहाँ माथि चढ्ने अनि यहाँ यसलाई चाहिँ समाउने यो चाहिँ अनु भन्छ, यसलाई समाएर अनि हिलाउने चाहिँ त्यहाँ दाँदे लाउने त्यो चाहिँ ढिकी। हजुर यो जमानामा हाम्रो चाहिँ बाउबाजेको पालामा थियो, अहिले यो लोप भइसक्यो जस्तो छ, यो हाम्रो गाउँघरमा देख्न गाह्रो भइसक्यो। यो ढिकी मजासँग धान कुट्थ्यो पहिला हाम्रो बाउबाजेहरूले, यसरी धान कुट्ने दुईजनाले या एकजनाले यो चाहिँ भुइँमा गाडेर अल्को हुन्छ, यो एउटा नमुना मात्रै हो, त्यसरी चाहिँ ढिकी बनाएर हामीले चाहिँ धान कुटेर चामलको भात खान्थ्यो पहिला। अहिले यो सिम्पल देखाउनको लागि लिएर यसले काम त गर्दैन अहिले, तर त्यो गर्नको लागि अलिक ठुलो बनाउनु पर्छ, त्यो बनाउन सकिन्छ। यो हलो जुवा भनेको खेती किसान गर्नलाई अति आवश्यक, पहिला हाम्रो चाहिँ लगाउने यो पुरानो हो, अहिले चाहिँ अब ट्र्याक्टर आधुनिक सामानहरू आयो त्यो आएर चाहिँ यो हलो जुवा भनेर लोप भएर गइसक्यो, त्यो भएको हुनाले यसलाई चाहिँ हामीले यो जुन पहिलाको हाम्रो जुन संस्कृतिहरू जोगाउनु पर्छ भनेर मैले यो चाहिँ यो प्रदर्शनी पनि देखाउनु मात्रै लिएर आएको, आफै बनाएको आफै निर्माण गरेको।
6: रैथाने बालीको संरक्षण र जैविक विविधताको रक्षाका लागि कोन्जोमसम गाउँपालिकाले चालेको यो कदम सराहनीय छ, तर यसलाई दिगो बनाउन केवल मेला र प्रदर्शनीमा मात्र सीमित नराखी कृषकहरूलाई आधुनिक प्रविधि सिंचाईको सुविधा र मुख्य बजारसम्मको सहज पहुँच गराउनु आजको मुख्य आवश्यकता देखिन्छ।
13: व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो, अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन, निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्, त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन, त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ, त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि विभाग व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुर।
6: हवस् त यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै, कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त छापागाईलाई बिदा दिनुहोस्, नमस्ते।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष
2: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
3: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
4: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
5: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
6: नमस्ते झाँक्री दाई।
7: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
6: हेर्नुहोस् न झाँक्री दाई, 2 दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
7: यो बाबुको मैले नारी पनि हेर्यो, आगे पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
6: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्न हनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
8: नहातिनुस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्।
6: हस् डाक्टर साहब।
8: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ। समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 जना संक्रमित मध्ये 1 जनाको मृत्यु हुने र अर्का 1 जनाको पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 महिनाको उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
10: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
9: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
10: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
9: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
10: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
9: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
10: फोन नम्बर 5423159।
11: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
12: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
11: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौँ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौँ।
12: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
10: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 7 दिन बाँकी।
13: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 को विभिन्न शीर्षकमाथिको छलफल भोलिदेखि सुरु हुँदै, परराष्ट्र मन्त्री शिशिर खनाल चिनियाँ विदेश मन्त्रीको निमन्त्रणामा चीनको 4 दिने भ्रमणका लागि बेजिङमा, मध्य प्रदेशका सम्पूर्ण घरधुरीमा विद्युत सेवा पुग्यो, अमेरिका र इरान बीच शान्ति सम्झौता हुने भएपछि कतारको उच्चस्तरीय प्रतिनिधि मण्डल तेहरानमा, र फिफा विश्वकप 2026 अन्तर्गत आज राति जर्मन र कुराकाओ बीच खेल हुँदै।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि भोलि र पर्सि छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। भोलि युवा, श्रम तथा रोजगार, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा संचार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन र महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ। त्यसै गरी पर्सि विज्ञान प्रविधि तथा नवप्रवर्तन, कानून न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिंचाइ, परराष्ट्र, अर्थ र रक्षा, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनियाँ विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणका लागि बेजिङ पुग्नु भएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किनुहुने कार्यक्रम छ। मध्य प्रदेशका 100% जनसङ्ख्यामा विद्युत सेवा पुगेको छ। राष्ट्रिय प्रसारण मार्फत प्रदेशका 126 पालिकाको 1271 वटाका सबै घरधुरीमा विद्युत सेवा पुगेको हो। आर्थिक वर्ष 2082-83 लागि आज प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले पेश गर्नुभएको आर्थिक सर्वेक्षणमा प्रदेशका 100% जनसङ्ख्यामा विद्युत सेवा पुगेको उल्लेख छ। अर्थमन्त्री भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट प्रदेशको आर्थिक सर्वेक्षणले दिएको संकेतको आधारमा आउने पनि बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ। त्यसका लागि 2,62,74,00,000 रुपियाँ विनियोजन गरिएको छ। त्यसमा नेपाल सरकारतर्फ 1,19,74,00,000 रुपियाँ रहेको छ भने वैदेशिक सहायतातर्फ 1,43,00,000,000 रहेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनको माध्यमबाट विद्युत पहुँच विस्तार गर्ने कार्यक्रम भने निरन्तर कार्यान्वयनमा छ। दिगो ऊर्जा च्यालेन्ज फण्ड मार्फत नवीकरणीय ऊर्जा प्रवर्धनको भायबिलिटी ग्याप फन्डिङ, विपदबाट क्षति भएका आयोजनाहरूको पुनर्निर्माण तथा मर्मत सम्हार र अफग्रिड आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने क्रियाकलापको लागि बजेट विनियोजन गरिएको केन्द्रले जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी 5 वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशी नै पढ्ने बाध्यता अन्त्य हुने बताउनु भएको छ। काठमाडौँमा आज आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन 2083मा अर्थमन्त्री डाक्टर वाग्लेले आगामी वर्षको बजेट मार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सिर्जना गरिने बताउनुभयो। बजेटमा करको दर घटाएर 1 लाखसम्म कमाउने युवालाई महत्त्वपूर्ण सहुलियत दिएर करको झन्झटबाट मुक्ति दिइएको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले त्यसको फाइदा लिन सबैलाई आग्रह गर्नुभयो। बजेट बनाउँदा युवाको उद्यमशील सोच र योजनालाई फैलाउने गरी धेरै सोचिएको र त्यसै अनुसारका कार्यक्रम घोषणा भएको उहाँले बताउनुभयो। विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाको पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम रहेको बताएका छन्। नेपाल नेत्र ज्योति सङ्घको आज काठमाडौँमा आयोजित 30 केन्द्रीय सभाको अधिवेशनमा अन्धोपनको दरमा केही कमी आए पनि सङ्ख्यात्मक रूपमा जोखिम रहेको उहाँहरूको भनाइ थियो। औसत आयु, उच्च रक्तचाप तथा मधुमेहका बिरामी बढेका कारण नेपालमा आँखाका बिरामी बढेको उल्लेख गर्दै उहाँहरूले ग्रामीण क्षेत्रमा आँखा उपचार सेवाको पहुँच वृद्धि गर्न जोड दिनुभयो। नेपालको आँखा उपचार सेवा विश्वमै अब्बल रहेको जनाउँदै सहभागका सहभागीले नेपाललाई आँखा उपचारको हब बनाउन सकिने सम्भावना रहेको औल्याउनुभयो। भारतमा निर्यात हुँदै आएको नेपाली चिया परीक्षणका लागि भन्दै भारतले निर्यातमा अवरोध गरेपछि चिया उद्योगी र चिया उत्पादक कृषक दुवै मारमा परेका छन्। नेपालबाट लगिएको चिया परीक्षण भारतमा लामो समय लाग्दा र चिया थन्किँदा चिया उद्योगीहरूले कारखाना सञ्चालन गर्न नसकिने भन्दै असार 1 गतेदेखि उद्योग बन्द गर्ने जनाएका छन्। इलामबाट संवाददाता राजकुमार दाहालको रिपोर्ट।
4: पछिल्लो समय भारतीय टी बोर्डले नेपालबाट भारत जाने चियामा निकै कडाई गरिरहेको छ। अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि नेपालबाट भारत पुगेका तयारी चिया उतै रोकिएको अवस्था छ। परीक्षणमा लगिएको धेरै नमुनाको रिपोर्ट अझै आएको छैन। नेपाली तयारी चिया कोलकातामा 2 लाख केजी होल्ड गरिएको छ भने करिब 7 लाख केजी चिया कारखानामा रहेको उद्योगीको भनाइ छ। सूर्योदय टी एसोसिएसनका अध्यक्ष डिलीराम श्रेष्ठ,
5: जति भारतमा गएर चिया बसेको छ त्यो अहिले क्याल्कुलेसनमा 2-3 लाख केजीसम्म नेपालमा बसेको चिया भनेको अहिले हारिमा 5 लाखदेखि 7 लाख केजीसम्म गोदाममा थन्किएको छ।
4: कारखाना बन्द गर्नुको विकल्प नभएको चिया व्यवसायी बताउँछ। व्यवसायी रविन प्रसाई,
6: अब यत्रो हजारौं किसान मजदुरको चाहिँ अब हामीले समयमा भुक्तानी दिन नसक्ला जस्तो छ। प्रबन्ध कार्यालय गयौँ, उहाँहरू के भन्छ भने ल्याउनुहोस् हामी यहाँ चिया बेचिदिन्छौँ भन्नुहुन्छ। अब हामी त के पनि गर्छ भने ट्रकका ट्रक सिंहद्वारा चाहिँ चिया लानु पर्ला जस्तो भइसक्यो।
4: नेपालबाट भारत निर्यात भएका चिया झन्डै 3 साता यता भारतमै थन्किएको छ भने अझै रिपोर्ट आएको छैन। यस अगाडि भने एकपटक नमुना परीक्षण पास भएपछि 20 गाडीसम्म चिया भारत निर्यात हुँदै आएकोमा अहिले प्रत्येक गाडीको नमुना परीक्षण गर्नुपर्ने र रिपोर्ट ढिलो आउने गरेको र भारतले गर्ने परीक्षणमा समेत आफूहरू विश्वस्त नभएको उद्योगीहरू बताउँछन्। चिया उद्योगी पुनम राई,
7: भारत सरकारले कस्तो गरिरहेछ भने भन्सारबाट चिया जानु दिन्छ, गएपछि कलकत्तामा गएर चिया बेच्नु दिँदैन। चिया पास हुनलाई कमसे कम 30-40 दिन लाग्छ, त्योपछि पनि दोस्रो स्याम्पल भएपछि 30-40 दिन कुर्ने, 60 दिन कुनै पनि चिया त्यहाँ रोकेर बेच्दाखेरि चियाले दाम पाउने भएन, हामीलाई त्यो प्रकारको प्रतिबन्ध लगाएको छ। जुन प्रकारको रिपोर्ट आइरहेको छ अहिले विश्वास गर्दैन, रिपोर्ट छ होइन 22 रिपोर्ट छ।
4: उद्योगीहरू कारखाना धान्नै नसक्ने अवस्थामा पुगेको बताउँछन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका महासचिव गोपाल कटेल,
8: यदि गभर्मेन्ट लेभलमा पनि यसलाई चाहिँ एउटा स्ट्राटेजिक नीति अप्नाएर चाहिँ एउटा वार्ताद्वारा छुट्टै पहल गरिँदैन भने हामी उद्योगीहरू चाहिँ अब एक किसिमको थकित भइसकेको छ। हामीसँग विकल्पहरू छैनन्, हाम्रो विकल्प भनेको चाहिँ उद्योग बन्द गर्ने, हामी चाहिँ अन्तिम अवस्थामा छौँ।
4: यसबाट चिया उद्योगी मात्र होइन चिया किसान झनै मारमा परेको देखिन्छ। उद्योगीको चिया भारतमै होल्ड हुँदा अब किसानको भुक्तानी पनि गर्न नसकिने एसोसिएसनले जनाएको छ। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै असार 1 गतेदेखि समस्या समाधान नभएसम्म कारखाना बन्द गर्ने जनाएको छ। राजकुमार दाहाल, रेडियो नेपाल, इलाम।
0: आदिवासी जनजाति युवा महासंघ नेपाल र राष्ट्रिय युवा परिषदको आयोजनामा विश्व आदिवासी युवा सम्मेलन 2026 सम्पन्न भएको छ। यही जेठ 30 र 31 गते सञ्चालन भएको सम्मेलनमा आदिवासी जनजाति तथा युवासँग सम्बन्धित विषयमा छलफल, अन्तर्क्रिया र अनुभव आदान प्रदान गरिएको महासंघ नेपालका अध्यक्ष किरण श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार सम्मेलनमा आदिवासी जनजाति सम्बन्धी संयुक्त राष्ट्रसङ्घको घोषणा पत्र, संयुक्त राष्ट्रसङ्घीय निकायका कार्यक्रम, विश्वव्यापी मञ्चमा आदिवासी युवाको सहभागिता तथा नेपालका आदिवासी जनजातिका सरोकारका विषयमा केन्द्रित रहेर छलफल भएको थियो। सम्मेलन जलवायु न्याय, खाद्य सुरक्षा, जैविक विविधता संरक्षण तथा वातावरणीय संरक्षणमा युवाको भूमिका सशक्त बनाउने र विश्व आदिवासी युवा घोषणा पत्र तथा कार्ययोजना तयार गर्ने विषयमा केन्द्रित रहेको आयोजकले जनाएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ। काठमाडौँ महानगरपालिका ओडा नम्बर 8 सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सभापति थापाले सम्मानित व्यक्तित्वहरूले पेसा र क्षेत्रको विकासका लागि मात्र नभई लोकतन्त्रको जगलाई बलियो बनाउन पनि योगदान पुग्ने बताउनुभयो। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 11 क्षेत्र समेटेर 101 मुद्दाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रिय सभागृहमा आज आयोजित नगरसभाको 19 अधिवेशन बैठकमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले महानगरपालिकाले मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने लक्ष्यसहित नयाँ नीति कार्यक्रम पेश गर्नु भएको हो। यस्तै नीति तथा कार्यक्रममा फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकता राख्दै फोहोरलाई निशुल्क, सशुल्क, न्यूनीकरण, सृजनात्मक, पुनः चक्रिय लगायत प्रयोगमा आधारित बनाई 7 समूहमा विभाजन गरी प्रविधिको प्रयोग मार्फत फोहोर मैलाको उचित व्यवस्थापन गरिने उल्लेख छ। मानवताका लागि एक थोपा रगत रक्तदान गरौं जीवन बचाऊ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस आज नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ। सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकता बारे चेतना अभिवृद्धि गर्नुका साथै निशुल्क तथा स्वैच्छिक रूपमा रक्तदान गर्ने, रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन 14 यो दिवस मनाइन्छ। विश्व रक्तदाता दिवसका अवसरमा रोल्पामा रक्तदान गरेर दिवस मनाइएको छ। स्वास्थ्य कार्यालयमा आयोजित कार्यक्रममा स्वैच्छिक रक्तदान प्रति जनचेतना अभिवृद्धि गर्दै रक्तदाताको योगदानको सम्मान गरिएको छ। कार्यक्रमका सहभागीले जिल्लामा रगतको अभाव हुन नदिन सबै नागरिक स्वैच्छिक रूपमा रक्तदान अभियानमा जोडिनुपर्ने र रक्तदानलाई सामाजिक उत्तरदायित्व र मानव सेवामा लिनुपर्नेमा जोड दिनुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच अझै शान्ति सम्झौता हुने दावी गर्नुभएको छ। अमेरिकाले शान्ति सम्झौता हुने भन्दै आए पनि इरान अमेरिकाप्रति अझै सशंकित भएका कारण राष्ट्रपति ट्रम्पले सो कुरा दोहोर्याउनु भएको हो। महिनौदेखि जारी मध्यपूर्व युद्ध अन्त्यका लागि मध्यस्थताको नेतृत्व गर्दै आएको पाकिस्तान र अमेरिकाले द्वन्द्व अन्त्यका लागि सहमतिमा हस्ताक्षर हुने संकेत गरे पनि तेहरानले त्यो समयलाई लिएर शंका व्यक्त गरेको छ र इरानी मीडियाले फ्रेमवर्कमा अन्तिम निर्णय हुन बाँकी रहेको बताएका छन्। इरान र संयुक्त राज्य अमेरिका बीच जारी युद्ध अन्त्य गर्ने प्रयास तीव्र भइरहेका बेला कतारको एक उच्चस्तरीय प्रतिनिधि मण्डल आजै तेहरान पुगेको छ। कूटनीतिक स्रोतहरूका अनुसार यो भ्रमण सम्भावित शान्ति सम्झौताको अन्तिम रूप लिनु अघि मध्यस्थता प्रक्रियालाई अगाडि बढाउने प्रयासको हिस्सा हो। इरानी अधिकारीहरूले सम्झौताका केही महत्त्वपूर्ण पक्षमा अझै छलफल जारी रहेको संकेत दिएका छन्। इरानी सञ्चार माध्यमहरूले पनि प्रस्तावित ढाँचाबारे अन्तिम निर्णय बाँकी रहेको उल्लेख गरेका छन्। कतारले विगतमा पनि क्षेत्रीय विवाद समाधानमा मध्यस्थकर्ताको भूमिका खेलेको थियो। तेहरानमा कतारी प्रतिनिधिमण्डलको पछिल्लो भ्रमणलाई युद्ध विरामलाई स्थायी शान्ति सम्झौतामा रूपान्तरण गर्ने प्रयासको रूपमा हेरिएको छ। यद्यपि सम्झौता नजिक पुगेको दावी भइरहेका बेला समय सीमा कार्यान्वयनको स्वरूप र दुवै पक्षको अन्तिम सहमतिबारे अझै केही अनिश्चितता कायम रहेको देखिन्छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले आगामी G7 शिखर सम्मेलनले नयाँ विश्व व्यवस्थाको आधार निर्माण गर्न सक्ने बताउनु भएको छ। शिखर सम्मेलन हुनु केही दिन अघि आयोजित एक अन्तर्क्रिया कार्यक्रममा उहाँले विश्व शक्ति सन्तुलन द्रुत रूपमा परिवर्तन भइरहेको र यस्तो बेला परम्परागत शक्ति केन्द्रहरू मात्र नभई उदीयमान राष्ट्रहरूको बढ्दो सहभागिताले विश्व शासनको नयाँ ढाँचा निर्माण गर्ने अवसर सिर्जना गरिरहेको बताउनुभयो। सो अवसरमा प्रधानमन्त्री कार्नीले बदलिदो विश्व परिवेशमा बहुपक्षीय सहकार्यको आवश्यकता अझ बढेको धारणा पनि राख्नुभयो। साथै उहाँले महाशक्तिको प्रभुत्वलाई सन्तुलनमा राख्न मध्यम शक्तिका राष्ट्रहरूले साझा भूमिका खेल्नुपर्ने आह्वान समेत गर्नुभएपछि अन्तर्राष्ट्रिय रूपमा व्यापक बहस सिर्जना गरेको अधिकारीहरूले जनाएका छन्। प्रधानमन्त्री कार्नीले यसपटकको G7 सम्मेलन परम्परागत सदस्य राष्ट्रहरूको सीमाभन्दा बाहिर फैलिएको बताउनुभयो। अब आर्थिक समाचार।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: वाणिज्य ब्याङ्कहरूको निक्षेप संकलन र सम्पत्ति बढे पनि कर्जाको गुणस्तर खस्कँदा र खराब कर्जा चुलिँदा ब्याङ्कहरू पुँजीगत दबावमा परेको देखिएको छ। नेपाल राष्ट्र ब्याङ्कको ब्याङ्क सुपरभिजन विभागले सार्वजनिक गरेको आर्थिक वर्ष 2024-25 को वार्षिक सुपरभिजन प्रतिवेदनले वित्तीय सूचक र बजार अंशको अवस्था हेर्दा वाणिज्य ब्याङ्कहरूको कुल निक्षेप 13.63% बढेर 6,541 खर्ब 65 अर्ब पुगेको उल्लेख गरेको छ। समीक्षा वर्षमा ब्याङ्कहरूको कुल कर्जा तथा सापटी 10.49% वृद्धि भई 4,963 खर्ब 15 अर्ब पुगेको देखाएको छ। तर उत्पादन र उपभोगको तुलनामा कर्जा प्रवाहको अनुपात भने 80.05% खुम्चिएको छ। सुपरभिजनका क्रममा राष्ट्र ब्याङ्कले ब्याङ्कहरूको संस्थागत सुशासन, कर्जा व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर त्रुटिहरू औल्याएको छ। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्किङ प्रणाली सुरक्षित राख्न नियम छल्ने प्रवृत्ति बन्द गर्न ब्याङ्कहरूलाई सचेत गराएको छ। वाणिज्य ब्याङ्कहरूले असार महिनाका लागि आफ्नो नयाँ ब्याज दर तालिका सार्वजनिक गरेका छन्। तालिका अनुसार जेठको तुलनामा असार महिनामा निक्षेपको औसत ब्याज दर सामान्य अङ्कले घटेको छ। व्यक्तिगत निक्षेप तर्फको औसत अधिकतम ब्याज दर जेठको 4.343% बिन्दुबाट घटेर असारमा 4.265% बिन्दु कायम भएको छ। त्यस्तै संस्थागत निक्षेपको औसत दर पनि जेठको 3.204% बिन्दुबाट घटेर 3.18% बिन्दुमा झरेको छ। म्याग्दी जिल्लाको मालिका गाउँपालिका रुमका महिलाले वनमा खेर जाने अल्लोलाई आमदानीको स्रोत बनाएका छन्। अल्लोको रेसा प्रशोधन गरी विभिन्न किसिमका सामग्री बनाएर त्यहाँका महिलाहरू स्वरोजगार मात्र भएका छैनन्, राम्रो आमदानी समेत गरेका छन्। रुम अल्लो कपडा तथा ढाका उत्पादन समूहका अध्यक्ष मन कुमारी पुनले 12 जना महिला उद्यमीहरूले अल्लोबाट कपडा बनाउने काम गरिरहेको जानकारी दिनुभयो। एकजनाले वार्षिक 45 देखि 150 मिटरसम्म अल्लोबाट कपडा बनाउने गरेको र प्रति मिटर 500 देखि 750 रुपियाँका दरले अल्लोको कपडा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
11: फिफा विश्वकप अन्तर्गत आज राति नवौं प्रवेशी कुराकाओ विरुद्ध 4 पटकको विश्वकप विजेता जर्मनी खेल्दैछ। खेल नेपाली समय अनुसार आज राति 10:45 हस्टन स्टेडियममा शुरू हुनेछ। जर्मनीको टोली पछिल्ला 2 संस्करण समूह चरणबाटै बाहिरिएको थियो, त्यसैले कुराकाओ विरुद्ध जर्मनीलाई मनोवैज्ञानिक दबाव भने हुने खेल प्रेमीहरूले अनुमान गर्न सक्छन्। यद्यपि जर्मनी बलियो लयका साथ अमेरिका आइपुगेको छ। पछिल्ला 9 खेलमा जर्मनीले विपक्षीलाई हराएको छ। यसै वर्ष भएका 4 मैत्री पूर्ण खेलमा जर्मनीले स्विजरल्याण्ड, घाना, फिनल्याण्ड र सह आयोजक अमेरिकालाई हराएको थियो। जर्मनीले कुराकाओ पछि आइभरी कोस्ट र इक्वेडरसँग खेल्नेछ। आइतबार बिहान भएको फिफा विश्वकप समूह सीको खेलमा 5 पटकको विश्व विजेता ब्राजिल मोरक्कोसँग 1-1 गोलको बराबरीमा रोकिएको छ। आइतबार बिहान न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले 1-1 अङ्क बाँडेका हुन्। खेलको 21औं मिनटमा ब्राहिम डियाजको पासमा आई साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। सुरुवाती चरणमा मोरक्कोले आक्रामक खेल प्रदर्शन गर्दै ब्राजिलमाथि दबाव बनाएको थियो, तर ब्राजिलले 32औं मिनटमा खेलमा पुनरागमन गर्यो। स्टार फरवार्ड भिनिसियस जुनियरले ब्रुनो गुइमारेसको उत्कृष्ट पासलाई गोलमा परिणत गर्दै खेल 1-1 को बराबरीमा ल्याए। यस नतिजासँगै समूह सीमा ब्राजिल र मोरक्कोले समान 1-1 अङ्क जोडेका छन्। समूहमा स्कटल्याण्ड र हाइटी पनि रहेका छन्। यस्तै हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता 2026 सुखद सुरुवात गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह सीको खेलमा स्कटल्याण्डले हाइटीलाई 1-0 गोल अन्तरले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद सुरुवात गरेको हो। 28 वर्षपछि विश्वकपमा फर्किएको स्कटल्याण्डले जितसँगै शीर्ष 3 अङ्क जोडेको छ। स्कटल्याण्डले पछिल्लो पटक सन् 1998

0: आर्मी र ग्रान्डी स्टार्सले पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। आर्मी पुरुष तथा ग्रान्डी महिलामा च्याम्पियन बनेको हो। नखिपोट स्थित आयोजक नखिपोट युथ क्लबको कवर हलमा भएको पुरुष फाइनलमा आर्मीले आईआईएमएस किर्तिपुरलाई 83-78 पराजित गर्दै उपाधि रक्षा गर्यो। आर्मीका प्रज्वल महर्जनले 22 अङ्क जोडे। महिलाको उपाधि भिडन्तमा ग्रान्डीले बुढा नीलकण्ठलाई 67-34 हरायो। ग्रान्डीकी रिन्चेन मोक्तानले 20 स्कोर गरिन्। चारै क्वार्टरको नतिजा आफ्नो पक्षमा पारेको ग्रान्डीले क्रमशः 21-10, 16-8, 21-9 र 9-7 प्रदर्शन गरेको थियो।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपात हुने, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपात हुने, साथै कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मध्य प्रदेशको पनि एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षासम्मको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 15.2 मिलिमिटर। काठमाडौँको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस, वर्षा 2.7 मिलिमिटर। पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 34.2 डिग्री सेल्सियस, न्यूनतम 21.9 डिग्री सेल्सियस र दिपालको अधिकतम 34.8 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 विभिन्न शीर्षकमाथिको छलफल भोलिदेखि सुरु हुँदै, परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्रीको निमन्त्रणामा चीनको 4 दिने भ्रमणका लागि बेजिङमा, मध्य प्रदेशका सम्पूर्ण घरधुरीमा विद्युत सेवा पुग्यो, अमेरिका र इरान बीच शान्ति सम्झौता हुने भएपछि कतारको उच्चस्तरीय प्रतिनिधि मण्डल तेहरानमा, र फिफा विश्वकप 2026 अन्तर्गत आज राति जर्मन र कुराकाओ बीच खेल हुँदै, यसका साथै साँझ 7 समाचार सकियो। हवस् त, नमस्कार।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाउ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार।

0: राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: परराष्ट्र मन्त्री शिशिर खनाल 4 दिने औपचारिक भ्रमणका लागि बेजिङमा, चिनिया समकक्ष वाङ यीसँग द्विपक्षीय हित र सहकार्यका विषयमा वार्ता हुने, दुई छिमेकीसँगको सन्तुलित सम्बन्धलाई उच्च प्राथमिकता,
2: युवाहरूको विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न बजेट मार्फत ऐतिहासिक सुरुवात गरिएको अर्थमन्त्रीको उद्घोष,
3: पहिरो जस्ता युवाहरू चाहिँ विदेशिन नपरोस्,
2: वैदेशिक रोजगारका समस्या समाधान र आन्तरिक रोजगारी प्रवर्धनका लागि ऐन संशोधन गरिने श्रम मन्त्रीको प्रतिबद्धता,
1: मुलुकको औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव र चुनौती औल्याउँदै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरियो विशेष अध्ययन प्रतिवेदन, कृषि सूचना प्रविधि र स्वदेशी उत्पादनमा प्रचुर सम्भावना रहेको उल्लेख,
2: प्रमुख राजनीतिक दलहरूद्वारा आन्तरिक सुदृढीकरण तीव्र, नेकपा एमालेद्वारा मिशन पार्टी जागरण कार्ययोजना र नेपाली काङ्ग्रेसद्वारा आन्तरिक सहमतिको 7 बुँदे प्रस्ताव सार्वजनिक, इतर समूहको विराटनगरमा भेला,
1: अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आजै इरानसँग समझदारी पत्रमा हस्ताक्षर हुने दावी, इरानद्वारा समय सीमाप्रति असहमति व्यक्त गर्दै तेहरानमा विदेश मन्त्री विरुद्ध नाराबाजी,
2: र फिफा विश्वकप फुटबलमा आज जर्मनी र नवप्रवेशी कुराकाउ भिड्दै पुरानो साग फर्काउने दाउमा जर्मनी।
0: कार्यक्रम सुरु गरौं। परराष्ट्र मन्त्री शिशिर खनाल 4 दिने औपचारिक भ्रमणका लागि बेजिङमा पुग्नु भएको सम्बन्धी प्रसंगबाट। परराष्ट्र मन्त्री शिशिर खनाल 4 दिवसीय औपचारिक भ्रमणका लागि चीनको राजधानी बेजिङ पुग्नु भएको छ। चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा गए राति त्यसतर्फ प्रस्थान गर्नुभएका मन्त्री खनाल आज अपरान्ह बेजिङ ओर्लिनु भएको हो। नेपालमा भर्खरै नयाँ सरकार गठन भएको र परराष्ट्र मन्त्रीले कार्यभार सम्हालेको छोटो समयमै छिमेकी मुलुकहरूको भ्रमण तीव्र बनाएपछि यसलाई कूटनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ। मन्त्री खनालको यो बेजिङ यात्रा नेपालको परम्परागत सन्तुलित परराष्ट्र नीति र भू राजनीतिक सन्तुलन कायम राख्ने प्रयाससँग कसरी जोडिएको छ त? थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
1: चिनिया विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्र मन्त्री शिशिर खनाल 4 दिने भ्रमणका लागि बेजिङ पुग्नु भएको छ। बेजिङ स्थित विमानस्थलमा ओर्लन साथ मन्त्री खनालको स्वागतमा चिनिया विदेश मन्त्रालयका उच्च अधिकारीहरू र नेपाली दूतावासको टोली सक्रिय देखियो। यो भ्रमण नियमित कूटनीतिक प्रक्रिया जस्तो देखिए पनि यसको समय र पृष्ठभूमिले भने नेपालको परराष्ट्र नीतिलाई फेरि एकपटक राष्ट्रिय र अन्तर्राष्ट्रिय बहसको केन्द्रमा ल्याइदिएको छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले आफ्ना चिनिया समकक्ष वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ, जहाँ नेपाल चीन सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी सहकार्यका नयाँ क्षेत्र पहिलाउने विषय मुख्य एजेन्डा रहनेछ। तर यो भ्रमण राजनीतिक भेटघाटमा मात्र सीमित छैन, यसको अर्को महत्वपूर्ण आयाम हो आर्थिक कूटनीति। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुँदै हुनुहुन्छ, जहाँ उहाँले चिनिया उद्यमी तथा व्यवसायीहरूसँग प्रत्यक्ष छलफल गरी नेपालमा लगानीका सम्भावनाबारे आश्वस्त पार्ने प्रयास गर्नुहुनेछ। यो भ्रमणको सबैभन्दा रोचक र रणनीतिक पक्ष के छ भने बेजिङ उड्नुभन्दा ठिक एक साता अघि मात्रै मन्त्री खनालले छिमेकी राष्ट्र भारतको 3 दिने भ्रमण सम्पन्न गर्नुभएको थियो। नेपालमा नयाँ सरकार बने लगतै परराष्ट्र मन्त्रीले पालै पालो दुवै छिमेकी मुलुकको भ्रमण गर्नुलाई भू राजनीतिक सन्तुलन मिलाउने सरकारको सचेत प्रयासका रूपमा कूटनीतिक विश्लेषकहरूले हेरेका छन्। हुन त नेपालको राजनीतिक परिवर्तनमा चीनले कस्तो दृष्टिकोण राख्छ भन्ने कुरा गत फागुन 21 को निर्वाचन लगतै स्पष्ट भइसकेको थियो। निर्वाचन परिणाम सार्वजनिक हुनासाथ चिनिया कम्युनिष्ट पार्टीका उच्च अधिकारीहरू काठमाडौँ ओर्लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्र मन्त्री शिशिर खनाल सहितका नेताहरूलाई भेटेका थिए। नयाँ सरकारको प्राथमिकता र कूटनीतिक दृष्टिकोण बुझ्न चीनले देखाएको त्यो हतारो र अहिले मन्त्री खनाललाई बेजिङमा घोरिएको आमन्त्रणले बेजिङ काठमाडौँसँगको सम्बन्धलाई निरन्तरता र थप उचाइ दिन कति उत्सुक छ भन्ने देखाउँछ। चीनका लागि नेपालका पूर्व राजदूत लीलामणि पौडेल,
4: दुईवटा छिमेकी मुलुक हाम्रो भूगोल जोडिएका मुलुक भएको हुनाले ती दुईटा मुलुकहरूसँग सौहार्दपूर्ण मैत्रीपूर्ण सम्बन्ध चाहिँ राख्नु हाम्रो परराष्ट्र सम्बन्धको चाहिँ यो आधारभूत आवश्यकता हो, फन्डामेन्टल निड्स भनौँ न हो। त्यसकारण अब उहाँले परराष्ट्र मन्त्रीले गर्न लाग्नु भएको भ्रमणले दुवै छिमेकी मुलुकहरूलाई एउटा विश्वासमा लिएर अनि हाम्रो इतिहास ऐतिहासिक कालदेखि परम्परादेखि रहिरहेको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ अहिलेको परिवेशमा चुनौतीहरू सामना गर्दै एउटा सार्वभौम समानता दुवैको साझा स्वार्थ चासो का आधारमा चाहिँ सम्बन्धलाई नयाँ विकसित गराउने एउटा अवसरको रूपमा चाहिँ हेर्नुपर्छ होला जस्तो लाग्छ मलाई।
1: बदलिँदो अन्तर्राष्ट्रिय परिवेशमा नेपालका लागि चुनौती कुनै एक शक्ति राष्ट्र वा छिमेकीको कित्तामा उभिनु होइन, बरु दुवै छिमेकीसँग उत्तिकै विश्वास र सहकार्यको वातावरण बनाउनु हो। पूर्वाधार विकास, व्यापार, ऊर्जा र लगानीका क्षेत्रमा नेपाललाई भारत र चीन दुवैको उत्तिकै आवश्यकता रहेको छ। त्यसैले कूटनीतिमा समान दूरी होइन, राष्ट्रिय हितलाई केन्द्रमा राखेर समान महत्व र सन्तुलित सम्बन्ध कायम राख्नु नेपालको बुद्धिमानी हुनेछ। आगामी असार 3 गते स्वदेश फर्कने तालिका रहेका परराष्ट्र मन्त्री खनालको यो बेजिङ यात्राले नेपालको परम्परागत सन्तुलित विदेश नीतिलाई व्यवहारमा कतिको खरो उतार्न सक्छ र यसबाट नेपालले कति आर्थिक लाभ लिन सक्छ त्यो भने आगामी दिनमा कूटनीतिक परिणामहरूले नै देखाउनेछन्।
0: परराष्ट्र मन्त्री शिशिर खनाल यति बेला चीनको राजधानी बेजिङमा हुनुहुन्छ। चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा भएको यो भ्रमणलाई काठमाडौँ र बेजिङ दुवैले निकै महत्वका साथ हेरेका छन्। नयाँ सरकार गठन भए लगत्तै भारतको 3 दिने भ्रमण सकेर फर्किनुभएका परराष्ट्र मन्त्री खनाल ठिक एक सातापछि बेजिङ ओर्लिनुले सरकारले छिमेक कूटनीतिमा सन्तुलन मिलाउन खोजेको त स्पष्ट देखिन्छ। तर के यो भ्रमण केवल सन्तुलन देखाउने औपचारिकतामा मात्रै सीमित हुनेछ वा नेपाल र चीन बीच वर्षौंदेखि थाँतिरहेका पेचिला र संवेदनशील मुद्दाहरूमा आइस ब्रेक होला? यिनै प्रश्नहरूको वरिपरि रहेर बेजिङमा परराष्ट्र मन्त्री खनालले उठाउनु पर्ने नेपालका मुख्य र पेचिला एजेन्डाहरूबारे विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
2: नेपालको राजनीतिमा रासोपा निर्णायक शक्तिका रूपमा आएपछि चीनले यस सरकारलाई निर्णय लिन सक्ने र कार्यान्वयन क्षमता भएको बलियो सरकारका रूपमा हेरेको चिनिया प्राज्ञहरू नै बताउँछन्। त्यसैले पनि बेजिङले मन्त्री खनालको यो भ्रमणबाट ठोस परिणामको अपेक्षा राखेको छ। तर नेपालका तर्फबाट भने चीनसँग संवाद गर्दा असमझदारीका पुराना खाडलहरू पुर्नु र नेपालको राष्ट्रिय हितका एजेन्डा स्थापित गर्नु मुख्य चुनौती हो। बेजिङमा परराष्ट्र मन्त्री खनालले सामना गर्नुपर्ने पहिलो र सबैभन्दा पेचिलो मुद्दा हो बीआरआई अर्थात् बेल्ट एन्ड रोड इनिसिएटिभ र पूर्वाधार सम्झौताको कार्यान्वयन। नेपालले सन् 2017 नै चीनको महत्वाकांक्षी परियोजना बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरेको थियो, जसको झन्डै 1 दशक पुग्नै लाग्दा पनि प्रगति शून्य प्राय छ। टोखा छहरे सुरुङ मार्ग, हिल्सा सिमीकोट सडक र बहुचर्चित केरुङ काठमाडौँ सीमापार रेल मार्ग जस्ता ठूला परियोजनाहरू अझै पनि कागज र प्रारम्भिक अध्ययनमै सीमित छन्। यसैका सरकारहरू बीआरआई अन्तर्गतको सहयोग अनुदानमा लिने कि ऋणमा भन्ने दलीय विवादमा फस्दा काम अघि बढ्न सकेन। ऋणको पासोको बाह्य भाष्यमा नफसी नेपालले कस्तो शर्तमा सहुलियतपूर्ण ऋण वा अनुदान लिने भन्ने विषयमा चीनसँग खुलस्त र गम्भीर वार्ता गर्नुपर्ने कूटनीतिक विज्ञहरूको सुझाव छ। कुरा पूर्वाधारको मात्र होइन, कूटनीतिक असमझदारी र पर्यटनको पनि हो। चीनले सन् 2025 नेपाल पर्यटन वर्ष त मनायो, तर चिनिया ऋण लगानीमै बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म कुनै पनि चिनिया विमानले नियमित व्यावसायिक उडान गरेका छैनन्। चिनिया पर्यटकलाई नेपाल भित्र्याउने र यो विमानस्थल चलाउने ठोस मोडालिटी बारे बेजिङमा कुरा उठाउनु मन्त्री खनालको अर्को महत्वपूर्ण एजेन्डा हुनुपर्छ। यो भ्रमणको दोस्रो र भू राजनीतिक रूपमा सबैभन्दा संवेदनशील मुद्दा हो लिपुलेख र त्रिदेशीय सीमा विवाद। हालै मात्र भारतले कैलाश मानसरोवर जाने आफ्ना तीर्थयात्रीका लागि नेपाली भूमि लिपुलेख पास प्रयोग गर्ने घोषणा गरेपछि काठमाडौँको राजनीति गर्माएको छ। नेपालसँग कुनै परामर्श नगरी दिल्ली र बेजिङ बीच विगतमा भएका असमझदारी र अहिलेका गतिविधि प्रति नेपालले कूटनीतिक नोट त पठायो, तर मिडियामा बोलेर मात्र सार्वभौमिकताको रक्षा हुँदैन। पूर्व राजदूतहरूका अनुसार मन्त्री खनालले चिनिया नेतृत्वसँग टेबलमै बसेर कालापानी र लिपुलेख क्षेत्रमा हुने हरेक गतिविधिमा नेपालको पूर्व स्वीकृति अनिवार्य हुनुपर्ने अडान स्पष्ट रूपमा राख्नुपर्छ। यद्यपि चीनले यसलाई नेपाल र भारत बीचको द्विपक्षीय मामिला भनेर पन्छाउन खोजे पनि नेपालले आफ्नो भौगोलिक अखण्डताको चासो बेजिङ समक्ष दृढतापूर्वक राख्नुपर्ने देखिन्छ। यता चीनको पनि नेपालसँग आफ्नै सुरक्षा संशय छ। बेजिङको यो सुरक्षा आशंकालाई चिरेर विश्वासको वातावरण बनाउनु मन्त्री खनालको कूटनीतिक परीक्षा पनि हो। यसबाहेक कृषि, जडीबुटी प्रशोधन र प्रविधि हस्तान्तरणका क्षेत्रमा चिनिया विज्ञता नेपाल भित्र्याउने र नयाँ पुस्ताको चाहना अनुसार आर्टिफिसियल इन्टेलिजेन्स एआई को क्षेत्रमा सहकार्य बढाउने विषयलाई पनि नेपालले एजेन्डा बनाउनु आवश्यक छ। रासोपाका युवा नेता समेत रहनुभएका परराष्ट्र मन्त्री खनालले भ्रमण अघि विगतका सरकार र विज्ञसँग विशेष छलफल तथा परामर्श गर्नुभएको थियो। बदलिदो क्षेत्रीय शक्ति सन्तुलनका बीच राष्ट्रिय हितलाई सर्वोपरि राख्दै दुवै छिमेकीसँग समान दूरी होइन समान महत्वको सम्बन्ध स्थापित गर्न बेजिङको यो कूटनीतिक मञ्च नेपालका लागि एउटा अभूतपूर्व अवसर हो। बेजिङमा नेपाली कूटनीतिको यो परीक्षा कति सफल होला त्यो भने मन्त्री खनालले फर्किँदा ल्याउने परिणामले नै तय गर्नेछ।
0: देशको चौतर्फी विकास र आर्थिक समृद्धिका लागि युवा उद्यमशीलतालाई मुख्य प्राथमिकतामा राख्दै सरकारले विशेष प्याकेज र नीतिगत सुधारका कार्यहरू अघि बढाएको छ। स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गरी युवाहरू विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्न आगामी आर्थिक वर्षको बजेटले नयाँ जग बसालेको र वैदेशिक रोजगार क्षेत्रका विद्यमान चुनौती समाधानका लागि ऐन नै संशोधन गर्ने तयारी भइरहेको सम्बद्ध मन्त्रीहरूले बताउनु भएको छ। आज काठमाडौँमा सम्पन्न राष्ट्रिय युवा उद्यमशीलता सम्मेलनमा सरकार र निजी क्षेत्रको सहकार्यबारे व्यक्त प्रतिबद्धता समेटिएको यो विशेष रिपोर्ट।
2: पछिल्लो 15-20 वर्ष यता नेपाली समाजको एउटा तितो यथार्थ बनेको छ। त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलमा पासपोर्ट बोकेर उभिएका नेपालीहरूको ताती, कोही उच्च शिक्षाका लागि त कोही सामान्य रोजगारीका लागि देशमा आफ्नो सपना साकार हुने सम्भावना नदेखेर विदेशिनु लाखौं युवाको बाध्यता बनेको छ। तर के अब यो अवस्था फेरिएला? सरकारले भने अब युवाहरूले आफ्नो सपना पूरा गर्नकै लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य हुन लागेको दावी गरेको छ। आज आइतबार काठमाडौँमा देशैभरिका युवा उद्यमीहरू भेला भएका थिए राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन 2083। कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले आगामी आर्थिक वर्षको बजेटले युवाहरू विदेशिनु पर्ने बाध्यतालाई चिर्न जग बसालेको दावी गर्नुभयो। अर्थमन्त्री वाग्लेका अनुसार 5 वर्षभित्र देशमै रोजगारी र उद्यमशीलताको एउटा निष्कर्ष निकाल्ने गरी सरकारले बाटो समातेको छ।
3: तपाईँहरू जस्ता युवाहरू चाहिँ विदेशिन नपरोस्, यो देशमा केही हुँदैन, यो देश कहिल्यै बन्दैन, मेरो एस्पिरेसन, मेरो सपना रियलाइज गर्ने हो भने म विदेशै जानुपर्छ भन्ने जुन भाष्य स्पेसली लास्ट 10-12-15 इयर्समा बनेको थियो त्यसलाई हामी अब चिर्न थालेका छौँ। एन्ड वी निड यु एज आवर एलाइज, वी निड यु एज आवर एडभोकेट्स। र तपाईँहरू आउनुहोस्, भन्नुहोस्, यो चाहिँ भएन है, यसमा सुधार गरौँ भन्यो भने दोस्रो तेस्रो वर्षमा गए पनि हामी त्यसलाई क्रमिक सुधार गर्दै जान्छौँ। यद्यपि बजेट कुर्नु पर्दैन, बजेट भनेको त सङ्घीय सरकारको आमदानी र व्ययको एउटा एस्टिमेट हो।
2: अर्थमन्त्री वाग्लेले विशेष गरी युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न करमा सहुलियत दिएको, बकौताको उल्झनमा रहेका व्यवसायीलाई छुटको व्यवस्था गरिएको र प्रशासनिक झन्झट मुक्त गर्न सरकारी सेवाको डिजिटलाइजेसन सुरु गरिएको उल्लेख गर्नुभयो। करको दरहरू घटाएर 1,00,000 रुपियाँसम्म कमाउने युवाहरूलाई करको झन्झटबाट मुक्त दिएको भन्दै उहाँले युवाहरूको उद्यमशील सोच र योजनालाई फैलाउने गरी बजेटमा धेरै कार्यक्रम ल्याइएको दावी समेत गर्नुभयो। तर बजेटका आश्वासन र योजना एकातिर हुँदा मन्त्रालयहरूमा भने दैनिक रूपमा वैदेशिक रोजगारसँग सम्बन्धित व्यथिति र पीडाका चाङ लाग्ने गरेका छन्। सोही सम्मेलनमा बोल्दै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आफ्नो मन्त्रालयको 80% भन्दा बढी काम वैदेशिक रोजगारको समस्या समाधानमै बित्ने गरेको स्वीकार गर्नुभयो। म मन्त्रालयमा जाँदा 80% काम वैदेशिक रोजगारसँग सम्बन्धित थियो। दिनभरि वैदेशिक रोजगारका समस्या, पीडा र व्यथिति सुन्दै समाधान गर्ने काम भइरहेको छ। त्यसैले हामीले वैदेशिक रोजगार ऐन संशोधन गरेर प्रणाली सुधार गर्ने र आन्तरिक रोजगारी विस्तार गर्ने निर्णय गरेका छौँ, युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको भनाई। मन्त्री यादवले युवा बेरोजगारी देशको सबैभन्दा ठूलो चुनौती भए पनि युवा नै देशको सबैभन्दा ठूलो सम्भावना भएको तर्क गर्नुभयो। अवसर, लगानी, बजार र कतिपय अवस्थामा आत्मविश्वासको कमीका कारण युवाहरू पछि परेको भन्दै उहाँले निजी क्षेत्र र युवा उद्यमीहरू नै देश निर्माणको अग्रपंक्तिमा रहेको बताउनुभयो। सरकारले मात्रै सबैलाई रोजगारी दिन नसक्ने र युवाहरू अब जागिर खोज्ने मात्र नभई अवसर पहिचान गर्ने र अरूलाई पनि रोजगारी दिने उद्यमी बन्नुपर्नेमा उहाँको जोड थियो। नीति र ऐन संशोधनका कुरा र बजेटका आकर्षक आश्वासनहरू नेपाली युवाहरूका लागि नयाँ भने होइनन्। सरकारले नीतिगत सुधार र कर सहुलियतका कुरा त अघि सारेको छ, तर खाडी मुलुक र अन्य देशमा पसिना बगाउन बाध्य युवाहरूलाई स्वदेशमै रोक्न र उद्यमशीलताको वातावरण बनाउन यी घोषणाहरू कागजमा मात्र सीमित हुन्छन् कि व्यवहारमा उत्रिन्छन् त्यो भने आगामी दिनमा हुने बजेट र कानूनको कार्यान्वयनले नै स्पष्ट पार्नेछ।
0: नेपालमा सञ्चालित उद्योग धन्दाहरू र समग्र औद्योगिक क्षेत्र यति बेला कस्तो अवस्थाबाट गुज्रिरहेका होलान्? धेरैको अनुमान हुन सक्छ आर्थिक मन्दी र तरलताको अभाव। तर देशको केन्द्रीय बैङ्क अर्थात् नेपाल राष्ट्र बैङ्कको हालैको एउटा विस्तृत अध्ययनले अलि फरक र गम्भीर तथ्य ओकल्दै औद्योगिक क्षेत्रको प्रमुख समस्याका रूपमा दक्ष जनशक्तिको अभावलाई चित्रण गरेको छ। युवाहरूको तीव्र वैदेशिक पलायन र देशभित्र प्राविधिक सिपको कमीका कारण उद्योगहरूले क्षमता अनुसार उत्पादन गर्न सकेका छैनन्। केन्द्रीय बैङ्कको यो अध्ययन र यसले औल्याएका चुनौती एवं सम्भावना बारे तयार पारिएको यो विशेष रिपोर्ट।
1: काठमाडौँको एउटा कपडा उद्योग होस् वा तराईका चामल र चिनी मिलहरू, अचेल धेरै जसो उद्योग सञ्चालकहरूको एउटै गुनासो सुनिन्छ, काम गर्ने मान्छे नै पाइएन। पाए पनि काम बुझेको दक्ष मान्छे भेट्न मुस्किल छ। उद्योगीहरूको यो व्यवहारिक भोगाईलाई नेपाल राष्ट्र बैङ्कको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदनले पनि पुष्टि गरिदिएको छ। राष्ट्र बैङ्कको अध्ययन प्रतिवेदन अनुसार नेपाली औद्योगिक क्षेत्र यति बेला बहुआयामिक चुनौतीको घेरामा रहेको छ, जसमध्ये कच्चा पदार्थको अभाव, उत्पादित वस्तुका लागि उपयुक्त बजार नहुनु र सबैभन्दा पेचिलो बनेको दक्ष प्राविधिक जनशक्तिको अभाव प्रमुख हुन्। ठूलो संख्यामा ऊर्जावान युवाहरू वैदेशिक रोजगारीका लागि दिनानुदिन बाहिरिँदा देशभित्रका उद्योगहरू प्राविधिक र सिपयुक्त श्रम शक्तिको खडेरी खेप्न बाध्य छन्। चुनौती यतिमा मात्रै सीमित छैन। पर्याप्त पुँजीको अभाव, उच्च उत्पादन लागत, प्रविधिको पुरानो शैली अर्थात् प्राविधिक पछौटेपन र वातावरण मैत्री उद्योगको व्यवस्थापन गर्न नसक्नुले नेपाली उत्पादनलाई महँगो र कम प्रतिस्पर्धी बनाएको छ। सुदूरपश्चिम प्रदेशको हकमा त भारतसँगको खुला सिमानाका कारण हुने भन्सार छली र अवैध पैठारीले स्थानीय उद्योगको ढाड नै सेकिदिएको प्रतिवेदनमा उल्लेख छ। यस्तै कर्णाली प्रदेशमा स्थापना भएका उद्योगहरू भने अझै पनि पुँजीको चरम अभाव र बजारको पहुँच नहुँदा छटपटाइरहेका छन्। तर यो निराशाजनक तस्विरका बीच राष्ट्र बैङ्कको प्रतिवेदनले सम्भावनाका केही बलिया ढोकाहरू पनि उघारेको छ। हालैका वर्षहरूमा जलविद्युत उत्पादनमा भएको अभूतपूर्व विस्तार, सरकारले प्राथमिकतामा राखेका विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामहरूले भविष्यमा औद्योगिक पुनरुत्थानको आधार खडा गर्न सक्ने देखिन्छ। विशेष गरी मध्य प्रदेश, जहाँ देशकै सबैभन्दा बढी जनघनत्व छ, त्यहाँ सस्तो श्रम आपूर्तिको उच्च सम्भावना छ। धान, गहुँ, उखु र दुग्ध उत्पादनमा धनी यो प्रदेशमा कृषिमा आधारित खाद्य प्रशोधन, चिनी र पशु आहार उद्योगको प्रचुर सम्भावना औल्याइएको छ। धार्मिक र सांस्कृतिक रूपले समृद्ध मधेसमा मिथिला कला, हस्तकला र पर्यटन उद्योगको जग बलियो हुन सक्ने प्रतिवेदनको ठहर छ। यस्तै बागमती र गण्डकी प्रदेशमा पनि स्थानीय स्रोत साधन, जडीबुटी र पशुपालनमा आधारित साना तथा मझौला उद्योगको सम्भावना व्यापक छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा बढेको लगानी योग्य रकम अर्थात् अधिक तरलता र घट्दो ब्याजदरले नयाँ लगानीकर्ताका लागि अनुकूल वातावरण सृजना गरेको छ। सबैभन्दा चाखलाग्दो कुरा त के छ भने बढ्दो डिजिटल प्रविधि र सूचना प्रविधिको प्रयोगसँगै नेपालमा सफ्टवेयर विकास र आउटसोर्सिङ अर्थात् बाह्य स्रोत परिचालन उद्योगको विकास हुने सम्भावना निकै उच्च देखिएको छ। विदेशबाट फर्किएका नेपालीहरूले ल्याएको सिपलाई सही ढंगले उपयोग गर्न सके रोजगारी र उत्पादन दुवै बढाउन सकिने अध्ययनको सुझाव छ। गण्डकी प्रदेशमा शुरू गरिएका मेक इन नेपाल र मेड इन नेपाल जस्ता अभियानहरूलाई कानूनी सुधार, फरफर्दो सड़क, विद्युत र इन्टरनेट पूर्वाधार दिएर सरकारी निकायहरूमा अनिवार्य रूपमा स्वदेशी वस्तु नै प्रयोग गर्ने नीतिगत व्यवस्था लागू गर्ने हो भने नेपाली उद्योगले नयाँ गति लिने निश्चित छ। तर प्रश्न उही छ कि सरकार र निजी क्षेत्र मिलेर राष्ट्र बैंकले औल्याएका यी चुनौतीहरूलाई अवसरमा बदल्न सक्लान्?
0: नेपालको राजनीतिमा अहिले भित्री जोड घटाउ र आगामी निर्वाचनको रणनीतिक तयारी तीव्र बनेको छ। संसदका दुई ठूला प्रतिपक्षी दलहरू नेकपा एमाले र नेपाली काङ्ग्रेस यति बेला आफ्ना आन्तरिक कमजोरी सुधार्ने र असन्तुष्ट पक्षलाई फकाउने गृह कार्यमा जुटेका छन्। एमाले आफ्नो गुमेको साख फर्काउन डिजिटल प्रविधिको सामना गर्ने भन्दै 31 पृष्ठको विशेष कार्ययोजना तल्लो तहसम्म पठाएको छ भने काङ्ग्रेसभित्रको तीव्र मतभेद सुल्झाउन उपसभापति विश्वप्रकाश शर्माले असन्तुष्ट पक्षलाई पठाएको गोप्य प्रस्ताव सार्वजनिक भएको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो विशेष रिपोर्ट।
2: 2074 सालको आम निर्वाचनमा वामपन्थी गठबन्धन बनेपछि देशमा झण्डै दुई तिहाईको सरकार बन्यो, तर त्यो उत्साह धेरै समय टिकेन। नेकपाको विघटन र एमालेको विभाजनले कार्यकर्ता र आम जनतामा निराशा छायो। जसको प्रत्यक्ष फाइदा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा जस्ता नयाँ शक्तिहरूलाई पुग्यो। यो समीक्षा एमाले स्वयंको हो। एमाले आफ्ना सम्पूर्ण केन्द्रीय सदस्यहरूलाई मिशन पार्टी जागरण नामक 31 पृष्ठको एउटा गोप्य दस्तावेज पठाएको छ। यो दस्तावेज केवल राजनीतिक गफगाफ मात्र होइन, बरु आगामी स्थानीय र प्रदेश तहको निर्वाचन जित्ने एउटा विशेष रणनीति हो। एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार पार्टीले हार बेहोर्नुको एउटा अनौठो कारण पहिचान गरेको छ, त्यो हो निर्वाचनमा एमाले विरुद्ध सामाजिक सञ्जालको प्रयोग। हामीले डकुमेन्टमा पार्टी कमजोर हुनुका कारण देशी विदेशी चलखेल र निर्वाचनमा एमाले विरुद्ध कसरी अल्गोरिदम प्रयोग गरियो भन्ने विस्तृत व्याख्या गरेका छौँ। अब एमाले डिजिटल वार लड्नुपर्छ, त्यसैले कार्यकर्तालाई सामाजिक सञ्जाल र पर्सेप्सन म्यानेजमेन्टमा ध्यान दिन निर्देशन दिएको छ। एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यको भनाई। यस डिजिटल वारका अतिरिक्त एमाले जनतासँगको सम्बन्ध सुधार्न 6 जको नीति अघि सारेको छ, जसमा जनतामा जाउँ, जनताका कुरा सुनौं, जनप्रिय बनौं, जनसङ्गठन परिचालन गरौं, जनताको बहुदलीय जनवादलाई आत्मसात गरौं र जनमत सर्वेक्षणका आधारमा योग्य नेतृत्व छानौं भन्ने उल्लेख छ। विशेष कुरा त के छ भने अब केन्द्रीय सदस्यहरू गाउँ गाउँ खटिनु पर्नेछ र उनीहरू होटलमा होइन सिधै जनताको घरमा बास बस्नु पर्नेछ, जसको केन्द्रबाटै कडा अनुगमन हुनेछ। एमाले जब गाउँ पस्ने डिजिटल रणनीति बुन्दैछ, उता मुलुककै पुरानो दल नेपाली काङ्ग्रेसभित्र भने आन्तरिक कलह थामी सक्नु छैन। विशेष महाधिवेशनपछि काङ्ग्रेसभित्र इतर अर्थात् असन्तुष्ट पक्ष निकै आक्रामक देखिएको छ। पार्टी फुटको सङ्घारमा पुग्न नदिन संस्थापन पक्षले भित्री रूपमा फकाउने अस्त्र फ्यालेको रहस्य खुलेको छ। नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले इतर पक्षलाई मनाउन गत जेठ 16 गते पठाएको 7 बुधे गोप्य प्रस्ताव 16 दिनसम्म पनि कुनै जवाफ नआएपछि आज सार्वजनिक भएको छ। सबै सँगै बढौं यसरी शीर्षक दिएको सो प्रस्तावमा सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णयलाई स्वीकार गर्दै विगतका मतभेद बिर्सिएर एक हुन आग्रह गरिएको छ। यो प्रस्तावका मुख्य बुदाहरूमा के छन् भने विगतका विमतिलाई बिर्सिएर 15 महाधिवेशनमा आफ्ना एजेन्डा मौखिक वा लिखित रूपमा राख्न पाइने उल्लेख छ। त्यस्तै लामो समय योगदान दिएका नेताहरूलाई केन्द्रीय समितिमा वरिष्ठ नेताको रूपमा सम्मानजनक स्थान दिइने पनि उल्लेख छ। महाधिवेशनमा केन्द्रीय सदस्यहरू स्वत प्रतिनिधि हुन पाउने पुरानो परम्पराको अन्त्य गरी अब सबै नेताले अनिवार्य रूपमा वडा तहबाटै चुनाव जितेर आउनुपर्ने प्रस्ताव छ। भातृ तथा शुभेच्छुक संस्थाहरूमा असन्तुष्ट पक्षका नेताहरूलाई योग्यता र इच्छा अनुसार सभापति वा पदाधिकारीको जिम्मेवारी दिइने पनि प्रस्ताव गरिएको छ। तर उपसभापति शर्माले पार्टी बचाउन चालेको यो 7 बुधे कदममा इतर पक्षले देखाएको 16 दिने मौनताले काङ्ग्रेस भित्रको खाडल कति गहिरो छ भन्ने प्रश्न पार्छ। पार्टी भित्रको आन्तरिक लोकतन्त्र कमजोर हुनु, गुटबन्दी मौलाउनु र जनताका आधारभूत समस्या भन्दा सत्ताको खेलमा बढी केन्द्रित हुनु नै यी दुवै ठूला दलको साझा चुनौती हो। एमालेको मिशन जागरण र काङ्ग्रेसको 7 बुधे सहमति तथा जरा अभियानले नेताहरूमा आगामी चुनाव र अस्तित्व संकटको डर कति छ भन्ने देखाउँछ। तर के यी कागजमा कोरिएका रणनीतिले निराश भइसकेका कार्यकर्ता र नयाँ शक्तितर्फ आकर्षित भएका आम जनतालाई पुनः आकर्षित गर्न सक्लान्? त्यो भने आगामी स्थानीय र प्रदेश निर्वाचनको नतिजाले नै देखाउनेछ।
0: मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसभित्रको आन्तरिक कलह अहिले सतहमा मात्रै आएको छैन, बरु वार पारको स्थितिमा पुगेको देखिन्छ। विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले आधिकारिकता दिएपछि संस्थापन पक्ष अर्थात् सभापति गगन थापा नेतृत्वको समूह र संस्थापन इतर पक्षबीचको दूरी झन बढेको छ। यसै पृष्ठभूमिमा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहले कोशी प्रदेशको विराटनगरमा एउटा वृहत भेला आयोजना गरेका छन्। वृहत एकता र साझा प्रतिबद्धता भनिएको यस भेलाले काङ्ग्रेसभित्र एउटा नयाँ ध्रुवीकरणको संकेत गरेको छ।
1: कुनै समय कोइराला निवास नेपाली कंग्रेसको राजनीतिका लागि एउटा केन्द्रबिन्दु मानिन्थ्यो। आइतबार त्यही विराटनगरमा नेपाली कंग्रेसका दुई ठूला गुट निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूह एउटै मञ्चमा उभिए। निवर्तमान कार्यसमितिका वरिष्ठ नेताहरू कृष्ण प्रसाद सिटौला, डाक्टर शशाङ्क कोइराला, बलबहादुर केसी, डाक्टर मिनेन्द्र रिजाल र एनपी साउद सहितका हस्तीहरूले भरिएको यो भेला एकता प्रदर्शनका लागि मात्र थिएन, बरु पार्टी नेतृत्व प्रतिको आक्रोश र असन्तुष्टिको एउटा साझा मोर्चा पनि थियो। भेलालाई सम्बोधन गर्दै नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले वर्तमान नेतृत्वमाथि निरंकुशताको गम्भीर आरोप लगाउनुभयो। उहाँको भनाइ थियो, कंग्रेसको जन्म लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यका लागि भएको हो, तर अहिले देशैभरि वडाका सभापतिहरूलाई मौखिक रूपमा हटाउने काम भएको छ। के को निम्ति भन्दा अध्यावधि गर्न नमानेको आधारमा हटाइयो, यो निरंकुशताको सुरुवात हो। कंग्रेसभित्र सहमति, सहकार्य र एकता हुनुपर्छ। एकता बिना कंग्रेस अगाडि बढ्न सक्दैन। कंग्रेस नेता डाक्टर शेखर कोइरालाको भनाई, विवादको चुरो वडा सभापतिहरू हटाउने विषयमा मात्र सीमित छैन, यसको पृष्ठभूमिमा संस्थापन पक्षले अघि सारेको सात बुधे सहमतिको प्रस्ताव र इतर समूहको अडान बीचको ठूलो खाडल छ। उपसभापति विश्वप्रकाश शर्माले जेठ 16 गते पठाएको सो प्रस्तावलाई देउवा र शेखर समूहले अस्वीकार गरिदिएका छन्। मुख्य असहमति क्रियाशील सदस्यता अध्यावधि गर्ने विषय र 15 महाधिवेशन आयोजक समितिको ढाँचामा छ। संस्थापन पक्ष तत्काल क्रियाशील सदस्यता अध्यावधि गरेर मात्र महाधिवेशनमा जान चाहन्छ, तर देउवा र शेखर समूहको अडान छ 14 महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका सदस्यताकै आधारमा महाधिवेशन गरिनु पर्दछ, कसैलाई वञ्चित गरिनु हुँदैन। अर्कोतर्फ विशेष महाधिवेशनबाट चयन भएको नयाँ समिति मातहत रहने गरी आयोजक समिति बनाउने संस्थापनको प्रस्तावलाई इतर समूहले ठाडै अस्वीकार गरेको छ। देउवा समूहका नेता डाक्टर प्रकाश शरण महतका अनुसार 14 महाधिवेशनबाट निर्वाचित र विशेष महाधिवेशनबाट आएको दुवै समितिलाई पुरै मिसाएर संयुक्त आयोजक समिति बनाउनु उनीहरूको बटम लाइन हो। यसैबीच भेलामा भावुक मुद्रामा प्रस्तुत हुनुभएका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टी व्यवहारिक रूपमा फुटिसकेको टिप्पणी गर्दै वर्तमान नेतृत्वमाथि प्रश्न उठाउनुभयो। आज कोइराला निवास गए, आँखाबाट आँसु आयो, तर कंग्रेस आज टुक्रिएको छ, टुक्राइएको हो। कंग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको भनाइ, संस्थापन पक्षले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइरालालाई वरिष्ठ नेता पद दिएर फकाउने प्रयास गरे पनि उनीहरूले आफूहरूले भागभण्डा नभई स्वच्छ र धाँधली रहित महाधिवेशनको वातावरण चाहेको स्पष्ट पारेका छन्। सर्वोच्च अदालतको फैसलापछि उत्साहमा देखिएको संस्थापन पक्ष र कंग्रेस संसदीय दलको ठूलो शक्ति मानिने दुई पुराना गुटहरूको यो मोर्चाबन्दीले नेपाली कंग्रेसको आगामी 15 महाधिवेशन सहज हुने देखिँदैन। यो शक्ति संघर्षले कंग्रेसलाई थप बलियो बनाउँछ या विभाजनको गहिरो खाडलतर्फ धकेल्छ, त्यो भने आगामी दिनमा संस्थापन पक्षले चाल्ने कदममा निर्भर रहनेछ।
0: कार्यक्रमको अन्त्यमा फिफा विश्वकप फुटबल सम्बन्धी प्रसङ्ग। अमेरिका, क्यानाडा र मेक्सिकोमा जारी फिफा विश्वकप 2026 अन्तर्गत आज राति खेलिने खेलहरूमा रोचक भिडन्त हुँदैछ। चार पटकको विश्वकप विजेता जर्मनीले विश्वकपकै सबैभन्दा सानो राष्ट्र कुराकाओको सामना गर्दै आफ्नो पुरानो साख फर्काउने दाउमा छ भने समो ईको अर्को खेलमा आइभरी कोस्ट र इक्वेटर आमन्ने सामन्ने हुँदा बलियो लयमा रहेको जापानले नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।
2: चार पटकको विश्वकप विजेता जर्मनी अहिले आफ्नो गुमेको प्रतिष्ठा फर्काउने महायोजनामा छ। पछिल्ला दुई विश्वकप संस्करणमा लगातार पहिलो चरणबाटै बाहिरिएर स्तब्ध बनेको जर्मनीका लागि आज राति 10:45 बजे बोस्टनमा हुने कुराकाओ विरुद्धको खेलमा जित बाहेक अन्य विकल्प छैन। प्रशिक्षक जुलियन नागेल्समानको नेतृत्वमा रहेको जर्मन टोली पछिल्ला 9 खेलमा अपराजित रहँदै उच्च मनोबलमा छ। टोलीमा वायर लुबेस कुसनलाई बुन्डेसलिगा जिताएर लिभरपुल पुगेका 23 वर्षीय महँगा एट्याकिङ मिडफिल्डर फ्लोरियन विर्ट्ज मुख्य आकर्षण रहनेछन्। यता विश्वकप इतिहासमै छनौट हुने सबैभन्दा सानो देश कुराका हो भने जर्मनीलाई कडा टक्कर दिने दाउमा छ। युरोपको तल्लो डिभिजन लिग खेल्ने खेलाडीहरूले भरिएको यो टोलीका भेटरान प्रशिक्षक डिक एडभोकेट विश्वकप इतिहासकै सबैभन्दा पाका प्रशिक्षकको कीर्तिमान राख्दैछन्। स्तरमा ठूलो अन्तर भए पनि पहिलो पटक विश्वकप खेल्न लागेको कुराका हो फुटबलको महाशक्ति जर्मनी विरुद्ध ऐतिहासिक नतिजा निकाल्न उत्साहित देखिएको छ। यता समूह बीमा रहेको युरो च्याम्पियन स्पेनका लागि भोलि बेलुका केप भर्डे विरुद्ध मैदान उत्रिनु अघि सुखद खबर आएको छ। चोटका कारण चिन्तित बनेको स्पेनी टोलीमा युवा स्टार लामिन यामल, निको विलियम्स र भिक्टर मुनोज पूर्ण प्रशिक्षणमा फर्किएका छन्। सन् 2010 को च्याम्पियन स्पेन त्यसपछिका विश्वकपमा अन्तिम 16 भन्दा अगाडि बढ्न सकेको छैन। यद्यपि हालैका वर्षहरूमा युरोकप र नेसन्स लिग जितेर पुरानो लय समातेको स्पेन यो पटक उपाधिको भोको देखिन्छ। यता समूह ईकै अर्को प्रतिष्ठित खेलमा अफ्रिकी पावर हाउस आइभरी कोस्ट र दक्षिण अमेरिकी राष्ट्र इक्वेडर बीच कडा प्रतिस्पर्धा हुँदैछ। दुवै टोली निकै सन्तुलित र शानदार छनौट यात्रा पार गर्दै विश्वकपमा आइपुगेका हुन्। शारीरिक रूपमा बलियो आइभरी कोस्ट र काउन्टर अट्याकमा माहिर इक्वेटर बीचको यो खेलले यो समूहको नकआउट समीकरणलाई निकै रोचक बनाउने अनुमान गरिएको छ। समूह एफको अर्को भिडन्तमा भोलि बिहान पौने 8 बजे स्विडेनले ट्युनिसियाको सामना गर्नेछ। विश्वकपको अर्को रोमाञ्चक भिडन्तमा फुटबलको ऐतिहासिक महाशक्ति नेदरल्यान्ड्स र एसियाली जायन्ट्स जापान आज राति पौने 2 बजे भिड्दैछन्। आफ्नो परम्परागत आक्रमक फुटबल र बलियो इतिहास बोकेको डच टोली सामु उच्च लय तीव्र गति र उत्कृष्ट पासिङ गेम खेलिरहेको जापानी टोलीलाई रोक्नु मुख्य चुनौती हुनेछ। विश्वकपको सुरुवाती चरणमै हुन लागेको यो हेभी वेट भिडन्तलाई विश्वभरका फुटबल पण्डितहरूले निकै चासोका साथ हेरेका छन्।
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइकेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
5: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
8: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
9: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
8: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
10: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
11: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
12: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
11: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
12: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
11: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
12: ए, सूचीकरण त गर्नै पर्ने हो।
11: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला घर दिदी पनि जान्छु भन्नुभएको छ, म उहाँलाई लिएर आउँछु है।
13: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
14: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
15: नेपालको समावेशी आवाज।
16: अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो केन्द्रीय प्रसारण हो। अहिले अङ्ग्रेजीमा समाचारपछि यहाँले सुन्न सक्नुहुनेछ नेपाली सैनिक कार्यक्रम। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला बेलुकीको 8 बज्न लागेको छ। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार राजु किसान। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी सैनिक गतिविधिको साथमा विश्व शान्ति स्थापना कार्यमा नेपाली शान्ति सैनिकको योगदान सम्बन्धी तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौँ। कार्यक्रमको सुरुवात गरौँ नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुङ्गानाबाट सुन्नुहोस्। उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र एवं कार्यकुशलताका साथ कार्य सम्पादन गर्ने नेपाली सेनाका 37 जना सकल दर्जालाई प्रधान सेनापति प्रशंसा निशान र कदरपत्र प्रदान गरिएको छ। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले जेठ 28 गते जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रममा उक्त निशान तथा कदरपत्र प्रदान गर्नुभएको हो। संवेदनशील र चुनौतीपूर्ण अवस्थामा संयमपूर्वक परिस्थितिको सही मूल्याङ्कन गर्दै सैनिक मूल्य मान्यतालाई आत्मसात गरी प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्ने राष्ट्रसेवक सैनिकहरूको कदर स्वरूप प्रधान सेनापति प्रशंसा निशान र कदरपत्र प्रदान गरिएको हो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका 2 जना महासेनानीलाई जेठ 25 गते दर्जियानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले महासेनानी डाक्टर श्री नवीन भक्त साक्य र महासेनानी श्री हरिश बहादुर बमलाई सहायक रथीको दर्जियानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले प्रमुख सेनानी रवि जङ खड्कालाई समेत महासेनानीको दर्जियानी चिन्ह प्रदान गर्नुभयो। मित्र राष्ट्र भारतको उमरोई स्थित फरेन ट्रेनिङ नोडमा जेठ 4 गतेदेखि 17 गतेसम्म सञ्चालन भएको संयुक्त सैनिक अभ्यास प्रगतिको पहिलो संस्करणमा सहभागी नेपाली सेनाका 4 जना महिला सहितको 38 सदस्यीय टोली जेठ 18 गते स्वदेश फिर्ता भएको छ। उक्त अभ्यास निरीक्षणका लागि नेपाली सेनाको तर्फबाट अब्जर्भर डेलिगेशन टीमको नेतृत्व गर्दै बलाधिकृत रथी श्री प्रदीप जङ केसी सहभागी हुनुभएको थियो। बुद्ध एयरले उडान अवधि सकिएको विमानको फ्युजलेज नेपाली सेनालाई हस्तान्तरण गरेको छ। जेठ 25 गते आयोजित कार्यक्रममा बुद्ध एयर प्रालीका महाप्रबन्धक श्री वीरेन्द्र बहादुर बस्नेतले युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुप जङ थापालाई ATR-72 विमानको उक्त फ्युजलेज हस्तान्तरण गर्नुभएको हो। उक्त फ्युजलेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुन सक्ने हवाई दुर्घटना, विभिन्न प्रकारका सम्भावित चुनौतीहरूको समाधानका लागि सतर्कता, पूर्व तयारी र प्रतिकार क्षमता अभिवृद्धिसँग सम्बन्धित तालिम प्रयोजनका लागि प्रयोग गरिने। सूचना प्रविधि निर्देशनालयले नेपाली सेनाका विभिन्न युनिट तथा कार्यालयमा कार्यरत अधिकृतहरूलाई सहभागी गराई जेठ 25 गते जंगी अड्डामा सूचना प्रविधि सम्मेलन 2083 सञ्चालन गरेको छ। उक्त सम्मेलन युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुप जङ थापाले समापन तथा सूचना प्रविधि निर्देशक सहायक रथी श्री अच्युत प्रसाद अधिकारीले शुभारम्भ गर्नुभएको हो। समापनका अवसरमा उपरथी श्री थापाले विश्व परिवेशमा विकसित सूचना प्रविधिलाई नेपाली सेनामा पनि विकास गर्दै लैजानुपर्ने र नेपाली सेनाको साइबर स्पेसलाई सुरक्षित राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो। जंगी अड्डा स्थित सभामण्डपमा जेठ 28 गतेबाट सिसम 9 ब्रिगेड कमाण्डर्स ओरिएन्टेशन प्रोग्राम शुरू भएको छ। उक्त कार्यक्रमको सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले शुभारम्भ गर्नुभएको हो। विष्णु दलगौंडले शीघ्र प्रभावी आयोजना अन्तर्गत धनुषा जिल्ला कमला नगरपालिका 3 लगमा बजार स्थित भगवती मन्दिर परिसरमा विश्राम घर तथा खानेपानीको धारा निर्माण गरेको छ। उक्त नवनिर्मित संरचना मध्यपूर्वी प्रेतनापति उपरथी श्री भुवन खत्री र कमला नगरपालिकाका नगर प्रमुख श्री विश्वेश्वर यादवले जेठ 28 गते संयुक्त रूपमा उद्घाटन गर्नुभई प्रेतनापतिले नगर प्रमुखलाई हस्तान्तरण गर्नुभयो। अर्जुन वाणगढले शीघ्र प्रभावी आयोजना अन्तर्गत डडेलधुरा जिल्ला अमरगढ़ी नगरपालिका 5 स्थित ऐतिहासिक अमरगढ़ी किल्ला स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएको उक्त गढ़ी किल्ला नम्बर 25 वाहिनी अड्डाका सहायक वाहिनीपति महासेनानी श्री सोनिक गुरूङले जेठ 27 गते अमरगढ़ी नगरपालिकाका प्रमुख श्री दिल्लीराज जोशीलाई हस्तान्तरण गर्नुभयो। भैरव प्रसाद गढले शीघ्र प्रभावी आयोजना अन्तर्गत डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका एक स्थित तिखागढी स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएको उक्त गढी नम्बर 5 वाहिनीपति सहायक रथी श्री सरोज कुमार अधिकारीले दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख श्री बाजे सिंह खड्कालाई जेठ 26 गते हस्तान्तरण गर्नुभयो। शेरगढले शीघ्र प्रभावी आयोजना अन्तर्गत नुवाकोट जिल्ला विदुर नगरपालिका 10 स्थित शुभघाटदेखि गेरखुटाँडसम्म एकीकरण पदमार्ग स्तरोन्नति तथा 300 मिटर गोरेटो बाटोमा सिँढी निर्माण गरेको छ। स्तरोन्नति तथा नवनिर्मित मार्ग नम्बर 6 वाहिनीपति सहायक रथी श्री उज्जवल विक्रम राणाले विदुर नगरपालिकाका नगर प्रमुख श्री राजन श्रेष्ठलाई जेठ 26 गते हस्तान्तरण गर्नुभयो। शत्रुभञ्जन गुल्मले शीघ्र प्रभावी आयोजना अन्तर्गत हुम्ला जिल्ला अदानचुली गाउँपालिका 5 बारी गाउँमा हेलिप्याड निर्माण गरेको छ। उक्त हेलिप्याड गुल्मपति सेनानी श्री हरिबाबु श्रेष्ठले जेठ 26 गते उद्घाटन गर्नुभई गाउँपालिकाका अध्यक्ष श्री मोहन विक्रम सिंहलाई हस्तान्तरण गर्नुभयो। नयाँ सबुजगढले शीघ्र प्रभावी आयोजना अन्तर्गत तनहुँ जिल्ला देवघाट स्थित महेश सन्यास आश्रमद्वारा सञ्चालित रामाणानन्द अनुसन्धान केन्द्र एवं पुस्तकालयलाई पुस्तक र्याक हस्तान्तरण गरेको छ। 25,000 पुस्तक अट्ने क्षमता भएको उक्त र्याक नम्बर 7 वाहिनीपति सहायक रथी श्री विक्रम गुरूङले जेठ 19 गते आश्रमका अध्यक्ष स्वामी रामाणानन्द गिरीलाई हस्तान्तरण गर्नुभयो। पश्चिम एयरवेसले जटिल प्रसूति समस्या भएकी डोल्पा जिल्ला डोल्पो बुद्ध गाउँपालिका 6 सिमेनकी 33 वर्षीय धावा भुटे गुरूङलाई जेठ 26 गते उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याएको छ। त्यस्तै मध्य एयरवेसले सोलोखुम्बु जिल्ला सोलु दुधकुण्ड नगरपालिका 2 44 वर्षीय हेमकुमारी कार्कीलाई जेठ 25 गते उद्धार गरी काठमाडौँ पुर्याएको छ। नम्बर 1 विपद व्यवस्थापन गण र महावीर गण रेन्जरबाट खटिएको टोलीले हावाहुरी तथा पानीको छालको कारण पोखराको फेवातालमा फँसेका विदेशी सहित 58 जनाको सकुशल उद्धार गरेको छ। सो क्रममा टोलीले जेठ 30 गते स्वदेशी 1 र विदेशी 6 गरी 7 जना, जेठ 24 गते स्वदेशी 4 र विदेशी 5 गरी 9 जना, जेठ 23 गते स्वदेशी 6 र विदेशी 3 गरी 9 जना र जेठ 20 गते स्वदेशी 14 र विदेशी 19 गरी 33 जनाको सकुशल उद्धार गरेको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेपाल सुटिङ संघको आयोजनामा जेठ 23 गतेदेखि 25 गतेसम्म ललितपुर स्थित सातदोबाटोमा सञ्चालन भएको 26 महिला तथा 27 पुरुष राष्ट्रिय सुटिङ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब टीम च्याम्पियन भएको छ। प्रतियोगितामा क्लब 3 स्वर्ण 1 रजत र 4 काँस्य गरी 8 पदक जित्दै टीम च्याम्पियन भएको हो। यसै गरी प्रतियोगितामा हुद्दा विशाल पौडेलले एकल एयर राइफलतर्फ काँस्य पदकका साथ 613.3 स्कोर प्राप्त गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
4: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल, ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
3: लेख रचनाका विषय वस्तुहरू
4: राष्ट्रिय एकता,
3: परम्परागत तथा अपरम्परागत

0: रुपियाँ प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
1: लेख रचना पेश गर्ने ठेगाना
0: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-79-57 सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
2: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ विश्व शान्ति स्थापना कार्यमा नेपाली शान्ति सैनिकको योगदान सम्बन्धी तयार पारिएको रेडियो सामग्री।
3: विश्वका विभिन्न द्वन्द्वग्रस्त स्थानहरूमा संयुक्त राष्ट्र संघीय शान्ति सैनिकका रूपमा खटिँदै आएको नेपाली सेना जटिल सुरक्षा परिवेशहरूमा समेत उत्कृष्ट ढंगले शान्ति स्थापना गराउने फौजको रूपमा परिचय बनाउन सफल भएको छ। अत्यन्तै जटिल द्वन्द्वमा फँसेका लेबनान, दक्षिण सुडान, कङ्गो, सिरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, कार लगायतका देशमा खटिएर शान्ति कायम गर्ने, शान्ति प्रवर्धन गर्ने तथा मानवीय सहायता उपलब्ध गराउने कार्यमा नेपाली शान्ति सैनिकहरूले पुर्याएको योगदानको चौतर्फी प्रशंसा भएको छ। हरेक वर्ष मे महिनाको 29 तारिखका दिन मनाइने शान्ति सैनिकहरूको अन्तर्राष्ट्रिय दिवस इन्टरनेसनल डे अफ युएन पिसकिपर्सका अवसरमा राष्ट्रसङ्घ मुख्यालय लगायत विभिन्न मिसन इलाकाहरूमा भएका कार्यक्रमका दौरान नेपाली शान्ति सैनिकहरूले पुर्याएको अमर योगदानको चर्चा र प्रशंसा भएको हो।

0: उक्त दिवसकै अवसरमा यस वर्ष शान्ति स्थापना कार्यमा खटिँदा वीरगति प्राप्त गरेका नेपाली सेनाका दुईजना सैनिक संयुक्त राष्ट्रसंघबाट प्रदान हुने उच्च स्तरको वीरता पदक ड्याग ह्यामरसोल्ड मेडलबाट मरणोपरान्त सम्मानित हुनुभएको छ। शान्ति स्थापनाका क्रममा सेन्ट्रल अफ्रिकन रिपब्लिक कारमा सन् 2025 वीरगति प्राप्त गरेका अमलदार सूरज लामिछाने र पूर्वी टिमोरमा तैनाथ रहँदा कर्तव्य पालनाकै क्रममा वीरगति प्राप्त गरेका सिपाही देवीराम जैसीलाई जुन 5 संयुक्त राष्ट्रसङ्घ मुख्यालय न्युयोर्कमा आयोजित विशेष कार्यक्रमका बीच राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले उक्त प्रतिष्ठित पदकबाट मरणोपरान्त सम्मानित गर्नुभएको हो। यस्तै गत वर्ष सोही पदक प्राप्त गर्नुभएका प्युठ स्वर्गीय भूपजित राईको परिवारलाई प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले राष्ट्रसङ्घबाट प्राप्त पदक हस्तान्तरण गर्नुभयो।
1: विश्व शान्तिका लागि राष्ट्रसङ्घ मार्फत खटिने क्रममा हालसम्म नेपाली सेनाका 74 शान्ति सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने 77 घाइते भएका छन्। नेपाली शान्ति सैनिकहरू विक्रम सम्मत 2015 सन् 1958 विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा तैनाथ हुँदै आएका छन्। हाल विभिन्न 9 शान्ति कार्य मिसनहरूमा नेपाली सेनाका 4,149 शान्ति सैनिकहरू तैनाथ रहेका छन्।
0: जटिल सुरक्षा अवस्था तथा कठिन भूगोलहरूमा समेत खटिएर शान्ति र मानवताका लागि पुर्याएको उत्कृष्ट योगदान र शान्ति कार्यमा स्थापित विशिष्ट पहिचानका कारण नेपाली सेना हाल संयुक्त राष्ट्रसङ्घलाई धेरै फौज उपलब्ध गराउने देशहरू मध्येमा पहिलो स्थानमा रहेको छ। यस्तै महिला शान्ति सैनिकहरू सहभागी गराउने देशहरूमा समेत नेपाल अग्रस्थानमा रहँदै आएको छ। संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति प्रतिको कटिबद्धता पूरा गर्न नेपाली सेनाले 10,000 शान्ति सैनिक खटाउन सक्ने प्रतिबद्धता समेत गरेको छ, जसका लागि 2 युनिटहरू 60 दिनभित्र र 5 युनिटहरू 180 दिनभित्र खटाउन सक्ने गरी तयारी हालतमा राखिएको छ।
1: शान्ति सैनिकहरूको अन्तर्राष्ट्रिय दिवसकै अवसरमा नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र 5 खालमा जेठ 18 आयोजित विशेष कार्यक्रमका दौरान पवित्र शान्ति

0: कार्यमा योगदान दिने क्रममा वीरगति प्राप्त सैनिकका परिवारजन र द्वन्द्वग्रस्त क्षेत्रमा खटिएर शान्ति स्थापनामा उत्कृष्ट योगदान पुर्याउने सैनिकहरूलाई प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सम्मान गर्नुभयो। सोही क्रममा उहाँले विश्व शान्तिका लागि सैनिकहरूले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।
1: नेपाली शान्ति सैनिकले विश्वका जटिल तथा परिवर्तनशील वातावरणमा अनुशासन, व्यावसायिक दक्षता, निष्ठा र समर्पणको उच्चतम उदाहरण प्रस्तुत गरेका छन्। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा खटिएका हाम्रा शान्ति सैनिकहरूको सेवा लाखौं प्रभावित नागरिकका लागि आशा, सुरक्षा र विश्वासको आधार बनेको छ। तपाईँहरूको व्यावसायिकता, मानवीय संवेदनशीलता, इमानदारीता र समर्पणले हाम्रो राष्ट्रको वास्तविक चरित्र र मूल्यलाई प्रतिनिधित्व गर्दछ। यस्तै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल बीच रहेको उत्कृष्ट समन्वय, सहकार्य तथा आपसी समझदारी पनि उत्तिकै प्रशंसनीय छ। साथै नेपाली सेनाको विश्व शान्तिप्रतिको अटल प्रतिबद्धता पुनः व्यक्त गर्दै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदबाट स्वीकृत मिसन आदेश तथा म्यान्डेटको प्रभावकारी कार्यान्वयनमा नेपाली शान्ति सैनिकहरू सदैव समर्पित, जिम्मेवार र प्रतिबद्ध रहने विश्वास व्यक्त गर्दछु।
2: विश्व शान्तिमा नेपाली सेनाले पुर्याएको योगदान संसारभर नै प्रशंसा हुने गरेको छ। विश्व शान्तिमा नेपालको योगदानका बारेमा बताउनु हुँदै नेपालका लागि संयुक्त राज्य बेलायतका रक्षा सहचारी कर्नल ड्यान रेक्स अगाडि भन्नुहुन्छ,
3: मैले नेपाली सेनालाई सधैँ अत्यन्त व्यावसायिक, सक्षम र प्रभावशाली संस्थाको रूपमा पाएको छु। विश्वका विभिन्न संयुक्त राष्ट्र संघीय शान्ति मिसनहरूमा नेपाली सेनाले प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन तथा समर्पण प्रशंसक पनि हुँ। आज संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा विश्वकै अग्रणी सैनिक योगदानकर्ता राष्ट्रको रूपमा नेपालको भूमिका अझ महत्वपूर्ण बनेको छ। बदलिदो विश्व परिस्थितिमा दक्ष, अनुशासित तथा व्यावसायिक शान्ति सैनिकहरूको आवश्यकता सदैव रहनेछ, जसकारण पनि संयुक्त राष्ट्र संघलाई नेपालको आवश्यकता भविष्यमा पनि उत्तिकै रहनेछ भन्ने मेरो दृढ विश्वास छ।
0: श्रोता, शान्ति सैनिकहरूको जिम्मेवारी र भूमिका बदलिँदो छ। यस क्रममा समय सापेक्ष व्यावसायिकता र पेसागत दक्षता अभिवृद्धि गर्न नेपाली शान्ति सैनिकहरू पनि क्रियाशील छन्। साइबर आक्रमण, प्रविधि र मानिसको सोचलाई प्रभावित गर्ने अदृश्य रणनीतिहरू शान्ति सैनिकका चुनौतीहरू हुन्। यसतर्फ पनि नेपाली शान्ति सैनिकहरूको ध्यान गएको पाइन्छ। युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथि श्री अनुप जङ थापा,
4: Our troops have protected civilians.
1: नेपाली शान्ति सैनिकहरूले सर्वसाधारण नागरिकको सुरक्षा, सुशासन तथा निर्वाचन प्रक्रियामा सहयोग, मानव अधिकारको संरक्षण, मानवीय सहायता प्रवाह, द्वन्द्वग्रस्त समाजको पुनर्निर्माण तथा विविध चुनौतीपूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न गरेका छन्। विश्वको बदलिदो परिस्थिति, प्रविधिको तीव्र विकास, असीमित चुनौती, डिजिटल जोखिम तथा मानसिक क्षेत्रको बढ्दो प्रभावले शान्ति स्थापना प्रतिको हाम्रो दृष्टिकोणलाई समयानुकूल परिमार्जन गर्न आवश्यक बनाएको छ। शान्तिमा लगानी गर्ने विश्वव्यापी आह्वानले शान्ति सैनिकहरूलाई थप सक्षम, प्रविधि मैत्री तथा शीघ्र प्रतिक्रिया दिन सक्ने बनाउँदै भविष्यका चुनौतीहरूको प्रभावकारी सामना गर्न आवश्यक लगानी तथा तयारीको महत्त्वलाई अझ सशक्त रूपमा उजागर गरेको छ।
2: अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवसका अवसरमा विभिन्न शान्ति मिसनमा कार्यरत रही चुनौतीपूर्ण परिस्थितिमा उत्कृष्ट नेतृत्व, उच्च क्षमता र अनुकरणीय कार्य गरी नेपालको गौरव बढाएका सैनिकहरूलाई सम्मान गरिएको छ। सो क्रममा प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सहसेनानी श्री नारायण गिरी, सहसेनानी श्री भगवान थापा मगर, सहसेनानी श्री नारायण खड्का, हुद्दा रणध्वज राई तथा अमलदार अविनाश चौधरीलाई पदक तथा प्रशंसा पत्र सहित सम्मान गर्नुभयो। शान्ति सैनिक दिवसका अवसरमा गरिएको यस्तो सम्मानले मिसनमा रहँदा बहन गरेको जिम्मेवारीको कदर हुनुका साथै अरूलाई समेत प्रेरणा मिलेको सम्मानित हुनेहरूको भनाइ छ।
5: क्याप्टेन नारायण गिरी, श्री बिरदलगण पास्तर ब्यारेक। सम्मानित यो हुँदा मेरो केवल एउटा व्यक्तिगतको मात्र होइन, मेरो पुरै टिमवर्क होलीको, मेरो गण अनि नेपाली सेना र वीरेन्द्र शान्ति तालिम केन्द्रले दिएको त्याग र व्यावसायिक तालिमको यो साहसको एउटा परिचय पहिचान पनि हो। यसमा म जाने क्रममा जुन मैले 6 महिनाको प्रिडिलिमी तालिममा सिकेका तालिमहरू स्किलहरूलाई मैले जुन लागू गर्न सकेँ, त्यो नै मेरो साहस, बहादुरी अथवा मेरो टिमको संयुक्त प्रयासले गर्दा हामी सफल हुन सक्यौँ र नेपाली सेना र नेपाल राष्ट्रको छविलाई उच्च राख्न सक्यौँ। हामी
6: हामी अपरेसन जाँदाखेरि अपरेसनमा बेसमा पेट्रोल इन हुने बित्तिकै त्यहाँ चाहिँ हाम्रो पोस्टमा चाहिँ अट्याक हाने थियो त्यहाँको विद्रोहीले। त्यस पछाडि हामीले चाहिँ त्यहाँ जवाफी फायर गरे, मालब्याड पनि थियो, मालब्याड मालावी थियो, तिनीहरूले चाहिँ धेरै फायर गिरायो, हामीले पनि तिनीहरूसँगै धेरै फायर गिरायो। त्यहाँ पछाडि तिनीहरू भाग्यो, भागेपछि हाम्रो टोली सुरक्षित भयो। एकदम खुसी लागेको छ त्यो ठाउँबाट यसरी बाँचेर नेपाल फर्किनु पायो, त्यसमा खुसी भयो। अब खुसी त्यसै भइगयो, बाँचेर आइयो, अनि अब चिफ साहबको हातबाट अब सम्मान पत्र पाउँदा चाहिँ एकदमै खुसी लागेको छ।
0: यस्तै विश्व शान्ति स्थापनार्थ योगदान दिएका अमलदार स्वर्गीय सुरज लामी छाने र प्युठ स्वर्गीय भूपजित राईको परिवारलाई यस वर्ष सम्मान गरिएको छ। यस्तो सम्मानले आफ्नो परिवार भौतिक रूपमा नरहे पनि उहाँहरूको योगदान अजर अमर बनेको अनुभूति मिलेको सम्मानित हुनेहरूको बुझाइ छ।
7: मेरो प्रमिला राई, मेरो श्रीमानको नाम भूपजित राई, हल्का ज्वरो आएको छ, ड्युटी गरिरहेको छु भन्नुभएको थियो, त्यस्तो सिकिस्तै पनि हो भन्नुभएको थिएन, र एकैचोटि टेस्ट भएपछि चाहिँ थाहा भयो। युएन सरकारले चाहिँ त्यो आउने रकमहरू दिनुभयो, संस्थाले चाहिँ त्यो पेन्सन, उहाँ भौतिक शरीर नभए पनि उहाँले पाउने भन्दा पनि बेसी मैले सम्मान पाइरहेको छु। आर्मी संस्थालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ नन्द बक्स घर हो, उहाँ घरबाट पनि सम्झिराख्नुहुन्छ, त्यस्तो प्रोग्रामहरू भयो भने बोलाइराख्नुहुन्छ उहाँहरूले पनि। उहाँ बितेर गयो भने मान सम्मान उहाँहरूले दिने इज्जत एकदम पाइरहेको छ।
8: माया गुरुङ सुरज लामी छन्, यही साउन महिनामा सेन्ट्रल अफ्रिका अर्को 5 महिना भएको थियो होइन, फागुनमा जानुभयो, साउनको 7 गते चाहिँ त्यस्तो भएको थियो, उहाँले त्यो एक्सिडेन्ट भएको भन्ने कुरा चाहिँ सुनेको थिएँ मैले। आर्मीको तर्फबाट त अब पाउन तपाईँहरूले सम्मान त अब सुविधाहरू त पाइरहेको छु होइन।
2: शान्ति सैनिकहरूको चर्चा गरिरहँदा दक्ष शान्ति सैनिक तयार गर्न वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र यहाँ सञ्चालन हुने तालिमलाई छुटाउन सकिँदैन। दक्ष शान्ति सैनिक तयार गर्न केन्द्रको भूमिका कस्तो छ त? वीरेन्द्र शान्ति तालिम केन्द्रका तालिम अधिकृत सेनानी श्री निर्मल बानिया,
9: शान्ति कार्य मिसनको लागि छनौट भई यस तालिम केन्द्रमा एकत्रित हुने सकल दर्जालाई संयुक्त राष्ट्रसङ्घको ट्रेनिङ पोलिसी र गाइडलाइनमा आधारित भई 14 हप्ता अवधिको प्री डिप्लोमेन्ट तालिम सञ्चालन गराउँदै आइरहेको छौँ। यस अवधिमा विशेष गरी बेसिक मिलिटरी स्किल्स, युएन पिस अपरेसन्स, रिइन्फोर्समेन्ट ट्रेनिङ प्याकेज, मिसन स्पेसिफिक तालिम र अन्तिम चरणमा इन्टिग्रेसन तथा इभ्यालुएसन गरी विभिन्न 5 चरणमा तालिम सञ्चालन हुँदै आइरहेको छ। अब हालको बदलिँदो मिसन वातावरणमा अपरेट गर्न सक्ने सक्षम शान्ति सैनिक तयार गर्ने उद्देश्यका साथ सकल दर्जालाई एक ढिकापन कायम गरी अपरेसनल माइन्डसेट र विल टु अपरेटको भावना विकास गर्न तालिमको दौरान विशेष गरी बेसिक सोल्जरिङ स्किल्स र युएन पिस अपरेसनसँग सम्बन्धित विविध विषयवस्तु लगायत सिनारियो बेस्ड अभ्यासहरूमा जोड दिई सकल दर्जाको क्षमता विकास गरी अब्बल शान्ति सैनिक तयार गर्न यस तालिम केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ।
0: नेपालमा रहँदा गरेको तालिम र पूर्व तयारीले शान्ति सेनामा तैनात हुने फौजको क्षमता र कार्यकुशलताको मापन हुने गर्दछ। त्यसैले पेसागत ज्ञानसँगै मानव अधिकारको संरक्षण, बहुसांस्कृतिक समन्वय, लैङ्गिक समानता, नागरिक सुरक्षा, साइबर सुरक्षा, ड्रोन प्रविधिको चेतना र मानसिक स्वास्थ्य व्यवस्थापन जस्ता विषय समेत महत्वपूर्ण पक्ष बन्ने गरेका छन्। यी सबै पक्षलाई सम्बोधन गर्ने गरी वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले तालिम प्रणालीलाई आधुनिक र प्रविधि मैत्री बनाउँदै लगेको छ। केन्द्रपति सहायक रथी श्री सुरेश हमाल,
10: विश्वमा बढ्दै गएको नयाँ सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले शान्ति सैनिकहरूको तालिमलाई समय सापेक्ष, व्यवहारिक र मिसन केन्द्रित बनाउँदै आएको। यस सन्दर्भमा शान्ति सैनिकहरूलाई डिजिटल टेक्नोलोजी, साइबर सेक्युरिटी सम्बन्धी चेतना र ज्ञान, इन्फर्मेसन म्यानेजमेन्ट, जसभित्र मिसइन्फर्मेसन, डिसइन्फर्मेसन, मेल इन्फर्मेसन र हेट स्पिचका कुराहरू आउँछन्, त्यसको सम्बन्धी ज्ञान र मिसन रिपोर्टिङ सिस्टम सम्बन्धी ज्ञान प्रदान गर्दै आएको छ। साथै मिसन एरियामा प्रयोग हुने आएका जिपिएस सिस्टम, नाइट भिजन, रेन्ज फाइन्डर, डिजिटल कम्युनिकेसनमा प्रयोग हुने इक्विपमेन्ट तथा अन्य मिसन सपोर्ट टेक्नोलोजी सम्बन्धी सैनिकको ज्ञानको दायरा अभिवृद्धि गर्दै व्यक्ति तथा शान्ति सेना युनिटको सिचुएसन अवेरनेस र फर्स्ट प्रोटेक्सनको क्षमतालाई मजबुत बनाउने प्रयास समेत गरिएको छ।
2: नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको झण्डा मुनि रहेर विश्व शान्ति स्थापना कार्यमा योगदान दिन थालेको झन्नै 7 दशक पुग्न लागेको छ। यसबीच विश्वका द्वन्द्वग्रस्त मुलुकहरूमा तैनात भई विश्व शान्ति स्थापनामा आर्जन गरेको ज्ञान अनुभव र सीपलाई सदुपयोग गर्दै 2043 सालमा 5 खाल तालिम शिविरका रूपमा स्थापना भएको तालिम केन्द्रको विस्तारित रूप नै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र हो। यस केन्द्रमा प्रदान गरिने तालिमले मिसनमा शान्ति सैनिकहरूलाई आफ्नो जिम्मेवारी अनुरूप कार्य गर्न सहज बनाउने गरेको छ। केन्द्रले प्रदान गरेको तालिमको प्रभावकारिता र मिसन अनुभव साट्दै जमदार दिवस खड्का र सहसेनानी श्री नारायण खड्का।
11: ड्राइभिङको सम्बन्धमा अब हाम्रो यहाँको र सुडानको लेनहरू फरक पर्छ, त्यो लेनहरू प्र्याक्टिस गर्नुपर्ने हुन्छ। यहाँनेरि हामीले राइट स्टेरिङमा बसेर ड्राइभिङ गरिरहेछ भने वहाँनेरि लेफ्ट स्टेरिङ हुन्छ। अफेन्सिभ भन्दा पनि डिफेन्सिभ ड्राइभिङहरू महत्त्वपूर्ण हुन्छ। त्यहाँनेरि चाहिँ स्पिड कति निर्धारण गरेको छ त्यहाँको सरकारले त्यो अनुसारको र अनि ट्राफिक रुलहरू चाहिँ पर्याप्त मात्रामा सिकेर जानुपर्ने हुन्छ। त्यहाँ प्रयोग हुने कुराहरू नै सिकाएको हुन्छ, यहाँको तालिममा चाहिँ मिसन केन्द्रित गरेरै सिकाएको हुन्छ। त्यही भएर सबै कुराहरू उपयोगी नै हुन्छ। यो तालिमले अब युनिटमा चाहिँ अब विभिन्न कार्यहरूमा चाहिँ इन्गेज हुने र यहाँ बिपिओटिसीमा चाहिँ एकीकृत भएर तालिम गर्ने र तालिममै सम्पूर्ण ध्यान केन्द्रित हुने हुँदाखेरि यहाँको तालिमले चाहिँ पूर्ण इफेक्टिभ गराउँछ।
12: म तैनात भएको एचआरपिपी कार मिसनमा चाहिँ मैले त्यहाँको अवस्था भन्नुपर्दा चाहिँ स्थानीय नागरिकको मन जित्नका लागि गरेका क्रियाकलापहरूमा चाहिँ सम्मानजनक व्यवहार, प्रभावकारी सञ्चार, सांस्कृतिक संवेदनशीलता र सिमिकमा चाहिँ एकदमै महत्त्वपूर्ण रहेको थियो, जसमा चाहिँ हामीले चाहिँ स्थानीय समुदायको चाहिँ आवश्यकता बुझेका थियौँ र उनीहरूको समस्या बुझेर र साना समुदायको चाहिँ सहयोग कार्यक्रम सञ्चालन, जस्तै कुनै पनि स्कुलमा चाहिँ विद्यार्थीहरूलाई कपी किताबहरू बाँडेर कुनै पनि व्यक्तिहरूलाई चाहिँ घाइते बिरामी भएको छ भने त्यो स्थानमा गएर फर्स्ट एडहरू गरेर हो, त्यो भएको कारणले गर्दा चाहिँ हामी कुनै पनि स्कट मुभहरू हिँड्दा पनि फ्रेन्डली बिहेभियर भएको थियो, जसले गर्दा चाहिँ हामीलाई मिसन इन्भाइरोमेन्टमा एउटा सराउन्डिङमा चाहिँ घुलमिल भएर कार्य गर्नलाई चाहिँ एकदम सहयोग पुगेको थियो।
0: यसरी आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षासँगै मानवीय सेवा र विकास निर्माण सम्मका कार्यमा समेत नेपाली शान्ति सैनिकहरू खटिरहेका छन्। यस्ता कार्य मार्फत नेपाली शान्ति सैनिकहरूले हरेक मिसनमा त्यहाँका नागरिकहरूको मन जित्दै आएका छन्। यसैको उदाहरण हो सेन्ट्रल अफ्रिकन रिपब्लिक स्थित मिङ्गला क्षेत्रका नागरिकको यी भनाई।
13: मेरो नाम सिल्वान हो, म गाउँको मुखिया हुँ। नेपाली सेना हाम्रो सुरक्षाको लागि आएका छन्। हामी उहाँहरूलाई विशेष सम्मान र धन्यवाद व्यक्त
14: गर्दछौँ।
15: मेरो नाम एन बुलुङ्गा दासिने पायोड हो, म मिङ्गला स्कुलको प्रधानाध्यापक हुँ। हाम्रो विद्यालयमा शान्ति सैनिकको आगमनले हामी निकै खुसी भएका छौँ। उहाँहरूले हाम्रो लागि गरेको सुरक्षाले हामी निर्धक्क छौँ। उहाँहरू हाम्रो सुरक्षाका लागि सक्रिय हुनुहुन्छ, यसका लागि उहाँहरूलाई धन्यवाद दिन चाहन्छु।
2: 5 खाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले उत्कृष्ट शान्ति सैनिक तयार मात्रै गरेको छैन, यसबाहेक स्थानीय स्तरमा शान्ति सुरक्षा र समन्वय कायम गर्न खेलेको भूमिका पनि उत्तिकै प्रशंसनीय भएको ठान्नुहुन्छ काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गोपाल अधिकारी।
16: नेपाललाई विश्व मञ्चमा चिनाउनको निमित्त शान्ति सेनाले ठुलो योगदान गरेको छ। त्यति मात्रै होइन, संसारबाट शान्ति कायम गर्नको निमित्त पनि जुन हाम्रा नेपाली सेनाले गएर चाहिँ शान्ति सेनाको योगदान निर्वाह गरेको छ, त्यो चाहिँ म सधैँ सराहना गर्छु। विश्वमा शान्ति स्थापना गर्नको निमित्त यहाँबाट हामी तालिम प्रदान गर्छौँ, त्यसकारण यो ठाउँले गर्व गर्ने एउटा त्यो कुरो भयो र यो समग्र जिल्लालाई, जिल्लाको शान्ति सुरक्षामा पनि यसले भूमिका निर्वाह गर्छ। यहाँको स्थानीय विकासमा पनि, यो सहरीकरणको निमित्त पनि यो ठाउँमा यसको स्थापनाले गर्दाखेरि ठुलो मद्दत पुगेको छ। यहाँ चाहिँ कस्तो हुन्छ भने एउटा त हाम्रो विपद व्यवस्थापनमा पनि आवश्यक पर्यो भने जस्तो अन्यत्र छ, हाम्रो गढ छ त्यसले हेर्छ, तर त्यसभन्दा बाहिर चाहियो भने यो क्षेत्रमा यहाँबाट भएको नेपाली सेनाको फौजहरूले गएर चाहिँ विपद व्यवस्थापनमा पनि काम गर्नुहुन्छ, होइन, विपदका घटनाहरूमा काम गरिराख्नु भएको हुन्छ। त्यति मात्रै होइन, आम जनतालाई के हुन्छ भने यहाँ नेपाली सेना छ भनेपछि एउटा शान्ति सुरक्षा यो अमन चयनको अनुभूति हुन्छ। यो सुरक्षा भनेको अनुभूति गर्ने कुरा हो। यहाँ यत्रो ठुलो सुरक्षा बेस यो रहेको हुनाले पनि ढुक्क हुनको लागि मद्दत पुगेको छ।
0: श्रोता, केन्द्रको यी र यस्तै योगदानका कारण आज हाम्रा शान्ति सैनिकहरूले विभिन्न द्वन्द्वग्रस्त देशहरूमा शान्तिका दूतका रूपमा कुशलतापूर्वक कार्य गरिरहेका छन्। शान्ति विश्वकै साझा एजेन्डा हो। मानिसको रङ, रहनसहन, भाषा, संस्कृति, धर्म, नागरिकता, विचार, इच्छा फरक हुन सक्दछन्, तर विश्व कल्याणका लागि शान्तिको विकल्प हुन सक्दैन। यस वर्ष अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवसको नारा शान्तिमा लगानीको मूल मर्म पनि यही नै हो।
13: श्रोता, यस प्रस्तुति सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक अमलदार राजु किसान पनि बिदा हुन्छु। नमस्ते।
14: अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
17: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
18: नागरिक लगानी कोष।
19: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
20: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
19: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौ।
20: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
21: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ शास्त्रीय सङ्गीतको कार्यक्रम। कलाकार हुनुहुन्छ डाक्टर ध्रुवेश चन्द्र रेग्मी, विशेष सितार वादन, राग रहेको छ नट भैरव, तबलामा साथ दिने कलाकार अविरोध राम सामोज, तानपुरामा दयाराम राम सामोज

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: नमस्ते झाँक्री दाई।
4: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
3: हेर्नुहोस् न झाँक्री दाई, 2 दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
4: यो बाबुको मैले नारी पनि हेर्यो, आखिर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
3: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
5: नहातिनुहोस् आमा, उपचार गर्छौ, ढुक्क हुनुहोस्।
3: हस् डाक्टर साहब।
5: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफ्लाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ, समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 जना संक्रमित मध्ये 1 जनाको मृत्यु हुने र अर्का 1 जनाको पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 महिनाको उमेरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 9:20 पछि यहाँले सुन्न सक्नुहुनेछ कार्यक्रममा हाम्रो बोली। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 9 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश मट्टा। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 विभिन्न शीर्षकमाथिको छलफल भोलिदेखि सुरु हुँदै चीनको 4 दिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल बेजिङमा विभिन्न कार्यक्रममा सहभागी। मध्य प्रदेशका सम्पूर्ण घरधुरीमा विद्युत सेवा पुग्यो। अमेरिका र इरानबीच शान्ति सम्झौता हुने भएपछि कतारको उच्चस्तरीय प्रतिनिधिमण्डल तेहरानमा र फिफा विश्वकप 2026 अन्तर्गत आज राति जर्मन र कुराकाओ बीच खेल हुँदै। समाचार अब विस्तारमा। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि भोलि र पर्सि छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। भोलि युवा श्रम तथा रोजगार, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि वन तथा पर्यावरण, सूचना तथा संचार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन र महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ। त्यसै गरी पर्सि विज्ञान प्रविधि तथा नवप्रवर्तन, कानुन न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाई, परराष्ट्र, अर्थ र रक्षा, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ। चीनको 4 दिने औपचारिक भ्रमणमा जानुभएका परराष्ट्र मन्त्री शिशिर खनाल बेजिङमा विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ। आज अपराह्न परराष्ट्र मन्त्री खनाल उहाँको सम्मानमा नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुभएको दूतावासले जनाएको छ। कार्यक्रममा उहाँले वर्तमान सरकारका प्राथमिकता सुशासनको संस्थागत विकास, आर्थिक विकास तथा समृद्धिमा केन्द्रित रहेको उल्लेख गर्नुभयो। उहाँले नेपाली समुदायलाई मुलुक समृद्धिको अभियानमा सहभागी हुन पनि आह्वान गर्नुभयो। मन्त्री खनालले चीनमा नेपालको हित प्रवर्धन गर्न तथा नेपाली नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न राजदूतावासका अधिकारीहरूलाई निर्देशन दिनुभयो। साथै उहाँले कार्यवाहक राजदूत तथा अन्य अधिकारीबाट राजदूतावासको कार्य सम्पादन र प्राथमिकताबारे जानकारी लिनुभएको थियो। यसरी परराष्ट्र मन्त्री खनालले राजदूतावास परिसरमा बिरुवा रोप्नु भएको थियो। मध्य प्रदेशका 7% जनसङ्ख्यामा विद्युत सेवा पुगेको छ। राष्ट्रिय प्रसारण मार्फत प्रदेशका 136 पालिकाको 1271 वडाका सबै घरधुरीमा विद्युत सेवा पुगेको हो। आर्थिक वर्ष 2082-83 लागि आज प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले पेश गर्नुभएको आर्थिक सर्वेक्षणमा प्रदेशका 7% जनसङ्ख्यामा विद्युत सेवा पुगेको उल्लेख गर्नुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ। त्यसका लागि 2,62,74,00,000 रुपियाँ विनियोजन गरिएको छ। त्यसमा नेपाल सरकारतर्फ 1,19,74,00,000 रुपियाँ रहेको छ भने वैदेशिक सहायतातर्फ 1,43,00,000,000 रहेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनको माध्यमबाट विद्युत पहुँच विस्तार गर्ने कार्यक्रम भने निरन्तर कार्यान्वयनमा छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी 5 वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशी नै पर्ने बाध्यता अन्त्य हुने बताउनु भएको छ। काठमाडौँमा आज आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन 2083 अर्थमन्त्री डाक्टर वाग्लेले आगामी वर्षको बजेट मार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सिर्जना गरिने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो। नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम रहेको बताएका छन्। नेपाल नेत्रज्योति सङ्घको आज काठमाडौँमा आयोजित 30 केन्द्रीय सभाको अधिवेशनमा अन्धोपनको दरमा केही कमी आए पनि सङ्ख्यात्मक रूपमा जोखिम रहेको बताउनुभयो। भारतमा निर्यात हुँदै आएको नेपाली चिया परीक्षणका लागि भन्दै भारतले निर्यातमा अवरोध गरेपछि चिया उद्योगी र चिया उत्पादक कृषक दुवै मारमा परेका छन्। नेपालबाट लगिएको चिया परीक्षण भारतमा लामो समय लाग्दा र चिया थन्किँदा चिया उद्योगीहरूले कारखाना सञ्चालन गर्न नसकिने भन्दै असार 1 गतेदेखि उद्योग बन्द गर्ने जनाएका छन्। इलामबाट संवाददाता राजकुमार दाहालको रिपोर्ट।
4: पछिल्लो समय भारतीय टी बोर्डले नेपालबाट भारत जाने चियामा निकै कडाई गरिरहेको छ। अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि नेपालबाट भारत पुगेका तयारी चिया उतै रोकिएको अवस्था छ। परीक्षणमा लगिएको धेरै नमुनाको रिपोर्ट अझै आएको छैन। नेपाली तयारी चिया कोलकातामा 2 लाख केजी होल्ड गरिएको छ भने करिब 7 लाख केजी चिया कारखानामा रहेको उद्योगीको भनाइ छ। सूर्योदय टी एसोसिएसनका अध्यक्ष डिलीराम श्रेष्ठ।
5: जति भारतमा गएर चिया बसेको छ त्यो अहिले क्यालकुलेसनमा 2-3 लाख केजीसम्म, नेपालमा बसेको चिया भनेको अहिले हारिमा 5 लाखदेखि 7 लाख केजीसम्म गोदाममा थन्किएको छ।
4: कारखाना बन्द गर्नुको विकल्प नभएको चिया व्यवसायी बताउँछ। व्यवसायी रबिन प्रसाई।
6: अब यत्रो हजारौं किसान मजदुरको चाहिँ अब हामीले समयमा भुक्तानी दिन नसक्ला जस्तो छ। प्रबन्ध कार्यालय गयौँ, उहाँहरू के भन्छ भने ल्याउनुहोस् हामी यहाँ चिया बेचिदिन्छौँ भन्नुहुन्छ। अब हामी त के पनि गर्छ भने ट्रकका ट्रक सिंहद्वारा चाहिँ चिया लानु पर्ला जस्तो भइसक्यो।
4: नेपालबाट भारत निर्यात भएका चिया झण्डै 3 साता यता भारतमै थन्किएको छ भने अझै रिपोर्ट आएको छैन। यस अगाडि भने एकपटक नमुना परीक्षण पास भएपछि 20 गाडीसम्म चिया भारत निर्यात हुँदै आएकोमा अहिले प्रत्येक गाडीको नमुना परीक्षण गर्नुपर्ने र रिपोर्ट ढिलो आउने गरेको र भारतले गर्ने परीक्षणमा समेत आफूहरू विश्वस्त नभएको उद्योगीहरू बताउँछन्। चिया उद्योगी पुनम राई।
6: भारत सरकारले कस्तो गरिरहेछ भने भन्सारबाट चिया जानु दिन्छ, तर गएपछि कलकत्तामा गएर चिया बेच्नु दिँदैन। चिया पास हुनलाई कम 30-40 दिन लाग्छ। त्यसपछि पनि फेरि दोस्रो स्याम्पल भएपछि फेरि 30-40 दिन कुर्ने, 60 दिन कुनै पनि चिया त्यहाँनिर रोकेर बेच्दाखेरि चियाले दाम पाउने भएन। हामीलाई त्यो प्रकारको प्रतिबन्ध लगाएको छ। जुन प्रकारको रिपोर्ट आइरहेको छ अहिले विश्वास गर्दैनौ। रिपोर्ट छ, होइन 22 रिपोर्ट छ।
4: उद्योगीहरू कारखाना धान्नै नसक्ने अवस्थामा पुगेको बताउँछन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका महासचिव गोपाल कटेल।
7: यदि गभर्मेन्ट लेभलबाट नि यसलाई चाहिँ एउटा स्ट्राटेजिक नीति अप्नाएर चाहिँ एउटा वार्ताद्वारा छुट्टै पहल गरिँदैन भने हामी उद्योगीहरू चाहिँ अब एक किसिमको थकित भइसकेको छ। हामीसँग विकल्पहरू छैनन्। हाम्रो विकल्प भनेको चाहिँ उद्योग बन्द गर्ने हामी चाहिँ अन्तिम अवस्थामा छौँ।
4: यसबाट चिया उद्योगी मात्र होइन चिया किसान झनै मारमा परेको देखिन्छ। उद्योगीको चिया भारतमै होल्ड हुँदा अब किसानको भुक्तानी पनि गर्न नसकिने एसोसिएसनले जनाएको छ। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै असार 1 गतेदेखि समस्या समाधान नभएसम्म कारखाना बन्द गर्ने जनाएको छ। राजकुमार दाहाल, रेडियो नेपाल, इलाम।
0: अब बाँकी समाचार। महोत्तरीको भङ्गवा नगरपालिकामा बाढीबाट प्रभावित भएका 73 परिवारलाई आज घर हस्तान्तरण गरिएको छ। गत असोज 19 र 20 गते जिल्लाको रातो खोलामा आएको बाढीका कारण घरबार विहीन भएका भङ्गवा नगरपालिकाका दलित, गरिब र अति विपन्न 73 परिवारलाई नयाँ घर निर्माण गरी आज हस्तान्तरण गरिएको हो। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 11 क्षेत्र समेटेर 101 बुँदाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रिय सभा गृहमा आज आयोजित नगरसभाको 19 अधिवेशन बैठकमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले महानगरपालिकाले मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने लक्ष्यसहित नयाँ नीति कार्यक्रम पेश गर्नुभएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीच आजै शान्ति सम्झौता हुने दावी गर्नुभएको छ। अमेरिकाले शान्ति सम्झौता हुने भन्दै आए पनि इरान अमेरिका प्रति अझै सशंकित भएका कारण राष्ट्रपति ट्रम्पले सो कुरा दोहोर्याउनु भएको हो। महिनौदेखि जारी मध्य पूर्व युद्ध अन्त्यका लागि मध्यस्थताको नेतृत्व गर्दै आएको पाकिस्तान र अमेरिकाले द्वन्द्व अन्त्यका लागि सहमतिमा हस्ताक्षर हुने संकेत गरे पनि तेहरानले त्यो समयलाई लिएर शंका व्यक्त गरेको छ र इरानी मिडियाले फ्रेमवर्कमा अन्तिम निर्णय हुन बाँकी रहेको बताएका छन्। इरान र संयुक्त राज्य अमेरिका बीच जारी युद्ध अन्त्य गर्ने प्रयास तीव्र भइरहेका बेला कतारको एक उच्च स्तरीय प्रतिनिधिमण्डल आजै तेहरान पुगेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
8: वाणिज्य ब्याङ्कहरूको निक्षेप संकलन र सम्पत्ति बढे पनि कर्जाको गुणस्तर खस्कँदा र खराब कर्जा चुलिँदा ब्याङ्कहरू पुँजीगत दबावमा परेको देखिएको छ। नेपाल राष्ट्र ब्याङ्कको ब्याङ्क सुपरभिजन विभागले सार्वजनिक गरेको आर्थिक वर्ष 2024-25 को वार्षिक सुपरभिजन प्रतिवेदनले वाणिज्य ब्याङ्कहरूको कुल निक्षेप 13.63% बढेर 6,541 खर्ब 65 अर्ब पुगेको उल्लेख गरेको छ। समीक्षा वर्षमा ब्याङ्कहरूको कुल कर्जा तथा सापटी 10.49% वृद्धि भई 4,963 खर्ब 15 अर्ब पुगेको देखाएको छ। तर उत्पादन र उपभोगको तुलनामा कर्जा प्रवाहको अनुपात भने 80.05% खुम्चिएको छ। सुपरभिजनका क्रममा राष्ट्र ब्याङ्कले ब्याङ्कहरूको संस्थागत सुशासन, कर्जा व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर त्रुटिहरू औल्याएको छ। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्किङ प्रणाली सुरक्षित राख्न नियम छल्ने प्रवृत्ति बन्द गर्न ब्याङ्कहरूलाई सचेत गराएको छ। वाणिज्य ब्याङ्कहरूले असार महिनाका लागि आफ्नो नयाँ ब्याज दर तालिका सार्वजनिक गरेका छन्। तालिका अनुसार जेठको तुलनामा असार महिनामा निक्षेपको औसत ब्याज दर सामान्य अङ्कले घटेको छ। व्यक्तिगत निक्षेप तर्फको औसत अधिकतम ब्याज दर जेठको 4.343% बिन्दुबाट घटेर असारमा 4.265% बिन्दु कायम भएको छ। त्यस्तै संस्थागत निक्षेपको औसत दर पनि जेठको 3.204% बिन्दुबाट घटेर 3.18% बिन्दुमा झरेको छ। म्याग्दी जिल्लाको मालिका गाउँपालिका रुमका महिलाले वनमा खेर जाने अल्लोलाई आमदानीको स्रोत बनाएका छन्। अल्लोको रेसा प्रशोधन गरी विभिन्न किसिमका सामग्री बनाएर त्यहाँका महिलाहरू स्वरोजगार मात्र भएका छैनन्, राम्रो आमदानी समेत गरेका छन्। रुम अल्लो कपडा तथा ढाका उत्पादन समूहका अध्यक्ष मन कुमारी पुनले 12 जना महिला उद्यमीहरूले अल्लोबाट कपडा बनाउने काम गरिरहेको जानकारी दिनुभयो। एकजनाले वार्षिक 45 देखि 150 मिटरसम्म अल्लोबाट कपडा बनाउने गरेको र प्रति मिटर 500 देखि 750 रुपियाँका दरले अल्लोको कपडा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो।
0: अब खेल समाचार। फिफा विश्वकप अन्तर्गत आज राति नव प्रवेशी कुराकाव विरुद्ध 4 पटकको विश्वकप विजेता जर्मनी खेल्दैछ। खेल नेपाली समय अनुसार आज राति 11:15 हस्टन स्टेडियममा सुरु हुनेछ। जर्मनीको टोली पछिल्ला 2 संस्करण समूह चरणबाटै बाहिरिएको थियो, त्यसैले कुराकाव विरुद्ध जर्मनीलाई मनोवैज्ञानिक दबाव भने हुने खेल प्रेमीहरूले अनुमान गर्न सक्छन्। यद्यपि जर्मनी बलियो लयका साथ अमेरिका आइपुगेको छ। पछिल्ला 9 खेलमा जर्मनीले विपक्षीलाई हराएको छ। यसै वर्ष भएका 4 मैत्रीपूर्ण खेलमा जर्मनीले स्विजरल्यान्ड, घाना, फिनल्यान्ड र सह आयोजक अमेरिकालाई हराएको थियो। जर्मनीले कुराकाव पछि आइभरी कोस्ट र इक्वेडरसँग खेल्नेछ। आइतबार बिहान भएको फिफा विश्वकप समूह सीको खेलमा 5 पटकको विश्व विजेता ब्राजिल मोरक्कोसँग 1-1 गोलको बराबरीमा रोकिएको छ। आइतबार बिहान न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले 1-1 अङ्क बाँडेका हुन्। खेलको 21औं मिनटमा ब्राहिम डियाजको पासमा आई साइबारी ले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। सुरुवाती चरणमा मोरक्कोले आक्रामक खेल प्रदर्शन गर्दै ब्राजिलमाथि दबाव बनाएको थियो, तर ब्राजिलले 32औं मिनटमा खेलमा पुनरागमन गर्यो। स्टार फरवार्ड भिनिसियस जुनियरले ब्रुनो गुइमारेसको उत्कृष्ट पासलाई गोलमा परिणत गर्दै खेल 1-1 को बराबरीमा ल्याए। यस नतिजासँगै समूह सीमा ब्राजिल र मोरक्कोले समान 1-1 अङ्क जोडेका छन्। समूहमा स्कटल्यान्ड र हाइटी पनि रहेका छन्। यस्तै हाइटीलाई पराजित गर्दै स्कटल्यान्डले फिफा विश्वकप फुटबल प्रतियोगिता 2026 सुखद शुरूआत गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह सीको खेलमा स्कटल्यान्डले हाइटीलाई 1-0 गोल अन्तरले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद शुरूआत गरेको हो। 28 वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डले जितसँगै शीर्ष 3 अङ्क जोडेको छ। स्कटल्यान्डले पछिल्लो पटक सन् 1998 विश्वकप खेलेको थियो, त्यसपछि लगातार छनौट हुन सकेको थिएन। काठमाडौँ महानगरपालिकाले यस वर्ष मिस्टर महानगरको उपाधि सगेन्द्र सिंहलाई प्रदान गरेको छ। काठमाडौँ महानगरपालिका 22 आयोजना गरेको मिस्टर महानगरको दोस्रो संस्करणको उपाधि सिंहलाई प्रदान गरिएको हो। मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगितामा डिभाइन फिजिकल फिटनेस सेन्टरका सिंहले 75 किलो भन्दा माथिको तौल समूहबाट उपाधि जितेका हुन्। उनले तौल समूहको प्रतिस्पर्धामा 1,00,000 र ओभरअल प्रतिस्पर्धाबाट दोस्रो मिस्टर महानगरको उपाधि सहित 5,00,000 र ट्रफी र ब्यानर प्राप्त गरेका छन्। अब मौसम। आज राति कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपात हुनेछ। बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 विभिन्न शीर्षकमाथिको छलफल भोलिदेखि सुरु हुँदै चीनको 4 दिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल बेजिङमा विभिन्न कार्यक्रममा सहभागी। मध्य प्रदेशका सम्पूर्ण घरधुरीमा विद्युत सेवा पुग्यो। अमेरिका र इरान बीच शान्ति सम्झौता हुने भएपछि कतारको उच्च स्तरीय प्रतिनिधिमण्डल तेहरानमा। र फिफा विश्वकप 2026 अन्तर्गत आज राति जर्मन र कुराकाओ बीच खेल हुँदै। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो बोली। यो कार्यक्रम यहाँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सुनिरहनु भएको छ, त्यसै गरी अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम हाम्रो बोली सुन्दै हुनुहुन्छ। आज हामी कार्यक्रम हाम्रो बोलीमा विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष सविता उप्रेतीसँग विश्वव्यापी रूपमै अहिले बढिरहेको अटिजम अपाङ्गताको बारेमा कुराकानी गर्नेछौ। कार्यक्रम हाम्रो बोलीमा स्वागत छ यहाँलाई।
1: हजुर नमस्कार, धन्यवाद।
0: यहाँले विशेष स्कुल तथा पुनस्थापना केन्द्र स्थापना गरेर अटिजम भएका व्यक्तिहरूको लागि काम गर्दै हुनुहुन्छ, यो अटिजम भनेको के हो? कार्यक्रमको शुरुआत यहीँबाट गरे।
1: अटिजम चाहिँ बाल बालिकाहरूमा जन्मजातै हुने एक किसिमको चाहिँ मस्तिष्कको अवस्था हो, होइन यो, तर यसको लक्षण चाहिँ जन्मेको 2 वर्षदेखि 3 वर्षमा, अझ भनौँ 18 महिनादेखि 3 वर्षमा स्पष्ट लक्षण देखा पर्छ। जन्मजातै हुने हो, जन्म पश्चातको लक्षण देखा पर्छ, जन्मिसकेपछि पछि हुने होइन अटिजम, तर यसको लक्षण पछि देखा पर्न सक्छ। अटिजममा चाहिँ जस बाल बालिकाहरूको चाहिँ मस्तिष्क विकास हुने क्रममा एउटा इन्द्रियहरूको उतार चढावको कारणले गर्दाखेरि अथवा न्युरोनहरू कनेक्सनमा चाहिँ केही गडबडीका कारणले गर्दा बाल बालिकाले विशेष गरी दोहोरो कुराकानी गर्नलाई कठिनाई, जसलाई हामी संचारमा विचलन भन्छौँ, हामी जसरी चाहिँ संचार गर्न नसक्ने, कति बच्चाहरूको त बोली नै हुँदैन, बोली भए पनि आफ्नै सुरमा हुने त्यस्तो खालको हुन्छ भने कति बच्चा चाहिँ नबोल्ने नै हुन्छ। र अर्को चाहिँ सामाजिक रूपले घुलमिल हुन नसक्ने, आफ्नो उमेरसम्मको साथीभाइसँग खेल खेल्न नसक्ने, होइन एउटै क्रियाकलापहरू दोहोऱ्याइ राख्ने, कुनै बालबालिकाहरूमा एकदमै चकचकपन, एकदम एक ठाउँमा स्थिर नबस्ने, एक ठाउँबाट अर्को ठाउँमा दौडिराख्ने, होइन अनि असामान्य व्यवहारहरू देखाउने, असामान्य व्यवहार भने जुन चाहिँ हामीलाई समाजमा देख्दाखेरि अमिल्दो लाग्ने, झ्यालमा चढिदिने अथवा टेबलतिर चढिदिने, सामानहरू बिगार्ने, एउटै सामानहरू खेलाइराख्ने, हो त्यस्तो खालको फरक खालको, जस्तो फ्यान घुमेको छ भने हेरिराख्ने, होइन त्यस्तो खालको चाहिँ उहाँहरूको लक्षणहरू देखा पर्छ। तर अटिजम चाहिँ स्पेक्ट्रम डिसअर्डर हो, त्यो कारणले चाहिँ 100 जना अटिजमको बच्चाहरू हुनुहुन्छ भने उहाँहरूको विशेषता लक्षणहरू 100 किसिमकै हुन सक्छन्। विशेष चाहिँ सामाजिक रूपले घुलमिल हुन नसक्ने, संचारमा कठिनाई हुने र एउटै क्रियाकलाप दोहोऱ्याएर गर्ने चाहिँ सबै बाल बालिकाहरूमा लक्षणहरू हुन्छ।
0: कस्ता लक्षणहरू देखिएमा अटिजमको शंका गर्ने हो त हामीले?
1: बाल बालिकाहरू चाहिँ अब अभिभावकहरूले जुन अघि मैले भनेका लक्षण र विशेष गरी चाहिँ बच्चाहरूको जुन उमेर अनुसारको चाहिँ अटिजमको चुनौती भनेको चाहिँ उमेर अनुसारको शारीरिक विकास हुन्छ, शारीरिक रूपले अशक्तता केही पनि हुँदैन, तर उमेर अनुसारको भित्री अङ्गको पनि विकास हुनुपर्ने हुन्छ। भित्री अङ्ग भन्नाले बच्चाहरूको भाषाको विकास, होइन बच्चाको चाहिँ 6 महिनामा कस्तो क्रियाकलाप गर्ने हो, 1 वर्षमा कस्तो गर्ने हो, जस्तो 6 महिनाको बच्चाले चाहिँ आफ्नो आमा बुवा नजिकको मान्छेलाई देख्यो भनेदेखि एकदमै जोयफुल एक्सप्रेसन दिएर चाहिँ हाँसेर चाहिँ आमासँग आउन खोज्ने, होइन त्यस्तो खालको, 12 महिनामा चाहिँ ब्याबलिङ हुन्छ, हामी मामा बाबा पापा भन्ने त्यस्तो शब्दहरू चाहिँ बच्चाहरूले प्रयोग गर्न सक्छन्। अनि उसको नामले अथवा यसरी पोइन्ट गरेर देखाउँदाखेरि चाहिँ यसरी बच्चाले चाहिँ हेर्ने, नाम बोलाउँदाखेरि जसले बोलाएको उतातिर चाहिँ आँखामा आँखा जुदाएर हेर्ने, त्यस्तो खालको चाहिँ 12 महिनासम्म नदेखाउन सक्नुहुन्छ, होइन 18 महिनामा त बच्चाले शब्दको प्रयोग गरिसक्नुपर्छ, एउटा शब्द जस्तो मामा बाबा पापा हो त्यस्ता शब्दहरू प्रयोग गर्नुपर्ने हुन्छ। 2 वर्षमा चाहिँ वाक्यको प्रयोग गर्नुपर्ने हुन्छ, पानी लेऊ, मामा आऊ, त्यस्तो शब्दहरूको विकास, त्यो अनुसारको सामाजिक घुलमिलहरूको विकासहरू छैन भनेदेखि चाहिँ अभिभावकले समयमा नै सचेत भएर मेरो बच्चा चाहिँ अब स्पिच डिले हो कि अथवा अटिजम हो कि भनेर चाहिँ बाल रोग विशेषज्ञलाई देखाएर चाहिँ उहाँको पहिचान गरिहाल्नुपर्ने हुन्छ।
0: अहिले यो अटिजम एकदमै विश्वव्यापी रूपमै डरलाग्दो तरिकाले चाहिँ बढिरहेको छ, यो अटिजम हुनुको कारणहरू के होला जस्तो लाग्छ यहाँलाई?
1: यहाँले भने जस्तो पक्कै पनि अहिले चाहिँ अटिजम विश्वभरि बढिरहेको छ, होइन त्यसै गरी नेपालमा पनि बढिरहेको अवस्था छ। अहिलेसम्म विश्वमा चाहिँ अटिजम यही कारणले हुन्छ भनेर चाहिँ कारक तत्त्व चाहिँ पत्तो लागेको छैन, तर यो आउन चाहिँ जिनबाट नै आउने हो। जिनबाट चाहिँ मस्तिष्कको विकास, बच्चा चाहिँ पेटमा आएर चाहिँ बच्चाहरूको मस्तिष्कको जुन विकास हुन्छ, जालो जस्तो न्युरोनहरू कनेक्सन हुन्छ,

0: भयो होइन, यो अहिले चाहिँ धेरै नै पोल्युसनहरू छ, पोल्युसनहरू र केही चाहिँ यो आइप्याड ल्यापटप यस्ता चाहिँ चिजहरूका रेडिएसनहरू, यिनीहरू चाहिँ केही कारक तत्त्वहरू चाहिँ हुन सक्छन् जोखिम बढाउनको लागि भनेर चाहिँ
1: यही नै कारण हो भनेर चाहिँ पत्ता लाग्न सक्छ।
0: एक्ज्याक्ट यही नै, किन प्रत्येक बच्चाहरू नै फरक फरक देखिएको छ होइन, एक्ज्याक्ट यही नै भन्नलाई सबैको एउटै एकनास हुनुपर्ने, त्यो हुनाले यो यो तत्त्वहरू जोखिम हुन सक्छ, ल्याउन सक्छ अटिज्मलाई भनेर, तर एक्ज्याक्ट यही कारण चाहिँ पत्तो लागेको छैन।
1: नेपालमा अटिज्म भएका व्यक्तिहरूको अवस्था कस्तो पाउनु भएको छ यहाँको काम गरेको अनुभवमा?
0: नेपालमा चाहिँ पहिला भन्दा अहिले जनचेतना चाहिँ बढ्या छ, यहाँहरू जस्तो मिडिया लगायत विभिन्न संघ संस्थाहरू राज्यले पनि यसलाई पहिचान गरेको अवस्था छ। पहिला भन्दा मैले 15 वर्ष भयो अटिज्ममा काम गरेको र विशेष स्कुल तथा पुनस्थापना केन्द्र नै सुरु गरेको चाहिँ 14 पुगेर 15 लाख। त्यो बेलामा नेपाल सरकारले राज्यले नै पहिचान गरेको थिएन होइन, त्यो बेला अपाङ्गतालाई 7 क्याटेगोरीमा छुट्याएको थियो, त्यो मध्येमा एउटा मानसिक अपाङ्गता भनेर थियो, त्यो भित्र बौद्धिक अपाङ्गता, अटिज्म अनि मानसिक अपाङ्गता भनेर एउटै बास्केटभित्र राखेको थियो। पछिल्लो समयमा चाहिँ हामी जस्तो अभियन्ताहरू आएर राज्यलाई बुझाउने, पैरवीमा काम गर्ने, जनचेतनामा काम गर्ने गरिरहँदाखेरि अहिले अटिज्म शब्द चाहिँ धेरैले सुनेको शब्द भएको छ होइन, तर अटिज्मको बुझाइमा अझै व्यापकता आएको छैन। आजभन्दा 10-11 वर्ष अगाडि मैले विभिन्न जिल्लाहरूमा अटिज्म जनचेतना कार्यक्रम लिएर जाँदाखेरि यो कुन धर्मको प्रचार हो भन्नुहुन्थ्यो, त्यो अवस्थाहरू थियो। त्यो बेला मैले 2 जना बच्चाबाट स्टार्ट गरेका थिएँ, 2 जनाबाट 5 जना पुर्याउन हामीलाई 1 वर्ष लागेको थियो, अभिभावकहरूले हामीलाई बच्चाहरू नदिने होइन, सकेसम्म फुकझारमा हजुरबा पनि ढिलो बोल्नु भएको, एउटा त्यो खालको चाहिँ एउटा मेडिकल साइन्सले अटिज्म भनेर पत्तो लगाए पनि हामीले चाहिँ एउटा सामाजिक अनुसार चाहिँ हामीले फुकझार मठ मन्दिर लगेर हुन्छ कि भन्ने त्यो एउटा आस्थाहरू अहिले पनि छन, त्यो आफ्नो ठाउँमा आस्था राख्नुपर्छ। तर स्कुल थेरापीबाट चाहिँ बच्चाको जीवनमा सकारात्मक परिवर्तन हुन्छ भन्ने चाहिँ ज्ञानहरू थिएन, र अझै पनि गाउँको कुना कुनामा त यो ज्ञान नहुन सक्छ, कति त पहिचानै नभएको अवस्था छ। तर पनि अहिले 2074 चाहिँ नेपाल सरकारले यसलाई पहिचान गरिसकेको छ, अपाङ्गता अधिकार ऐन चाहिँ क्याबिनेटबाट नै 2074 चाहिँ पारित भयो, त्यो सँगसँगै नेपाल सरकारले चाहिँ अपाङ्गतालाई 10 क्याटेगोरीमा वर्गीकरण गरियो, त्यसमा एउटा क्याटेगोरी चाहिँ अटिज्म अपाङ्गता भनेर पहिचान गरियो। किनभने अटिज्म चाहिँ एउटा मस्तिष्कको अवस्था हो, यो मानसिक अवस्था पनि होइन, बौद्धिक अपाङ्गता नि होइन, रोग पनि होइन, त्यो कारणले यो छुट्टै अवस्था हो। त्यही भएर सरकारले पनि यसलाई छुट्टै अवस्थामा ल्याएर अहिले अपाङ्गता भएका व्यक्तिहरूले जुन नेपाल सरकारबाट जे चाहिँ सामाजिक सुरक्षाको भत्तादेखि लिएर जे सेवा सुविधा पाउनुहुन्छ अटिज्म भएका व्यक्तिहरूले पनि पाउनुहुन्छ। तर समस्या अझै पनि के छ भने शिक्षा ऐनमा पनि आएको छ, हाम्रो संविधानमा पनि अपाङ्गता भएका हरेक बालबालिकाहरूलाई उहाँहरूको क्षमता अनुसारको पाठ्यक्रम निर्माण गरेर चाहिँ निशुल्क शिक्षा प्रदान गर्ने भन्ने कुराहरू छ। अपाङ्गताभित्र पनि अटिज्म चाहिँ एकदमै जटिल किसिमको, किनभने उहाँहरूको देख्दाखेरि सामान्य देखिन्छ, शारीरिक रूपले चाहिँ हिष्टपुष्ट देखिन्छ, तर भित्री अङ्ग जस्तो कस्तो व्यवहार गर्ने, के बोल्ने, के कुन बेला
1: उहाँलाई
0: के थाहा हुँदैन, अझ टिनेज लागेपछि झन् समस्याहरू चाहिँ जटिलता बढ्दै जान्छ। त्यो हुनाले यसो झट्ट हेर्यो कुन बेला उसलाई के हुन्छ, सामान्य उसलाई खाना खाना लुगा लाउन आफ्नो सेयर गर्न पनि आइरहेको हुँदैन, राम्रो नराम्रो छुट्याउन आइरहेको हुँदैन, रिस उठ्यो भनेदेखि हाइपर एक्टिभहरू एकदम देखाइरहेको हुन्छ। त्यो हुनाले चाहिँ यसलाई छुट्टै किसिमले एकदमै सिरियसली हेर्नुपर्ने, त्यो चाहिँ हेरिसकेको अवस्था चाहिँ अझै छैन।
1: स्कुलहरूको अवस्था कस्तो छ
0: अहिले? स्थानीय सरकार आइसकेपछि स्थानीय सरकार नगरपालिकाहरूबाट गाउँपालिकाबाट केही विशेष कक्षाहरू बनाएर अथवा समावेशी कक्षाहरू बनाएर अहिले स्कुलहरू अटिज्मको लागि पनि केही नगरपालिकाले सुरु चाहिँ गरेको छ, तर सङ्घीय सरकारबाट नै जुन स्कुलहरू अरू अपाङ्गताहरूको छ होइन, बौद्धिक अपाङ्गता लगायत अरू चाहिँ विशेष विद्यालय भनेर समावेशी विद्यालय होइन इन्टिग्रेटेड स्कुल भनेर स्कुलहरू छ, तर अटिज्मको लागि चाहिँ त्यति फोकस्ड स्कुलहरू छैन। अहिले जति बालबालिकाहरूले सेवा पाइराख्नु भएको छ प्राइभेट सेक्टरबाट, हामी जस्तो चाहिँ सामाजिक संस्थाहरूबाट नै भइरहेको छ, र अहिले विद्यालय बाहिर जति बालबालिका छन् यिनै अवस्थाका बालबालिकाहरू छन् भनेर हामीले आकलन पनि गरिरहेका छौँ। र अहिले विद्यालय पठाए अभिभावक लिएर जानुभयो भने अटिज्म भनेर लिएर जानु भने कुनै विद्यालयले भर्ना लिँदैन। पछिल्लो समयमा चाहिँ प्री प्राइमरी स्कुलका बच्चाहरू, प्रीका स्कुलका बच्चाहरूलाई चाहिँ, किनभने त्यति बेला त धेरै जटिलता हुँदैन, भर्खर भर्खर चाहिँ अटिज्मका लक्षणहरू देखा परे हुन्छ, त्यही बेला चाहिँ अहिले केही चाहिँ स्कुलहरू मूलधारका विद्यालय प्राइभेट स्कुलहरू केही स्कुलहरूले चाहिँ भर्ना लिन थाल्नु भएको छ, तर त्यो पनि सीमित समयलाई राख्नुहुन्छ। अलिकति बच्चाहरूको फरक व्यवहार देखियो भनेदेखि अथवा अरू बच्चालाई डिस्टर्ब गर्यो हामीले सक्दैनौँ भनेर बच्चाहरू स्कुलबाट निकालिदिने, अभिभावकलाई चाहिँ तनाव हुने त्यो अवस्था छ। र विशेष विद्यालयहरू पनि एकदमै लिमिटेड छन्। अब मेरै विद्यालयमा पनि 500+ वेटिङमा हुनुहुन्छ, किनभने अटिज्मको चाहिँ अर्को एउटा चुनौती के भन्दाखेरि बच्चा एउटा दुईटा थप्ने साथै एउटा दुईटा टिचर थपिहाल्नु पर्छ, एउटा बच्चालाई एउटै टिचर पनि चाहिन सक्छ। तालिम प्राप्त मुख्य चाहिँ तालिम प्राप्त शिक्षक चाहियो, यो बालबालिकालाई सिकाइ गराउनको लागि चाहिँ धैर्यता धेरै चाहिन्छ, उहाँहरूमा आफ्नो कुराहरू व्यक्त गर्न सक्नुहुन्न, कसले रिस भयो उठ्यो भनेदेखि चाहिँ टिचरलाई टोक्ने पिट्ने चुनौतीपूर्ण व्यवहारहरू देखाउने हुन्छ, त्यो हुनाले गर्दाखेरि उहाँलाई सँगाल्नलाई पनि गाह्रो हुन्छ। त्यही भएर स्कुलहरूमा त्यो व्यवहार देखाउनु साथै निकालिदिनुहुन्छ। विशेष विद्यालयमा हामीहरूले पनि टिचर तालिम प्राप्त टिचर पाउँदैनौँ, यदि हामीले नै अन्द जब ट्रेनिङ दियौँ भने पनि सर्टेन टाइम पछि चाहिँ उहाँहरू तालिम दियो 1 वर्ष 2 वर्षमा चाहिँ युवाहरू जागिर छोडेर हिन्दी

0: नि फेरि नयाँले ल्याएर सिकाउनु पनि हाम्रो त्यो बाध्यता भएको कारणले गर्दाखेरि अधिकांश विद्यालयहरूमा बच्चाहरू वेटिङमा भएको, अभिभावकहरू चाहिँ बहुतारिँदै स्कुलहरू खोज्दै हिँडेको अवस्थाहरू छ एउटा भने। अर्को जति सेवा केन्द्र स्कुलहरू थेरापी सेन्टरहरू छन् त्यो चाहिँ सहर केन्द्रित छन् कि काठमाडौँमा कि चाहिँ नेपालका विभिन्न सहरहरूमा अहिले सुरु भएका छन् भ्याली बाहिर पनि। र गाउँको कुना कुनाका अभिभावकहरूलाई त अटिजम थाहा नै छैन, थाहा भए पनि आर्थिक भारका कारणले गर्दाखेरि उहाँले सहरसम्म ल्याएर स्कुलमा थेरापीमा राख्ने अवस्था चाहिँ छैन।
1: त्यो भएको हुनाले अरू अपाङ्गता भएका व्यक्तिहरू भन्दा विशेष गरेर अटिजम भएका व्यक्तिहरूमा धेरै नै गाह्रो छ हरेक कुराले।
0: हजुर एकदमै, किनभने अटिजमको उपचार अरू औषधि उपचार हुँदैन, यो रोग होइन, तर उहाँहरूको जीवनमा सकारात्मक परिवर्तन गर्न सकिन्छ। त्यसको लागि चाहिँ थेरापीको रोल महत्वपूर्ण हुन्छ। थेरापीमा चाहिँ स्पिच थेरापी, अकुपेसनल थेरापी, बिहेभियर इन्टरभेन्सन थेरापी, सेन्सरी थेरापी लगायतको थेरापीहरू गराउनुपर्छ। यो थेरापी एकदमै महँगो हुन्छ। थेरापी चाहिँ नेपालमा अधिकांश चाहिँ काठमाडौँमा नै केन्द्रित छन् होइन, र काठमाडौँबाट केही तालिम लिएर 3 महिना 6 महिनाको तालिम लिएर गएर चाहिँ विभिन्न ठाउँमा नेपालको सातै प्रदेशमा कोही अभिभावकहरूद्वारा, कोही अभियन्ताहरूद्वारा, कोही चाहिँ थेरापिस्ट अथवा टिचरहरूद्वारा जसलाई यो क्षेत्रमा चाहिँ केही गरौँ भन्ने चाहिँ एउटा योगदान दिउँ भन्ने छ उहाँहरूले चाहिँ त्यो ठाउँहरूमा चाहिँ सुरुवात गर्नु भएको छ होइन। तर त्यहाँ थेरापिस्टकोहरू भ्याली बाहिर त्यति पुग्न नसक्ने भएको हुनाले अधिकांश चाहिँ जो आर्थिक अवस्था मध्यम परिवार अलि राम्रो हुनुहुन्छ जस्तो सुदूरपश्चिम पूर्वदेखि लिएर विभिन्न ठाउँदेखि काठमाडौँमै आएर अभिभावकले यहीँ नै माइग्रेट कति यहीँ माइग्रेट गर्ने कति चाहिँ सीमित समयलाई 3 महिना 6 महिना सीमित समयलाई चाहिँ यहाँनिर आएर बच्चाहरूलाई थेरापी स्कुलिङ गरिरहेको अवस्थाहरू छ।
1: 3 तहको सरकार छ, 3 तहकै सरकारको कस्तो भूमिका भयो भने यो अटिजम भन्ने एउटा समस्या हो, यो समस्यालाई थोरै भए पनि कम गर्न सकिन्छ।
0: एकदमै राम्रो हजुरले प्रसङ्ग निकाल्नु भयो। यो राज्यको दायित्व हो होइन, हाम्रो बाल बालिकाहरूको लागि निशुल्क शिक्षादेखि लिएर सबै पोलिसीमा पनि एड्रेस भएको छ। हामी जस्तो अभियन्ताहरूले चाहिँ जहाँ राज्यको आँखा पुगेको छैन त्यहाँ ढोका डग्रकाउने हो, एउटा दुईटा संस्था काफी पनि हुँदैन, र प्राइभेट सेक्टरले यसमा चाहिँ अभिभावकहरूले चर्को शुल्क तिरेर चाहिँ सेवा लिन पनि सक्नुहुन्न। त्यो हुनाले अहिले 3 तहको सरकार हुँदाखेरि चाहिँ 3 तहको सरकारले यसलाई सिरियसली लिएर पहिलो त स्थानीय सरकारले नै यसलाई व्यवस्थापन गर्न सक्छ होइन। अहिले शिक्षा पनि त्यहीमाथि विशेष शिक्षा पनि अहिले स्थानीय सरकारलाई नै जिम्मा दिएको छ। त्यो हुनाले चाहिँ भनौँ एउटा नगरपालिकामा स्थानीय निकायमा कति बालबालिका छन् त त्यहाँको पहिला हामीले डाटा निकाल्न सक्छौँ। डाटा निकालेर त्यहाँ चाहिँ स्कुलहरू गभर्मेन्ट स्कुलहरू हुन्छन् त्यहीँ नै हामीले एउटा दुईटा क्लास चाहिँ बालबालिकाहरू उपयोगी समावेशी क्लासहरू त्यहाँ शिक्षकहरूलाई ट्रेनिङ दिएर समावेशी क्लासहरू चाहिँ हामीले त्यहाँ राख्न सक्यौँ भनेदेखि यसलाई व्यवस्थापन गर्न सजिलो हुन्छ। र त्यसको लागि प्रदेश सरकार र सङ्घीय सरकारले चाहिँ त्यसको आवश्यक पोलिसी, आवश्यक पूर्वाधार निर्माण र आवश्यक सहयोग जुटाइदियो भनेदेखि यसलाई व्यवस्थापन गर्न गाह्रो छैन, त्यसरी गर्न चाहिँ सकिन्छ।
1: तपाईँले कार्यक्रम हाम्रो बोली सुनिरहनु भएको छ। यो कार्यक्रम यहाँहरूले रेडियो नेपालको केन्द्रीय प्रसारणबाट र एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.3 MHz रेडियो नेपाल .gov.np यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो बोली। आज हामी कार्यक्रम हाम्रो बोलीमा विशेष स्कुल तथा पुनस्थापना केन्द्रकी संस्थापक अध्यक्ष सविता उप्रेतीसँग अहिले विश्वव्यापी रूपमै बढिरहेको अटिजम अपाङ्गताको बारेमा कुराकानी गरिरहेका छौँ। फेरि पनि हामी कुराकानी तर्फ लाग्दैछौँ। अटिजम भनेको धेरैलाई थाहा छैन, सुनेको शब्द हो। अटिजम कस्तो व्यक्तिलाई हुन्छ, कसरी हुन्छ होइन, यो जुलाई पनि हुन सक्छ, तर मान्छेमा हेर्ने सोचाइ दृष्टिकोणमा एकदमै फरक छ। यो अटिजमलाई एकदमै नजिकबाट बुझ्ने हो र त्यो व्यक्तिको जीवनलाई थोरै भए पनि सुधार्ने प्रयास गर्ने हो भने घर परिवार र समाजले कस्तो खालको भूमिका निभायो खेल्यो भने चाहिँ अटिजम भएका व्यक्तिहरू समयमै उपचार थेरापी पायो भने आफ्नो जीवन सहज रूपमा बाँच्न पाउने थिए, जिउन पाउने थिए।
0: हजुर हजुर एकदम महत्वपूर्ण विषयलाई उठान गर्नुभयो। अहिले चाहिँ मेन यही पोइन्टमा आएर नै समस्या देखिन्छ। अटिजम भन्ने साथै चाहिँ यो चुनौतीपूर्ण हो, अटिजम चाहिँ गाह्रो हुन्छ। अहिले भन्ने अटिजम शब्दले नै सबैलाई त्रसित बनाएको छ, विशेष गरी अभिभावकहरूलाई। अटिजम भन्दैमा आत्तिनु तर्सिनु पर्दैन होइन, अटिजमका प्रत्येक बच्चाहरू फरक फरक हुनुहुन्छ होइन। अटिजम भएका जुन अघि हामीले भनेका लक्षणहरू चाहिँ यसको अहिलेसम्म कारण पनि थाहा छैन होइन, र यसको औषधि उपचार पनि छैन। त्यो हुनाले यसको उपचार भनेको थेरापी हो। तर जति सानै उमेरमा जसलाई हामी चाहिँ प्रारम्भिक हस्तक्षेप भन्छौँ, अर्ली इन्टरभेन्सन, 6 वर्ष मुनि नै बालबालिकाहरूलाई चाहिँ थेरापी र स्कुलमा राखेर अनि अभिभावकहरूले पनि तालिम लिएर त्यही अटिजमलाई बुझेर त्यही अनुसारको क्रियाकलाप गरायौँ भनेदेखि उहाँहरूको जीवनमा धेरै नै सकारात्मक परिवर्तन हुन्छ। त्यसको लागि चाहिँ पहिलो चाहिँ घर परिवार समाजले स्वीकार्नु पर्यो अटिजम भनेर, मेरो बच्चा अटिजम हो तर यो बच्चा अटिजम हो भने पहिलो यहाँ अहिले सबैभन्दा समस्या चाहिँ
1: स्वीकार
0: गर्नै सक्नुहुन्न होइन। स्वीकार गर्नुभयो, गरिसकेपछि अब बुझ्नु पर्यो फेरि अटिजमलाई। अहिले चाहिँ अटिजमलाई खालि हामी चाहिँ एउटा साङ्गासँग कम्पेयर गर्ने, एक दुई महिना थेरापी गरेपछि निको हुन्छ होला, अघि भने नि देख्दाखेरि झट्ट देख्दा कुनै अशक्तता छैन, त्यो एउटा चुनौती। बिस्तारो हजुरबा पनि ढिलो बोल्नु भएको, बिस्तारै बोल्छ नि बच्चा हो, चकचक हुन्छ भनेर
1: आसमै बस्नु,
0: आसमै एउटा इग्नोर गरिरहन्छ, त्यो अटिजमको लक्षणलाई इग्नोर गरेर नै धेरै टाइम बित्छ। अनि त्यसपछि जब अब अटिजम डायग्नोसिस भएर अटिजम पहिचान भयो, त्यसपछि चाहिँ एक्सेप्ट गर्न गाह्रो भयो, होइन मेरो बच्चा कहाँ अटिजम हो, अब एक्सेप्ट गर्नुभयो बच्चाको एज ठुलो भयो।
1: आफ्नो घरमा कोही बच्चा त्यस्तो छ भने घरबाट बाहिर निकाल्नु न, धेरैले
0: धेरैले त लुकाउनु नै हुन्छ होइन, साथीभाइ परिवारलाई नै भन्नुहुन्न, इभन हामी कामै राखेन, कति मैले परिवारको अन्य सदस्यलाई साथीभाइलाई भनेकै छैन भनेर पनि भन्नुहुन्छ। यो लुकाउने चिज होइन, पहिलो कुरा त अटिजम यस्ता लक्षण देखेपछि डक्टरकोमा देखाएर ढिला नगरिकन चाहिँ अटिजमको पहिचान गर्नु पर्यो, त्यसपछि स्वीकार्नु पर्यो, त्यसपछि चाहिँ उहाँहरूलाई बुझ्नु पर्यो। अटिजमलाई चाहिँ जस्तो माछाको विशेषता के हो भन्दाखेरि पानीमै पौडी खेल्ने, पानीमै बाँच्ने हो नि त। माछालाई चाहिँ हामी जबरजस्ती रुख चढाउँछु भन्यो भने त माछाको अस्तित्व हुँदैन नि त। अहिले यहाँ समस्या यही छ कि अटिजमलाई हामी चाहिँ एकदमै साङ्ग बनाउँछौँ भनेर चाहिँ एउटा साङ्ग भनौँ व्यक्तिसँग कम्पेयर गरिरहेको छ, तर अटिजम भनेको स्पेसल चाइल्डको विशेषता स्पेसल नै हुन्छ, त्यसलाई हामीले चाहिँ बुझ्नु पर्यो। बुझेर उसकै त्यो विशेषतामा चाहिँ हामी ढलेर चाहिँ उसको जीवनलाई सकारात्मक परिवर्तन, हामीले अटिजम निकालेर फाल्छु भनेर त्यो जन्मजात भएको कुरालाई हामीले सक्दैनौँ होइन। तर उहाँहरूमा भएका व्यवहारका समस्या होइन, भाषामा सुधार ल्याउने कुराहरू भयो, सामाजिक रूपले घुलमिल गराउने, आफ्नो दैनिकी क्रियाकलाप सहज बनाउनलाई गर्ने क्रियाकलाप चाहिँ समयमा नै हामीले स्कुल थेरापी र अभिभावक मिलेर गऱ्यौँ भनेदेखि चाहिँ रिसर्चहरूले के भनेको छ भने सानो उमेरमा नै हामीले त्यसमा गरायौँ भनेदेखि चाहिँ 80-90% रिकभरी हुन्छ, पुरै निको हुँदैन, तर जब एज ठुलो हुँदै जान्छ अनि सुधारको पक्ष पनि कम हुँदै जान्छ, र समस्या भनेको चाहिँ सबभन्दा बढी चाहिँ किशोर अवस्थामा टिनेजहरू लाग्छ होइन, अनि उहाँहरूको चेतनामा अभाव हुँदै जान्छ, त्यसबाट आफ्नो इच्छा चाहनाहरू व्यक्त गर्न सक्नुहुन्न, त्यो बेलामा चाहिँ उहाँहरूलाई डिप्रेसन, फ्रस्ट्रेसन, एन्जाइटीहरू हुन सक्छ, हाइपर एक्टिभहरू बढ्न सक्छ, उहाँहरूको बलहरू धेरै हुन्छ, सेक्सुअल एट्र्याक्सनहरू हुन सक्छ, त्यो बेला कोसँग सम्बन्ध राख्ने भन्ने कुरा नि थाहा हुँदैन, झन् जटिलता बढ्दै जान्छ। त्यो जटिलतालाई न्यूनीकरण गर्न, त्यसलाई चाहिँ इन्टरभेन्सन गर्नको लागि चाहिँ सानै उमेरमा नै हामीले चाहिँ स्वीकारेर, जति सक्दो स्वीकारेर चाहिँ उसको जीवनमा सकारात्मक परिवर्तन ल्याउनको लागि अभिभावकले चाहिँ एकदमै धेरै चाहिँ ठुलो रोल निभाउनु पर्ने हुन्छ, र त्यसमा समाज, हामी जस्ता सचेत व्यक्तिहरूले चाहिँ उहाँहरूलाई इन्भाइरोमेन्ट, सम्मानजनक इन्भाइरोमेन्ट दिएर उहाँहरूलाई एक्सेप्ट गर्नुपर्ने हुन्छ।
1: समाजले पनि एउटा ठुलो भूमिका के खेलिदिनु पर्छ भने, अटिजम भएका कोही पनि बाल बालिका व्यक्तिहरू हुनुहुन्छ भने उनीहरूको नजिकमा छेउमा कुनै काम बस गइयो भने उहाँलाई सामान्य तरिकाले
0: हो व्यवहार गर्नु पर्यो। हो एकदम, अटिजम भनेको अर्कै संसारबाट आएको व्यक्ति हुन् जस्तो चाहिँ गरिन्छ नि त हाम्रोसम्म, तर त्यो होइन, किन मैले नि भोगेको छु। हामीले स्कुल राख्नलाई घरै नपाउने, अटिजम राखेपछि चाहिँ हामीलाई चाहिँ सर्छ अथवा हामीलाई डिस्टर्ब हुन्छ, घर बिगार्छन् होइन, भाइलेन्ट बिहेभियर हुन्छ, अर्कै संसारबाट आएको मान्छे जस्तो त्यो खालको। इभन हाम्रो एकजना अभिभावकले त पेप्सी कोलामा एक महिनामा 4 घर फेर्नु भएको छ कि, बच्चाले हल्ला गर्यो, डिस्टर्ब गर्यो भनेर। यदि अटिजमको ट्याग लाग्ने साथै चाहिँ न त कोठाबाट पाइन्छ, न त स्कुलहरू भाडामा पाउनुहुन्छ, न त स्कुलहरूले भर्ना लिन्छ अटिजम भनेपछि, त्यो खालको चाहिँ एउटा अटिजम डायग्नोसिस हुने साथै। अब यदि अटिजम नभनिकन गयो भने कोठा पनि भाडामा पाउने, किनभने चकचक त बच्चाहरूले गर्छन् नै, त्यो हाम्रो समाजले नस्वीकारेको हो नि त। अटिजम पनि केही पनि होइन, यो एउटा छुट्टै खालको व्यवहार हो, अलिकति फरक व्यवहार हुन्छ, त्यसलाई हामीले स्वीकारेर उसलाई अलिक सहज वातावरण दिनुपर्छ भन्ने हामी सबैमा चाहिँ त्यो खालको बुझाइ भयो भने त अभिभावकले पनि गाह्रो हुँदैन, बच्चालाई पनि गाह्रो हुँदैन।
1: त्यस्तै खालको व्यवहार स्कुलमा नै
0: हुनु पर्यो एकदम।
1: त्यति भयो भने पनि अहिले जुन आँकडामा अटिजम भएका, अपाङ्गता भएका व्यक्तिहरूको संख्या बढिरहेको छ, त्यो केही हदसम्म कम हुन्छ।
0: संख्या त अब बढ्नेलाई न्यूनीकरण गर्नको लागि त अब यसको कारणै थाहा छैन किन भनेर, तर हामीले बच्चा पेटमा आएदेखि गर्नुपर्ने एउटा आमाले गर्नुपर्ने केयर होइन, अब यो कारणै थाहा नभएको भएर त्यसलाई न्यूनीकरण गर्ने तरी कुरामा चाहिँ हामी सचेत हुनु पर्यो होइन। हामीले बच्चा जन्माउनु अगाडि सबै स्वास्थ्य चेकअप गरेर बच्चा पेटमा आइसकेपछि चाहिँ अब हाइजेनिक खानेकुराहरू खानेदेखि लिएर स्ट्रेसहरू नलिने, यो यस्ता चाहिँ मोबाइलहरू, ल्यापटपहरू यस्तोको चाहिँ रेडिएसनबाट चाहिँ अथवा प्रयोगमा अलिक कमी ल्याउने लगायतका त्यस्ता कुराहरूमा विचार गर्नु पर्यो। तर जन्मिसकेको बच्चाहरूलाई चाहिँ हामीले सहजता प्रदान गर्न हामी सबैले स्वीकारेर एउटा चाहिँ उहाँहरूकोलाई चाहिँ बुझ्नु पर्यो र उहाँलाई चाहिँ हामीले पनि अगाल्नु पर्यो। यो पनि अघि यहाँले एकदम राम्रो कुरा भन्नुभएको थियो, यो जो कोहीको परिवारलाई नि हुनसक्छ नि त, किन बढिरहेछ भोलि जो कोहीको परिवारलाई हुनसक्छ। र अहिले के छ भने अटिजम जसलाई भइसक्यो छ जुन परिवारमा, उहाँहरूले त अटिजम बुझ्नु, तालिम लिनु, स्वीकार्नु पर्यो नै, र नभएको परिवारले झन् बुझ्नु जरुरी छ, किनभने भोलि जो कोहीको परिवारलाई हुन सक्छ। समयमा अटिजमको बारेमा सबै व्यक्ति सचेत हुनुभयो भनेदेखि चाहिँ भोलि जसको परिवारमा अटिजमको लक्षण देखा परेन, उहाँहरूलाई सहज स्वीकारेर अर्ली चाँडै चाहिँ उहाँहरूको पहिचान हुन्छ र अर्ली इन्टरभेन्सन भएर उहाँहरूको जीवनमा धेरै हदसम्म सकारात्मक परिवर्तन हुन सक्छ।
1: त हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा यहाँको महत्त्वपूर्ण समयका लागि कार्यक्रम हाम्रो बोली र रेडियो नेपालको तर्फबाट यहाँलाई एकदमै धेरै भन्दा धेरै धन्यवाद छ।
0: हजुरलाई पनि यो अवसर दिनुभयो, धेरै धेरै धन्यवाद। अहिले चाहिँ दिन प्रतिदिन अटिज्म एकदमै बढिरहेको छ, त्यो हुनाले गर्दाखेरि चाहिँ यसमा चाहिँ राज्यको भूमिका एकदमै ठुलो हुन आउँछ र राज्यले यसलाई चाहिँ पहिलो प्राथमिकतामा राखेर चाहिँ जुन पोलिसी बनेको छ त्यो पोलिसी अनुसार चाहिँ बालबालिका शिक्षा स्वास्थ्य र पुनस्थापना जस्ता चाहिँ सेवाबाट वञ्चित नहुनको लागि पोलिसीलाई कार्यान्वयन गर्नको लागि चाहिँ म अनुरोध गर्दछु। र हामी जस्ता चाहिँ जो सचेत नागरिक छौँ समाजका, हामी सबैले अटिज्मलाई स्वीकारौँ, अटिज्मलाई बुझौँ, सचेतना बढाउँ र जसको परिवारमा चाहिँ अटिज्म जन्मिनु भएको छ उहाँहरू चाहिँ नअतालिकन बालबालिकाहरूलाई समयमै पहिचान गरेर अभिभावकले पनि तालिम लिएर चाहिँ बालबालिकाहरूलाई अर्ली इन्टरभेन्सनमा राखेर चाहिँ उहाँहरूलाई क्रियाकलाप गरायो भने उहाँहरूको जीवनमा सकारात्मक परिवर्तन हुन सक्छ। त्यही भएर चाहिँ उहाँहरूलाई चाहिँ थेरापीमा स्कुलमा राख्न र डायग्नोसिस गर्न ढिलाइ नगरिकन यसलाई चाहिँ स्वीकारेर अगाडि बढ्नु हुनको लागि चाहिँ अनुरोध गर्दछु। मेरो स्कुल चाहिँ विशेष स्कुल तथा पुनस्थापना केन्द्र SSDRC, यो नरेफाँटमा केन्द्रीय कार्यालय रहेको छ र अर्को हाम्रो शाखा सेवा केन्द्र चाहिँ गोठाटारमा रहेको छ र अर्को हाम्रो शाखा भक्तपुर ताथलीमा रहेको छ। तिनवटा शाखामा चाहिँ अहिले हामी 60 जना बालबालिकाहरूलाई सेवा दिइरहेका छौँ र बालबालिकाहरूको सेवामा चाहिँ अहिले 32 जना कर्मचारीहरू हुनुहुन्छ। हामीहरूले चाहिँ बालबालिकाहरूको क्षमता अनुसारको पाठ्यक्रम निर्माण गरेर विशेष शिक्षा प्रदान गर्ने र इन्क्लुसिभ एजुकेसनमा जानको लागि तयारी गर्ने र विभिन्न किसिमको आवश्यक थेरापीहरू हामीले प्रदान गर्ने, स्पिच थेरापी, अकुपेसनल, सेन्सरी बिहेभियर लगायतका चाहिँ थेरापीहरू प्रदान गर्ने र सँगसँगै जो चाहिँ इन्क्लुसिभ स्कुलमा जान सक्नुहुन्न उहाँहरूको लागि चाहिँ सिपमूलक तालिम दिएर हामीले चाहिँ केन्द्रमा नै उहाँहरूलाई रोजगारी प्रदान गर्ने सम्मको काम चाहिँ गरिरहेका छौँ र अहिलेसम्म हामीले 500+ बच्चाहरूलाई सेवा दिइसकेका छौँ। यसको अलावा पनि हामीले नेपालभरि चाहिँ जनचेतनामा काम गर्ने, राज्यसँग पैरवीमा काम गर्ने, शिक्षक तालिम, अभिभावक तालिम, सँगसँगै नयाँ खोलिएका स्कुलहरू र इन्क्लुसिभ स्कुलका टिचरहरूलाई पनि हामीले क्षमता अभिवृद्धि तालिम र अटिज्मलाई कसरी सिकाइ गर्ने भन्ने तालिम लगायतका चाहिँ कामहरू चाहिँ हामीले गर्दै आइरहेका छौँ।

हवस् त आजका लागि कार्यक्रम हाम्रो बोलीको यही सकिन्छ। कार्यक्रमका बारेमा तपाईँका केही सल्लाह सुझाव र प्रतिक्रियाहरू छन् भने कार्यक्रम हाम्रो बोलीको इमेल ठेगाना hamrobolie.radionepal@gmail.com इमेल गर्न सक्नुहुनेछ। आज हामी कार्यक्रम हाम्रो बोलीमा विशेष स्कुल तथा पुनस्थापना केन्द्रकी संस्थापक अध्यक्ष सविता उप्रेतीसँग विश्वव्यापी रूपमै बढिरहेको अटिजम अपाङ्गताको बारेमा कुराकानी गर्यौं। अर्को साता नयाँ विषय र सन्दर्भको साथमा अर्को कार्यक्रम लिएर आउने नै छौँ। त्यतिन्जेलसम्म प्राविधिक मित्र मिनर्वा वज्राचार्य अनि म विद्या चौधरीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्री।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
2: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरैजसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड,
6: झन्डु आयुर्वेद।
7: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
6: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
7: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
6: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
7: झन्डु नेपाल प्राली, पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
8: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। पहिलो गीत सुनाउँछौँ झलकमान गन्धर्व र लालबहादुर गन्धर्वको स्वर, लालबहादुर गन्धर्वको सङ्कलनमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो सुनिल चित्रकारको स्वर गणेश परियारको संकलनमा रहेको लोकगीत। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौ सावित्री शाहको स्वर तथा संकलनमा।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौँ मनोहरी थापा र सुमित्रा थापाको स्वर सुनाउँछौँ मनोहरी थापाको संकलनमा। यो गीत सुनिसकेपछि यहाँहरूले राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचार पछि सिलसिला कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: सडकको भारवहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
3: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नमस्ते झाँक्री दाई।
5: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
4: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
5: यो बाबुको मैले नारी पनि हेर्यो, आगर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
4: हो र डाक्टर साहब, नमस्कार। लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
6: नहातिनुस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्।
4: हस् डाक्टर साहब।
6: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफ्लाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ। समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
0: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: मनोरञ्जन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
0: सिलसिला।
1: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौ।
0: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
1: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौ।
0: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो, यो हो रेडियो पत्रिका सिलसिला,
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला।
1: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमाझ राख्दैछौ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। राडारले कसरी काम गर्दछ त अब यो बारेमा जानकारी दिँदैछौ। राडार एउटा यस्तो यन्त्र हो जसको सहायताले उडिरहेका विमानहरूको स्थिति, दूरी तथा गति सजिलै पत्ता लगाउन सकिन्छ। राडारमा रेडियो प्रसारण गर्न प्रयोग गरिने रेडियो तरङ्ग प्रयोग गरिन्छ। फरक यति छ कि राडारमा प्रयोग गरिने रेडियो तरङ्गको आवृत्ति अन्य रेडियो तरङ्ग भन्दा बढी हुन्छ। कुनै पनि राडार केन्द्रमा एउटा ट्रान्समिटर हुन्छ, यसले सबै दिशामा रेडियो तरङ्ग पठाउँदछ। त्यहाँ एउटा रिसिभर पनि हुन्छ जसले वस्तुहरूबाट परावर्तित रेडियो तरङ्गहरू प्राप्त गर्दछ, या रिसिभरमा वस्तुको स्थिति प्रदर्शनी गर्ने एउटा पर्दा राखिएको हुन्छ। ट्रान्समिटरबाट पठाइने रेडियो तरङ्ग वस्तुमा ठोकिएर फर्किन्छ, जुन रिसिभरले प्राप्त गर्दछ, र उक्त रेडियो तरङ्ग जाने र आउने समय पत्ता लगाइन्छ। यो समयलाई प्रकाशको गतिसँग गुणा गरेर 2 भाग गरियो भने वस्तुको दूरी निस्कन्छ। यी सबै काम स्वनियन्त्रित उपकरणहरूले गर्ने गर्दछन्।
0: तपाईँ रेडियो नेपालबाट कार्यक्रम सिलसिला सुन्दै हुनुहुन्छ। कमिलाहरू किन जुन बाटो आयो त्यही बाटो फर्कन्छन् त, यो रोचक प्रसंग अबलाई। कमिलाको शरीरबाट एक किसिमको फिरोमिन भन्ने रसायन निस्किरहेको हुन्छ। कमिलाहरू हिँड्ने क्रममा जुन बाटो हिँड्छन् त्यो बाटोमा फिरोमिन भन्ने रसायन छाड्दै हिँड्छन् र भोजनको खोजी गरेपछि आफू बस्ने प्वालतिर फर्कँदा उनीहरू त्यही फिरोमिनको सहायताबाट आफू बस्ने प्वालसम्मको बाटो थाहा पाउँछन् र फर्किने गर्दछन्।
1: विज्ञान उपयोगी प्रसङ्ग राख्ने क्रममा हिउँदमा भन्दा गर्मीमा दही चाँडै जम्छ किन त अब यो बारेमा जानकारी दिँदैछौ। दुधलाई दही बनाउने काम लेक्टोबेसिलस एसिडिफिल्स नामको जीवाणुले गर्दछ। यो जीवाणुले 30-49 डिग्री सेन्टिग्रेड तापमानमा चाँडो काम गर्दछ। हामी कहाँ गर्मी महिनामा कोठाको तापमान अक्सरतया 30-49 डिग्री रहेको हुन्छ, तर हिउँद महिनामा कोठाको तापमान 30 डिग्री सेन्टिग्रेड भन्दा धेरै तल रहेको हुन्छ। त्यसैले दही जमाउने जीवाणुले छिटो काम गर्न सक्दैन, फलस्वरूप हिउँदमा दही छिटो जम्दछ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
0: कार्यक्रम सिलसिलामा अबको लागि शिशु जन्मना साथ किन रुन्छ त, यो प्रसङ्ग। हरेक बच्चा जन्मन साथ रुन्छ। जन्मन साथ जति छिटो बच्चा रुन्छ त्यो बच्चा त्यति नै निरोगी मानिन्छ। जन्मेपछि 5 मिनटसम्म पनि बच्चा रोएन भने त्यो बच्चाको जीवन खतरामा छ भन्ने बुझी हुन्छ। त्यस्ता बच्चाको मृत्यु पनि हुन सक्दछ। 5 मिनटसम्म पनि बच्चा रोएन भने त्यो बच्चा निलो हुँदै जान्छ। बच्चा निलो हुनु भनेको रक्त सञ्चार प्रणाली रोकिनु हो, जसले गर्दा बच्चाको ज्यान जान सक्दछ। अनि बच्चा जति ढिलो रुन्छ उति नै उसको मस्तिष्कमा समस्या र बच्चा लाटो र मानसिक अपाङ्गता समेत हुन सक्छ। त्यसैले जन्मना साथ बच्चा रुन आवश्यक छ।
1: निहारिका के हो त अब यो बारेमा जानकारी दिँदैछौ। निहारिकालाई अङ्ग्रेजीमा नेबुला भनिन्छ। यो शब्द ल्याटिन भाषाबाट आएको हो। ल्याटिन भाषामा नेबुलाको अर्थ बादल हो। खगोलीय धुलाका कणहरू, हाइड्रोजन ग्यास र प्लाज्माले बनेको विशाल खगोलीय बादललाई निहारिका भनिन्छ। यो ताराको जन्मको पहिलो चरण हो। धुलो र ग्यासका कणहरू बीचको गुरुत्व आकर्षण शक्तिको कारणले निहारिका बाक्लिँदै जान्छ र ताराको जन्मको सुरुवात हुन्छ। निहारिका सुपरनोभा हुँदा पनि निर्माण हुन्छ। जीवनको अन्त्यतिर ठुला ताराहरू करोड़ विस्फोटित हुन्छन्। यो विस्फोटनलाई सुपरनोभा भनिन्छ। सुपरनोभा हुँदा त्यसबाट बाहिर निस्कने पदार्थहरूबाट निहारिका निर्माण हुन्छ। तुला राशिमा रहेको स्क्राप नेबुलानाको निहारिकाको निर्माण सन् 1054 को सुपरनोभाबाट भएको थियो।
0: कार्यक्रम सिलसिलामा अबको लागि भने अङ्ग्रेजी भाषाको प्रारम्भ सम्बन्धी प्रसङ्ग छ। विश्वमा 67.5 करोड मानिसले चिनिया भाषा बोले पनि लगभग 40 करोड मानिसले अङ्ग्रेजी भाषा बोल्दछ। तर पनि अङ्ग्रेजी भाषालाई महत्त्वपूर्ण भाषा मानिन्छ। चिनिया भाषा चीनमा मात्र बोलिन्छ, तर अङ्ग्रेजी भाषा विश्वभरका मानिसले बोल्ने गर्दछन्। संसारमा हुने प्राय सबै व्यापारी कारोबार अङ्ग्रेजी भाषाबाट हुने गर्दछ। आधुनिक अङ्ग्रेजी भाषा केवल 500 वर्ष मात्रै पुरानो हो। लगभग 5000 वर्ष पहिले युरोपियन मुलुकहरूमा इन्डो युरोपियन भाषा बोलिन्थ्यो। दक्षिणी रुसमा पनि यही भाषा नै प्रचलित थियो। संसारका मानिसहरू तितर बितर भए र अङ्ग्रेजी भाषाको रूप पनि बदलियो। यसको बदलिएको भाषाको रूप जर्मन भाषा पनि हो। त्यसको केही वर्षपछि जर्मन भाषाले दुईवटा रूप लियो, त्यो हो वेस्ट जर्मेनिक र इस्ट जर्मेनिक। वेस्ट जर्मेनिक भाषा फेरि दुई रूपमा बदलियो, त्यो हो हाई जर्मेनिक र लो जर्मेनिक। हाई जर्मेनिकबाट जर्मन भाषा जन्मियो भने लो जर्मेनिक भाषाबाट अङ्ग्रेजी भाषा जन्मियो। तर यी भाषाहरूको विकासबाट अनेक परिवर्तन देखियो। प्रारम्भमा लो जर्मेनिक भाषाबाट ओल्ड इङ्ग्लिस अथवा एङ्ग्लो सेक्सनको विकास भयो। ब्रिटेनमा एङ्ग्लो सेक्सनको भाषा 1449 बोलिन्थ्यो। 1150 1500 यो भाषामा केही परिवर्तन आयो। यो अवधिमा बोलिने भाषालाई मिडल इङ्ग्लिस भनिन्थ्यो। त्यसपछि अङ्ग्रेजी भाषाको विकास अहिलेको अवस्थामा हुन पुग्यो।
1: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब तपाईँहरू माझ राधेसँग एउटा गीतलाई प्रताप दास र अन्नु चौधरीको युगल स्वरमा, गीतकारमा हुनुहुन्छ विष्णु भण्डारी अनि संगीतकारमा सरोज पोखरेल, यो गीत स्वीकारौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू। विश्वको सबैभन्दा ठुलो टापु ग्रिनल्यान्ड हो।
2: हात मिलाउने चलन युनान ग्रिसबाट सुरु भएको हो।
0: विश्वमा पहिलो मोबाइल फोन उत्पादन गर्ने कम्पनी अमेरिकाको मोटोरोला हो।
2: विश्वको पहिलो टेस्ट ट्युब बेबीको नाम लुइस ब्राउन हो।
0: महिलादेखि डराउने रोगलाई गाइनोफोबिया भन्दछन्।
2: इन्दिरा गान्धीको हत्या 31 अक्टोबर 1984 भएको हो।
0: एउटा पनि नदी नभएको देश साउदी अरब हो।
2: द लाइट अफ एसिया भनी गौतम बुद्धलाई भनिन्छ।
0: चिम्पान्जी जनावरलाई सबैभन्दा बुद्धिमानी जनावर मानिन्छ।
2: अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वाशिङटन हुन्।
0: गौतम बुद्ध बुधबार जन्मिएका थिए।
2: ओशियन अफ मनसुनका नामले चिनिने महासागर हिन्द महासागर हो।
0: त्यस्तै सबैभन्दा बढी चाँदी पाइने देश मेक्सिको हो।
2: विश्वको सबभन्दा सानो महासागर कुन सुमेरु महासागर हो।
0: डिजल इन्जिनका आविष्कारक रुडोल्फ डिजल हुन्। उनी जर्मनी देशका नागरिक थिए।
2: समुद्रको गहिराई नाप्ने यन्त्रलाई फेदोमिटर भनिन्छ भने समुद्र सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई ओसिनोग्राफी भनिन्छ।
0: कालो गुलाब पाइने देश टर्की हो। टर्कीलाई युरोपको बिरामी देश भनेर पनि चिनिन्छ।
2: विश्वको सबभन्दा ठुलो सागर साउथ चाइना सी हो।
0: पहिलो नेपाली रङ्गीन चलचित्र कुमारी हो। यो चलचित्र विक्रम सम्बत 2034 निर्माण भएको हो।
2: एसिया महादेशको सबभन्दा ठुलो नदी याङसी क्याङ हो। यो चीनमा पर्दछ।
0: इन्टरनेटको प्रयोग गर्ने पहिलो राष्ट्र अमेरिका हो।
2: विश्वको सबभन्दा अग्लो झरना एन्जेल झरना हो। यो भेनेजुएलामा पर्दछ।
0: मानिसको मृत्यु हुँदा पनि सबैभन्दा अन्त्यसम्म काम गर्ने अङ्ग कान हो।
2: विश्वको सबभन्दा ठुलो टापु ग्रीनल्यान्ड हो।
0: पृथ्वीको 0° अक्षांश अर्थात् भूमध्य रेखा यो स्थानमा दिन र रात सधैं बराबर हुन्छन्।
2: इराकको राजधानी बगदाद टिग्रिस नदीको किनारमा रहेको छ।
0: फर्मोसा ताइवान देशको पुरानो नाम हो।
2: हल्यान्डको नयाँ नाम नेदरल्यान्ड हो।
0: सहनशील सुशीला कृतिका लेखक भीमनिधि तिवारी हुन्।
2: विश्वको सबभन्दा ठुलो खाडी मेक्सिको खाडी हो।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरू माझ राख्दैछौ एउटा गीतलाई तारा शिरीष मगरको स्वरमा। गीतकारमा हुनुहुन्छ छिम्मी माम्बा अनि संगीतकारमा देवराज आले मगर। यो गीत पछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला
1: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौ। गर्मी निकै चर्को थियो, एउटा ठुलो र गरौँ यन्त्र गाडीमा चढाउनु पर्ने जिम्मेवारी पनि थियो, तर मजदुर निकै कम थिए। उनीहरू पसिनै पसिनामा डुबेर काम पनि गरिरहेका थिए। यन्त्र निकै गरौँ भएकोले जतिसुकै प्रयत्न गरे पनि मजदुरहरू सफल भइरहेका थिएनन्। त्यही बेला नजिकै केही अधिकारी पनि छाता ओढेर आफ्नो कुर्सीमा आरामपूर्वक कुराकानी गरेर बसिरहेका थिए। उनीहरू मजदुरलाई त्यसो होइन यसो गर भनेर हप्की तप्कीका साथ निर्देशन पनि दिएका थिए, तर उनीहरू मजदुरलाई काममा सहयोग गरिरहेका थिएनन्। त्यति नै बेला त्यही बाटो हुँदै एक घोडसवार र उनका केही साथी कतै जाँदै थिए। मजदुरको परिश्रम देखेर उनी घोडाबाट ओर्लिए र मजदुरलाई सहयोग गर्न पुगे। उनका साथीहरू पनि सक्दो मद्दतमा जुटे। सबैको मेहनत सफल भयो। उनीहरू यन्त्रलाई गाडीमा चढाउन पनि सफल भए। त्यस यन्त्र गाडीमा चढाइसकेपछि ती घोडसवार त्यहाँ कुर्सीमा बसेर उनीहरूले गरेको काम हेरिरहेका अधिकारी निकट पुगे र विनम्रतापूर्वक भने, महाशय, आगामी दिनमा पनि गाडीमा कुनै गरौँ यन्त्र चढाउनु पर्यो भने आफ्नो देशका राष्ट्रपतिलाई सम्झिनु होला। ऊ यसैगरी सहयोग गर्न पुग्नेछ। यथार्थमा मजदुरलाई सहयोग गर्ने घोडसवार अरू कोही नभई अमेरिकाका 16 राष्ट्रपति अब्राहम लिंकन थिए। राष्ट्रपतिको चिनारी पाएपछि लज्जित भई ती अधिकारीले लिंकन समक्ष माफी पनि मागेका थिए। अहिले हामी कार्यक्रम सिलसिलामा छौँ।
0: यसै प्रेरक प्रसंग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौ।
1: अब कार्यक्रमबाट जाँदा जाँदै उर्गेनदोङ र मेलिना राईको युगल स्वरमा एउटा गीत राख्दैछौ। गीतमा रचना तथा संगीत रहेको छ सुजन बाबु गुरुङको। यो गीत सँगै आजलाई कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सँगै कार्यक्रम सञ्चालनबाट साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।
2: हवस्त, नमस्कार, शुभ साता।

0: सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
1: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
0: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
1: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
2: कृषक माझ बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
1: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
2: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
1: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
2: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
1: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
2: बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउबीजन समितिको सचिवालय ललितपुर।
1: फोन नम्बर 5423159।
3: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
4: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। पहिलो गीत सुनाउँछौ शिव शंकरको स्वर, मबिबी शाहको रचना हो भने गायक स्वयंकै संगीतमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो नारायण गोपालको स्वर, गोपाल योञ्जनको रचना र संगीतमा रहेको सदाबहार गीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। सदाबहार गीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौ, जितेन्द्र बरदेवाको स्वर, रचना र संगीत, गायक स्वयंकै।

रङ्गै बाँधन माया छ्याम्मै चोलिया फाटे दर्जीले सिउँछ मन फाटे नारायण भर लङ्गै बाँधन माया छ्याम्मै बाँधन माया छ्याम्मै हो बाँधन माया

0: माया छमै मदन माया छमै हो मदन माया छमै
1: अहिले भर्खरै यहाँहरूले सुन्नुभयो धर्मराज थापाको स्वर रचना गायक स्वयंकै हो भने नाति काजीको संगीतमा रहेको सदाबहार गीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। रेति बेला यहाँ
2: नमस्ते झाँक्री दाई।
3: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
2: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
3: यो बाबुको मैले नारी पनि हेर्यो, आखिर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
2: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
4: नहातिनुस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्।
2: हस् डाक्टर साहब।
4: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ, समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश चमट्टा। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि भोलि र पर्सि छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। चीनको 4 दिने औपचारिक भ्रमणमा जानुभएका परराष्ट्र मन्त्री शिशिर खनाल बेजिङमा विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ। आज परराष्ट्र मन्त्री खनाल उहाँको सम्मानमा नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुभएको दूतावासले जनाएको छ। कार्यक्रममा उहाँले वर्तमान सरकारका प्राथमिकता सुशासनको संस्थागत विकास, आर्थिक विकास तथा समृद्धिमा केन्द्रित रहेको उल्लेख गर्नुभयो। साथै उहाँले नेपाली समुदायलाई मुलुक समृद्धिको अभियानमा सहभागी हुन आह्वान गर्नुभयो। मन्त्री खनालले चीनमा नेपालको हित प्रवर्धन गर्न तथा नेपाली नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न राजदूतावासका अधिकारीहरूलाई निर्देशन दिनुभयो। परराष्ट्र मन्त्री खनाल चीनको विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य वाङ यीको सौहार्दपूर्ण निमन्त्रणामा आज बेजिङ पुग्नु भएको हो। मध्य प्रदेशका 100% जनसङ्ख्यामा विद्युत सेवा पुगेको छ। राष्ट्रिय प्रसारण मार्फत प्रदेशका 136 पालिकाको 1271 वडाका सबै घरधुरीमा विद्युत सेवा पुगेको हो। आर्थिक वर्ष 2082-83 लागि आज प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले पेश गर्नुभएको आर्थिक सर्वेक्षणमा प्रदेशका 100% जनसङ्ख्यामा विद्युत सेवा पुगेको उल्लेख छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ। त्यसका लागि 2,62,74,00,000 रुपियाँ विनियोजन गरिएको छ। त्यसमा नेपाल सरकार तर्फबाट 1,19,74,00,000 रुपियाँ रहेको छ भने वैदेशिक सहायतातर्फ 1,43,00,000,000 रहेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी 5 वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशी नै पर्ने बाध्यता अन्त्य हुने बताउनु भएको छ। काठमाडौँमा आज आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन 2083 अर्थमन्त्री डाक्टर वाग्लेले आगामी वर्षको बजेट मार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सिर्जना गरिने बताउनुभयो। बजेटमा करको दर घटाएर 1,00,000 कमाउने युवालाई महत्त्वपूर्ण सहुलियत दिएर करको झन्झटबाट मुक्ति दिइएको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले त्यसको फाइदा लिन सबैलाई आग्रह गर्नुभयो। महोत्तरीको भङ्गौहा नगरपालिकामा बाढीबाट प्रभावित भएका 73 परिवारलाई आज घर हस्तान्तरण गरिएको छ। गत असोज 19 र 20 गते जिल्लाको रातोखोलामा आएको बाढीका कारण घरबारविहीन भएका भङ्गौहा नगरपालिकाका दलित, गरिब र अति विपन्न 73 परिवारलाई नयाँ घर निर्माण गरी आज हस्तान्तरण गरिएको हो। 1,71,000 रुपियाँ खर्च गरेर निर्माण गरिएका 73 घरबाट 375 प्रत्यक्ष लाभान्वित भएका एकीकृत सामुदायिक विकास परियोजनाले जनाएको छ। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: हवस् त, राति 11 बजेको यो समाचार सँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 मेगाहर्जका साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी शरद चौलगाई, सहयोगी केदार भट्ट र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।
3: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालबाट हरेक आइतबार बिहान 8:35 पछि र शुक्रबार दिउँसो यसै समयमा पुनः प्रसारण हुनेछ। रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जमा यो कार्यक्रम सुन्न सकिनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौँ। उहाँका सफलताको कथा राख्छौँ अनि सङ्घर्ष र तितामिठा भोगाईसँगै उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौँ। कार्यक्रम पौरखीको कथामा आज मैले पाल्पाको रानीमहल रिसोर्टका सञ्चालक टङ्कनाथ घिमिरेसँग कुराकानी गरेको छु। वैदेशिक रोजगारीका लागि करिब 14 वर्ष खाडी मुलुक बसेर स्वदेश फर्कनुभएका टङ्कनाथले आफ्नै क्षेत्रमा रिसोर्ट सञ्चालन गरिरहनु भएको छ। 1.5 दशक खाडी बस्दा नमिलेको खुसी र आनन्द मिलिरहेको बताउने टङ्कनाथले परिवारसँगै बसेर यति बेला मासिक 10 लाख रुपियाँको कारोबार गर्दै गर्दा 11 जनालाई प्रत्यक्ष रोजगारी दिइरहनु भएको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति रानीमहल रिसोर्टका सञ्चालक टङ्कनाथ घिमिरेसँग उहाँको उद्यममा केन्द्रित रहेर कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: यहाँले चाहिँ यो पाल्पामा रानीमहल रिसोर्ट सञ्चालनमा ल्याउनु भएको छ, होइन? यो चाहिँ कुन ठाउँमा छ अनि यसले के कस्ता सेवाहरू प्रदान गर्छ नि?
1: आजकल यो तानसेनदेखि 7.5 किलोमिटर रानीमहल जाँदै गर्दाखेरि बिचको बाटोमा पर्ने रानीमहल रिसोर्ट हो। रानीमहल रिसोर्ट चाहिँ तपाईँले भन्नु खोज्नु भएको विशेषताको बारेमा सोध्न खोज्नु भएको जस्तो लाग्यो। यहाँबाट दिने सेवा सुविधा कस्तो छ भने एउटा रानीमहल रिसोर्टको आफ्नै नारा पनि छ, लोकल अर्ग्यानिक फुड लोकल इन्भाइरोमेन्ट भनेर। रानीमहल रिसोर्टलाई चाहिँ नितान्त अर्ग्यानिकमै सञ्चालन गरिरहेका छौँ। रानीमहल घुम्न आउने पर्यटकहरूको लागि क्याम्प फायर गर्ने सुविधा, बोन फायरहरू बाहिर बसेर आगो सुत्ने, आगो ताप्ने सुविधा, त्यसपछि लोकल कुखुरा माछाको परिकारहरू सबै आफ्नै उत्पादन, त्यसमा तपाईँको तरकारीहरूदेखि लिएर अनि आफूलाई नपुग्ने भए पनि अनि लोकलबाटै उठाएर चाहिँ 100% अर्ग्यानिक खानाहरू खुवाउने, अर्ग्यानिक खानाको परिकारहरू पर्सिने, यस्ता खालका सुविधाहरू दिइरहेको छ रानीमहल रिसोर्टले।
0: यो जुन रानीमहल रिसोर्टमा चाहिँ यो स्थानीय उत्पादन अथवा यहाँले अर्ग्यानिक उत्पादन भन्दै हुनुहुन्थ्यो, यो उत्पादनहरू आफैले गर्नुहुन्छ या चाहिँ स्थानीय स्तरमा भएका उत्पादनहरूलाई खुवाउने अथवा चाहिँ त्यो खालको सेवा दिने गर्नुहुन्छ?
1: आफ्नो रिसोर्टलाई आवश्यक हुने सबै परिस्थितिहरू त गर्न सक्ने सम्भावना पनि छैन। केही कुराहरू जस्तो तरकारीहरूको पनि केही पर्सेन्टहरू अब जस्तो बाहिर मार्केटमा तपाईँको उत्पादन हुने र मेरोमा बन्ने कुराहरूमा चाहिँ अब विभिन्न सिजनल तरकारीहरूको केही उत्पादन गर्छु, त्यसमा त्यो मेरो फार्मिङकै उत्पादन काम गर्ने यो वर्करहरू नै हुनुहुन्छ। अनि मेरो आफ्नो नितान्त लोकल आफ्नो लोकल कुखुराको ओपन फर्म पनि छ र सँगसँगै मेरो माछा पोखरी पनि छ। सबै परिपूर्ति त मेरो आफ्नो उत्पादनले मात्रै भ्याउँदैन। 10% चिजहरू मात्रै खरिद्छु, अरू 90% चाहिँ तपाईँको लोकललाई नै प्राथमिकता दिएर अनि आफूसँग छ जुन कुरा छ त्यो छ, यदि त्यो छैन भने पनि यी ग्रामीण भेगबाटै यहीँको उत्पादन चिजहरूलाई चाहिँ म प्रयोगमा ल्याउँछु।
0: हजुर, यहाँले यो व्यवसाय चाहिँ सुरु गर्नु भएको चाहिँ कति भयो नि?
1: अब मैले खास यो व्यवसाय सुरु गरेर 2014 10 वर्ष पुरा भइसकेको छ। खास गरी 2014 चाहिँ म यो खालको व्यवसायमा, त्योभन्दा अगाडि चाहिँ म कृषि ब्रोइलर कुखुराको फार्मिङ अनि त्यो गर्दै गर्दाखेरि अनि त्यसपछि चाहिँ त्यसको लगत्तै चाहिँ म 3 वर्षसम्म तपाईँको नितान्त कृषि क्षेत्रमा लागिसकेपछि बिस्तारै चाहिँ म यो रिजोर्टको एउटा कन्सेप्ट लिएर त्यसरी चाहिँ सञ्चालनमा ल्याएको मैले।
0: हजुर, 10 वर्ष पुरा भयो है?
1: हजुर।
0: यस्तो खालको यो व्यवसाय यसरी सुरु गर्छु भन्ने यो सोच चाहिँ कसरी आयो नि?
1: उद्यमी बन्ने कि अथवा तपाईँले भन्नु खोज्नु भएको यो रिजोर्ट सञ्चालन गर्ने दुईटा कुरा हुन सक्छ।
0: उद्यम गर्नुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ भन्ने यो सोच चाहिँ कसरी आयो भन्न पनि खोजेको हो, अनि अर्को चाहिँ यही व्यवसाय यो हुन्छ भन्ने चाहिँ तपाईँलाई कसरी आयो भन्न खोजेको?
1: मलाई व्यवसाय कसरी उद्यमी कसरी बनायो, कतिपय कुराहरू समयले पनि बनायो। म खास गरी 9 वर्ष 9.5 वर्ष खाडी मुलुकमै समय बिताएर नेपालमा आएर व्यवसाय सुरु गरेको हो। अब खाडी मुलुकमा बिताउँदै गर्दाखेरिको समयलाई अनि त्यसपछि म नेपाल आउने जाने क्रममा चाहिँ कस्तो भयो भन्दा, म एउटा ग्रामीण भेगमा जन्मेको मान्छे, म वैदेशिक रोजगारमा काम गर्दै गर्दाखेरि गाउँमा आएर अनि फर्किने क्रममा चाहिँ बिस्तारै यहाँको युवा युवाहरू बिस्तारै प्लान भएको देखेँ अनि युथ शक्तिहरू एकदमै कमजोर भएर केही युवाहरू मात्रै गाउँमा देखिन् अनि तपाईँको वल्तिर पल्तिरको जमिनहरू सबै बन्जर भएको बाँझो खाली जङ्गल पल्टेकोहरूको देखिन् अनि मलाई कस्तो खालको सोच भयो भने त्यति बेला यदि सबै खाले युवाहरू सबै युवाहरू खाडी मुलुक अथवा अन्यत्र देशहरूमा रोजगारीको लागि विदेश प्लान नै हुने हो भने यो मेरो गाउँ यो मेरो ठाउँ यो मेरो समाजले कस्तो रूप लिएला छ अब त केही गर्नुपर्छ मैले चाहिँ जुन आफ्नो रगत पसिना खाडी मुलुकमा बिताएँ अब चाहिँ होइन है अब चाहिँ मैले देशको लागि र मेरो गाउँ र यो समाजको लागि केही न केही गर्नुपर्छ र म यहीँ बसेरै त्यो खाडी मुलुकमा बिताउने समय यदि मेरो गाउँमा बिताएँ भने सुन फल्छ नै भन्ने उद्देश्य बनाएर म नेपाल फर्केर मैले सुरुवाती चाहिँ मेरो एउटा तपाईँको गैर कुखुराको फार्मिङबाट सुरुवात गरेको व्यवसाय हो सुरुवात पहिलो व्यवसाय मेरो त्यो सँगसँगै त्यो लगत्तै 3500 मैले गैर कुखुराको फार्ममा गैर पाल्थेँ भने तपाईँको करिबन 10-11 रोपनी जग्गामा चाहिँ मैले तरकारी फार्मिङकै रूपमा तरकारी खेती गर्थेँ
0: हजुर
1: अनि त्यो अन्तरालमा चाहिँ मेरो 2-3 वर्षको त्यो अनुभव अनि त्यो मेरो परिश्रम र त्यो मेहनतले केही प्रतिफल चाहिँ मलाई दिन थालिरहेको थियो र यस बिचमा चाहिँ यो रानी महल फिसिङ रिजोर्ट अहिले जुन मैले रानी महल रिसोर्ट प्राइभेट लिमिटेड भनेर चलाइरहेको छु अलिकति केही फरक र अलिकति केही नयाँ गर्नुपर्छ भन्ने सोचका साथ मैले रानी महल फिसिङ रिसोर्ट नै नाम राखेर व्यवसाय सुरुवात गरेँ यो रानी महल फिसिङ रिसोर्ट कहाँबाट आयो त भन्ने कुरा कतिपय कुराहरू अरूको सिकाइबाट अरूको भनाइबाट अरूको कुराबाट पनि हुन्छ कतिपय कुराहरू तपाईँको यो क्षेत्रमा त्यो सम्भाव्यता छ कि छैन त भन्ने कुरा पनि हुन सक्छन् त्यो दुईवटा कुराहरूलाई जोडिँदै गर्दाखेरि चाहिँ अब यो रानी महल जाने बाटो पनि पऱ्यो मान्छेहरू रानी महलमा तपाईँको 100 चाहिँ पैदल यात्रा गरेर पनि रानी महलमा गइरहेको अवस्था भइसकेपछि रानी महल आउने पर्यटकलाई अलिकति केही नयाँ दिएँ भने म सफल हुन्छु भन्ने खालको सोच बनाएर मैले सुरुवात कृषि सँगसँगै रानी महल फिसिङ रिसोर्ट भनेर चाहिँ आजभन्दा 10 वर्ष अगाडि चाहिँ सुरुवात गर्छु
0: हजुर यहाँले त्यो सुरु गर्दाको वखतमा लगानी कस्तो चाहिँदो रहेछ एउटा उद्यम सुरु गर्नको लागि
1: लगानी महत्त्वपूर्ण कुरा नै हो अब हामीले लगानी अब एउटा पहिलो कुरा हामी ग्रामीण ब्याङ्कमा भयौँ गाउँमा गाउँमा भइसकेपछि कस्तो हुन्छ भने तपाईँको हाम्रो लगानीको वातावरण बनाउनको लागि हाम्रो जग्गाको ब्याङ्कसँग सहकार्य गर्न यी कुराहरू धेरै कठिन हो एकदमै गाह्रो परिस्थिति मैले त्यो बेलामा 23.5 लाख रुपियाँ लगानी गरेर फिसिङ रिसोर्ट सञ्चालनमा गरेँ कतिपय व्यक्तिसँग केही आफ्नो पारिवारिकबाट 23 लाख त मेरो आफ्नो मेहनत पऱ्यो होला त्यसमा त्यो निर्माणको अवस्थामा अनि त्यति बेला त्यति सहज थिएन कि आजभन्दा 10 वर्ष अगाडि तपाईँको मलाई त्यति सहज तरिकाले ब्याङ्कबाट अथवा कुनै ग्रामीण ब्याङ्कबाट किनकि म आफ्नो 10 वर्षसम्म मैले त परिचय गुमाइसकेको थिएँ नि त शङ्करनाथ घिमिरे भन्ने मान्छे को हो भन्ने मलाई 9-10 वर्षसम्म खाडी मुलुकको बसाइले त मलाई चिन्ने र मेरो समाजले मेरो छरछिमेक मेरो आफ्नो आफन्तीले त चिन्थ्यो होला तर म आफूले जसरी मेरो आफ्नो परिचय थियो नि त त्यो परिचय त मैले गुमाइसकेको थिएँ किनकि मैले त्यो आफ्नो परिचय बनाउनको लागि त मलाई समय लाग्थ्यो कि म आफू परिचित नभइसकेपछि हरेक क्षेत्रबाट मलाई विश्वास गर्ने वातावरण पनि त थिएन नि त त्यो परिस्थितिमा त्यति बेलाको 23 लाख रुपियाँ लगानी भनेको मेरो लागि ठुलो चुनौती पनि थियो त्यो अनुकूलमा पनि मैले हरेस नखाएर जसरी हुन्छ जस्तो अवस्थाबाट हुन्छ मैले अफोर्ड गरेर नै रानी महल फिसिङ रिसोर्ट भनेर सञ्चालनमा ल्याएँ करिब 1 वर्षसम्मको मेरो निर्माणकै अवस्थामा थियो त्यति बेला आर्थिक त्यति डह्रो नभएपछि म बिस्तारै त्यो व्यवस्थापन र आफूले नै मेहनत गरेर केही संरचनाहरू खडा गरिसकेपछि एउटा रेस्टुरेन्टको रूपमा र केही लजको रूपमा डेभलप गरेर सञ्चालनमा ल्याएको छु मैले
0: जुन सुरुवात गर्दाखेरि पक्कै पनि केही अलिकति अप्ठ्यारो हुन्छन् त्यो आर्थिक रूपले पनि हुनसक्छ अथवा त्यहाँ निर्माणका सन्दर्भमा विविध पक्षहरू हुन्छन् यहाँलाई सुरुवात गर्दा चाहिँ केही अप्ठ्यारोहरू त्यस्तो पनि भयो
1: अलिकति लगानी सँगसँगै अर्को कुराको चुनौती के थियो भने मलाई कुराले अहिले पनि खोजिरहेको छ मैले व्यवसाय सुरु गर्दै गर्दा एउटा माछाको पोखरी खनेर एउटा निर्माणको योजना बनाएर काम गर्दै गर्दा मलाई मेरो आफ्नो छरछिमेक मेरो आफ्नो मान्छे चलतिर माथि हिँड्ने जुन्ने साथीभाइहरू जस्तो मलाई चिन्नुहुन्थ्यो उहाँहरूले मलाई के भन्नुहुन्थ्यो भने खाडी मुलुकमा 8-9 वर्ष बसेको मान्छे अब यो फाल्टामा ल्याएर अलिअलि भएको पैसा जति खनाउँछ फेरि 2-4 महिना 2-4 वर्ष अथवा 5-6 महिनापछि यो विकल्प खाडी मुलुकमै हो गल्ती गरेँ योभन्दा बरु तराईतिर जग्गा किनेको भएदेखि राम्रो हुन्थ्यो भन्ने मान्छे एकदमै भेटेँ मैले मलाई त्यो कुराले कहीँ कहीँ घोष्थ्यो कि म एकचोटि गरेर चाहिँ देखाउँछु भन्ने चाहिँ अटपोट चाहिँ मेरो थियो तर त्यही शब्दलाई म रिटर्न लिन्छु भन्ने एउटा अटपोट चाहिँ थियो तर त्यहाँनिर कता कता घोष्न चाहिँ घोष्थ्यो कि त्यो अवस्था आउला कि म त्यो स्थानमा पुगौँला कि फेरि मलाई खाडी नै जानुपर्ने होला कि म यदि फेरि फर्केर खाडी जानु पऱ्यो भने यो ठाउँ के होला भन्ने कुराले चाहिँ मलाई घोष्थ्यो तर त्यो सँगसँगै अनि जब मैले व्यवसाय समय लगाएर आफ्नो मेहनत परिश्रम सबै कुरा गरेर आर्थिक कुराहरूलाई जुटाएर म व्यवसाय सञ्चालनमा चाहिँ जब ल्याएँ व्यवसाय सञ्चालनमा ल्याइसकेपछि मेरो व्यवसायले रन लिन सकेन रनिङ किनकि त्यहाँनिर ठुलो चुनौती दिन्थ्यो रानी महलसम्म गन्तव्यसम्म आउनु पर्यटकहरूको लागि बाटोको एक्सेस पुगिसकेका थिएन रानी महलसम्म बाटो पुगिसकेका थिएन अनि तपाईँको पानी नै पऱ्यो भने तपाईँको मोटरसाइकल धपङ्गलाई पछाडि दुईजना सँग लिएर जानुपर्ने त्यस्तो अवस्थामा रानी महल फिसिङ रिसोर्ट सञ्चालनमा ल्याइसकेपछि पनि रानी महल रिसोर्टले 3 महिनासम्म मलाई रुख दिनै सकेन कि एउटा खालको उसको आफ्नो रानी महल परिषदको चेहरा नै आएन.
0: अनि
1: तपाईँको मलाई के भयो भन्दाखेरि अब म दुख्छु कि भन्ने अवस्थामा मलाई एकदमै गाह्रो भइसकेको थियो. अनि त्यसपछि त्यो मैले बनाएको अब हट रुमहरू कटेजहरू बनाएको थिएँ, अनि स्टे गर्नको लागि हट रुमहरू थियो एकदमै लोकल तरिकाले, लोकलै सिलिन्डर पाठ दिशा दिएर गाउँले पाराको घरहरू बनाएको थिएँ. त्यो घरहरूमा बेड सेटहरू सबै सेट गरेको, अनि मान्छे आउने पर्यटकहरू नपरिसकेपछि होटेलमा त हाम्रो पर्यटक नै महत्त्वपूर्ण कुरा हो. आउनै नपरिसकेपछि म बिस्ताराहरू बेडहरू चेन्ज गर्दै सुत्दै गर्छु कि
0: हामीको
1: ठाउँमा, भोलिहरूको ठाउँमा, भोलि पसिएको ठाउँमा, हाम्रो फ्यामिली नै गएर त्यहाँ सुतिन्थ्यो. मुसाले काटेर कि त्यो मुसा पसेर मुसा काटेर त्यसलाई सेभ गर्नको लागि हामी आफू परिवार सुतेर पनि त्यसलाई सेभ गरौँ, बचाउन एकछिन त केही त गरौँ, हाउस साइडमा हौँ भन्ने त्यसरी त्यस्तो परिस्थितिबाट पनि बिग्रौँ. तर बिस्तारै त्यो समयले पोल्टो खेल्दै गयो, रानीमहल बाटोको सहजीकरण भयो. मेरो व्यवसायले पनि एउटा नयाँ थियो नि त, रानीमहल फिसिङ रिसोर्ट देशव्यापी रूपमा नभए पाल्पाको लागि नौलो थियो त्यो रानीमहल फिसिङ रिसोर्ट. माछाको पोखरी बिचमा हामी तपाईँको साइडहरूमा संरचना बनेको, अनि त्यो पोखरीबाटै झिकेर माछा खान पाइने, फिसिङ गर्न पाइने, त्यो एउटा नौलो थियो. अनि त्यो नौलो कुरालाई नै मान्छेहरूले बिस्तारै मन पराउँदै जानुभयो. हामी तिन महिना चार महिना, तिन महिना क्रस भएपछि चार महिना पाँच महिना बस्ती पाहुनाहरू गर्न थाल्नुभयो. माछा खाने, लोकल कुखुरा खाने, अर्ग्यानिक चिजहरूको लागि पर्यटकहरू आउन थाल्नुभयो बिस्तारै. त्यसले एउटा रूपले त्यो परिस्थितिसँग बुझ्दै गर्दा त्यो परिस्थिति थियो नि त, मेरो तपाईँको टिकाल थियो नि त्यो बेला.
0: हजुर,
1: 22-25 लाख रुपियाँ लगानी गरेर तपाईँको त्यो अवस्थामा दुई तिन महिनासम्म एउटा कस्टमर गेस्ट नपरेर, एउटा कुनै पनि पाहुनाहरू प्रवेश नभएर, न रेस्टुरेन्ट छ न लज छ, अनि एउटा परिवारले पकाउने खाने, अनि त्यसलाई कसरी बचाउने भन्ने बाहेक अरू केही पनि त थिएन नि त.
0: कार्यक्रम पौरखेको कथामा आज म पाल्पाको रानी महल फिसिङ रिसोर्ट अर्थात् रानी महल रिसोर्टका संचालक टङ्कनाथ घिमिरेसँग कुराकानी गरिरहेको छु. घिमिरेज्यू, यो रिसोर्टको अहिलेको अवस्था आमदानी अथवा कारोबारको हिसाबले कहाँ पुग्यौ त हामी?
1: त्यति बेलाको अवस्था र अहिलेको अवस्थामा ठुलो परिवर्तन नै छ. र मलाई अझै अर्को कुरा के गर्व लाग्छ भने, हिजो मलाई जुन सन्देश प्रवाह गर्नुभएको थियो, जुन खालको कुराहरू, नकारात्मक खालको कुरा जुन व्यक्तित्वहरूबाट चाहिँ मैले सुनिरहेको थिएँ, आज उहाँहरू नै यही क्षेत्रमा व्यवसाय गरेर बस्नु भएको छ. उहाँ यही क्षेत्रमै अनि एउटा सफलताको चिनिरहनु भएको छ. सँगसँगै अहिलेको अवस्था हेर्ने हो भने, हिजो म रानीमहल सञ्चालन गर्दै गर्दा मेरो व्यवसायको सुरुवाती अवस्थामा काम गर्ने मेन पावरसम्म मैले पाएको, आज मेरो यो ठाउँमा हरेक क्षेत्रमा एउटा युवाहरू काम गरिरहेको अवस्था, कुनै न कुनै क्षेत्रमा इन्भल्भ भएर यही व्यवसाय गरेको देखिरहेको छु. र मलाई अर्को कुरा के छ भने, हिजो रानीमहल फिसिङ रिसोर्ट सञ्चालन गर्दै गर्दाखेरि एउटा परिवार, एउटा मेरो आफ्नै परिवारले मात्रै सञ्चालन गरिरहेको रिसोर्ट, आज मैले 11 जना स्टाफ राखेर रानीमहल रिसोर्ट सञ्चालन गरिरहेको
0: छु.
1: एउटा परिवारले चलाइरहेको रिसोर्ट आज 10-11 जना स्टाफ राखेर यो रानीमहल रिसोर्ट सञ्चालनमा छ भनेपछि तपाईँ आफै अब सोच्नुहोस्, हिजोको अवस्था कस्तो थियो र आजको अवस्था कस्तो, हिजो म आफै टिक्ने हो कि होइन भन्ने अवस्था थियो भने, आज मैले 10-11 जना बेरोजगार युवालाई रोजगारी पनि त दिएछु.
0: हजुर,
1: त्यो हिसाबले हेर्दाखेरि हिजोको अवस्था र आजको अवस्थामा सन्तुष्टि त 100% नै छु, किनकि मेरो व्यवसायले त्यो रूप लिइसकेको छ जुन रूपले, जुन मेरो परिकल्पना थियो त्यो परिकल्पना पुरा भएको भन्ने खालको चाहिँ मलाई अनुभव चाहिँ
0: हुन्छ. यतिको एउटा रिसोर्ट सञ्चालन गर्दै गर्दाखेरि चाहिँ कारोबारको हिसाबले कस्तो छ?
1: कारोबारको मात्रै हेर्ने भनेको तपाईँको अहिले पनि यो मन्थली तपाईँको 7-10 लाखसम्मको टर्नओभर हुन्छ मेरो अहिलेको अवस्थामा है. सिजनलमा तपाईँको सिजनलै यो त यति बेला हामी सिजन नै भन्छौँ, सिजनको टाइममा हामी 8-10 लाख राम्रो चल्दा 10-8 मन्थली हामी 6 लाखको सेल्समा गरिन्छ. 6 लाखको सेल्समा तपाईँको हाम्रो स्टाफ खर्च अनि म्यानेजमेन्ट खर्च हरेक कुराहरूलाई जोड्दाखेरि पनि महिनामा 1.5-2 लाख रुपियाँ कमाउनलाई अहिले पनि त्यस्तो कठिन चाहिँ छैन.
0: अहिले सिजनमा चाहिँ ग्राहकहरू आउनेको संख्या चाहिँ कस्तो रहन्छ, कस्तो छ नि अहिले?
1: त्यस्तो त दिउँसोको रेस्टुरेन्टमा मेरो साँझको स्टे साइजको हो होइन, दिउँसोको नाइट सेट गर्दाखेरि त जोड्ने हो भने मेरोमा स्टे नै तपाईँको लगभग प्याक प्याक नै जान्छ. त्यो स्टे भनेको मेरो अहिले 80-40 जनाको सेटमा त हो. विकली चाहिँ हाम्रो फ्राइडे चाहिँ फुल नै जान्छ, अरू 50%, 60%, 70% रेगुलर नै जान्छ. रेस्टुरेन्ट र तपाईँको लजलाई जोड्ने भने त 35-40 जना चाहिँ मेरो मिनिमम पनि जो होटेलमा चाहिँ स्टे र अनि रेस्टुरेन्टमा सर्भिस गरेको रेकर्ड चाहिँ रेगुलरकै छ.
0: भनेपछि अहिले सन्तोषजनक छ?
1: एकदमै सन्तोषजनक.
0: हजुर, विगतको दिन आफूले रोजगारी खोज्दै हिँड्दाको दिन र आज तपाईँले 11 जना युवालाई चाहिँ रोजगारी दिनुभएको छ, विगत र अहिलेको अवस्थालाई तुलना गर्दा जाँदाखेरि कस्तो अनुभूति हुन्छ नि?
1: त्यो त धेरै आनन्द अनुभूति हुने अवस्था नै हो। हिजो म त्यही परिवार त्यही आफ्नो पारिवारिक वातावरण त्यसैलाई सुधार गर्छु भन्ने सोचले मलाई खाडी मुलुक पुर्यायो, अनि खाडी मुलुकबाटै फेरि देशमै केही गर्नुपर्छ भन्ने सोच बनाएर खाडी मुलुकबाट नेपालमै फर्कायो। र अहिले अहिलेको अवस्थामा हेर्दै गर्दाखेरि हिजो मेरो खाडी मुलुकको अवस्था र अहिलेको मेरो यो रानीमलको जुन मेरो आफ्नो पर्सनल व्यवसायको अवस्था हेर्दा त म त्यो स्थानबाट यो स्थानमा धेरै सन्तुष्टि पनि छु। र अर्को कुरा गर्व चाहिँ के लाग्छ भन्दाखेरि म आज खाडी मुलुकमा हुन्थेँ भने चाहिँ म के हुन्थेँ त भन्दा मेरो परिवार मेरो छोरा मेरो बुहारी अथवा मेरो पारिवारिक भित्र मेरो सोच अहिले पनि के हुन्थ्यो भन्दा मेरो छोरालाई विदेश पठाउनु हो र विदेशमै जानुपर्छ भन्ने खालको सोच बन्थ्यो होला। मैले मेरो परिवार मात्रै बनाउँथेँ नि त, अनि मेरो समाज बनाउनेतिर म लाग्दिनँ थिएँ कि मेरो परिवार मेरो घर राम्रो मेरो सिटीमा बजारमा मेरो घर अनि मेरो परिवार मेरो एउटा राम्रो स्थानमा लगेर राखेर त्यो परिवारलाई पनि विदेशतर्फ पठाउनु भन्ने लक्ष्य नै बन्थ्यो होला सायद। म चाहिँ अहिले कस्तो अवस्थामा छु भन्दा मेरो गाउँ मेरो ठाउँ मेरो समाज र म सँगसँगै हिँड्ने मेरो उद्यमी युवाहरू र मेरो परिवारलाई नेपालमै केही गर्नुपर्छ भन्ने एउटा सन्देशमूलक फेरि काम गरेको छु भन्ने कुरा मलाई आफूलाई त्यो लाग्छ र समाजले पनि त्यो खालको एउटा अनुभूति दिइरहेको अवस्था पनि हो। त्यो अवस्था र अहिलेको अवस्थामा हेर्दै गर्दाखेरि त पूर्ण रूपले सन्तुष्टि छु किनकि
0: हजुर युवाहरूलाई उद्यमी बनाउने र तपाईँ जस्तो उद्यमीलाई मनोबल बढाउनका लागि राज्यले चाहिँ के खालको सहयोग गरिदियो भने थप मनोबल बढ्थ्यो होला।
1: खास गरी अब उद्यमी गर्ने युवाहरूलाई नेपाल सरकारले विभिन्न अनुदान विभिन्न शिक्षकबाट अनुदान बाँडिरहेको हुन्छ कि। हजुर मलाई चाहिँ के लाग्छ भने नेपाल सरकारले अनुदानको आवश्यकता होइन उद्यमीलाई अनुदान तपाईँले उद्यमीलाई 2 लाख रुपियाँ 1 लाख रुपियाँ 1.5 लाख रुपियाँ 2 लाख 5 लाख रुपियाँ 10 लाख रुपियाँ अनुदानको आवश्यकता होइन कि। उद्यमीलाई नेपाल सरकारले कस्तो खालको नीति निर्माण गरिदिनु पर्यो भन्दा हामी ग्रामीण भेगमा भएको युवा हाम्रो गाउँको जग्गा 10 रुपियाँ पनि मसँग जग्गा छ मैले 5 लाख रुपियाँ लगानी गर्न खोजिरहेको छु तर त्यो ठाउँमा लगानी गर्नको लागि मेरो 10 रुपियाँ पनि जग्गा लिएर गएर राखेँ भने पनि मैले 5 लाख होइन 2 लाख रुपियाँ पाउँछु। सरकारले सहज गर्नलाई अनुदान दिएर सहज होइन कि नीति निर्माण चाहिँ सहज नीति निर्माण गरिदिनु पर्यो। एउटा उद्यमी बन्नको लागि त्यो सम्भाव्यता छ कि छैन हामीलाई अनुदान होइन कि हामीलाई अनुदानको आवश्यकता छैन हामी मेहनत गर्छौँ हामी सङ्घर्ष गर्छौँ र सफल पनि हुन्छौँ तर नीति निर्माण गर्दै गर्दा म मेरो डकुमेन्ट लिएर कुनै पनि सेक्टरमा कुनै पनि ब्याङ्कमा वित्तीय संस्था सामाजिक संस्था हरेक संस्थाहरूमा जुन ठाउँमा जान्छु मेरो त्यो व्यवसायको लक्ष्य र योजनालाई हेरेर ब्याङ्कले लोन प्रवाह गरिदिनु पर्यो कि मेरो सम्पत्ति हेरेर लोन प्रवाह होइन कि मेरो लक्ष्य र मेरो योजनालाई हेरेर लोन प्रवाह गरिदिनु पर्यो सहज तरिकाले। हामी एउटा डकुमेन्ट बनाएर एउटा ब्याङ्कसँग दौडिँदै दौडिँदै हाम्रो 1 महिनासम्म जान्छ तर त्यो ब्याङ्कले हामीलाई विश्वास गर्छ कि गर्दैन भन्ने ग्यारेन्टी छैन लास्टमा कुनै न कुनै बाहना बनाएर हामी युवालाई पन्छाइदिन्छ।
0: यहाँले जोड्न खोज्नु भएको चाहिँ उद्यम गर्ने युवाको लागि चाहिँ एउटा चाहिँ सम्भाव्यता अध्ययन गरिदिने राज्यको तर्फबाट नै त्यो खालको ध्यान दिनु पर्यो अर्को चाहिँ लगानीको लागि राज्यले चाहिँ सुनिश्चितता गरिदिनु पर्यो भन्ने कुरा राख्नुभयो।
1: एकदमै सहज गरिदिनु पर्यो कि सहज बनाइदिनु म कुनै ब्याङ्कमा जाँदैछु मेरो 10 रुपियाँ जग्गा छ 10 रुपियाँ जग्गाबाट यदि त्यो ठाउँमा सम्भाव्यता छ भने म 5 लाख रुपियाँ त्यहाँ लगानी गर्दैछु भने मेरो 10 रुपियाँ जग्गाबाट 5 लाख रुपियाँ लोन कुनै पनि ब्याङ्कले सहज तरिकाले दिनु पर्यो त्यो वातावरण सिर्जना गरिदिनु पर्यो कि। हरेक क्षेत्रमा नेपाल सरकारले अनेकौँ अनुदान हरेक शीर्षकमा अनुदान भनेर बाँडिरहेको अवस्था छ त्यो अनुदान खासिकै अनुदान लिने युवाहरूको हातमा पुगेछ कि पुगेछैन भन्ने कुरा सरकारले अध्ययन पनि गर्नु पर्यो सहज नीति निर्माण गरिदियो भने चाहिँ सायद ग्रामीण भेग होइन कि कुनै पनि ठाउँको युवाहरू विदेश पलायन हुन चाहिँ धेरै कम हुन्छ भन्ने जस्तो चाहिँ लाग्छ मलाई।
0: घिमिरेज्यू म अन्त्यमा पनि आइपुगेँ अन्त्यमा लामो समय वैदेशिक रोजगारीमा रहनुभयो स्वदेशमा आएर अहिले व्यवसाय सुरु गरेको दशक बितिसकेको छ होइन तपाईँसँग प्रशस्त अनुभवहरू छन् त्यो अनुभवको आधारमा युवाहरूलाई चाहिँ तपाईँको सुझाव अथवा सन्देश केही छ?
1: सबभन्दा पहिला सोच परिवर्तन गर्नु पर्यो केही गर्नुपर्छ भन्ने म के भन्छु भने कुनै पनि व्यवसायमा कुनै पनि क्षेत्रमा लाग्दै गर्दा तपाईँले कुनै पनि सोच बनाएर कुनै काम गर्छु भन्ने सोच बनाउनु भएको छ भने सबभन्दा पहिला तपाईँ मेहनती बन्नु पर्यो। तपाईँले अब यहाँबाट विदेशमै जानुभयो भने पनि हामी युवा यदि विदेशमै जाने हो भने 8 देखि 10 घन्टा 12 घन्टा खप्नुपर्छ 8 देखि 10 घन्टा 12 घन्टा समय हामी त्यो विदेशमा गएर खप्दाखेरि हामीले कमाउनु भनेको के हो त भन्दा 30 देखि 50 हजार अलिक उच्च पदमा जानुभएको छ भने 50 देखि 60-1 लाख रुपियाँ अनि एउटा नर्मल हामी ग्रामीण भेगको मान्छे जाने भनेको म्याक्सिमम लेबरमै हो अनि त्यो स्थानमा जाने त्यो पदमा जाँदै गर्दा हामीले भनेको 10 देखि 12 घन्टा हामी खप्नै पर्ने हुन्छ त्यो खप्दै गर्दाखेरि चाहिँ हामीले त्यो समयलाई साँच्चीकै भन्ने भने 12 घन्टा होइन हामी 8 घन्टा 4 देखि 8 घन्टा नेपालमा खर्चौँ र मेहनत गर्छौँ भने हाम्रो पौरखी हात पाखुराहरू बजार्छौँ भने सुनफल छ नेपालमा मेरो अनुभवले चाहिँ त्यो भन्छ मेहनतमै सफलताको सिँढी हो किनकि हिजो म मेहनत गरेरै यो त्यो स्थानबाट यो स्थानमा आएको छ, सोच बनाउनुहोस्, मेहनत गर्नुहोस्, दृढ हुनुहोस् र लक्ष्य बनाउनुहोस्। असफल भन्ने कुरा नेपालमा छैन, नेपालमै सुफल छ। म यो खालको सन्देश पनि दिन चाहन्छु।
0: समय दिनुभयो, समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
1: मलाई पनि यो अवसर दिनुभयो, यहाँहरूको सम्पूर्ण टिमलाई नै म हार्दिक धन्यवाद दिन चाहन्छु।
0: उहाँ हुनुहुन्थ्यो रानी महल रिसोर्ट पाल्पाका सञ्चालक टङ्कनाथ घिमिरे, आफ्ना व्यावसायिक अनुभव बारे हामीसँग कुराकानी गर्नुहुँदै। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि प्राविधिक मित्र मिनर्वा बज्राचार्यसँगै म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा, यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति। आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

फुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल, हिमालको शान्ति हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ।

0: हामी यताबाट गयो भने हामी जानेबाट आएको ल फेरि फेरि भेटौँला है
1: ल ल राम्रोसँग जाऊ तिमीहरू पनि
0: ल ल
2: मेरो घर कता नि रातो चाहिँ बाँकी छ एक किसिम बसिकन के कुरा

स्वदेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1143 किलो हजमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 1 गते सोमबार, ज्येष्ठ कृष्ण पक्ष, औँसी तिथि। तदनुसार जुन महिनाको 15 तारिक सन् 2026 नेपाल सम्वत 1146 अनलागा आमै। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र राजु थापा, सहकर्मी प्रमिला गजुरेल, अन्य प्रस्तुता राजन छेत्रीको। सदाको बिहानी चाहिँ आज बिहानको प्रसारण पनि हामी आरम्भ गर्दैछौँ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार पछि संचार तथा सूचना कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:45-8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि कार्यक्रम जलवायु र जीवन सुन्न सक्नुहुनेछ। 8:35 सुनाउँछौ सरोकार कार्यक्रम। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदा चाहिँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा। 9:45-10 बजेको समयमा केही असारे गीतहरू सुनाउँछौ। 10 बजे समाचार, समाचार पछि लोकसेवा आयोगको हिरक महोत्सवको अवसरमा तयार गरिएको परिसंवाद सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा रहनेछ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रश्न छ, काम, क्रोध, लोभ, मोह, ईर्ष्या, द्वेष, मद, मात्सर्य इत्यादि आन्तरिक गुणको विषयमा चर्चा गरिन्छ र भन्ने गरिन्छ यी सबै कुराहरू त्याग्नुपर्छ, यो नत्यागिकन ईश्वर प्राप्त हुँदैन, सबै त्याग्न योग्य छन्। फेरि कहीँ कतै सुनिन्छ होइन यी गुणहरू हुन् त्याग्न सकिँदैन र त्याग्न हुँदैन भन्ने पनि सुनिन्छ। वास्तवमा यो के हो, त्याग्नुपर्छ कि पर्दैन? सुन्दर प्रश्न छ। यसमा हामीले पनि बारबार चर्चा गरेका छौँ कि यी गुणहरू के हुन्, त्याग्न सकिन्छ सकिँदैन, त्याग्न हुन्छ कि हुँदैन, त्याग्नुपर्छ कि पर्दैन। जुन कुरा त्याग्न योग्य छन् अथवा त्याग्नुपर्छ त्यस्तो कुरा त प्रकृतिले हामीलाई दिएको छैन। कुनै पनि कुरा प्रकृतिले दिएको छ भने हाम्रो उपयोगमा आउने भएको कारणले मात्रै दिएको छ अथवा नभई नहुने भएको कारणले दिएको छ। यसलाई अलि राम्रोसँग बुझ्न जरुरी छ। काम, क्रोध, लोभ, मोह त्याग्नु पनि पर्छ, नत्यागी हुँदैन र त्याग्नु पनि हुँदैन। बडो यो अप्ठ्यारो छ। अब बढी रिसाउँछ मान्छे, बढी लोभी छ, काम वासनामा लिप्त छ, अब त्यो त त्याग्नुपर्छ, त्यो बाधा बन्छ जीवनको प्रगतिको लागि, अत्यन्तै ठुलो बाधक। यी गुणहरू त्याग्न योग्य छन् तर अति त्याग्न योग्य छन्। सबै त्याग्नु भनेको होइन, अलिकति लोभ चाहिन्छ, अलिकति मोह पनि हुनुपर्छ, अलिकति काम पनि हुनुपर्छ, क्रोध पनि हुनुपर्छ। थोरै रिस भएन भने चल्दैन, काम गर्न कठिनाइ हुन्छ, किनभने यी गुणहरू औजारहरू हुन्, हाम्रा हतियारहरू हुन्। यिनै गुणहरूलाई प्रयोग गरेर जीवन चलाउनु पर्छ। त्यसैले पुरै त्याग्ने होइन, अतिलाई चाहिँ त्याग्ने। जे पनि हामी अति गर्छौँ त्यसले चाहिँ बाधा पुर्याउँछ, नोक्सान पुर्याउँछ। काम, क्रोध, लोभ, मोह, ईर्ष्या, द्वेष, मद, मात्सर्य यी सबै त्याग्नका लागि होइनन् कि सदुपयोग गर्नका लागि हुन्। अति गर्नु दुरुपयोग हो, सन्तुलित रूपमा प्रयोग गर्नु सदुपयोग हो। यहाँ के राम्रो के नराम्रो त्यस्तो छैन। राम्रो भनेको सन्तुलन रहेछ, नराम्रो भनेको असन्तुलन रहेछ, त्यति मात्रै हो। हामीले जे पनि बाणी बोलीहरू प्रयोग गर्छौँ सन्तुलित रूपमा बोल्यौँ भने त्यही कुरा राम्रो हुन्छ, असन्तुलित रूपमा बोल्यौँ भने त्यही कुरा नराम्रो हुन्छ। यहाँ कुनै विष या अमृत छैन। सन्तुलित रूपमा प्रयोग गर्यो भने विष पनि अमृत हुन्छ। सर्पको विष प्रयोग गरेर पनि कति मानिसहरू बाँचेका छन्। औषधि भएको छ विष, तर अति गर्यो भने दुध खाए पनि मान्छे मर्छ। यसको अर्थ के भने यो अमृत यो विष होइन। प्रयोग कसरी गर्यो त्यसको आधारमा विष या अमृत हुन्छ। बढी मात्रामा प्रयोग गर्यो, असन्तुलित रूपमा प्रयोग गर्यो भने जे सुकै पनि विष हुन्छ। माया गर्नु राम्रो हो नि, प्रेम गर्नु राम्रो हो, तर त्यो पनि सन्तुलित हुनुपर्छ। जतिखेर पनि माया गर्छु भनेर अँगालो मात्रै हालेर जीवन चल्छ र सन्तुलित रूपमा प्रयोग गर्यो भने त्यही प्रेम कति कल्याणकारी हुन्छ, हितकर हुन्छ। असन्तुलित रूपमा प्रयोग गर्यो भने प्रेम पनि हानिकारक हुन्छ। अरू कुरै छोडिदिउँ, किनभने जीवन भनेको सन्तुलन हो। के सबै व्यवहार छोडिदिनुपर्छ? घर परिवार सब छोडेर साधु बनेका हुन्छन्, जम्मै छोडेर, खाना पनि पाए खाने नपाए नखाने जेसुकै होस् छोडेर हिँडेका हुन्छन्। उनीहरूले अति गर्न सक्छन्, अति गर्ने उनीहरूलाई छुट छ। ध्यान गरे भने पनि चौबिसै घन्टा ध्यान गर्न पनि सक्छन्, तर हामीले ध्यानलाई प्रयोग गर्दाखेरि पनि सन्तुलनलाई याद गर्नुपर्छ। हामी गृहस्थ हौँ, घर व्यवहार चलाउनुपर्छ। ध्यान गर्दा आनन्द आउँछ, ठिक हो। ध्यान गरेपछि उठ्नै मन लाग्दैन, कस्तो आनन्द आउँछ। जे पनि काम गर्छौँ हामी त्यही आनन्द प्राप्ति होला भनेर गरा त हो नि। अब ध्यान गर्दा आनन्द प्राप्त भइसक्यो, अरू काम किन गर्नु पर्यो? मनमा त्यस्तो लाग्छ, अन्तिम त आनन्द हो, सुख पाउनलाई सबैले काम गरे हुन्, मैले सुख पाइरहेको छु, अरू काम किन गर्नु पर्यो? सुख पाए भइहाल्यो। ओइ, मैले सुनेको थिएँ एकजना व्यक्ति पसल राख्ने विचार गरेछन्, पसल राखेछ। उसको साथी खोज्दै आयो, खै मेरो साथी भनेको पसल खोलेर बस्या छ। कहाँ छ त पसल भने? घरको छतमा। अरू ऊ छक्क पऱ्यो, छतमा पसल? भर्याङ चढेर गयो तिन तला माथि छतमा। ए, पसल सजाएर राखेको छ, गल्ला सजाएर, अनि ऊ चाहिँ मजाले त्यो सामानहरूको बिचमा बस्ने ठाउँ बनाएर आरामसँग उत्तानो टाङ लगाएर सुत्या छ, मस्त छ। उसले भने, भाइ के गरे आयो? पसल खोल्या? अनि यस्तोमा पसल खोलेर हुन्छ त? को आउँछ यो छतमा? कसलाई थाहा हुन्छ यहाँ पसल? यहाँ ग्राहक आउँछन्? उसले भने, ग्राहक आए के हुन्छ? अरे भाइ, ग्राहक आयो भने बिक्री हुन्छ के हुन्छ? पसल त बेच्नलाई राखे हो, बिक्री भयो भने नाफा हुन्छ, पैसा धेरै आउँछ। धेरै पैसा आयो भने के हुन्छ? धेरै पैसा आयो भने तैँले होलसेल पसल खोल्न सक्छस्, धेरै ठुलो लगानी गरेर। अनि होलसेल खोले, ठुलो पसल खोले के हुन्छ? अब धेरै पैसा आउँछ नि, अनि त्यसपछि के हुन्छ? धेरै पैसा आयो, आनन्दसँग बस्न पाइन्छ। अनि उसले भन्यो, म चाहिँ अहिले कसरी बसिरहेको छु त? आखिरी आनन्दसँग बस्नु चाहिँ अहिले बसिरहेको छु, त्यो घुमौरो बाटो किन हिँड्नु पऱ्यो? यसरी जीवन त चल्दैन नि। भनाइ ठिक हो, आनन्दसँग बस्ने हो अन्तिम, आनन्दसँग बसिरहेको छु बस पुग्यो, तर त्यसरी जीवन चल्छ र चल्दैन? व्यवहार चल्छ, चल्दैन? हामी अत्यन्तै व्यवहारिक हुन जरुरी छ। आदर्शले जीवन चल्दैन, व्यवहारले जीवन चल्छ। त्यसकारण हाम्रो जीवनको लागि यी गुणहरू अत्यावश्यक छ। त्याग्न सकिन्न, अति गर्न सकिन्न, हरेक कुरालाई सन्तुलनमा प्रयोग गर्न जरुरी छ। जसले आफूसँग भएका गुणहरू, आफूसँग भएका वस्तुहरूलाई सन्तुलित रूपमा प्रयोग गरे उसको जीवन खुसी खुसी, सुखी सुखी। जसले आफूसँग भएको कुरालाई असन्तुलित रूपमा प्रयोग गरे त्यसको जीवन दुःखै दुःख। दुःख र सुखको मूल क्षेत्र यति नै हो। जसले सन्तुलनलाई बुझ्यो त्यो व्यक्ति सदा सुखी रहन्छ। जे पनि प्रयोग गर्ने सन्तुलित रूपमा गर्ने, अति केही पनि नगर्ने। भनिन्छ नि, अति सर्वत्र वर्जित, अति सबै ठाउँमा वर्जित हुन्छ। काम, क्रोध, लोभ, मोह, ईर्ष्या, द्वेष, मद, मात्सर्य त्याग्ने होइन, सदुपयोग गर्ने, सन्तुलित रूपमा प्रयोग गर्ने। त्यो मात्रै होइन, सद्गुणलाई पनि, सम्मान, आदर, करुणा, प्रेम, दया, सेवा, सहयोग, यसलाई पनि सन्तुलित रूपमा प्रयोग गर्नुपर्छ। सहयोग गर्ने भन्दैमा बिहानदेखि बेलुकासम्म अर्काकै सहयोगमा मात्रै हिँडेर अनि आफ्नो कसले हेर्छ नि? आफ्नो परिवार हेर्नु परेन? जतिखेर पनि समाज सेवा मात्रै भनेर हिँडेर हुन्छ? घरको सेवा पनि त गर्नु पऱ्यो नि, आफ्नो सेवा पनि गर्नु पऱ्यो। जे पनि गर्नुपर्छ सन्तुलित रूपमा गर्नुपर्छ। न सेवा धेरै गरेर काम चल्छ, न कसैलाई सम्मान गर्छु भनेर हर एकलाई सम्मान मात्रै गरेर पनि काम चल्दैन। कहिलेकाहीँ अर्कोको इगो जगाउनुपर्छ, अहङ्कार जगाइदिनुपर्छ, नत्र काम हुँदैन, के गर्ने। त्यसको लागि दुई प्रकारले अहङ्कार जगाउन सकिन्छ, एउटा प्रशंसा गरेर, अर्को गाली गरेर। थोरै अपमान गर्यो भनेदेखि तँलाई नि म देखाइदिन्छु भन्छ, काम गर्न सुरु गर्छ। उसैको हितको लागि गर्नुपर्छ। सन्तुलित रूपमा प्रयोग गर्यो भने अपमान गर्नु पनि हितकर हुन्छ, कल्याणकारी हुन्छ, आफ्नो पनि कल्याण हुन्छ, उसको पनि कल्याण हुन्छ। रिस नदेखाइ हुन्छ, नपिटिकन हुन्छ। आमाहरूले पनि बच्चाहरूलाई पिटेको देखिन्छ, के त्योसँग दुश्मनी भएर पिट्या हो र? उसलाई बाटो देखाउनको लागि। आमाको हृदयमा कति माया हुन्छ बच्चाको लागि। एकछिन बच्चा देखेन, उसले खायो खाएन, कति चिन्ता हुन्छ। तर पनि त्यस्ता आमाहरूले पनि बच्चालाई पिट्या देखिन्छ, अचम्म लाग्छ, के गरे होला यो। होइन, रिसलाई प्रयोग गरेको आवश्यक छ नि, नत्र भने बिग्रिन्छ, के गर्ने त। अलिकति डर नदेखाइकन लाइनमा आउँदै आउँदैन, बाटोमा आउँदैन, के गर्ने। डर देखाएको चाहिन्छ। तर एउटै कुरा याद गरौँ होला, कुनै पनि गुणलाई प्रयोग गर्दाखेरि विवेक हुन जरुरी छ, विवेकी बन्न जरुरी छ। विवेक सबभन्दा महत्त्वपूर्ण हो, हरेक कुरा विवेकपूर्ण तरिकाले प्रयोग गर्ने। अब यो विवेक के हो, विवेकपूर्ण तरिकाले प्रयोग गर्न के गर्नुपर्छ? विवेक भनेको चाहिँ सिधा शब्दको अर्थ चाहिँ के हुन्छ भने, बुद्धिमत्ता र प्रेमको संयोजनलाई विवेक भनिन्छ। बुद्धि चाहिँ आफ्नो मात्रै हितमा अलिक स्वार्थी हुन्छ, बुद्धिले जहिले पनि आफ्नो फाइदा मात्रै हेर्छ, प्रेमले जहिले पनि अर्काको फाइदा मात्रै हेर्छ। तर विवेकले के गर्छ, आफ्नो पनि उसको पनि दुवैको हित होस् त्यो बिचमा मध्यमा रहन्छ। प्रेमपूर्ण बुद्धिमत्तालाई विवेक भनिन्छ, विवेकी हुन जरुरी छ। उसको पनि हित होस्, मेरो पनि हित होस्, त्यसको लागि के गर्नुपर्छ? सजगता अनिवार्य छ। जुन व्यक्ति आफ्ना क्रियाकलापप्रति सजग छ त्यो व्यक्ति मात्रै विवेकी हुन सक्छ। होइन भने बेहोसीमा गरिएको काम विवेकपूर्ण हुनै सक्दैन। जे पनि म गर्छु होसपूर्वक गर्छु, थाहा पाई पाइकन गर्छु, जानी जानी गर्छु। त्यसकारण गुणहरूलाई सदुपयोग गर्नको लागि ध्यानको अभ्यास गरौँ, अरू विकल्पै छैन। र ध्यानको अभ्यास भनेको के हो? सजगताको अभ्यास, होसको अभ्यास। र सजगतापूर्वक काम गर्ने व्यक्ति कहिल्यै कहीँ असफल हुँदैन, कहीँ पनि बिग्रिँदैन। जीवनमा नबुझी नहुने कुरा, दुई प्रकारको हाम्रो इच्छा हुन्छ। एउटा मेरो इच्छा हुन्छ, अर्को प्रकृतिको इच्छा हुन्छ अथवा ईश्वरको इच्छा हुन्छ। यो दुईवटा इच्छाको सन्तुलन मिल्यो भने चाहिँ एकदमै राम्रो हो। मैले जे इच्छा गरेँ त्यो इच्छासँग ईश्वरको इच्छा पनि मेल खायो भने शुभै शुभ भयो, राम्रो भयो। हाम्रो मन कहिल्यै असन्तुलित हुँदैन, आफ्ना इच्छाहरू पुरा भए। तर कहिलेकाहीँ के हुन्छ भने मेरो इच्छा एकातिर, ईश्वरको इच्छा एकातिर हुन्छ। अब त्यस्तो किन हुन्छ भन्नुहोला भने, मैले आधा मात्रै देखाएको छु कि, जीवन आधा देखाएको छैन। आजसम्मको कुरा त मलाई थाहा छ, भूत जम्मै थाहा छ मलाई, तर भविष्य के पनि थाहा छैन। विगतको अनुभव त मसँग छ, तर भोलि के हुन्छ भन्ने मलाई थाहा छैन, म अनभिज्ञ छु, मेरो लागि अन्धकार छ। हामीलाई आधा थाहा छ, आधा थाहा छैन। तर ईश्वरलाई, प्रकृतिलाई सब थाहा छ, भूत पनि थाहा छ, भविष्य पनि थाहा छ। त्यसकारण भोलि कुनै अप्ठ्यारो पर्छ भने र मैले आज गरेको कामबाट भोलि अप्ठ्यारो हुनेवाला छ भने उसले बिगारिदिन्छ काम, उसको र मेरो इच्छा मिलेन, उसले मेरो इच्छा पुरा हुन दिँदैन। नदिएपछि अनि हामी रिसाउन थाल्छौँ, अनि भगवान्लाई नि गाली गर्न थाल्छौँ, भाग्यलाई सलाप्छौँ, मेरो त भाग्यै फुटेछ भन्न थाल्छौँ। होइन, मेरो इच्छा पुरा भएन भने चाहिँ मेरो हित छ, किनभने ईश्वरको इच्छा, भूत भविष्य दुइटैको ज्ञान छ उसको इच्छामा, मेरो इच्छामा त भूतको मात्रै ज्ञान छ, भविष्यको छैन। त्यसकारण दुईवटा कुरा याद गर्ने ल, मेरो इच्छा पुरा भयो राम्रो, भएन मेरो इच्छा पुरा भएन भने खुसी हुने भगवान्को इच्छा पुरा हो, ईश्वरको इच्छा पुरा हो। ईश्वरको इच्छा पुरा हुँदाखेरि खुसी हुनु पर्दैन, आफ्नो इच्छा पुरा हुँदा चाहिँ दङ्ग पर्ने, अनि ईश्वरको इच्छा पुरा हुँदा चाहिँ सराप्न पाइन्छ। या त मेरो इच्छा पुरा हुन्छ या ईश्वरको इच्छा पुरा हुन्छ, दुईवटा मध्ये एउटा इच्छा पुरा हुन्छ। इच्छा पुरा नहुने त सवालै उठ्दैन। या त मेरो इच्छा पुरा, मेरो इच्छा पुरा भएन, मैले भने जस्तो हुन्छ, यदि मैले भने जस्तो भएन भने ईश्वरले भने जस्तो हुन्छ, खुसी हुने दुइटै अवस्था। यति ती बुझ्यो भने नि मन सन्तुलित हुन्छ। सन्तुलित मनले मात्रै सारा व्यवहार सन्तुलित गर्न सक्छ र हरेक गुणहरूलाई सन्तुलित रूपमा प्रयोग गर्न सक्छ। कुनै पनि कुरा त्याग्न योग्य छैन, सन्तुलित रूपमा प्रयोग गर्न योग्य छन्।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम।
3: झण्डो आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

दीनबंधु दीनानाथ पशुपतिनाथ अपनी विरद हाथ धरु हमरे हुमाथ। हे दीनबंधु आशुतोष भोलेनाथ, आफ्नो कृपापूर्ण हात मेरो मस्तकमा राखी म असहायलाई सहारा देऊ। जगद्गुरु श्री कृपालुजी महाराजद्वारा प्रणीत यस दोहाका साथै परम आराध्य भगवान श्री पशुपतिनाथका चरणमा कोटि कोटि नमन गर्दै सत्सङ्गमय कार्यक्रम अध्यात्म सन्देशमा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधेको अभिवादन। आदरणीय श्रोताहरू, आजको सत्सङ्ग प्रारम्भ गरौँ ओम नमः शिवाय मन्त्रोच्चारणबाट।

0: आदरणीय श्रोताहरू, भगवान एवं महापुरुषका हरेक कार्यको एकमात्र उद्देश्य जीव कल्याण नै हो। चाहे युद्ध प्रसङ्ग होस् या आशीर्वाद या श्राप या कतै वाद विवाद नै गरिएको किन नहोस्। एकपटक भक्त ब्रह्मर्षि वशिष्ठजी एवं तपस्वी राजर्षि विश्वामित्रजी बीच तपस्या ठुलो कि सत्सङ्ग गरेको क्षण ठुलो भन्ने विवाद चल्यो। यसको समाधानको लागि दुवै ब्रह्माजी कहाँ गए। ब्रह्माजीले दुवैलाई भगवान विष्णु कहाँ पठाइदिए। फेरि विष्णुजीले पनि शङ्करजी कहाँ पठाइदिनुभयो। अन्तमा दुवैको निर्णय गर्न पातालमा शेषनाग कहाँ पठाइयो र फैसला भयो, आधा घडीको सत्सङ्ग नै 10,000 वर्षको तपस्याभन्दा पनि अधिक फलदायक हुन्छ। यसरी यसमा आउँदा पुस्ताका लागि सत्सङ्गको महत्त्व दर्शाइयो। यो प्रसङ्गपछि आउनु श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीको समन्वयात्मक दार्शनिक प्रवचन। प्रवचन अत्यन्त सावधानीपूर्वक सुन्नाले नै यसको मर्म बुझ्न सकिन्छ।
1: भगवानको चरणमा मेरो अनुराग बढ्दै जाओस्, भगवानको कृपा म माथि हुँदै जाओस्, यो लोभ गर। परम वन्दनीय, यसले भगवत प्राप्ति गराउँछ यो लोभले, तर संसार सम्बन्धी गर्यो डुबाउँछ तिमीलाई। एरिया चेन्ज गर, हेर लोभ कति कमालको काम गर्दैछ। लोभ पनि राख, अब अहंकार ध्यान दिनुहोस्, अहंकार पनि राख। अस अभिमान जाए जनि भोरे मे से बक रघुपति पति मोरे। या राख, या सुतीक्ष्ण जी महाराज महापुरुष बोल्दै छन्, मेरो अहंकार अभिमान भूलेर पनि

0: भोरे तर के अहंकार, यो अहंकार कि म भगवान को सेवक हूं, भगवान मेरो मालिक हो, स्वामी हो। यो अहंकार, म तिमेरको दास होइन, म भगवान को दास हुँ। यो अहंकार राख, यसले भगवत प्राप्ति गराउँछ। परम वन्दनीय, यो संसारको व्यक्तिको अहंकार नराख्नुहोस्, भगवानको राख्नुहोस्। परम वन्दनीय, तर संसारमा तपाईँहरू के गर्नुहुन्छ, परिचय दिनु पर्यो भने तपाईँहरू म फलानो मेरो दाई मामा मन्त्री हुनुहुन्छ, यो अहंकार। मेरो पिताजी यो हुनुहुन्थ्यो, बडा हाकिम हुनुहुन्थ्यो, यो अहंकार। मेरो श्रीमान यो हो, मेरो श्रीमती यो हो, मेरो यो घर हो, धन हो, पोस्ट हो, तपाईँहरूमा यो अहंकार छ। चेन्ज गर्नुहोस् एरिया, भगवानको म अंश हुँ, पुत्र हुँ, दास हुँ, यो राख्नुहोस्। अरे यो संसारको अहंकार राखेर कुनै कामको छैन, सब स्वार्थी छन्, स्वार्थी बेकारका छन्, परेको बेला कोही काम आउँदैनन्। अरे एक मजाक राखौँ तपाईँहरूको अगाडि, एक संतले यही उपदेश दिए, यी संसारका पति पत्नी इत्यादि जति छन्, छोरा बाबु जति नाता छ, सब स्वार्थको संसार हो। स्वार्थ बिना कसैले फुट्यो आँखाले पनि एकले अर्कालाई हेर्दैन, यो वेदमा छ यो कुरा। नवारे पत्यु कामाय पति प्रियो भवति आत्मनस्तु, कामाय पति प्रियो भवति, तमाम लामो यति लामो वेद मन्त्र छ यो, तमाममा मैले व्याख्या गरेको छु यहाँ सर्टकटमा। कुनै पत्नीले पतिको लागि केही गर्दिन, जे गर्छ आफ्नै लागि गर्छ। कुनै पतिले पत्नीको लागि केही गर्दैन, छोराले बाउको लागि केही गर्दैन, बाउले छोराको लागि केही गर्दैन, यो वेदमा बताइएको छ। त जब यो उपदेश दिए त एक व्यक्तिले भने कि महात्माजी सब कुरा त मन पर्यो, तर यो चाहिँ कुरा अलि मन परेन, ठिक लागेन। किन? अरे मेरा बाबु आमा श्रीमती कति निष्काम प्रेम गर्छन् मलाई, उनीहरूको कुनै स्वार्थ छैन म प्रति। म जब घरबाट जान्छु त श्रीमती बाटो हेरिरहन्छ, श्रीमान कति बेला आउनु होला, मेरो निमित्त मेवा मिष्ठान्न तयार बनाएर राख्छ। आमा त्यस्तै गर्छिन्, बाबु त्यस्तै हुरुक्क गर्छन् कि म घर नपुगेसम्म आधा रातमा पुगिन भने भोजन गर्दैनन्, मलाई कुरेर बस्छन्। एकछिन म बिना चयन छैन उनीहरूलाई, त म कसरी मानु यो कुरा? महात्माजीले भने हेर्नुहोस्, वास्तविक महात्माले प्र्याक्टिकल गराउँछ, उसले भने चलो परीक्षा लिउँ, टेस्ट गरौँ। त महात्माजीले हठ योगको एक क्रिया सिकाइदिए, जुन क्रियाद्वारा व्यक्ति जिउँदैछ तर यस्तो लाग्छ कि त्यो मरिसक्यो, न श्वास चल्छ, न शरीरमा तातो पनि केही हुँदैन, मुर्दा समान। एक हठ योग त्यसको विधि छ, त्यो सिकाइदिए महात्माजीले, र यसो यसो गर भनेर पठाए घर। त ऊ गयो, अब सधैँ घरभित्र छिर्दा सुशीली मार्दै छिर्थ्यो, आमा भन्दै श्रीमती भन्दै बाबुलाई बोलाउँदै सब हाहु गर्दै। त्यो दिन चुपचाप घरभित्र छिर्यो, सरासर आफ्नो बेडरुममा गयो, बस अब यता डाइनिङ टेबलमा कुरेर बसे, बाबु आमा श्रीमती खाना आउला आउला छैन। त श्रीमती गई बेडरुममा बोलाउनलाई, त एकदम आडे टेढे परेर सुतिरहेछ। गएर बोलाई, ए हजुर के भयो, खाना खाने होइन, ढिला भइसक्यो, सेलाइसक्यो। गएर नजिक गएर हेरे त चल्ने चटपटुनी छैन, हजुर नजिक हेरी यसो सास सास थामी छैन, शरीर पनि चिसो भएछ। अरे बुटु धक धक बढ्न थाल्यो, मर्यो कि भनेर लाउन के भयो, उहाँलाई रुन कराउन थाले। त यो रोएको कराएको सुनेर बाउ आमा पनि दौडेर पुगे, ए बाबु के भयो, लाउन छैन चालमा। त जब हल्ला कल्ला भयो, छिमेकी पनि आए, काका मामा ससुरा सब आए, भिड लाग्यो, वैद्य पनि आए, नाडी छामे, बताइदिए रहेन अब तपाईँको पुत्र रहेन, पति रहेन, सब रुन थाले। यो भन्दै छाती पिटी पिटी कि लानु नै थियो त यो दैवले, म बुढोलाई लग्याए हुन्थ्यो, बाउ भन्छन्, बुढी त्यही भन्छन्, श्रीमती त्यही भन्छन्, अब यो बिना कसरी बाँच्नु, रोन कराउन थाले, छिमेकीहरू सान्त्वना दिँदैछन्, यो सब नाटक भइरहेको थियो। त बाबाजी आए, जो बाबाजीले यो सब गरेका थिए। बाबाजी आए, के भयो, के को भिड हो यहाँ? त पनि अरे महात्माजी आउनुहोस् आउनुहोस् आउनुहोस्, हेर्नुहोस् हाम्रो छोरालाई के भयो, लौ न केही उपाय छ भने गरिदिनु पर्यो। महात्माजीले भने चिन्ता नगर, उपाय छ। के उपाय छ? उसले भने एक कचौरा पानी लिएर, पानी ल्याएर दिए। अब महात्माजीले पानी लिए, यसो गर्दै पानीमा हाल्दै, यसो गर्दै पानीमा हाल्दो। त उसले भने ल अब विधि विधान खतम भयो, अब तपाईँको छोरो जिउँदो हुनसक्छ तपाईँको श्रीमान, तर एक काम गर्नुपर्छ। अरे बताउनुहोस् न छिटो, के काम गर्नुपर्ने हो? यो काम गर्नुपर्छ कि यो पानी तपाईँहरू मध्ये कसैले पिउनुपर्छ, र जसले यो पानी पिउँछ त्यो मर्छ, यो बिउजिन्छ। ल कसले पिउने हो बताउनुहोस्? त छिमेकी नाताका जति थिए लुसु लुसु निस्किन थाले, कतै हाम्रो पालो नआओस्। अब तिनवटा बाँकी रहे, बाउ आमा श्रीमती। त बाबाजीले भने अघि त छाती पिटी पिटी रुँदै थियौ, हामी मर्या भए पनि हुन्थ्यौ, त अब के विचार छ? तिमीले त पुरा देखिसक्यौ संसार, बुढो पनि भइसक्यौ, अब के विचार छ त? बुढालाई हेरेर बाबाजीले भने पानी देखाएर। बुढाले भने कि मलाई आपत्ति छैन पानी पिउन, म तयार छु, तर यस्तो छ कि यो छोरो जुन छ अलि आला काँचै छ, बाँचे पनि यसले जुन घर व्यवहार चलाउन जाने छैन, यसलाई मेरो सपोर्ट नभई त हुँदैन। संसार यही हो, आज कम्पिटिसन, हर प्रकारको व्यापार बिजनेसमा यसलाई धेरै कुरा सिकाउन बाँकी छ, त्यसैले मेरो आवश्यकता यसलाई पर्नेछ। बरु बुढीले पो बुढीतिर हेर्न थाल्यो, बुढीले भने तेरीमा बुढा छोरो आलो काँचो छ त बुहारी पनि त अलि काँची छ, यसलाई पनि त धेरै चिज सिकाउनु छ। व्यवहार केही जान्दिन, एक ढङ्गले भोजन बनाउन जान्दिन, मेरो आवश्यकता छ, म पिउँदिन। अब बुढाबुढीले मना गरिदियो, तब एउटै बाँकी रहे श्रीमती। महात्माजीले भने हेर तिम्रो सासु ससुराले त मना गरिदिए, अब तिमी बाँकी रह्यो, जुन पतिलाई तिमी प्रेम गर्छौ भने अब तिमी तयार हौ। श्रीमतीले भने म पिउन त पिउँथे, तर यो जीवित भए पनि म मरेपछि फेरि यसलाई के सुख प्राप्ति हुन्छ? फेरि दुखी भइहाल्छ म बिना, त्यसैले भइगयो रहन दिनुहोस्। बस तिनटैले हात उठाइदिए। त फेरि के भन्न थाले बाबाजी? यस्तो छ कि तपाईँहरूको काम के हो? जीव कल्याण होइन हो, त अरूकै लागि त बाँच्नुहुन्छ तपाईँहरू? त हेर्नुहोस् तपाईँको अघि पछि पनि कोही छैनन्, अरूकै लागि हो यो पानी, तपाईँले पिए कसो होला? महात्माजीलाई पिलाउन तयार भए। त संसारको स्वरूप, स्वार्थको संसार छर्लङ्ग भयो, उसले सब कुरा सुन्दै थियो, मर्या त थिएन, जुरुक्क उठ्यो, महात्माजी मैले कुरा बुझेँ, हिँड्नुहोस् अब। त हेर्नुहोस् यो हो, त्यसैले यो संसारको मेरो यो छ त्यो छ को अहङ्कार नराख्नु, सब बेकारको छ। केवल एक अहङ्कार राख्नुहोस्, म भगवानको हुँ, यसैले काम दिनेछ। त हेर्नुहोस् यो निष्कर्ष हो कि काम क्रोध लोभ मोह इत्यादि मैले वेद शास्त्रबाट सिद्ध गरे, तपाईँहरू छोड्न सक्नुहुन्न, यसलाई सदुपयोग गर्नुहोस्, त फेरि यसले लक्ष्य झन् सजिलै दिन्छ। अब केही दिनदेखि तपाईँहरूको मनस्थिति यस्तो बनिरहेछ म देख्दैछु, कि मैले बिच बिचमा जुन बोलेँ कि कर्मकाण्डद्वारा प्राप्ति हुँदैन, त तपाईँहरू बिच बिचमा विचलित भइरहनु भएको छ यो विषयले। अब यो भगवत विषयमा म प्रवेश गर्छु, कि भगवान्सम्म पुग्ने कति बाटा छन्, ती कस्ता कस्ता छन्, त्यसमा कर्मकाण्ड, ज्ञानकाण्ड, उपासनाकाण्डको भूमिका के छ, त्यो गर्ने विधि के हो, र प्राप्त भएमा के प्राप्त हुन्छ, यो सबभन्दा महत्त्वपूर्ण विषय जुन तपाईँहरूको, यद्यपि अरू विषय मलाई बताउनु थियो, त्यो विषयलाई अहिले म ड्रप गरेर अब यो विषयमा प्रवेश गर्दैछु। हेर्नुहोस्, काण्डत्रयात्मको वेदः, वेदमा 100,000 मन्त्र छन्, त्यसमा 3 काण्ड छन्, एक कर्म काण्ड वेद द्वारा निरूपित हो कर्म काण्ड, कुनै अलग चीज होइन। र अर्को ज्ञान काण्ड छ, अर्को उपासना काण्ड छ, तीन चीज छ। र कर्मको निमित्त यति प्रायोरिटी दिएको छ कर्म काण्डलाई वेदले कि 80,000 मन्त्र केवल कर्म काण्डको निमित्त खर्च गरिएको छ। केवल 16,000 मन्त्र ज्ञानको लागि र 4,000 केवल उपासनाको लागि। र यही तीन नै मार्ग छन्। ध्यान दिनुहोस्, तपाईँहरू मलाई सोध्नुहुन्छ तमाम धर्म संस्था व्यक्ति के हो भनेर, यहाँ म वेदद्वारा बताउने छु केवल तीन मार्ग छन्। त्योभन्दा चौथो मार्ग जति छन् ती सब धोका हुन्, साम्प्रदायिकता धोका हो। केवल दुई सम्प्रदाय छ, एक भगवानको सम्प्रदाय, एक मायाको सम्प्रदाय। तीन नै मार्ग छन्, चौथो कुनै मार्ग छैन। भगवान श्री कृष्णले भागवतमा स्पष्ट गरे, योगास्त्रयो मया प्रोक्ता नृणां श्रेयो विदित्सया ज्ञानं कर्म च भक्तिश्च नोपायोऽन्योऽस्ति कुत्रचित्। 11:20-6 भागवत पढ्नुहोस्। यही तीन मार्ग नै छन्, चौथो कुनै मार्ग छैन। त यहाँ प्रश्न गरियो, यो संसारमा तमाम सङ्घ संस्था सञ्चालित छन्, यी सब के हुन्? त भगवानले बताए, मन माया मोहित धियः पुरुषा पुरुषर्षव श्रेय। ए श्रेयको निमित्त संसारमा जुन सञ्चालित छ तमाम धर्म इत्यादि, यो सब मेरो मायाको प्रभावमा परेर व्यक्तिहरूले वेदको गलत अर्थ लगाएको हो, त्यो सही होइन। भगवान श्री कृष्ण स्वयं परेशान छन्। श्रेय बयन्तो बदन्तो नेकान्तम यथा कर्म यथा रुचि, आफ्नो रुचि अनुसार गलत व्याख्या गरेका छन्, त्यो माया अनुसार छ, त्यसले फल दिँदैन, पतन बनाउँछ। 11:14-9 श्लोकमा भगवानले बताए। त अब तपाईँहरूको निमित्त परम जरुरी विषय आयो, तपाईँहरूले जे गर्दै आउनु भएको छ या भगवानलाई प्राप्त गरेर नै सुखी भइन्छ यो जान्नु छ, या हामी जुन संस्थामा पनि छौँ या जे गर्दै पनि आछौँ त्यो वेद अनुसार छ कि छैन नाच्ने जाँच्ने समय अब उत्पन्न भयो, बेला आयो। त यसको बारेमा म डिटेल्स गर्नेछु। र ध्यान दिनुहोला, कुनै आग्रह पूर्वाग्रह बिना यसले गर्दा के प्राप्त हुन्छ, कसरी गरिन्छ स्पष्ट बताउँछु। तपाईँहरू कर्मकाण्ड गर्न चाहनुहुन्छ भने पनि त्यसको विधि बताउने छु म। मना म गर्दिनँ न कर्मकाण्ड गर्न, न उपासना गर्न, न ज्ञान काण्डद्वारा, केवल बताइदिन्छु इच्छा तपाईँहरूको जहाँ मन लाग्छ जानुहोस्। यो महत्त्वपूर्ण विषय भोलि म यहाँ समाधान गर्नेछु। श्रीमद् सद्गुरु भगवान की।
1: भर्खरै श्रवण गर्नुभयो जगद्गुरु श्री कृपालुजी महाराजद्वारा प्रतिपादित प्रेम र सिद्धान्तमा आधारित समन्वयात्मक दार्शनिक प्रवचन आदरणीय स्वामी श्री हरिदासजीबाट। आदरणीय श्रोताहरू, तत्त्वज्ञान श्रवण पश्चात तद अनुरूप साधना गर्न भगवानको नाम रूप लीला गुण धाम आदिको गायन गर्नु नै पर्छ। यो कलियुगमा यो नै एकमात्र साधन हो। आउनुहोस् दैन्यभावमा आधारित पद श्रवण गरौँ। जगद्गुरु श्री कृपालुजी महाराजले ब्रजभाषामा रचना गर्नुभएको यस पदमा भगवत मिलनको त्यो क्षण कहिले आउला भनी भक्तले आफ्नो भाव व्यक्त गरेको छ। श्रोताहरू, लौकिक जगतले जसलाई कल्पनाको संसार भन्छ भगवान त्यसैलाई भावको राज्य भन्ने संज्ञा दिनुहुन्छ, जसको परिणाम स्वयं भगवानको प्राप्ति हुनेछ। हामी पनि केही बेर भावको राज्यमा विचरण गरौँ।